0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गदी एफएम 95 मेगाहर्ज मर्स्याङ्गदी
1: एफएम। हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
2: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
1: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
2: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौं।
4: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
4: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर विशेष सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
4: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
5: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
5: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
6: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
5: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665200190, 0665203370 वा 590370 जानकारी गराउनुहोस्।
6: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
7: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
8: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
9: मर्चेंट एफएम 95 मेगाहर्ज

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 29 गते शुक्रबार, सन 2026 अगस्त 14 तारीख साउन शुक्ल पक्षको द्वितीय तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको रामेछापको हजुरको रेडियो 102.1 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: रोल्पा थवाङको पहिरोमा 10 जनाको ज्यान गएको पुष्टि, 3 जना अझै बेपत्ता, गैरायतीकै ठाउँमा मुसलधारे वर्षा, नदी खोला आसपासमा सावधानी अपनाउन आग्रह।
0: सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानमा नयाँ व्यवस्था, लघु वित्त पीड़ित र सरकार बीच 7 बुँदे सम्झौता।
1: रोपाईको बेला आधा मल, गोड्ने बेला झन हाहाकार, मौसममा एलडिनोको प्रभाव बाँकी नै रहेकाले पूर्व तयारी गर्न विज्ञको सल्लाह।
4: एलडिनो बोलियो भयो भने अब कृषि क्षेत्रमा अलिकति समस्या देखिने हो। पानी धेरै पर्ने वा कम्पिटेटिभ भन्दा पनि जे भए पनि हामी तयार चाहिँ हुनु पर्यो।
0: कोलम्बियामा गएको शक्तिशाली भूकम्पमा 377 जना अझै बेपत्ता, पराकम्प आइरहेकाले उद्धार कार्यमा कठिनाई।
1: र श्रीलंकन क्रिकेटर डिक बेलाले लुम्बिनीबाटै आउँदो सिजनको एनपीएल खेल्ने एभरेस्ट महिला भलिबल लीगमा सुदूरपश्चिमको टोली थपियो।
5: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
6: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-72-540-89।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 3 वर्षे डिप्लोमा।

0: पुगेको हो। घटनास्थलमा पाँच र प्युठान जिल्लाका खोलाहरूमा पाँच जनाको शव फेला पारिएको छ। पहिरोले नौ घर, एक घुम्ती पसल, दुईवटा गोठ र एक चर्च पुरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायक उपरीक्षक पञ्च कुमार बाखुले जनाउनुभयो। पहिरो ठूलो र बस्ती नै पुरिएकाले खोजी तथा उद्धारमा कठिनाई बनेकाले तीनजना अझै फेला पार्न सकिएको छैन। पहिरो आसपासका केही घर जोखिममा छन्। एकै गाउँ भएको यति धेरै मानवीय क्षतिले उठीवासी मात्रै होइन सिंगो रोल्पा शोकमा डुबेको छ। यति ठूलो जनधनको क्षति यस क्षेत्रमा पहिलो पटक हो। घटनास्थल सदरमुकाम लिउबाङबाट करिब 26 कोष उत्तर पूर्वमा रहेको छ। यसैबीच गए राती देशका केही ठाउँमा मुसलधारे पानी परेको छ। गएको 12 घण्टामा स्याङ्जा, लमजुङ, कास्की र सिन्धुपाल्चोकमा निकै ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै गोर्खा, बागलुङ, बाँके, बर्दिया, प्युठान, म्याग्दी, सुर्खेत, तनहुँ लगायतका जिल्लाहरूमा पनि ठूलो पानी परेको छ। ठूलो पानी परेका ठाउँमा भेलबाड़ी आएको छ। नुवाकोटको त्रिशुली नदी, प्युठानको लुङ्गरी नदी, कास्कीको मार्दी खोला, लमजुङको चेपे खोलामा बाढ़ी आएकाले सावधानी अप्नाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। गोर्खा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रोल्पा, प्युठान तथा आसपासका जिल्लाहरूमा आज बिहानसम्म आकस्मिक बाढ़ी र गेग्रान बाहको उच्च जोखिम रहेकाले सावधानी अप्नाउन महाशाखाको आग्रह छ। मध्य र पश्चिमका केही ठाउँमा अहिले पनि पानी परिरहेको छ। आज दिउँसो पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली पहाड़ी र तराईका थोरै ठाउँ तथा बागमती प्रदेशको पहाड़ी भेग, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भेगका एक दुई ठाउँमा मुसलधारे पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाए छ। राति पानी परे पनि काठमाडौँ जोड्ने मुख्य सड़क नागडुङ्गा मुगलिनमा गाड़ीको आवाज जावत सामान्य रहेको मुगलिन प्रहरीले जनाएको छ।
1: कांग्रेसको असन्तुष्ट पक्षले 14 महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवालाई नै सभापति मानेर 15 महाधिवेशनमा जानुपर्ने प्रस्ताव अघि सारेको छ। देउवालाई सभापति माने तत्काल पार्टी एकता हुने नभए सर्वोच्चको फैसला कुर्नुको विकल्प नभएको असन्तुष्ट पक्षका नेताहरूले बताएका छन्। 15 महाधिवेशनको निष्पक्षता र स्वतन्त्रताका लागि दुवै पक्ष सम्मिलित राजनैतिक संयन्त्र बनाउनुपर्ने माग गर्दै आएका असन्तुष्ट पक्षले सर्वोच्च अदालतको वैशाख 4 गतेको फैसला पुनरावलोकन हुने भएपछि अडान फेरेको हो। पाँच महिनापछि स्वदेश फर्किएका देउवाका लागि चुनदेवीमा रहेको असन्तुष्ट पक्षको सम्पर्क कार्यालयमा सभापतिकै रूपमा छुट्टै कक्ष तयार गरिएको छ। पूर्व सभापति देउवा हिजो विमानस्थलबाट सिधै सम्पर्क कार्यालय चुनदेवी पुग्नुभयो, जहाँ ठूलो संख्यामा नेता तथा कार्यकर्ता उपस्थित थिए। कार्यकर्ताको आग्रह बमोजिम देउवाले छोटो सम्बोधन गर्नुभएको थियो। त्यसक्रममा पञ्चायतकाल र पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा समेत आफू विरूद्ध अभियोग लगाएको उल्लेख गर्दै उहाँले आक्रोश पोख्नुभयो। राजा ज्ञानेन्द्र पूर्वराजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छ यहाँ, उहाँले भन्नुभयो। चुन्दैमा रहेको सम्पर्क कार्यालयमा देउवाका लागि सभापतिकै नेम प्लेट टाँसिएको भए पनि उहाँले सार्वजनिक गरेको दुई पेजको अपीलमा भने सभापति लेखिएको छैन, शेरबहादुर देउवा मात्र लेखेर हस्ताक्षर गरिएको छ। देउवा नजिकका नेता प्रकाश शरण महत, विशेष महाधिवेशनबाट निर्वाचित गगन थापालाई सभापति स्वीकारेर अघि बढ़न नसकिने बताउनुहुन्छ। यता विशेष महाधिवेशनबाट विधिसम्मत विस्थापित भएको नेतृत्वलाई फेरि स्वीकार गरेर महाधिवेशनमा जान नसकिने कांग्रेस महामन्त्री प्रदीप पौडेलको भनाई छ। देउवालाई सभापति मानेर एकतामा जान कांग्रेस असन्तुष्ट पक्षको प्रस्ताव कान्तिपुर दैनिकमा खबर छ।
0: नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जामा दिइने ब्याज अनुदान सम्बन्धी व्यवस्थामा संशोधन गरेको छ। सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधिको पहिलो संशोधन स्वीकृत गरेपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई संशोधित व्यवस्था अनुसार कर्जा प्रवाह तथा ब्याज अनुदान कार्यान्वयन गर्न निर्देशन दिएको हो। सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि 2075 अनुसार पहिले नै प्रवाह भएको कर्जा नवीकरण गरिएको भए पनि ब्याज अनुदान पाउने बाटो खुलेको छ। यस्तै प्राकृतिक विपदबाट प्रभावित व्यक्तिले निजी आवास निर्माण गर्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा पनि संशोधित कार्यविधिले नयाँ प्रक्रिया तोकेको छ। विपद पीड़ितले घर बनाउन लिएको कर्जामा पनि सुविधा छ। किस्ता तिर्न सक्दा तत्काल ब्याज अनुदान नरोकिने भएको छ। यसैबीच लघु वित्तका सदस्य तथा ऋणीको समस्या समाधान गर्न उच्चस्तरीय समिति गठनदेखि ऋण विनाको विकल्पका लागि अध्ययन गर्ने विषयमा सरकारी वार्ता टोली र आन्दोलनरत पक्षबीच सहमति जुटेको छ। यससँगै अब लघु वित्त पीड़ितको आन्दोलन आन्दोलन पनि स्थगित भएको छ। अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोलीका पदाधिकारी र लघु वित्त पीड़ित बीच हिजो भएको वार्तामा सहमति जुटेपछि सात बुँदे सम्झौता भएको हो। यसअघि पनि वार्ता टोलीले आन्दोलनरत लघु वित्त पीड़ितको अर्को समूहसँग पाँच बुँदे सम्झौता गरेको थियो। अर्को खबरमा चेक बाउन्स सम्बन्धी घटनामा अब बैंकिङ कसुर ऐन अनुसार मात्र

0: अनुसन्धान र अभियोजन हुने भएको छ। यसअघि रहेको विनिमय अधिकार पत्र ऐन अनुसार चेक अनादार मुद्दा पनि दर्ता गर्न सक्ने प्रावधान थियो। सरकारले 2082 वैशाख 24 बैंकिङ कसुर तथा सजाय ऐन संशोधन गरी विनिमय ऐनमा भएको चेक अनादर सम्बन्धी दफा 107 खारेज गरेको थियो। त्यस विरूद्ध परेको रिटमा यसअघि सर्वोच्च अदालतले अन्तरिम आदेश दिएकोमा फैसलामा भने त्यो ऐन संशोधन विधायन सम्बन्धी सिद्धान्त अनुरूप नै रहेको उल्लेख गरेको छ। यससँगै चेक बाउन्सको कानून कार्यान्वयनको दोहोरोपन बन्द भएको छ। तर चेक अनादर सम्बन्धी कसुरमा रहेको 5 वर्ष हलम्यादको सुविधा नयाँ मुद्दामा भने हुने छैन। नयाँ पत्रिकामा खबर छ। काया कैरनमा मौसमी प्रणाली एलनिनो र यसको प्रभाव बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
6: एनबीएल सर्वसुलभ आवास कर्जा
7: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
6: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
7: विशेषताहरू, रु 2 करोडसम्मको कर्जा सुविधा।
6: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
7: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
6: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले रोल्पा थबाङको पहिरोमा 10 जनाको ज्यान गएको पुष्टि, 3 जना अझै बेपत्ता, गैराती केही ठाउँमा मुसलधारे वर्षा, नदी खोला आसपासमा सावधानी अप्नाउन आग्रह, देउबालाई सभापति मानेर एकतामा जान कांग्रेस असन्तुष्ट पक्षको प्रस्ताव, सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानमा नयाँ व्यवस्था, लघु वित्त पीड़ित र सरकार बीच 7 बुँदे सम्झौता लगायतका खबर प्रस्तुत
9: गर्यौं। कृषि विभागका अनुसार देशभर 96% भन्दा बढ़ी भूभागमा रोपाई सकिएको छ। धमाधम मैझारो गरिरहेका किसानले यस वर्ष पनि रासायनिक मलको चर्को अभाव खेपेर रोपाई सकाएका छन्। कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार असार र साउनमा धान रोप्ने सिजनमा 2 लाख टन भन्दा बढ़ी रासायनिक मल आवश्यक पर्छ, तर यी 2 महिनामा सरकारले 1,95,184 टन मात्रै मल वितरण गरेको छ। अहिले धान हुर्किने बेला यूरिया हाल्नुपर्ने भए पनि नपाएको गुनासो किसानले गरेका छन्। धानको बोट राम्रोसँग हुर्काउन अहिले यूरिया हाल्नुपर्छ, तर सहकारी जाँदा मल छैन भन्नुहुन्छ कैलालीको भजनी नगरपालिका 1 चकुलियाका किसान मजोर कुमाल। रोपाईमा आदामल गोड्ने बेला जन हाहाकार शीर्षकको खबर नयाँ पत्रिकाले लेखेको छ। यसैबीच प्रशान्त महासागरमा मौसमी प्रणाली एलनिनो थप बलियो हुँदै गएको छ। नेपालमा अहिलेसम्म एलनिनोको प्रभाव नगर्ने देखिएको मौसमविदले बताएका छन्। मनसूनी वर्षाको अवस्था हेर्दा असारदेखि साउन अन्तिमसम्म अर्थात बितेका दुई महिना सन्तोषजनक नै रह्यो। यो अवधिमा मुख्य बाली धानको रोपाई पनि उत्साहजनक नै भयो। देशभर झण्डै 96% रोपाई सकिसकिएको छ। अझै केही दिन मनसूनी वर्षा सक्रिय नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर यही बेला प्रशान्त महासागरमा एलनिनो थप बलियो बन्दैछ। आउँदा दिन र हिउँदियाममा यसको प्रभाव कस्तो रहला भन्ने चासो र चिन्ता छ। एलनिनोलाई ध्यानमा राखेर आवश्यक पूर्व तयारी गर्नुपर्नेमा विज्ञको जोड छ। थप जानकारी सहित साथी मदन पौड्याल।
4: हालै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले एलनिनो दैलोमा मात्र होइन हाम्रो घरभित्र नै आइसक्यो भनी चेतावनीयुक्त संकेत गर्नुभएको छ। यसको अर्थ एलनिनोले अहिले गर्मी बढ़ाउँदैछ। यो त केवल थालनी मात्रै हो। पूर्वानुमान अनुसार एलनिनो थप बलियो भएमा यसले सुक्खा र गर्मी अनि वर्षाको प्रवृत्तिमा परिवर्तन ल्याउन सक्छ। खासमा के हो त एलनिनो? जल तथा मौसम विज्ञान विभागका पूर्व उप महानिर्देशक एवं वरिष्ठ मौसमविद मणिरत्न साक्य।
10: एलनिनो भनेको प्रचण्ड महासागरको पूर्व भएको इक्वेटर साइडको जहाँको चाहिँ समुद्रको पानी नर्मल भन्दा बढी तातिने हो। पानी तातिने प्रक्रिया प्राकृतिक प्रक्रिया हो, किनभने यो प्रक्रिया दुईदेखि पाँच वर्षमा सात वर्षमा एकचोटि हुन्छ भने समुद्र भित्रैबाट चाहिँ तातो भएर आउने हो। जसरी त इनारको पानी तातो हुन्छ नि तल होइन, त्यस्तै किसिमबाट चाहिँ त्यो तलैबाट तातो भएर त्यो पछि यो अध्ययनकै विशेष हो।
4: त्यसो त यस वर्ष मनसूनमा सरदर भन्दा कम वर्षा र तापक्रम बढ़ने पूर्वानुमान यसअघि नै सार्वजनिक भएको थियो। तर असार पहिलो हप्ता नेपाल भित्रिएको मनसूनको अहिले मध्य अवधि हो अनि अहिलेसम्म मनसूनमा सरदर हुने वर्षा 1600 मिलिमिटरको आधा जसो वर्षा भइसकेको छ। यसअघि प्री मनसूनमा समेत यसपालि राम्रै पानी पर्यो। अबका दिनमा एलनिनोको प्रभाव जस्तो भए पनि चनाको भने रहनुपर्ने हुन्छ।
10: अब चाहिँ अहिलेसम्म पानी परे पनि एलनिनो इफेक्ट चाहिँ हुँदै नहुने भनेको कुरा होइन। अब चाहिँ घाम लागेर पानी पनि कम चाहिँ हुन सक्छ, यो कुरा हामी भन्न सक्छौँ। किन भन्दाखेरि एलो यसको छँदैछ, पक्कै पनि एउटा के देखिन्छ भन्दाखेरि एलो देखिने बेलामा चाहिँ औसत भन्दा पनि कम पानी पर्ने भइरहेको छ। हो, नेपालको विभिन्न ठाउँमा हेरेर कति बढी पनि पानी परेको छ, तै पनि इफेक्ट यसको हुन्छ नि। त्यसले अबको दिनमा केही चाहिँ हामी सतर्क हुनुपर्ने हो कि।
4: विश्व मौसम संगठन डब्ल्यूएमओले हालै भदौ मध्यसम्म एलनिनो अझ बलियो बन्ने र त्यसले उच्च तापक्रमको साथै वर्षाको प्रवृत्तिमा परिवर्तन ल्याउने प्रक्षेपण गरेको छ। अब मनसूनको बाँकी अवधिसँगै आउँदो हिउँदियाम कस्तो रहला भन्ने चिन्ता बढ़ेको छ। पूर्वानुमान अनुसार सुक्खा खडेरी र उच्च तापको अवस्था आउन सक्ने भएकोले पूर्व तयारी भने थाल्नुपर्छ भन्नुहुन्छ फेरि वरिष्ठ मौसमविद मणिरत्न साक्य।
10: एलिनो बोलियो भयो भने अब युजली हामीले भन्ने चाहिँ पानी कम पर्ने हो र कृषि क्षेत्रमा अलिकति समस्या देखिने हो। तर अघि भने चाहिँ अब यसपालिको एलिनो छ भन्दा भने पनि हामीले धेरै पानी परे पनि अनुभव गर्यो, बढी नै पानी पर्यो एक ठाउँमा त अझ होइन। यस कारण चाहिँ एलिनो पर्यो भन्दामा अब पानी धेरै पर्ने वा कम पर्ने त्यो भन्दा पनि जे भए पनि हामी तयार चाहिँ हुनु पर्यो।
4: अहिले देखिएको एलनिनो जस्ता मौसमी प्रणालीको प्रभाव हाम्रो समग्र कृषि अर्थतन्त्रमा पर्ने भएकोले यसबारे चनाखो रहेर अहिलेदेखि नै पूर्व तयारी गर्नुपर्ने खाँचो छ।
0: बलियो बन्दै गएको मौसमी प्रणाली एलनिनो, यसका प्रभाव र पूर्व तयारी बारे वरिष्ठ मौसमविद मणिरत्न साक्यसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरकै सिलसिला, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले विक्रमसम्म 2076 बैंक अफ काठमाडौँका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सीईओ लगायत 11 कर्मचारीलाई पक्राउ गर्यो। प्रहरी अनुसन्धानपछि खोलाको बगर धितो राखेर ऋण दिएको भन्दै बैंकिङ कसुर तथा नक्कली कृत्य कागजातका आरोपमा उच्च अदालतमा मुद्दा चलाइयो। अदालतले 3 वर्ष अघि ऋणी सुरेन्द्र श्रेष्ठलाई दोषी ठहर गर्यो। सीईओ सहित 10 कर्मचारीले सफाई पाए। यो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ। विभिन्न बैंकका प्रमुख कार्यकारीदेखि कर्मचारीहरूलाई अहिले पनि पक्राउ गर्ने गरे पनि नियमन गर्ने मुख्य जिम्मेवारी बोकेको संस्थाका अधिकारीहरूमाथि कुनै अनुसन्धान भएको देखिँदैन। आफ्नो नियमन कार्यक्षेत्रभित्र रहेका संघ संस्थामाथि अनुसन्धान र कार्यवाही भइरहँदा राष्ट्र बैंकको मौनता सर्वत्र चासोको विषय बनेको छ। पूर्व गवर्नर एवं पूर्व अर्थमन्त्री युवराज खतिवडा भन्नुहुन्छ, वित्तीय क्षेत्रको नियामक निकाय राष्ट्र बैंक भएकाले सबैभन्दा पहिले उसैले हेर्नुपर्छ। राष्ट्र बैंकको काम राष्ट्र बैंकले काम गरेन भने अख्तियार छ, नेपाल सरकार छ, संसदीय समितिहरू छन्, सीआईबीले पनि हेर्छ। यस्तै पूर्व गवर्नर दिपेन्द्र बहादुर छेत्री भन्नुहुन्छ, बैंक तथा वित्तीय संस्थामा प्रहरीद्वारा भएका अनुसन्धानले विधिको शासन र सम्बन्धित क्षेत्रको संवेदनशीलता व्यवस्था गरेको देखिन्छ। राष्ट्र बैंक कमजोर हुँदै गएकाले वित्तीय क्षेत्रमा यस्ता घटना क्रमिक रूपमा बढ़ेका छन्। यस्तै बैंकर संघका अध्यक्ष सन्तोष कोइरालाको भनाईमा आर्थिक शिथिलताका कारण लगानी डुब्ने हो कि भन्ने भए लगानीकर्तामा हट्न नपाउँदै अहिले ऋण दिएकै भरमा सरकारको केरकार तथा पक्राउ झेल्नुपर्ने हो कि भन्ने सन्त्रासमा बैंकरहरू छन्। बैंकले ऋण दिएको अनुसन्धान प्रहरीले गर्ने कि राष्ट्र बैंकले शीर्षकको खबर कान्तिपुरले लेखेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
12: जमिनका धाजाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
11: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
12: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। एमबीबीएस लगायत चिकित्सा शिक्षा अध्ययन गर्न नेपाल आउने विदेशी विद्यार्थीको संख्या बढ़दै गए पनि चिकित्सा शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थी विदेश जाने क्रम भने घटेको छैन। पछिल्लो तीन शैक्षिक सत्र 80-81 र 82 1859 विदेशी नेपालमा चिकित्सा शिक्षाका लागि भर्ना भए। यही अवधिमा विदेशमा चिकित्सा शिक्षा अध्ययनका लागि 4741 नेपाली विद्यार्थीले अनुमति लिएका छन्। चिकित्सा शिक्षा आयोगका पूर्व उपाध्यक्ष तथा अहिलेका सदस्य डाक्टर श्रीकृष्ण गिरी नेपालमा विदेशी विद्यार्थी ल्याउने सम्भावना प्रबल रहेको र विस्तारै संख्या बढ़दै गएको बताउनुहुन्छ। विद्यार्थी संख्या वृद्धि गर्ने नाममा गुणस्तरमा पनि सम्झौता गर्न नसकिने उहाँले बताउनुभयो। डाक्टर गिरी नेपालको चिकित्सा शिक्षाले विश्व चिकित्सा शिक्षा संघ WFME को मान्यता पाए विदेशी विद्यार्थीको संख्या स्वतः बढ़दै जाने बताउनुहुन्छ। आजको कान्तिपुर दैनिकमा यो खबर छ। यसैबीच सरकारले कक्षा 5 सम्म अध्ययनरत विद्यार्थीलाई आन्तरिक परीक्षा लिन बन्द गरेपछि मूल्याङ्कनका लागि विद्यालयहरूले वैकल्पिक विधि अनुसरण गर्न थालेका छन्। शुरूमा वैकल्पिक विधिबाट विद्यार्थीको मूल्याङ्कन गर्न असहज महसुस भए पनि अहिले भने बानी परेको र यसमा संलग्न शिक्षकहरूले प्रतिक्रिया दिएका छन्। तर एकै कक्षामा धेरै विद्यार्थी भएको विद्यालयमा भने झन्झटिलो भएको अनुभव पनि शिक्षकहरूको रहेको छ। गएको चैत 13 गते बसेको मन्त्री परिषदको बैठकले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी कार्यसूचीले कक्षा 5 सम्म आन्तरिक परीक्षा लिने कार्य पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको थियो। आन्तरिक परीक्षाको सट्टा विद्यार्थीलाई मनोवैज्ञानिक असर र दबाव नपर्ने गरी वैकल्पिक मूल्याङ्कन प्रणालीको विकास गर्ने यो कार्यसूचीको बुरा नम्बर 89 उल्लेख छ। त्यही अनुसार विद्यार्थीको मूल्याङ्कन शुरू गरिएको विद्यालयहरूको भनाइ छ। सरकारले शासकीय सुधार सम्बन्धी कार्यसूची सार्वजनिक गरेपछि विद्यार्थीको मूल्याङ्कनलाई सहज बनाउन शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले विकास गरेको कक्षा 4 र 5 का विद्यार्थी मूल्याङ्कन सम्बन्धी मार्गदर्शन 2083 जारी गरेको छ। मार्गदर्शनमा विद्यार्थी मूल्याङ्कनका लागि कक्षा सहभागिता लिखित तथा मौखिक कार्य परियोजना कार्य प्रयोगत्मक कार्य व्यवहार अवलोकन विद्यार्थी कार्यको प्रदर्शन घटनावृत्त अभिलेख स्व र सहपाठी मूल्याङ्कन तथा अभिभावकको प्रतिक्रिया लगायत उपाय सुझाव दिइएको छ। आजको गोर्खा पत्रमा खबर छ।
5: अब विदेशको खबर। कोलम्बियामा शक्तिशाली भूकम्पपछि उद्धारको समय बित्दै जाँदा जीवित व्यक्तिको खोजीमा आशा कमजोर बन्दै गएको छ। उद्धार टोलीले भग्नावशेषमा खोजी कामलाई तीव्र बनाइरहे पनि कति ठाउँमा खोजी तथा उद्धारको सट्टा भग्नावशेष हटाउने काम शुरू भएको रोइटर्सले जनाएको छ। गएको सोमबार बिहान स्थानीय समय अनुसार बिहान 7:30 गएको 7.4 म्याग्निच्यूडको भूकम्पका कारण पश्चिमी कोलम्बियाका विभिन्न क्षेत्रमा भवन घर विद्यालय र अस्पतालमा क्षति पुगेको छ। सरकारी तथ्याङ्क अनुसार अहिलेसम्म कम्तीमा 273 जनाको ज्यान गएको छ भने 3,800 भन्दा धेरै घाइते भएका छन्। अझै 377 जना बेपत्ता रहेको खबरमा उल्लेख छ।
6: अब केही खेल खबर। नेपाल प्रिमियर लीग एनपीएलको साबिक विजेता लुम्बिनी लायन्सले श्रीलंकन क्रिकेटर निरोसन डिक बेलालाई तेस्रो सिजनमा पनि निरन्तरता दिएको छ। लुम्बिनीले फेसबुक मार्फत यसबारे जानकारी गराएको छ। गएको सिजनका ब्याटर तथा विकेट किपर डिक बेलाले लुम्बिनीलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। समूह चरणको 4 खेल खेलिसकेपछि डिक बेला लुम्बिनीसँग जोड़िएका थिए। उनी आउँदा लुम्बिनी 3 खेल हारेर संकटमा थियो। डिक बेलाले 6 खेलमा 122 माथिको स्ट्राइक रेटमा 137 रन बनाएका थिए। लुम्बिनीबाट डिक बेला भन्दा बढ़ी रन बनाउनेमा रोहित पौडेलले 276 र डार्सी सट 256 रन बनाउन सफल भयो। निरोसन डिक बेलालाई पुनः लुम्बिनी लाइन्समा स्वागत गर्न पाउँदा हर्षित भएको टोलीको भनाइ छ। डिक बेला अहिले दुम्बाला सिक्सर्सबाट श्रीलंकामा लंका प्रिमियर लीग खेलिरहेको छ। गरिरहेका छन्। 33 वर्ष डिगबेलाले श्रीलंकाबाट 54 टेस्ट 55 एक दिवसीय अन्तर्राष्ट्रिय र 28 टी20 अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। र एभरेस्ट महिला भलिबल लीग तेस्रो संस्करणमा नयाँ फ्रेन्चाइज टोली सुदूरपश्चिम थपिएको छ। यो सँगै लीगमा टोलीको संख्या 7 पुगेको छ। पहिलो संस्करणमा चितवन, गण्डकी, कर्णाली, काठमाडौँ, ललितपुर र मधेस सहभागी थिए। फाइनलमा ललितपुरलाई 3-2 को सेटमा पराजित गर्दै कर्णालीले उपाधि जितेको थियो। दोस्रो संस्करणमा भने चितवन र गण्डकी बाहिरिएका थिए। दोस्रो संस्करणमा नयाँ टोलीका रूपमा लुम्बिनी र पोखरा थपिएका हुन्। यो संस्करणको फाइनलमा पनि कर्णालीले ललितपुरलाई 3-2 को सेटमा हराएको थियो। प्रतियोगिता आउँदो असोजमा आयोजना हुनेछ।
5: कायाकैरनमा अब केही खबर संक्षेपमा। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिनुभएको छ। अल्पमतमा परेको 30 औं दिनमा मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजीर मियासँग हिजो राजीनामा दिनुभएको हो। मुख्यमन्त्रीको राजीनामासँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ़ेको छ।
6: राष्ट्रिय ध्वजवाहक नेपाल वायुसेना निगमका सुधारका आशलाग्दा संकेत देखिएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहले केही दिनअघि सामाजिक सञ्जालमा 4 महिनामै 6 अर्ब 27 करोड़ रूपियाँ आमदानी, अकुपेन्सी 86% र 1 अर्ब 6 करोड़ रूपियाँ ऋणको किस्ता भुक्तानी भएको तथ्य सार्वजनिक गर्नुभयो। निगमकै प्रारम्भिक हिसाबले भने तस्वीर त्यति उत्साहजनक भने नदेखिएको खबर कान्तिपुरमा छ।
5: एमाले पालिका र ओडा केन्द्रित पार्टी मिशन जागरण अभियान अघि बढ़ाएको छ। पार्टी सदस्यता नवीकरण गर्दै आउँदो प्रदेश सभा र पालिका चुनावसम्म लक्षित गरेर एमाले 1.5 महिनादेखि देशैभर मिशन जागरण अभियान चलाएको हो।
6: भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 5 पालिकालाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको छ। बैतडीको पञ्चेश्वर गाउँपालिका, बाजुराको बढ़ीमालिका नगरपालिका, तनहुको ब्यास नगरपालिका, सिन्धुलीको फिक्कल गाउँपालिका र कास्कीको रूपा गाउँपालिकाले भूमि बैंक संचालन एवं स्थापनाका लागि स्वीकृत पाएका छन्।
5: विद्युत खपतमा नागरिकलाई मूल्य अभिवृद्धि कर भ्याट लगाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले उद्योगीको 7 अर्ब बराबरको विद्युत महसुल बकौता असुलीमा भने बेवास्ता गरेको खबर नयाँ पत्रिकाले लेखेको छ।
6: जिल्ला अदालत काठमाडौँले पक्राउ गरेका जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई 3 दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
5: सुस्त अर्थतन्त्रकै बावजूद विकास बैंकहरूको वित्तीय विवरणमा सुधार आएपछि बैंकिङ क्षेत्र उत्साहित देखिएको खबर कारोबारले लेखेको छ।
6: उद्योग दर्तादेखि सञ्चालन पछिका अधिकांश सेवा डिजिटल माध्यमबाट उपलब्ध गराउने उद्देश्यले उद्योग विभागले औद्योगिक व्यवस्थापन सूचना प्रणाली IMIS लागू गरेको छ।
5: सरकारले 15 वर्ष सन् 2040 सम्मको लागि प्रसारण प्रणाली लगानी गुरू योजना तयारी अन्तिम चरणमा पुर्याएको छ। गुरू योजनाले विद्युत उत्पादनको लक्ष्यलाई आधार बनाएर प्रसारण प्रणाली तयार गर्दैछ।
6: डिभिजन वन कार्यालय चितवनले गएको आर्थिक वर्ष 82-83 काठबाट बिक्रीमा नयाँ रेकर्ड कायम गरेको छ। कार्यालयले हिजो आयोजना गरेको आर्थिक वर्ष 82-83 को कार्य प्रगति एवं समीक्षा कार्यक्रममा यसबारे जानकारी दिएको हो।
5: काया कैरनमा अब पालो उखानको
6: वर्षाको भेल आयो गयो।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: रोल्पा थबाङको पहिरोमा 10 जनाको ज्यान गएको पुष्टि, 3 जना अझै बेपत्ता। गैरातीकै ठाउँमा मुसलधारे वर्षा, नदी खोला आसपासमा सावधानी अपनाउन आग्रह।
5: सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानमा नयाँ व्यवस्था, लघु वित्त पीड़ित र सरकार बीच 7 बुँदी सम्झौता।
6: रोपाईको बेला आधा मल, गोड्ने बेला झन हाहाकार। मौसममा एलनिनोको प्रभाव बाँकी नै रहेकाले पूर्व तयारी गर्न विज्ञको सल्लाह।
5: कोलम्बियामा शक्तिशाली भूकम्पमा 377 जना अझै बेपत्ता, पराक्रम पाइरहेकाले उद्धार कार्यमा कठिनाई।
6: र श्रीलंकन क्रिकेटर डिकबेलाले लुम्बिनीबाटै आउँदो सिजनको एनपीएल खेल्ने। एभरेस्ट महिला भलिबल लीगमा सुदूरपश्चिमको टोली थपियो।
5: अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिकाबाट रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। लामो समयको विदेश बसाईपछि स्वदेश फर्किएका कांग्रेसका निवर्तमान सभापति देउबासँग यो कार्टुन सम्बन्धित छ। हिजो विमानस्थलबाट बाहिरिँदा देउबाले गाड़ीमाथि टाउको निकालेर समर्थकहरूलाई उत्साहका साथ हात हल्लाउनु भयो। सम्पर्क कारले पुगेर मलाई राजाले त सकेनन्, अरूले सक्छन् भनेर गरम भाषण गर्नुभयो। यहाँ कार्टुनमा पूर्व राजा जस्तै देखिने मान्छे कोठाभित्र बसेर टीभीमा देउबालाई हेर्दैछन्। गाड़ीमाथि टाउको निकालेर हात हल्लाउँदै गरेका देउबा देखेपछि पूर्व राजा जस्तै देखिने मान्छे भन्दैछन्, ठिक भन्नुभयो, मैले पनि यस्तै ठाउँबाट टाउको निकालेका थिएँ, सकिन त। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लम्सुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
5: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
4: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
6: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
4: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 0665909999, मोबाइल 98477969229।
7: के तपाईले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
8: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
7: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
8: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
7: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
8: यस्तो विवाह स्वत बदर हुन्छ।
7: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्षसम्म कैद वा 30,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
8: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
7: बाल विवाहका गम्भीर असरहरू,
8: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
7: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
8: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
7: बाल्यावस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
8: बाल विवाह, आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
7: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
8: के हाम्रो पहिचान यही नै हो त?
7: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
8: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
7: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: नमस्कार, रेडियो मोर्सेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मोर्सेङ्गी .org मा बिहान 6:35 बजेको मोर्सेङ्गी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारको शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पसलहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङमा नयाँ नागरिकता भन्दा प्रतिलिपि लिनेको संख्या धेरै, प्रतिलिपि बनाउनेमा महिला अधिक। सार्वजनिक तथा सरकारी जग्गामा हात्तीको अतिक्रमण हटाउने अभियान प्रभावकारी कार्यान्वयन हुन सकेन। मध्य नेपालको महाखोला जंगलबाट दुई थान फरूवा बन्दुक बरामद। गुणस्तरीय शिक्षा र उचित व्यवस्थापनका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई क्षमता विकास तालिम प्रदान।

0: अब समाचार विस्तारमा लमजुङमा गएको आर्थिक वर्षमा नयाँ फन्दा प्रतिलिपि नागरिकता लिने बढ़ी देखिएका छन्। गत आर्थिक वर्ष 82-83 जिल्ला प्रशासन कार्यालय लमजुङबाट 4526 जनाले नयाँ नागरिकता लिँदा 5017 जनाले प्रतिलिपि नागरिकता लिएका छन्। हरेक क्षेत्रमा नागरिकता अनिवार्य हुँदा यसको बढ़ी प्रयोग नागरिकले जथाभावी नागरिकता राख्दा चाँडै च्यातिने हुँदा प्रतिलिपि लिनेको संख्या बढ़ेको जिल्ला प्रशासन कार्यालय प्रशासकीय अधिकृत चन्द्रकान्त तिमिल सिन्हाले बताउनुभयो। उहाँका अनुसार प्रतिलिपि लिनेमा पनि पुरूष भन्दा महिलाको संख्या धेरै रहेको छ। महिलाले अविवाहित हुँदा बनाएको नागरिकता विवाह पश्चात पतिको नाम कायम गरिने बनाउने कतिपय अवस्थामा सम्बन्ध विच्छेद भएपछि पुनः नागरिकता निकाल्ने हुँदा पनि प्रतिलिपि नागरिकता बनाउने महिलाको संख्या बढ़ी देखिएको प्रशासकीय अधिकृत तिमिल सिन्हाले बताउनुभयो। यसका साथ गत आर्थिक वर्षमा 6 जनाले नेपाली नागरिकताको प्रमाणपत्र त्याग गरेका छन् भने 21 जनाले आमाको नामबाट नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको हो। सोही अवधिमा जिल्ला प्रशासन कार्यालयबाट 14 जनाले गैर आवश्यक नागरिकता लिएका छन् भने 4 जनाले वैवाहिक अंगीकृत नागरिकता समेत लिएका छन्। वैवाहिक अंगीकृत नागरिकता लिने मध्ये 2 जनाले नयाँ नागरिकता लिएका हुन् भने 2 जनाले प्रतिलिपि नागरिकता लिएको प्रशासनले जनाएको छ। आमाको नामबाट नागरिकता प्राप्त गर्ने संवैधानिक अधिकार भए पनि अझै पनि केही कानूनी जटिलताका कारण स्व प्रकृतिको नागरिकता वितरण गर्न सहज नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कानूनी व्यवस्था अनुसार बाबुको पहिचान नभएको अवस्थामा आमाको नामबाट नागरिकता वितरण गर्ने गरेको तर कतिपय व्यक्तिको जन्मदर्ता शैक्षिक प्रमाणपत्र बाबुको नाम उल्लेख भएको तर सम्पर्कमा नभएको अवस्थामा सहजै नागरिकता वितरण गर्न नसकेको कार्यालयले जनाएको छ। लमजुङ जिल्लामा सार्वजनिक तथा सरकारी जग्गामाथिको अतिक्रमण हटाउने अभियान गर्ने विषयमा प्रशासन र स्थानीय तह सक्रिय देखिए पनि प्रभावकारी कार्यान्वयन भने अझै हुन सकेको छैन। जिल्ला प्रशासन कार्यालय लमजुङले पालिकालाई पत्र लेख्ने र पालिकाले सूचना जारी गर्ने बाहेक अन्य काम हुन नसकेको हो। गत वैशाख महिनामा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालको अध्यक्षतामा बसेको कार्यालय प्रमुखहरूको बैठकले सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण जटिल अभिलेख तयार गर्ने अवैध कब्जा हटाउने तथा नयाँ अतिक्रमण कडाईका साथ रोक्ने निर्णय गरेको थियो। बैठकको निर्णय नम्बर 4 अवैध कब्जा हटाउने अभियान तत्काल प्रारम्भ गर्ने उल्लेख भए पनि हालसम्म प्रशासनले स्थानीय तहलाई पत्रचार गर्ने बाहेक ठोस कदम चल्न सकेको छैन। यद्यपि जिल्लाका स्थानीय तहहरूले भने पछिल्लो समय सार्वजनिक सम्पत्ति संरक्षण अभियानलाई सहयोग गर्न सूचना जारी गरेका छन्। वेश्या नगरपालिका सुन्दरबजार नगरपालिका र रायनास नगरपालिकाले छुट्टा छुट्टै सूचना जारी गर्दै सार्वजनिक तथा सरकारी जग्गामा बनाएका अवैध संरचना हटाउने निर्देशन दिएका छन्। वेश्या नगरपालिकाले बाटो कुलो पोखरी मसनखाट गौचरण लगायतका सार्वजनिक जग्गा अतिक्रमण गर्ने गरिएका खटहरा र अन्य संरचना 35 दिनभित्र हटाउन आग्रह गरेको छ। नगरपालिकाले अटेट गरे कानून अनुसार डोजर लगाएर हटाउने र त्यसको खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने चेतावनी दिएको छ। साथै सार्वजनिक जग्गा मिचिएको जानकारी प्रमाण सहित वडा कार्यालय वा नगरपालिकामा उपलब्ध गराउन नगरवासीलाई आह्वान गरिएको छ। सूचना दिने व्यक्तिको पहिचान गोप्य राखिने नगरपालिकाले जनाएको छ। त्यसै गरी रायनास नगरपालिकाले पनि सार्वजनिक जग्गामा बनाएका अनाधिकृत टहरा हटाउन चेतावनी दिएको छ। समयमै संरचना नहटाए कानून बमोजिम हटाइने र खर्च अतिक्रमण कर्ताबाट वसुली गरिने जनाएको छ। साथै मुख्यतया शाखा सड़कमा निर्माण सामग्री वा पसलका सामान राखेर आवागमन अवरूद्ध नगर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको छ। अटेट गरे सामग्री नियन्त्रणमा लिई कार्यवाही गरिने चेतावनी समेत दिएको छ। पछिल्लो समय लमजुङका स्थानीय तहहरूले सार्वजनिक सम्पत्तिको संरक्षण सड़क अतिक्रमण नियन्त्रण तथा अव्यवस्थित बस्ती व्यवस्थापनलाई प्राथमिकतामा राख्दै अभियान सञ्चालन गरिरहेका छन्। मध्य नेपाल नगरपालिकाले पनि यस्तै सूचनाहरू जारी गरेका छन्। यसअघि मर्सिङ्गी गाउँपालिकाले पनि समिति गठन गरी सार्वजनिक जग्गा बनेका संरचना खोजी तथा हटाउने अभियान शुरू गरिसकेको छ। त्यस्तै कोलसोत्तर दोर्ती र दूध पोखरीले पनि अतिक्रमण हटाउने निर्देशन दिँदै आएको छ। मर्सिदी गाउँपालिका अन्तर्गत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूलाई क्षमता विकास तालिम दिएको छ। सुदृढ़ विद्यालय व्यवस्थापन, गुणस्तरीय शिक्षा र समृद्ध मर्संगिक अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले गाउँपालिकाले बिहिबार एक दिने तालिम आयोजना गरेको हो। मर्संगी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङको अध्यक्षतामा सम्पन्न तालिममा गाउँपालिकाका उपाध्यक्ष जुनमाया थापा, प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल, वडा नम्बर सातका वडा अध्यक्ष तथा सामाजिक विकास समिति संयोजक तेल बहादुर गुरूङ, शिक्षा शाखा प्रमुख वसन्त बरूवा लगायतको उपस्थिति रहेको थियो। तालिममा विश्व नगरपालिकाको पूर्व शिक्षा अधिकृत रामचन्द्र त्रिपाठीले सहजीकरण गर्नुभएको थियो भने कार्यक्रमको संचालन शिक्षा शाखा प्राविधिक सहायक राजेन्द्र प्रसाद भट्टले गर्नुभएको थियो। तालिमका क्रममा विद्यालय व्यवस्थापन समितिको भूमिका, अधिकार तथा जिम्मेवारी, शिक्षाका नीतिका चुनौती, अवरोध र अवसर, विद्यालय सुधार तथा शैक्षिक गुणस्तर अभिवृद्धिका उपाय, वित्तीय व्यवस्थापन तथा पारदर्शिता, सहभागी योजना निर्माण, अनुगमन तथा मूल्यांकन लगायतका विषयमा छलफल तथा प्रशिक्षण प्रदान गरिएको थियो। तालिमले विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूलाई आफ्नो भूमिका र अधिकारबारे थप स्पष्ट बनाउँदै विद्यालयमा सुशासन, पारदर्शिता र जवाबदेहिता अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै शैक्षिक गुणस्तर सुधारमा सक्रिय सहभागिता, समस्या समाधान तथा सहकारी क्षमता विकास र योजना निर्माणदेखि अनुगमन तथा मूल्यांकनसम्मको प्रक्रियामा प्रभावकारी भूमिका निर्वाह गर्न तालिम उपयोगी र सहयोगी बन्ने विश्वास लिएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले बताउनुभयो। तालिमका क्रममा विद्यालयको समग्र सुधारका लागि शैक्षिक सुधार, भौतिक पूर्वाधार विकास, समुदायको सहभागिता, विद्यार्थी सहायता तथा प्रभावकारी अनुगमन र मूल्यांकनलाई प्राथमिकतामा राख्दै कार्ययोजना समेत बनाउने जोड़ दिएको थियो। गुणस्तरीय शिक्षा विकासका लागि विद्यालय व्यवस्थापन समितिको नेतृत्वदायी भूमिका महत्वपूर्ण हुने भएकाले यस क्षमता विकास कार्यक्रमले विद्यालय र स्थानीय सरकार बीचको समन्वय थप मजबूत बनाउने अपेक्षा गरिएको छ। लमजुङको मध्य नेपाल नगरपालिका सात महाखोला स्थित सार्वजनिक जगबाट प्रहरीले दुई थान एकनाले फरुवा बन्दुक बरामद गरेको छ। इलाका प्रहरी कार्यालय भोलेटारबाट प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माको कमाण्डमा खटिएको प्रहरी टोलीले बुधबार जंगलमा व्यवहारिसी अवस्थामा लुकाई छिपाई राखिएको दुई थान फरुवा बन्दुक बरामद गरेको हो। प्रहरीका अनुसार जंगलमा शंकास्पद वस्तु लुकाएर राखिएको सूचनाको आधारमा खटिएको टोलीले खोजतलाश गर्ने क्रममा बन्दुक फेला परेको हो। बरामद दुवै बन्दुक एकनाले फरुवा रहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न व्यक्ति भनी हाल सम्म पहिचान भएको छैन। जिल्ला प्रहरी कार्यालय लमसुङका प्रहरी प्रमुख नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतका अनुसार बरामद बन्दुकका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। तपाईले सुन्दै हुनुहुन्छ मर्सिङदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्व।
1: आमा, म पढ्छु नि है।
2: पढेर के गर्छस्?
1: म बेगर्छु।
3: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा यही साउन एक गते शुक्रबारदेखि भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्र गौथली
4: पढ्न आउँछ माया गर्छु भन्नेलाई के भन्छ अंग्रेजीमा?
3: समय मध्याह्न 12 बजे

0: कलाकारहरू अरूण छेत्री, सिमरन खड्का, मदन कृष्ण श्रेष्ठ, प्रकाश घिमिरे लगायतका कलाकारको प्रस्तुति हेर्न नभुल्नुहोला।
1: मेरो छोरालाई बाख्रा नलाएर तँ स्कुल जाने, तँलाई स्कुल नजा भने हैन, तँलाई तँनी म।
2: त्यसै गरी साउन 29 गते शुक्रबारबाट नेपाली कथानक चलचित्र लज्जावती।
3: जीवनका हजारौं चाहनाहरू मध्ये सबैभन्दा सुन्दर चाहना तपाईं हो।
4: हो र? अनि सुन्दर चाहना भन्ने मान्छेले कति माया गर्छ मलाई?
3: मेरो आँखामा हेर्नु न, आफै थाहा पाइहाल्नुहुन्छ।
5: टक्क जिब्रो पड्काउने चटनी बनाऊ त साउनी।
6: त्यसको लागि त बिहे गरेर घरमा लानु परेन क्यारे। अनि जिब्रो मात्रै होइन, के पड्किन्छ के।
2: मुकुन भूषाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी, हिवाला गौतम लगायतका कलाकारहरूको बेजोड प्रस्तुति।
4: बोयफ्रेन्ड र हस्बेन्डको मायामा यति धेरै फरक हुन्छ।
2: समय दिनको 3 बजे र साँझ 6 बजे।

0: सुजना सुजना सुजना
1: जय शिव शंकर शंभो जय।
2: बेसी शहर नगरपालिका वडा नम्बर 7 मा अवस्थित त्रिपुरेश्वर शिव मन्दिर परिसरमा यही मिति 2083 साल श्रावण महिनाको 29 गते शुक्रबारका दिन सामूहिक लघु रुद्रीको आयोजना गरिएको हुँदा उक्त सामूहिक लघु रुद्री कार्यक्रममा इच्छुक सम्पूर्ण भक्तजनहरूमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
0: पुण्य वाचन समय बिहान 9 बजे
2: आयोजक त्रिपुरेश्वर शिव मन्दिर संरक्षण समिति बेसी सहर 7 लम्

0: टिभीएस मा अपग्रेड हान्नेलाई अचम्मैको डिल। अब टिभीएस सँग एक्सचेन्ज मा पाउनुहोस् अचम्मैको अफर, हाइएस्ट भ्यालुएसन ग्यारेन्टिड, फटाफट फाइनान्स, नागरिकता भए पुग्छ, एट्र्याक्टिभ क्यास डिस्काउन्ट, इएमआई स्टार्टिङ 8 रुपिज 124 पर डे र साथमा फ्री हेलमेट।
1: एक्सचेन्ज हुने मिति साउन 24 गतेदेखि 29 गतेसम्म। स्थान जीवन सहारा इन्टरप्राइजेस, बेहिस्तर 8, झिंगे खोला, प्रभु ब्याङ्क अगाडि, लङसुङ। सम्पर्क नम्बर 0665211469, मोबाइल नम्बर 98560045460, 98698146773।
2: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
3: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
4: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
1: सरकारले बिहिबारदेखि देशभर सुपथ मूल्यमा पसल सञ्चालनमा ल्याइए पनि लमजुङमा भने सुपथ मूल्य पसल सञ्चालन हुने जिल्लाको सूचीमा परेको छैन। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशभरका 44 जिल्लाका 193 स्थानमा बिहिबारदेखि सुपथ मूल्य पसल सञ्चालन गरे पनि यस्तो सूचीमा लमजुङ नपरेको हो। लमजुङका उपभोक्ता भने यसपटक उक्त सुविधाबाट वञ्चित भएका छन्। सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले लमजुङमा सुपथ मूल्य पसल आवश्यक भए पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको सूचीमा जिल्ला नपरेको बताउनुभयो। लमजुङमा सुपथ मूल्यमा पसल आवश्यक छ तर मन्त्रालयबाट आएको सूचीमा लमजुङ परेको छैन। उहाँले बताउनुभयो, सुपथ मूल्य पसलमा दैनिक उपभोग्य वस्तु खरिद गर्दा उपभोक्ताले प्रति किलो तथा प्रति लिटर ₹5 छूट पाउने व्यवस्था गरिएको छ। चाडपर्वको समयमा उपभोक्तालाई सहज र सुलभ मूल्यमा आवश्यक खाद्य वस्तु उपलब्ध गराउने उद्देश्यले सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो। स्थानीय प्रशासनको अनुसार जिल्लामा सुपथ मूल्य पसल सञ्चालन भएमा चाडपर्वका बेला उपभोक्तालाई दैनिक उपभोग्य वस्तु खरिदमा राहत पुग्नेछ। विशेष गरी चामल, दाल, तेल, चिनी र नुन जस्ता अत्यावश्यक वस्तुमा छूट पाउँदा उपभोक्तालाई प्रत्यक्ष लाभ हुने भएकाले लमसुङमा पनि यस्तो पसल सञ्चालन गर्नुपर्ने आवश्यक देखिएको छ। यसैबीच खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आफ्नो 7 वार्षिक उत्सवको अवसर पारेर सिंहदरबार परिसरमा बिक्री कक्ष समेत सञ्चालनमा ल्याएको छ। बिहिबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले बिक्री कक्षको उद्घाटन गरेर यस्तो शुरूआत गर्नुभएको हो। सिंहदरबार परिसरमा सञ्चालन हुने बिक्री कक्षबाट कम्पनीका चामल, दाल, तेल, चिनी, नुन लगायतका खाद्य वस्तुका साथै चिनो, काउनो, फापर र सिमी जस्ता स्थानीय उत्पादन समेत सर्वसुलभ मूल्यमा बिक्री गरिने भएको छ। देशका विभिन्न जिल्लामा सुपथ पसल सञ्चालनमा आए पनि लमजुङ भनी सूचीमा नपर्नु जिल्लाका उपभोक्ताले सरकारी छूटको सुविधा लिन नपाउने अवस्था सिर्जना भएको छ। स्थानीय प्रशासनले आगामी दिनमा लमजुङलाई पनि सुपथ मूल्य पसल सञ्चालन हुने जिल्लाको सूचीमा समेट्नुपर्ने आवश्यक औल्याएको छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा कार्यालय लमजुङले एक वर्षको अवधिमा 3,000 भन्दा धेरै पशुलाई उपचार सेवा प्रदान गरेको छ। अघिल्लो वर्षको तुलनामा कार्यालयमा पशुसेवा उपचार लिनेको संख्या बढ़दो रहेको छ। आर्थिक वर्षमा 1,500 हाराहारी पशुपन्छीको उपचार भएको भेटेरिनरी अस्पतालमा आर्थिक वर्ष 82-83 पनि पशु स्वास्थ्यतर्फ 3,286 पशुको उपचार गरिएको कार्यालयले जनाएको छ। विभिन्न समस्या भएका पशुको उपचारका लागि पशुपालक कृषकहरू कार्यालयसम्म आउने गरेका छन्। मा उपचार भएका पशुहरू मध्ये 2941 मेडिकल उपचार भएको छ। 13 पशुपन्छीको गम्भीर शल्यक्रिया र 265 पशुपन्छीको सामान्य शल्यक्रिया गरिएको कार्यालय प्रमुख पशु चिकित्सक डाक्टर सुनिने उपाध्यायले बताउनुभयो। उहाँका अनुसार गत वर्षमा मात्र भेटरिनरी अस्पतालमा 12 पशु चौपाएको प्रसूति सम्बन्धी उपचार भएको छ भने 55 कुखुरामाथि विभिन्न रोग सम्बन्धी उपचार गरिएको छ। जिल्लामा पशु चौपायामा हुने रोगहरू मध्ये नामले जुगाको समस्या, माटी रोग, थुनिलो जस्ता समस्याहरू देखिएको अस्पतालले जनाएको छ। भेटरिनरी अस्पतालले पशुपन्छी उपचार सेवा प्रभागसँगै 527 रेबिज विरूद्ध र 253 डीएसपीपीएल घरी 750 पशुहरूमा खोप सेवा उपलब्ध गराएको छ। पशुपूर्ण खोप अन्तर्गत पशुपन्छीमा खोरेत पीपीआर, लम्पी, रेबिज, क्लासिकल स्वाइन फिभर, एचएस बीक्यू सम्बन्धी खोप सेवा समेत उपलब्ध गराएको छ। कार्यालयले प्रयोगशाला सेवा अन्तर्गत 1161 परीक्षण गरेको छ, जसमध्ये 877 गोबर परीक्षण, 193 पशुपन्छीको ऱ्यापिड परीक्षण, 54 पशुपन्छीको पोस्टमार्टम, 23 पशुको थुनेलो परीक्षण र 14 रगत परीक्षण गरिएको भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङले जनाएको छ। मर्सिङदी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
5: मुख्य समाचारका प्रायोजक
6: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोपाइटर मणिलाल विश्वकर्मा।
1: लमजुङमा नयाँ नागरिकता भन्दा प्रतिलिपि लिनेको संख्या धेरै, प्रतिलिपि बनाउनेमा महिला अधिक, सार्वजनिक तथा सरकारी जग्गा माथिको अतिक्रमण हटाउने अभियान प्रभावकारी कारण हुन सकेन, मध्य नेपालको महाखोला जंगलबाट 2 थान भरुवा बन्दुक बरामद, गुणस्तरीय शिक्षा र उचित व्यवस्थापनका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूलाई क्षमता विकास तालिम प्रदान। बिहान 6:35 बजेको मर्सिङदी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी बिदा हुन्छु। रेडियो मर्सिङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सिङदी .org सुन्दै रहनुहोला। नमस्कार।

0: यो दाँतले मलाई साह्रै दुःख दियो।
1: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
0: जान त जाने, बरु कहाँ जाने होला खै।
1: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ, नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।
0: यो मोबाइलले पनि तनावै दियो भने
1: हैन, के तनाव दियो ए खुशी।
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ, पुरानो बैंक चोक, रोशन फ्रेस हाउस सँगै लम्सुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
4: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ।
5: विगत लामो समयदेखि सञ्चालित लम्जुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
6: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसीसार नगरपालिका साथ, लम्जुङ। सम्पर्क फोन 0665520209।
0: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसी सह नगरपालिका।
7: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
8: एक्सट्रिम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
5: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
4: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
5: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
4: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
5: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
4: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
6: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 13 14 नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
5: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।
7: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
8: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
7: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
8: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
7: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
8: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ

0: Siphonia.
1: Extreme energy drink.
2: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हरावरा
3: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
2: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
3: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
2: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
3: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 5646 244।
4: नमस्ते, म लोक गायक बलवीर थापा अहिले त

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टेप फ्रेङ, गोलो फरेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फरेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बछलामाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन, के तनाव दियो ए खुशी।
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मरमत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मरमत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
8: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
9: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
8: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट डीएफएम 95 मेगाहर्ज
1: कार्यक्रम स्वास्थ्य सरोकार
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
1: एसजीसीएस नमूना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्चाङ्गी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे

आदरणीय श्रोता नमस्कार। रमझुम लगायत देश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक अभिवादन। तपाईँहरू सुन्दै हुनुहुन्छ साप्ताहिक स्वास्थ्य मूलक कार्यक्रम स्वास्थ्य सरकार, र यो कार्यक्रम एलजीसीएस नमुना सामुदायिक अस्पतालद्वारा सञ्चालित भइरहेको स्टेप अप तथा स्केल अप परियोजनाको सहयोगमा तयार गरिएको हो। यस परियोजनाले नसर्ने रोगहरूको रोकथाम, मानसिक स्वास्थ्य प्रवर्धन तथा समुदायमा स्वास्थ्य सम्बन्धी सचेतना अभिवृद्धि आइरहेको छ। यो कार्यक्रम प्रत्येक हप्ता लमजुङमा रहेको तीनवटै रेडियोहरूबाट एकैसाथ प्रसारण हुँदै आइरहेको छ। रेडियो मर्स्याङ 95 मेगाहर्ज, रेडियो चौतारी 91.4 मेगाहर्ज, रेडियो भोटेवडा 90.8 मेगाहर्जबाट एकैसाथ तपाईँहरूले सुनिरहनु भएको छ। साथै सबै रेडियोहरूको फेसबुक पेज, वेबसाइट तथा हाम्रो पात्रो मार्फत पनि तपाईँहरूले सुन्न सक्नुहुनेछ। म कार्यक्रम सञ्चालक तथा मानसिक स्वास्थ्य परामर्शदाता सुभाष ठकुरी आजको कार्यक्रमको सम्पूर्ण प्रस्तुति म आफैले लिएर उपस्थित भएको छु, र हामीलाई सदैव जस्तै गरेर आज पनि कार्यक्रममा सुनेर साथ दिँदै हुनुहुन्छ भन्ने मैले आशा राखेको छु। आज हामी सबैको जीवनसँग प्रत्यक्ष रूपमा सम्बन्धित अत्यन्त महत्वपूर्ण विषयको बारेमा तथा मानसिक स्वास्थ्यको बारेमा विस्तृत कुराकानीहरू गर्नेछौ। हजुर, मानसिक स्वास्थ्य भनेको के हो त? धेरै जसो मानिसहरू मानसिक स्वास्थ्य भन्ना साथ मानसिक रोग मात्र सम्झन्छन्, तर वास्तवमा मानसिक स्वास्थ्य भनेको मानसिक रोग नहुनु मात्र होइन, मानिसले आफ्ना भावना बुझ्न सक्नु, तनावलाई व्यवस्थापन गर्न सक्नु, परिवार तथा समाजसँग राम्रो सम्बन्ध कायम राख्न सक्नु, आफ्नो क्षमता अनुसार काम गर्न सक्नु र जीवनका चुनौतीहरूसँग सामना गर्न सक्नु नै राम्रो मानसिक स्वास्थ्य हो। जसरी हाम्रो शरीर स्वस्थ हुन आवश्यक छ, त्यस्तै गरी हाम्रो मन पनि स्वस्थ हुन उत्तिकै आवश्यक छ। मानसिक रूपमा स्वस्थ रहनु एकदमै जरुरी छ, र मानसिक रूपमा स्वस्थ रहन किन महत्वपूर्ण छ त? आउनुहोस् त्यसको बारेमा नै हामी चर्चा गरौं। मानसिक रूपमा स्वस्थ हुनु एकदमै जरुरी छ। यदि मन स्वस्थ छ भने हाम्रो निर्णय क्षमता राम्रो हुन्छ, परिवारमा राम्रो सम्बन्ध हुन्छ, काममा एकाग्रता बढ्दछ, पढाइ पनि प्रभावकारी हुन्छ र आत्मविश्वास बढ्छ, जीवन प्रति आशावादी सोचहरू चाहिँ विकास हुन्छ। तर मानसिक स्वास्थ्य बिग्रिँदा चाहिँ निन्द्रा नलाग्ने, अत्याधिक चिन्ता, डर, निराश, रिस उठ्ने, काममा मन नलाग्ने, मानिसहरूसँग बोल्न मन नलाग्ने, आत्मविश्वास घट्ने, दैनिक काम गर्न गाह्रो हुने जस्ता कुराहरू र यस्ता समस्याहरू देखिन थाल्छन्। त्यस्तै गरी हाम्रो दैनिक जीवनमा अहिलेको व्यस्त समयहरूमा चाहिँ मानसिक स्वास्थ्य बिग्रिनुका धेरै कारणहरू छन्। हाम्रो जीवनमा धेरै कारणले मानसिक स्वास्थ्यमा असर गर्न सक्छ, जस्तै कि अत्याधिक तनावको कारणले गर्दा, आर्थिक समस्याको कारणले गर्दा, पारिवारिक विवाद, वैवाहिक समस्या, रोजगारीको समस्या, बेरोजगारीको समस्या र परीक्षा तथा पढाइको दबाव, शारीरिक रोगहरू, नसर्ने रोगहरू अनि दुर्घटना, प्राकृतिक विपदहरू अनि प्रियजन गुमाउनु पर्दा र सामाजिक विभेदको कारणले गर्दा र एक्लोपन, यी सबै सामान्य जीवनका अनुभवहरू हुन्। तर लामो समयसम्म यिनले मनमा असर गरिरहेको छ भने मानसिक स्वास्थ्य पनि कमजोर हुन सक्छ। मानसिक स्वास्थ्य कमजोर भएको संकेत यदि कसैलाई यी लक्षणहरू दुई हप्ता वा सो भन्दा बढी देखियो भने ध्यान दिनुपर्ने हुन्छ। सधैँ दुखी महसुस हुनु, कुनै कुरामा रुचि हराउनु, धेरै रिस उठ्नु, धेरै डर लाग्नु, निन्द्रा बिग्रिनु, अत्याधिक थकान महसुस हुनु, ध्यान केन्द्रित गर्न नसक्नु, बारम्बार रोइरहनु र आफूलाई बेकार सम्झनु, यस्ता लक्षणहरू देखिएमा समयमा नै परामर्श लिनु धेरै महत्वपूर्ण कुरा हुन्छ। मानसिक स्वास्थ्य समस्याको बारेमा अथवा मानसिक स्वास्थ्यको बारेमा हाम्रो समाजमा धेरै भ्रमहरू छन्। हाम्रो समाजमा अझै पनि केही गलत धारणाहरू छन्, जस्तै कि मानसिक रोग लाग्नु भनेको पागल हुनु हो, यो त कमजोर मानिसलाई मात्र हुन्छ, डाक्टर वा काउन्सिलरसँग गए समाजले नराम्रो भन्छ, यी सबै भ्रम मात्र हुन्। त्यो सत्य के हो भने मानसिक स्वास्थ्य समस्या जो कोहीलाई पनि हुन सक्छ। जसरी ज्वरो आउँछ, प्रेसर बढ्छ, मधुमेह हुन्छ, त्यसरी नै मानसिक स्वास्थ्य समस्या पनि हुन्छ। शरीरमा समस्या हुन्छ भने हामीहरूको मनमा पनि समस्या हुन्छ, यसकारणले लाज मान्नु पनि कुनै पनि कारण छैन। हाम्रो दैनिक जीवनमा हामी खान्छौ, पिउँछौ, हिँड्छौ, उठ्छौ, बस्छौ, विभिन्न कुराहरू गरिरहेका हुन्छौ। हाम्रो शरीरमा शरीर दुख्दाखेरि, मन दुख्दाखेरि हामी तुरन्त उपचार गर्नको लागि अस्पताल पनि गइरहेका हुन्छौ, तर मन दुख्यो भने हामी चाहिँ अस्पताल भन्दा हामीले अरू वैकल्पिक उपायहरू खोजिरहेका हुन्छौ। मन दुख्यो भने कसैलाई
मरौ मरौ लाग्ने अथवा आत्महत्याको विचारहरू आउने अथवा धेरै स्ट्रेसहरू हुने एन्जाइटी डिप्रेसनमा जाने कुराहरू भइरहेको हुन्छ। र हामीले बिर्सिनु नहुने कुरा के हो भने तन दुखेको औषधि उपचार छ भने मन दुखेको पनि औषधि उपचार छ। र मानसिक स्वास्थ्य राम्रो राख्नको लागि केही व्यवहारिक उपायहरू पनि छन् जसलाई हामीले नियमित रूपमा याद गर्यौं नियमित रूपमा पालना गर्यो भने हामी चाहिँ स्वस्थ रहन सकिन्छ। जस्तै कि सामान्य कुराहरू पर्याप्त रूपमा निन्द्रा लिनु अथवा सुत्नु पौष्टिक खाना खानु नियमित शारीरिक व्यायामहरू गर्नु शरीरलाई चाहिँ एक्टिभ राख्ने कुराहरू अनि परिवारसँग रमाइलो समय बिताउने अहिलेको व्यस्त समयमा अत्याधिक मोबाइलको कारणले गर्दाखेरि हामीहरूको पारिवारिक समयहरू टाढा भइरहेको छ। परिवारहरू एक आपसमा नजिक हुन भन्दा मोबाइलमा व्यस्त हुने कुराहरू छ। त्यसै हामीले पारिवारिक समय एकदमै महत्वपूर्ण कुरा छ। साथीभाइसँग कुराकानीहरू गर्ने भेटघाट गर्ने र अत्याधिक मोबाइलको प्रयोग चाहिँ एकदमै कम गर्ने र आफ्नो मनका कुरा विश्वासिलो व्यक्तिलाई पनि भन्नुपर्ने हुन्छ र आवश्यक परे मानसिक स्वास्थ्य परामर्श पनि लिनुपर्ने हुन्छ र आफ्नो लागि पनि समय निकाल्ने सानो सानो परिवर्तनले ठूलो सकारात्मक असर गर्न सक्छ। हामी आफैलाई मात्र होइन कि हाम्रो परिवारमा छिमेकीमा र जो कोहीलाई पनि मानसिक स्वास्थ्य समस्याहरू हुन सक्छ। यदि तपाईँको घरमा कसैलाई मानसिक स्वास्थ्य समस्याहरू छ भने उहाँको कुरा ध्यानसँग सुन्नुहोस् र आलोचना नगर्नुहोस् र हेला पनि नगर्नुहोस् किनभने त्यस्तो व्यक्तिहरूलाई सुन्नको लागि जरुरी छ र तपाईँले म छु नि तिम्रो लागि अथवा तिमीलाई केही भएको छैन भनेर व्यवस्था गर्नुभन्दा बरु भन म तिम्रो साथमा छु अनि हामी मिलेर समाधान खोजौं जस्ता शब्दहरूले चाहिँ ठूलो राहत दिन सक्छ। मनको कुरा मनको समस्या जो कोहीलाई भन्न सक्दैन। यदि तपाईँ कसैको नजिकको साथी हुनुहुन्छ भने आफ्नो साथीको मलिन अनुहार हेरेर उसको मनको हालत पनि बुझ्ने कोसिस गर्नुहोला र यदि धेरै समस्या छ तपाईँको समाधान गर्नको लागि तपाईँको क्षमता भन्दा बाहिरको कुरा छ भने चाहिँ कहिले काहीँ विशेषज्ञसँग पनि सम्पर्क गर्न सकिन्छ। यदि लामो समयसँग यस्तो समस्याहरू रह्यो निन्द्रा नलाग्ने खान मन नलाग्ने एक्लै बस्ने कुराहरू रह्यो भने चाहिँ र दैनिक जीवनलाई नै यसले प्रभाव पार्न सक्छ र काम गर्न गाह्रो भएको अवस्थामा निन्द्रा तथा खानपिनहरू बिग्रेको अवस्थामा अत्याधिक चिन्ता र निराश बढेको अवस्थामा ढिलो नगरिकन स्वास्थ्य संस्था र मानसिक स्वास्थ्य परामर्शदातालाई भेट्नु पर्ने हुन्छ र समयमा नै उपचार गर्यो अथवा परामर्श गर्यो भने चाहिँ यसले समस्याहरू समाधान गर्न सकिन्छ। कहिलेकाहीँ सामान्य रूपमा हेर्दाखेरि हामीले दैनिक जीवनमा एन्जाइटी डिप्रेसन भनेर बोलिरहेका हुन्छौं र एन्जाइटी डिप्रेसन पनि फरक फरक किसिमको एउटा मानसिक स्वास्थ्य समस्या नै हो। किनभने एन्जाइटी भएका मान्छेहरू चाहिँ म मर्छु कि भन्ने कुराहरूमा डर हुन्छ भने डिप्रेसन भएका बिरामीहरूलाई चाहिँ मर्न पाए हुन्थ्यो भन्ने सोचहरू आइरहेको हुन्छ। अब डिप्रेसन एन्जाइटीको कुराकानी गर्दाखेरि एन्जाइटी भनेको के हो त भन्दाखेरि हामीहरूको दैनिक जीवनमा पनि यो अत्याधिक रूपमा आत्तिने अवस्था हो। यस्तो बेलामा चाहिँ मुटु धेरै डुकडुक गर्ने सास फेर्न गाह्रो भएको महसुस हुने छटपटी हुने निन्द्रा नलाग्ने टाउको दुख्ने खाना मन नलाग्ने जिउ झमझम हुने घाँटीमा केही अड्किएको जस्तो महसुस हुने ग्यास्ट्रिकको समस्या भइरहने तथा मुटुको जाँच अथवा इको गराउँदा सामान्य आए पनि आफूलाई चाहिँ कुनै गम्भीर रोग लागेको जस्तो महसुस भइराख्ने र कतिपयलाई चाहिँ प्यानिक एट्याकहरू आउने प्यानिक डिसअर्डर समेत देखिन थाल्छ। त्यस्तै गरी डिप्रेसन भनेको चाहिँ मन लामो समयसम्म उदास रहने अवस्था हो अनि पहिले रमाइलो लाग्ने कामहरूमा रुचि लाग्ने कामहरूमा चाहिँ रुचिहरू हराएर जाने साथीभाइसँग घुम्न वा फिल्म हेर्न मन नलाग्ने अत्याधिक थकान महसुस हुने नुहाउँदा अथवा दाढी काट्दा पनि मन नलाग्ने यस्तो कुराहरूमा यौन इच्छाहरूमा चाहिँ कमी हुने निन्द्रा तथा भोकहरू बिग्रिने र आफैलाई कसैले माया गर्दैन भन्ने सोच्न पुग्ने पुरानो गल्तीहरू सम्झेर चाहिँ आफैलाई दोषी ठान्ने र अरूलाई दुःख दिनुभन्दा त बरु मर्न पाए हुन्थ्यो अथवा म बाँचेर के नै गर्न सक्छु र अनि म बरु मर्न पाए भने आनन्द हुन्थ्यो भन्ने सोचाइहरू चाहिँ बारम्बार आउने अवस्थालाई डिप्रेसन भनिन्छ। हामीले के बुझ्नुपर्छ भने कोही पनि व्यक्ति रहरले आत्तिने वा उदास हुने होइन। मानसिक रोग मन बलियो बनाए पुग्छ भन्ने विषय पनि होइन। बिरामीलाई आफ्नो मन आफै नियन्त्रण गर भनेर दोष दिनु वा कमजोर ठान्नु उचित होइन। मानसिक समस्या अथवा मानसिक रोग भनेको चाहिँ उपचार आवश्यक पर्ने एउटा स्वास्थ्य समस्या हो
जसलाई चाहिँ समयमा नै उपचार गर्न सकियो भने निको बनाउन सकिन्छ र एउटा व्यक्तिले चाहिँ राम्रोसँग आफ्नो जीवनयापनहरू गर्न सक्छ। स्वास्थ्य र मानसिक स्वास्थ्यको कुराकानी गर्दा गर्दै अब भने हामी कार्यक्रमको अन्तिममा आइसकेको छ र अन्तिममा फेरि पनि म के भन्न चाहन्छु भने मानसिक स्वास्थ्य हाम्रो जीवनको एकदमै महत्वपूर्ण आधार हो। आफ्नो शरीरको जस्तै आफ्नो मनको पनि ख्याल गर्ने गरौं। समस्या चाहिँ लुकाउने होइन, समयमा नै सहयोग खोज्ने बानी बसालौं। यदि आजको कार्यक्रमसम्म सम्बन्धित कुनै जिज्ञासा, सुझाव र प्रतिक्रिया भएमा तपाईँले हामीलाई एसडीसीएस नमुना सामुदायिक अस्पतालमा पनि सम्पर्क गर्न सक्नुहुनेछ भने तीनवटै रेडियोहरूमा तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। रेडियोको पेजमा म्यासेजहरू गर्न सक्नुहुन्छ फेसबुक पेज मार्फत पनि, र तपाईँले चाहिँ एसडीसीएस नमुना सामुदायिक अस्पतालमा प्रत्यक्ष सम्पर्क गरेर पनि हामीलाई सल्लाह सुझाव प्रतिक्रियाहरू दिन सक्नुहुनेछ, जसको लागि हाम्रो फोन नम्बर रहेको छ 0664021 23, 0664021 24 र 0665904848 तपाईँका सल्लाह सुझाव प्रतिक्रिया जिज्ञासाहरूलाई हामी स्वागत गर्दछौ। अन्तमा यो कार्यक्रम नियमित रूपमा प्रसारण गर्ने रेडियो मर्स्याङदी 95 मेगाहर्ज, रेडियो चौतारी 91.4 मेगाहर्ज, रेडियो भोटेओडा 90.8 मेगाहर्ज तथा कार्यक्रम सुन्नुहुने सम्पूर्ण श्रोता महानुभावहरूमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। आजलाई भने म कार्यक्रम सञ्चालक तथा मानसिक स्वास्थ्य परामर्शदाता शोभा ठकुरी आजका लागि विदा हुन चाहन्छु। अर्को साता नयाँ विषय र नयाँ जानकारीको साथ वार्ता गर्दछु। स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्। नमस्कार।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साक्षात तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचाँदी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: दिलाई दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यु गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 9560-13375।
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: Extreme energy drink.
1: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
2: मनसुन सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी पहिरो डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्ने सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौं।
1: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
2: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
1: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
2: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
1: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
2: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz।
3: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
4: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ, सफा र हराभरा मर्स्याङ्दी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङ्दी अभियान शुरू गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
3: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
4: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
5: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ, स्वच्छ, सफा र हराभरा मर्स्याङ्दी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङ्दी गाउँपालिका परिवार, लमजुङ।
6: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 8 बजेको छ।
7: Extreme energy drink. Taste the difference. Feel the energy.

गरी छ नागरिकता खण्ड प्रतिलिपि किम्बले संख्याले प्रतिलिपि बनेमरी मुरी मैले रे सार्वजनिक डेर सरकारी म्र फिरिय अतिक्रमण लाभा अभियान प्रभावकारी तला खाइमु मध्य नेपाल अर्बे मा खोला अर्बे थे क्या यौलो थान भरुवा बन्दु खापु टिपो होइमु गुणस्तरीय शिक्षा तेह्र क्षमा व्यवस्थापन लागि विद्यालय व्यवस्थापन समिति अध्यक्ष मध्ये क्षमता विकास तालिम पिएमा

बेसिक क्लाउड जुन बेसरी पानी पर्ने खालको क्लाउड धेरै फर्मेसन भएछ विश्वमै पनि नेपाल मात्र होइन विश्वमै पनि धेरै किसिमको यस्तो सिपी क्लाउड फर्मेसन भएको कारणले गर्दाखेरि प्राकृतिक प्रकोप बढी देखिरहेछ जबकि तपाईँ हामीले चाहिने खालको सिमसिम पानी जुन न्युम्बस स्ट्राटस क्लाउडहरू भन्छ त्यसको फर्मेसनमै कम चाहिँ भएको छ है अहिले आइएनटी इन्डियन मौसम डिपार्टमेन्टले अटेन्ड गरेकोमा चाहिँ अहिले मनसुन टाइममा जुन देख्नुपर्ने यो न्युम्बस स्ट्राटस क्लाउड सिमसिम पानी पर्ने खालको भारत त्यो निकै कम चाहिँ बन्दैछ भन्ने

0: कुरा चाहिँ अध्ययनमा आइरहेछ है,
1: भनेको जुन हल्कादेखि मध्यम खालको पानी बर्खामा पर्ने गर्थ्यो त्यो चाहिँ चक्र चेन्ज हुँदैछ र आरी घोप्टे मुसलधारे कुनै निश्चित ठाउँमा चाहिँ एक्कासी चाहिँ ठूलो पानी पर्ने क्लाउड वर्षा भन्नुभयो तपाईँले,
0: ब्रस्ट
1: हो, यस्ता चाहिँ घटनाक्रमहरू पछिल्ला वर्ष त्यस्तो चाहिँ देखिँदैछन्।
0: अनि त्यति मात्र होइन, एउटा म के थप्न चाहन्छु भन्दाखेरि मैले मनसुन प्याटर्नै भए पहिले तपाईँ पूर्वी नेपालमा धेरै वर्षा हुन्थ्यो हामी कहाँ सुन्दै किन भन्दाखेरि युजली मनसुन सुरु हुने बेला पूर्वबाट आएर मध्य नेपाल भएर पश्चिमतिर जाने, त्यसबाट इन्डियामा जाने भारततिर, त अहिले के देखेको छ भनेको पूर्वी नेपालमा भन्दा पश्चिम नेपालमा बढी पानी परेको छ, र नेपालमा मात्र होइन साउथ एसियाको कुरा गर्दाखेरि चाहिँ काश्मीर जस्तो ठाउँमा जुन चाहिँ पानी नै पर्दैन, अब त्यहाँ तपाईँको हिउँबाट पानी बढी पर्न थाल्यो, हाम्रो सहरबाट कही ठाउँमा हेर्दाखेरि अझै यो त रेकर्डै छ अहिले है, सहरबाट पहिले जुन ठाउँमा हिउँ मात्रै पर्ने अहिले त्यहाँ हिउँ र पानी पर्न थाल्यो, त्यसलाई स्लिट भन्छ, अहिले हिउँ मात्रै पर्छ पानी अलिअलि पर्यो भने त्यो त के चेन्जै थियो भन्दाखेरि आइसोलाई नै माथि गयो हाम्रो, त्यस कारण यी विभिन्न कुरा देखिरहेको छ, एउटा मात्र कुरा होइन, त्यस कारण तपाईँको हामीले असार महिना पानी पर्ने कुराहरू चाहिँ पहिला असारमा पानी पर्ने, अहिले साउनमा पानी पनि थालिसक्यो, सिफ्ट हुँदैछ है यो, त्यस कारण चाहिँ ढिला पानी पर्ने, धेरै पानी पर्ने होइन, फेरि सिमसिम पानी कम हुने, यी विभिन्न कुरा प्रकार देखिरहेछ अहिले,
1: भनेको मौसमी चक्र मौसमी रेखा यी कुराहरू चाहिँ फेरबदल हुँदैछन्
0: हुँदैछ,
1: त्यसले चाहिँ हाम्रो किसानहरूलाई पनि प्रभाव पार्न सक्छ, त्यो हिसाबले चाहिँ हामीले बुझ्न सक्छौँ
0: जगतलाई यसले चाहिँ धेरै इम्प्याक्ट चाहिँ दिन सक्छ त्यसले, किन भन्दाखेरि अब पब्लिकले वा कृषकहरूले पनि थाहा पाउनु पर्यो यस्तो खेमा हुँदैछ, हामीले अब असारो मैले धान रोपे त भएन अब त, किन पानी पर्ने त अब हेर्नुहोस् न पहिले पहिले तपाईँको जुन दसमा मनसुन सुर्ने एभरेज है, अहिले जुन तेह्रमा आयो एभरेजमा तिन दिन फरक भयो धेरै हो, अहिले फेरि त अक्टोबर दुईमा मनसुन सकिने भने, तर अक्टोबर दुईमा सकिने भने अहिलेसम्म रेकर्ड तपाईँ हेर्दाखेरि अक्टोबर बाह्र तेह्र पनि पुग्छ, भनेपछि ढिला सुरु हुने लामो हुने फेरि बेसरी पानी पर्ने छिमछिम पानी नपर्ने त्यसलाई हाम्रो नेपाल जस्तो कृषि उपयोगी देशमा चाहिँ समस्याहरू आयो देखिरहेको छ अहिले।
1: कुराकानीमा हुनुहुन्छ वरिष्ठ मौसमविद मणिरत्न साक्य, हामीले विशेष गरी अहिले देखिरहेको मौसमी प्रभाव खास गरी अहिले विकसित हुँदै गरेको एलनिनो प्रभाव र अहिले हाम्रो वर्षाको चक्रबारे केन्द्रित रहेर कुराकानी गरिरहेका छौं, जहाँनिर हाम्रो कृषि अर्थतन्त्र भएको देशका लागि यसका चाहिँ प्रभाव पनि हुन सक्छन् भनेर उहाँले भन्नुभएको छ। बितेका दुई महिना असार साउनलाई हेर्दाखेरि यसअघिको पूर्वानुमान अनुसार अलिकति फेरबदल रह्यो, पानी चाहिँ राम्रै पर्यो जबकि हामीले सरदरभन्दा कम वर्षा हुन सक्छ यो अवधिमा भनेका थियौं, तर अहिले मध्य अवस्थामा आइपुग्दाखेरि यो अलिकति फरक परेको छ भन्ने कुरा रह्यो। पोहोर प्रहारलाई हेर्ने हो भने मधेस क्षेत्रको विषय एउटा रह्यो, अरू समग्र मौसम चक्र चाहिँ कस्तो रह्यो भनेर विश्लेषण गर्न सकिन्छ त योभन्दा अघिल्ला वर्षहरूको तुलना गर्दा?
0: सकिन्छ, हामीले अब अध्ययनकै क्रममा छ होइन, वास्तवमा फोहोर सालमै त्यति किसिमबाट जुन किसिमबाट फोरकास्ट गयो त्यसमा अलिकति फरक भएको पाएँ क्या मैले, तर एउटा कुरा मैले भन्न बिर्सिएला, के भन्न चाहन्छु भने अहिलेसम्म त पानी पर्यो, अब एलिनो इफेक्ट देखिरहेछ, अब एलिनो इफेक्ट के भने अहिलेसम्म चाहिँ अहिले पनि हेर्दाखेरि तपाईँको प्रशान्त महासागरको पानी चाहिँ नर्मल भन्दा पनि 2.2 डिग्री सेल्सियस टेम्परेचर चाहिँ बढाएको छ है, अहिले हामी स्टडी गरेर नोभोकले पनि देखिरहेछ, त्यस कारण चाहिँ अब चाहिँ अहिलेसम्म पानी परे पनि एलिनो इफेक्ट चाहिँ हुँदै नहुने भन्ने कुरा होइन, अब चाहिँ घाम लागेर पानी पनि कम चाहिँ हुन सक्छ, यो कुरा हामी भन्न सक्छौँ किन भन्दाखेरि एलो एफेक्ट छँदैछ, यसका पक्कै पनि एउटा के देखिन्छ भन्दाखेरि एलो देखिने बेलामा चाहिँ औषधभन्दा पनि कम पानी पर्ने भइरहेको छ, हो नेपालको विभिन्न ठाउँमा हेरेर कतै बढी पनि पानी परेछ, तर पनि इफेक्ट यसको हुन्छ नि, त्यहाँदेखि अबको दिनमा केही चाहिँ हामी सतर्क हुनुपर्ने हो कि अलि पानी कम पनि घाम बढी लाग्ने सम्भावना चाहिँ त्यो चाहिँ एउटा छ है,
1: घाम बढी लाग्यो भने त्यसको हामीले प्रभाव भनेर बुझ्नु पर्यो, तापक्रम बढ्ने गर्मी हुने
0: हजुर, तर एउटा कुरा के भन्न चाहन्छु भन्दाखेरि अहिले चाहिँ यहाँ धान रोपिसकेको छ, अहिले भडो पनि लागिसक्यो, तर भडो भनेकै तपाईँ फेरि तापक्रम बढ्ने टाइमै हो, सुकाउने टाइम, किनभने धानलाई चाहिँ सुक्खा हुनलाई पनि धान त्यो गेडा राम्रो हुनलाई पनि घाम पनि लाग्नुपर्छ, सुका त्यस कारण यो टाइम यसै पनि टाइम चाहिँ सुकाउने टाइम पनि भयो, सायद एलिनोको इफेक्ट अहिले देखिन सक्छ, किनभने 2.2 भने धेरै हो नि त्यो देखिरहेको छ अहिले,
1: तापक्रम त्यति तातिनु भनेको धेरै प्रभाव पर्नु हो
0: हजुर, यसपालि त अझ के पनि सुनियो भन्दाखेरि हामीले अब होइन अध्ययनकैबाट पर्ने हो नोमा, यसपालि सुपर एलिनो देखिने भन्ने कुरा चाहिँ प्रचार निकै निकै प्रचार प्रसार भएको थियो, सुपर एलिनो भने के भन्दाखेरि नर्मल टेम्परेचर भन्दा पनि 3 डिग्री सेल्सियससम्म तीसम्म बढ्यो भने त्यसले सुपर एलो भन्नु पाइयो, अहिले अब 2.2 भएको छ, तर 2.2 हुँदाखेरि अहिलेसम्म त त्यति खासै हाम्रो नेपालमा त्यति खासै असुभ देखिरहेको छैन, पानी त परिरहेछ, तर अब आउँदो दिनमा के होला भन्ने कुरा एउटा क्वेसन मार्क चाहिँ त्यहाँ छ।
1: आउँदो दिनमा के होला त उसो भए तपाईँले भने जस्तै?
0: हुन्छ, अब यो चाहिँ अब मौसम विभाग गर्ने कुराहरू हो, होइन म अहिले त्यहाँ छैन, तैपनि अब हामीले अब एज चाहिँ लेम्यान एज हामीले स्टडी गरे नोवाको विभिन्न चार्ट अहिले पनि अध्ययन गरिरहेको छौँ म पढाइको कारणले गर्दा कि अब चाहिँ केही अलिकति चाहिँ टेम्परेचर बढ्ने चाहिँ सम्भावना हुनसक्छ,
1: तापक्रम बढ्न सक्छ अबका दिनमा।
0: हजुर,
1: अनि तापक्रम बढ्यो भने एउटा चाहिँ जनजीवनलाई प्रभाव पार्ने कुरा चाहिँ रह्यो, यसै पनि गर्मी हुँदाखेरि विभिन्न अरू समस्याहरू आउलान्, खेतीबालीमा पनि यसको चाहिँ प्रभाव पर्ला, धान मकैका लागि तापक्रम पनि चाहिन्छ भनेर तपाईँले भन्नुभयो, तर धेरै हुनु पनि उसो भए राम्रो मानिएन
0: हो,
1: यो हिसाबले चाहिँ बुझौँ किसानहरूले बुझ्दाखेरि।
0: तर अहिले चाहिँ अब धान पाकलाई अलिकति चाहिँ चाहिन्छ, टेम्परेचर चाहियो, घाम त चाहियो पनि,
1: त्यति बेलालाई तापक्रम चाहियो।
0: हजुर,
1: खास गरी अहिले विकसित हुँदै गरेको एलनिनो यसका प्रभाव बारे हामी कुराकानी जोडिरहेका छौं। कुराकानीमा हुनुहुन्छ वरिष्ठ मौसमविद मणिरत्न साक्य, कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा। तपाईँले अघि मौसमका जुन चक्रहरू घटनाक्रमहरू जोड्नुभयो, हामी आफ्नो देशको नेपालको चाहिँ मौसम पूर्वानुमानलाई चाहिँ पूर्वानुमान गर्ने अब के होला भनेर जानकारी दिने विषयलाई कहाँ कहाँसम्म चाहिँ छोएर कहाँ कहाँसम्म पुगेर चाहिँ अध्ययन गर्नुपर्ने हुन्छ अथवा कहाँसम्मको चाहिँ प्रणाली हेर्नुपर्ने हुन्छ?
0: होइन, विषय चाहिँ गाह्रो छ यो, किन भन्दाखेरि हामी ग्राउन्डमा बसेर आकाशको कुरा गर्नुपर्छ है, अब हावा सम्बन्धी कुराहरू, मौसम सम्बन्धी कुरा गर्नुपर्ने पक्कै पनि गाह्रो विषय हो। तर के छ भने अहिले वैज्ञानिक युगमा विभिन्न उपकरणहरू विभिन्न साधनहरू भइसकेका छ, अब हामी नेपालमा बसेर कि विभिन्न वर्ल्डकै हामीले चाहिँ मौसम हेर्न सक्छौँ, र हामीले मौसम भविष्यवाणी गर्दाखेरि पनि हामीले सबै विश्वकै मौसमी गतिविधि हेरेर मात्रै हामी फोरकास्ट गर्न सक्छौँ। यसो चाहिँ भनौँ एलिनो कुरा गर्दाखेरि पनि अब प्रशान्त महासागरमा देखिने प्रक्रिया हो, तर यसले नेपाल जस्तो चाहिँ पहाड़ी एरियामा भएको देशलाई असर गर्ने भन्दा कि त्यो एरिया हामी सबै अध्ययन गर्यौँ, नेपालमा मात्र अध्ययन गरेर मौसम भविष्यवाणी गर्न पाइएन। यस कारण चाहिँ त्यो बेला के भन्दाखेरि प्रशान्त महासागरको विभिन्न ठाउँको हेर्नु पर्यो, अनि यता चाहिँ हिन्द महासागरको दुईवटा हेर्नु पर्यो। साँच्चै म भन्न के चाहन्छु भन्दाखेरि यो हिन्द महासागर र प्रशान्त महासागर दुईवटाको कारणले गर्दाखेरि हामी दक्षिण एसियामा मौसमी गडबडी चाहिँ देखिरहेको छ,
1: दक्षिण एसियामा मौसमी गडबडी देखिँदो छ।
0: त्यसले गर्दा पानी पनि बढी पनि वा घटी पनि हुने जुन जति पनि छ नि, यदि तपाईँको अब एलिनो फेनोमेना भनेको चाहिँ प्रशान्त महासागर नभइदिएको साथ त्यो हुँदैन्थ्यो होला भनौँ न, एउटा मात्र हाम्रो अब
1: त्यो भनेको समुद्र नभएको भए
0: हिन्द महासागर मात्रै भइरहेको त्यो फेरि देखिँदैन होला, तर दुईटा सागर छ त्यसको साथै अरू विभिन्न कारणहरू छन्। त्यसले गर्दा यो ग्लोबल फेनोमेना हो, जस्तै तपाईँ युरोपमा कुरा गर्नु अहिले यस्तो हिट टेम्परेचर बढेर थुप्रै मान्छेहरू मरिसकेका छ,
1: अत्याधिक
0: गरिएको हजुर त्यो प्रक्रिया पनि छँदैछ। अब त्यो हामी चाहिँ अब त्योलाई त्यो हिट वेभलाई चाहिँ अब यसँग नजोड एलिनो, किन भन्दाखेरि यसको इम्प्याक्ट पनि त्यहाँ छ, तर यहाँ दुइटै फेनोमेना छ, एउटा यो ग्लोबल फेनोमेना एलिनो कुराहरू आइरहेछ, अर्को युरोपबाट जुन हिट छ नि त्यो पास अर्कै सिस्टम हो त्यो, तर यसले पनि त्यसलाई असर चाहिँ गरेर, यस कारण अहिले क्लाइमेट चेन्ज कुरा गर्छु, क्लाइमेट चेन्ज साथसाथै अरू पनि कुरा थपेर जसले गर्दा कि कम्प्लेक्स चाहिँ बनाइरहेछ हामीले मौसम भविष्य गर्नेहरूलाई गाह्रो छ, विषय चाहिँ गाह्रो छ।
1: हो, तपाईँले गाह्रो छ भन्नुभयो, मैले पनि यहीँनिर चासो राखेँ मौसम पूर्वानुमानका लागि हाम्रै यहाँको बादल यहाँका चाहिँ हावाको गति हेरेर चाहिँ नपुग्ने किन होला भन्ने चासो किसानहरूलाई पनि लाग्न सक्छ नि, हाम्रो त यहीँ आफ्नै भूबनोट छ, हाम्रो आफ्नै बादल छ, आफ्नै हावा छ, तर यतिले मात्रै नपुग्ने।
0: हजुर, होइन यो अब के छ भन्दाखेरि अब बादल भने एक ठाउँबाट अर्को चाहिँ सरिरहेको हुन्छ, हावा एक ठाउँबाट अर्को चाहिँ चलिरहेको हुन्छ। अब हाम्रो नेपालकै साउथ एसियाकै कुरा गर्ने हो भने चाहिँ ठ्याक्कै दुईवटा सिस्टम छ कि तपाईँ, अब गर्मी याममा मनसुन सुन्ने बेला पूर्वबाट हावा चल्छ, मनसुन ल्याउँछ, पानी पर्छ, तर जाडो महिनामा पश्चिमबाट आउँछ, करिकै छ महिना भने यस कारण चाहिँ सिस्टम दुइटा अलगै छ। यस कारण हामी के गर्छौँ भन्दाखेरि हाम्रो नेपालमा आउने बादल भनेको नेपालमै फर्मेसन हुने त होइन नि, कतैबाट त्यसले हावाले ल्याइरहेको हुन्छ, जस्तै अब प्रशान्त महासागरमा देखिने हावा बादल नेपालमा आइपुग्छ त्यसले उताबाट ल्याएर, बङ्गलादेशमा के भन्छ के अरे यो हिन्द महासागर देखिने फेर्ने भने इन्डियाको माथि चाहिँ हावा वा चाहिँ बादल भएन, तर यसले चाहिँ नेपालमा पानी परिरहेको हुन्छ, अघि पनि भएन, त्यसले गर्दाखेरि चाहिँ काश्मीर जस्तो ठाउँमा जुन ठाउँमा हिउँ पर्ने ठाउँमा मजाले वेदर चेन्ज भएको छ, त्यहाँ क्लाइमेट चेन्ज भएको छ, इन्ट्रेस्टिङ छ कि यो धेरै अध्ययनकै विषय अझैसम्म पनि
1: हाम्रै मनाङ मुस्ताङका कुराहरू गर्दाखेरि पनि पानी नपर्ने कमै पानी पर्ने सुक्खा हुने क्षेत्रमा पनि अहिले पानी पर्न थालेको किसानहरू भन्नुहुन्छ, त्यसका सकारात्मक नकारात्मक दुई थरी पाटा नै होलान् यो अध्ययनको विषय छ भनेर तपाईँले भन्नुभयो। एउटा शब्द मैले यहीँनिर जोडे, हामीले भनिरहन्छौ पश्चिमी वायुको प्रभाव त्यसै गरी भन्छौं पूर्वी वायुको प्रभाव, यो भनेको जोडिने पनि यसैमा हो
0: होइन? यो अघि पनि मैले अलिकति भनिहालेँ है, पूर्वी वायु भनेको चाहिँ मनसुन टाइम गर्मीयाममा देखिने फेनोमेन हो, पूर्वबाट हावा चल्ने पूर्वेली हावा भनिन्छ। अब जाडेयाममा चाहिँ पश्चिमबाट आउँछ, जाडे पश्चिमबाट आउने भनेको चाहिँ किन सब यो समुद्र भयो अनि भूसतह चाहिँ सूर्यको किरण गर्दाखेरि तातो हुने चिसो हुने कारणले गर्दाखेरि जाडेयाममा चाहिँ करिब करिब इन्डियन कन्टिनेन्ट चिसो हुने कारणले गर्दाखेरि युरोपियन ल्यान्डमासमा युरोपबाट चिसो हावा हामी कहाँ भन्न थाल्छ, त्यही बेला चाहिँ अब वेस्टर्न डिस्टर्बेन्स भन्छ, पश्चिम वायुको प्रभावबाट पानी पर्ने हुन्छ। तर अब गर्मीयाममा त्यो सिस्टम चाहिँ हुँदैन, त्यो अब गर्मीयाममा चाहिँ मनसुन हुन्छ पूर्वबाट आउँछ त्यही भएर पानी पर्दै पर्दै उठ्दै जान्छ, यो दुईवटा फरक सिस्टमहरू हो। तर एउटा के छ भन्दाखेरि अब हाम्रो साउथ एसियामा देखिने फेनोमेनलाई चाहिँ प्रचण्ड महासागर धेरै परको समुद्रमा देखिने समय प्रक्रियाले इफेक्ट चाहिँ गरेको हुन्छ है, त्यसले गर्दाखेरि हामी चाहिँ फर्का चाहिँ अब अलिक फरक फरक हुने खालको चाहिँ। र अहिले के पनि आयो यही वर्ष जुन हामी अब एलएनको कारणले गर्दाखेरि बढी गर्मी हुन्छ पानी कम पर्छ भन्दै गर्दाखेरि हिजो अस्ति मात्रै एउटा नोवाको रिपोर्ट के मैले पढ्न पाएँ भन्दाखेरि अब एलिनोलाई फोरकास्ट गर्ने जुन प्यारामिटरहरू हुन्छ साइन्टिफिक वैज्ञानिक प्यारामिटर हो, त्यो प्यारामिटरले चाहिँ एलिनोको फोरकास्ट गर्न राम्रोसँग गर्न सकेन, त्यसले गर्दाखेरि चाहिँ साउथ एसिया पानी पर्ने चाहिँ सिस्टमलाई राम्रोसँग उसले चाहिँ भन्न सकेन। यतातिर एलिनो इन जनरल फेनोमेन एलिनो आउँदा कि पानी कम पर्छ भन्ने फेनोमेन हो, तर ती प्यारामिटरले काम नगरेपछि त बढी पानी पर्छ यो कुरा आइरहेछ है। वैज्ञानिक आफै पनि यिनी स्टडी गरेछ कि एलोमिटो एलोनियन स्टडी गर्ने जुन किसिमको विभिन्न प्यारामिटर हावाको होला घामको होला पानीको होला विभिन्न प्यारामिटर स्टडी गर्छ, त्यसलाई अझै पनि परिपक्व बनाउनु पर्ने भन्ने कुराहरू आइरहेछ।
1: भनेको पूर्वानुमानका कुरा हो, ठ्याक्कै नमिल्न सक्छ भनेर त हामी पनि भन्छौ नि विगतमा।
0: हजुर हो,
1: पूर्वानुमान गर्न गाह्रो छ,
0: हो
1: ठ्याक्कै नमिल्न सक्छ, तर यसको अनुसार चाहिँ तयारी चाहिँ गर्नुपर्छ, त्यसले चाहिँ घाटा हुन्न नोक्सानी हुन्न भन्ने कुराहरू चाहिँ जोड्छौं। तपाईँले भने जस्तै यी यस्ता अध्ययन हाम्रोमा चाहिँ विभाग छ, महाशाखा छ, बाढीको महाशाखा छ, मौसमको महाशाखा छ, समग्रमा चाहिँ विभाग छ, तिनी हेर्ने गर्छन्, कसरी हुन्छ त्यहाँभित्र अध्ययनहरू चाहिँ? तपाईँले त रहेर पनि काम गर्नुभयो
0: त्यो त। अब यो अब हामी चाहिँ साँच्चै भन्ने हो भने अहिले 21 शताब्दी छ, हाम्रै अब जलटा मौसम विज्ञान विभाग पनि त्यो कम अवस्थामा छैन, राम्रो छ, त्यहाँ जति पनि फोरकास्ट गरिन्छ जे पनि स्टडी त्यो चाहिँ साइन्टिफिकै हो। विश्वको कुनै ठाउँमा तपाईँ जापान छौँ अमेरिका छौँ त्यहाँ जुन किसिमका जुन प्रविधिबाट यो मौसम प्रमाण र मौसम अध्ययन गरिन्छ त्यही किसिमबाट गर्ने हो, प्रविधि फरक छैन उही हो, त एक दुईवटा कमजोरी त होला, तैपनि एउटा के भन्दा यसमा अनुभव पनि धेरै चाहिन्छ है, किनभने अनुभवले चाहिँ धेरै काम चाहिँ गरेर हुन्छ है। यो अब यस्तो हुन सक्छ है भन्यो अघि यहाँले भन्नुभएको चाहिँ हाम्रो नेपालको माथि चाहिँ बादल छैन होइन, तर अरू ठाउँबाट आएको भन्दा पानी पर्छ, त्यो कारण यी अध्ययन चाहिँ हुनु पर्यो, त्यो कुरा बेग्ने कुराहरू छन्, तर विषय रमाइलो छ गाह्रो पनि छ, म त त्यही भन्छु।
1: त्यो हिसाबले नै होला विगतमा भन्दा अहिले चाहिँ हाम्रो मौसम पूर्वानुमानलाई पनि विश्वास गर्ने गरिन्छ, यो चाहिँ छ है भनेर पनि अहिले चर्चा हुन थालेको छ
0: होइन, धेरै अहिले धेरै चाहिँ पर्सेन्ट चाहिँ फरक चाहिँ मिलिरहेछ है। अब यसै वर्ष कतै बाहिरको कुराहरू मैले एज ए लेमेन भएर हेर्दाखेरि पनि एकैतिर चाहिँ अब बढी पानी पर्छ भन्ने किसिम फोरकास्ट सिजन फोरकास्ट गयो, त्यो अलिकति फेल खाएर चाहिँ लायो है। तर के भने डे टु डे फोरकास्ट हेरौँ न, जुन जलथारा मौसम विज्ञान विभागले जुन डे टु डे फोरकास्ट गरे त्यो चाहिँ मिलिरहेछ है, किन भोलिले पानी पर्छ भन्ने कुरा मिलिरहेछ, यसका डे टु डे फोरकास्ट चाहिँ अहिले नौका त्यसले नौका चाहिँ भन्छ त्यो प्रविधि चाहिँ मिलिरहेछ, तर सिजनल फोरकास्ट चाहिँ तिन चार बजी दिएको जुन फोरकास्ट छ त्यो अलिकति चाहिँ फरक चाहिँ देखियो,
1: त्यो लामो अवधिको हुनाले पनि त्यसको चाहिँ पूर्वानुमान गर्न अलिक गाह्रो भएको होला भन्ने चाहिँ हामीले बुझ्न सक्छौँ।
0: हजुर हो, लामो अवधि पनि अर्कै चाहिँ जुन किसिमबाट हामीले एक्सपेक्टेसन एलिनोको कुरा गरेका छौँ नि, त्यो धेरै एलियनमा जोड दियो कि त्यसले एलियन आउँदै सुका सुका सुका भने त्यसले अलिक होसियार हुनुपर्ने भयो, र नोवा जस्तो चाहिँ संस्थाले पनि भनिसकेको छ एलियन स्टडी गर्ने अझै राम्रो गर्नुपर्ने अवस्था आइरहेछ, किन भन्दाखेरि यसपालि फरक देखियो।
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। प्रशान्त महासागरमा थप बलियो हुँदै गएको मौसमी प्रणाली एलनिनो, यसको प्रभाव र पूर्व तयारी बारे जल तथा मौसम विज्ञान विभागका पूर्व उपमहानिर्देशक एवं वरिष्ठ मौसमविद मणिरत्न साक्यसँग गरिएको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
3: त्यसका लागि सड़कका पनि नियम हुन्छन्। पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
2: प्रविधिको विकाससँगै गाड़ी पनि फेरिएका छन्।
3: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
2: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जमा
3: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
2: कार्यक्रम सड़क र सवारी।
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाण्डुमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
5: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाड़ सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
4: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
5: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690 41106690 41106690।
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधा खुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: अहिले तपाई उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले थप बलियो हुँदै गएको मौसमी प्रणाली एलनिनो, यसको प्रभाव र पूर्व तयारी बारे कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ जल तथा मौसम विज्ञान विभागका पूर्व उपमहानिर्देशक एवं वरिष्ठ मौसमविद मणिरत्न साक्य। उहाँसँग फेरि चासो, एलनिनो कसरी विकास हुन्छ, यसका विभिन्न कारणहरू के छन् त?
3: अब एलनिनो छोटोमा भनि, एलनिनो भनेको प्रचण्ड महासागरको पूर्वी भेगको इक्वेटर साइडको त्यहाँको चाहिँ समुद्रको पानी नर्मल भन्दा बढी तातिने हो। अब यहाँको प्रश्न अनुसार त्यो पानी तातिने प्रक्रिया प्राकृतिक प्रक्रिया हो, जुन तपाईँको तल जमिनबाट भएर आउँछ, म तलैबाट भएर समुद्रमा होइन, त्यो आकाशको घामले मात्र गएर सूर्यको किरण मात्र भएर तातिने होइन। किनभने यो प्रक्रिया दुईदेखि पाँच वर्षमा सात वर्षमा एकचोटि हुन्छ भनेको छ। त्यस कारण त्यतिन्जेलसम्म चाहिँ समुद्रभित्रैबाट चाहिँ तातो भएर आउने हो,
2: समुद्रभित्र पनि तातो हुने,
3: जस्तै त इनारको पानी तातो हुन्छ नि तल होइन, त्यस्तै किसिमबाट चाहिँ त्यो तलैबाट तातो भएर आउँछ। त्यो पछि यो अध्ययनकै विशेष हो, यो यही कारणले मात्रै समुद्रको पानी तातो हुने भन्ने कुरा चाहिँ डिफाइन चाहिँ भएको छैन, त्यो पनि एउटा फ्याक्टर छ, त्यो भइरहेछ। त्यसले गर्दाखेरि त के हुन्छ भन्दाखेरि त्यो भित्रबाट आउने च्याउहरू, के च्याउ भन्छ नि, ती पनि तपाईँको यो पूर्व तपाईँको पूर्वबाट पश्चिमतिर सर्ने ल्यान्डिनहरूले पश्चिमबाट पूर्व त्यहाँ के कुरो विभिन्न कारणले गर्दाखेरि यो तातिने प्रक्रिया देखिरहेको हुन्छ। तर एउटा मात्रै फ्याक्टर चाहिँ होइन, त्यो अझै पनि अध्ययनै गर्नुपर्छ राम्रोसँग।
2: यो भयो एलनिनोको।
3: हजुर,
2: लालिनो पनि भनेर चर्चा छ।
3: हजुर,
2: यसलाई चाहिँ कसरी बुझ्ने?
3: त्यही फेनोमेन हो, ल्यान्ड एलनिनो ठ्याक्क उल्टो ल्यान्डिनो हो होइन। जुन किसिमबाट समुद्र तातो हुन्छ त्यही किसिमबाट चिसो हुन्छ, त्यसलाई फेनोमेनलाई चिसोने प्रक्रिया भयो भने चाहिँ ल्यान्डिनो भन्न पाइयो। तर किन हुन्छ भनेको त्यो पनि त्यही सिस्टम चाहिँ हो।
2: हाम्रोमा प्रभाव देखिएको छ त लालिनोको?
3: होइन, देखिएको छ। अब त्यही त, तपाईँको एलिनो सकिएर अब एक दुई वर्ष ग्याप होला होइन, त्यो बेला चाहिँ ल्यान्डिङ धेरैचोटि ल्यान्डिङ प्रभाव देखिसकेको छ नि तपाईँ। ल्यान्डिनो हुने बेला तपाईँको पानी बढी पर्ने प्रक्रिया भइरहेको छ, दुई तिन वर्ष अगाडि पनि भयो नि तपाईँ। ल्यान्डिनो इयरलाई हेर्ने हो भने हामी अन्डर गर्न पाउँछौँ। ल्यान्डिनो आएको वर्ष चाहिँ नेपालमा प्रशस्त पानी परेको छ, तर वान टू वान रिलेसनसिपमा नजाउँ अघि पनि भने, एलिनो आयो भने फोरा सुक्खा हुने पनि छैन, ल्यान्डिनो आयो भने धेरै मात्र पानी भयो त्यो पनि छैन। नेपालको अब फिजिकल फिचर नेपालको पूर्वबाट पश्चिम चाहिँ हेर्दाखेरि कतै बढी पानी पर्छ कतै कम, त्यो चाहिँ भइरहेको छ है।
2: यति सानो भूबनोट, यति सानो क्षेत्रमा पनि यस्तो धेरै यो चक्रहरू र गडबडीहरू देखिनुका कारणहरू चाहिँ के हुन सक्छन् त?
3: हामीलाई गाह्रो त्यही हो, देश चाहिँ सानो छ, फेरि त एलिचिरोल तपाईँको त्यो सिटीहरू धेरै फरक छ। माउन्ट एभरेस्टदेखि लिएर तपाईँ तराई हेर्नु, तपाईँको करिब करिब हिजो भेरी क्लोज टु द सी होइन, त्यसले गर्दाखेरि धेरै गाह्रो हो कि। तपाईँ फोरकास्ट सिङ्गापुर जस्तो देशमा चाहिँ फोरकास्ट गर्नु गाह्रो छैन, एउटै खालको चाहिँ फोरकास्ट त्यो छ महिना तपाईँको पार्टी क्लाउडी भन्ने सक्यो त्यही खास, किनभने त्यहाँ त्यस्तो भ्यारिएसन हुँदैन। तर नेपालमा एक त सानो देश, फेरि उता पनि समुद्र, उता समुद्र चाहिँ बे अफ बङ्गाल छ, उता अरबिन्द सी छ, हिन्द महासागर, उता फेरि चाहिँ टिबेट प्लेट हिमाल छ होइन, त्यो त्यसले गर्दा हामीले कम्प्लेक्स बनाइदियो। यसका हामी के भन्छौँ भन्दाखेरि भित्रले पढाउने बेला पनि म भन्छु, मनसो इज ए कम्प्लेक्स फेनोमेन, एउटै मात्रै फ्याक्टरले काम गर्दैन। हामीले प्रशान्त महासागर मात्रै हेरेन भएन, तपाईँ अब इन्डियन डाइपोल भन्छौँ, यो अरबिन्द सीको चाहिँ समुद्रको तापमान तलमाथि हुनेदेखि लिएर बे अफ बङ्गालको समुद्र तापमान प्लस माइनस हुने त्यसले पनि असर गरिरहेको हुन्छ। उता एलिनो छ नि, विभिन्न फ्याक्टरहरू छ, उता टिबेट प्लेट छ, चिसो हावा उताबाट आइरहेछ, यसका विभिन्न फ्याक्टर गर्दाखेरि हामी चाहिँ अझै पनि धेरै अध्ययन चाहिँ गर्नुपर्छ। हामी हाम्रो मात्र होइन, तपाईँको साउथ एसियामै यो एउटा अध्ययनको विषय भइरहेछ।
2: हो, तपाईँले भन्नुभयो, मैले पढाउने बेला पनि यस्ता चासो जिज्ञासाहरू आउँछन् भनेर, विद्यार्थीहरूलाई नै बुझाउन गाह्रो छ यो विषय।
3: त्यही त, विद्यार्थी अलिकति चाहिँ राम्रोसँग अध्ययन गर्नुपर्छ, किन भन्दाखेरि एउटै मात्र सिस्टम होइन होइन, थुप्रै कुराहरू छन् त्यहाँ, साइन्टिफिक अब वर्डहरू छन्, इक्वेटर ट्रप भन्छ, विभिन्न कारणले गर्दाखेरि हावा पनि चेन्ज चाहिँ भइरहेको हुन्छ।
2: अध्ययन गर्दै गरेका विद्यार्थीहरूलाई त बुझाउन यति गाह्रो छ भने, यो विषय किसानका लागि कति गाह्रो होला, त्यसअनुसार काम गर्नेहरूका लागि कति गाह्रो होला?
3: हजुर, यो चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हो, किन भन्दाखेरि अब हामीले हाम्रो सफलता भनेकै के भन्दाखेरि, यदि कृषि क्षेत्रमा काम गर्ने मान्छेले यसको चाहिँ उपयोगिता र महत्त्व बुझाउन सक्यो र यस्तो हुन्छ है भनेर एक दिन अगाडि भन्न सक्यो भने त्यसले धेरै काम लाग्छ, धेरै चाहिँ यो तपाईँ जीवधनको जोगिने, तपाईँको अन्न बालीलाई जोगिने होइन। अब यो वर्ष अगाडि हेर्नु, तपाईँको धान पाक्लाएको धान काटे बेला पानी सबै खेतले बगायो, त्यस्तो भयो। यसका यी कुरा बुझ्न सकेन हामी धेरै चाहिँ धनराशि जोगाउन सक्छौँ कि यसको यो महत्त्वपूर्ण विषय हो वर्ल्ड वाइड तपाईँको अहिले अब विश्वव्यापी रूपमै अहिले कुराहरू आइरहेछ हरेक हुन त अच्छा श्रवण लगाएर बाढी पहिरोको कुरा गर्छौँ थुप्रै मान्छे मर्छ होइन त्यो अब त्यो हामीले चाहिँ राम्रो किसिमबाट अध्ययन र यसको चाहिँ भविष्यवाणी गर्न सक्यो भने यसले धेरै मान्छेको लाइफ जोगाउने तपाईँको अन्न बाली जोगाउने धेरै त्यहाँ प्रफिट चाहिँ इन्डाइरेक्ट प्रफिट भयो वा डाइरेक्ट प्रफिट भने यसलाई जे होस् त्यहाँ लस हुनेबाट चाहिँ हामी बचाउन सक्छौँ जस्तो लाग्यो मलाई
2: भनेको सबै पक्षले चाहिँ यी कुराहरूलाई जोड दिनु पर्यो किसानले चासो राख्नु पर्यो निकायहरूले पूर्व तयारी गर्नु पर्यो भन्ने विषय रह्यो यहाँनिर
3: हजुर हजुर
2: यो सँगसँगै अब पूर्वानुमानकै कुरा गर्ने हो भने अब हामी भदौको चाहिँ शुरूआतीमा छौं भदौ मध्य पछाडि वैशाखसम्मको चाहिँ एउटा चक्र आउँछ फेरि अर्को यो परिदृश्यलाई चाहिँ अब कसरी हेर्न सकिन्छ के पूर्वानुमान गर्न सकिन्छ होला केही लाग्छ तपाईँलाई
3: अब चाहिँ भरोदेखि अघि पनि अलिकति भन्यो भने तापक्रम चाहिँ बढ्ने र अलिकति सुखपन आउने काम लाग्ने है जुन प्राकृतिक रूपमा त्यो आवश्यक पनि छ एउटा भरो आसुन पनि पानी पनि थाल्यो भने त्यसले भएको धान पनि बिग्रिने भएको अन्डोपाली पनि कुहिने त्यो चाहिँ हुन्छ त्यस कारण चाहिँ अहिले टेम्परेचर बढ्नुपर्छ अब अलिकति जानु पनि हुनु पर्यो अलिकति त्यो चाहिँ टेम्परेचर बढ्दै जान्छ भने तपाईँले वैशाखसम्म भन्नुभयो अब फागुन चाहिँ त्यो अब टेम्परेचर म्याक्सिमम बढिहाल्ला होला त्यो किसिमबाट जाला
2: मौसमी प्रणाली एलनिनो र यसका प्रभावबारे कुराकानीमा हुनुहुन्छ वरिष्ठ मौसमविद मणिरत्न साके जुन शब्दहरू हाम्रो बुझाइमा चाहिँ गाह्रो छन् हामीले एलनिनो सुन्दैछौं लालिनो सुन्दैछौं यसका चाहिँ प्रभावहरू सुन्दैछौं जो किसानहरूका माझ यी विषयहरूको चाहिँ बुझाइ हुनुपर्छ बुझ्नुपर्छ त्यो अनुसार चाहिँ पूर्व तयारी गर्नुपर्छ भनेर तपाईँले जोड्नुभयो विगतका उदाहरणहरू विगतका चाहिँ यही मौसमी घटनाक्रमहरूलाई हेर्ने हो भने एउटा उदाहरण अलि बढी चर्चामा छ सन् 1950 आसपासमा चाहिँ आएको प्रभाव भनेर त्यो बेला केही यस्तो चाहिँ भएको थियो भनेर हाम्रो अध्ययनले केही बुझाउन सक्छ भन्न सकिन्छ
3: छ 1950 जुन किसिमबाट बाढी पहिरो आयो पानी पर्यो त्यो चाहिँ रेकर्डै छ होइन त्यो टेबल धेरै चाहिँ मतलब नक्सानी भएको थियो हो टेबल त्यस्तै किसिमको सिस्टमबाट देखेँ जसले गर्दाखेरि हामी अस्वाभाविक रूपमा अनएक्सपेक्टेड फेनोमेनहरू आयो पानी पर्यो बाढी परेर आयो ड्यामेजिङ चाहिँ भएको थियो र यस्तो यो 50 मात्रै होइन यो बराबर घटिया घटना चाहिँ हो यो जहिले एलएनए कुरा गरेको थियो तपाईँको अहिले हामी एलएनओ छौँ भन्छौँ यसपालि सुपर एलएनओ भन्ने कुरा पनि गरियो यस्तै सिस्टम तपाईँको 1982 पनि भएको थियो अहिलेसम्म सबैले खतरनाक 1982-83 हो है सबभन्दा ड्राइनेस त्यसपछि तपाईँ 2015-16 पनि त्यस्तै थियो यो फेनोमेन देखिरहेको हुन्छ अब मैले एलडिओ कुरा गरेँ त्यस्तै ल्यान्डको त्यस्तै चाहिँ कुन कुन गेम त्यस्तो भएको छ त्यो चाहिँ हामी हेर्न सक्छौँ सो इम्प्याक्ट पनि हामीले हेर्न सक्छौँ अहिले सबै कुराहरू क्लियर छ अहिले तपाईँको रेकर्डेड हो हरेक कुरा हेर्न सक्छौँ हामी त्यो भइरहेको छ अब यसपालि अलिकति अब एलडिओको इम्प्याक्ट कम देखियो भने अब के थाहा अब फेरि अहिले गर्मी चढ्दैछ बढ्दैछ अब फेरि पुरा सुक्खा ड्राउट भयो नि भएर भरे फेरि समस्या पारिदिने हो कि
2: भनेर त्यो पूर्वानुमान पनि गर्न सकिन्छ फेरि
3: त्यो चाहिँ अलिकति अध्ययन अलिकति राम्रोसँग विचारै गर्नुपर्ने हुन्छ
2: यस्ता चाहिँ अध्ययनहरूलाई हेरिरहनु पर्यो सुनिरहनु पर्यो त्यसप्रति चनाखो चाहिँ भइरहनु पर्यो अब यो यी तपाईँले जुन चक्रहरू भन्नुभयो नि ती चक्रहरू हेर्ने हो भने अब कारणवश अब पोहोर चाहिँ मधेस क्षेत्र बढी सुक्खाग्रस्त भयो यति बेला मात्रै त्यहाँनिर अलिकति धान रोपाईको चाहिँ थालनी गर्नुपर्ने अवस्था थियो पोहोर मात्रै हेर्ने हो भने तराई मधेस क्षेत्र चाहिँ तुलनात्मक रूपमा चाहिँ अलि धेरै प्रभावित हुने हो कि अथवा हिमाल पहाड़मा पनि यस्तो चाहिँ हाम्रो समस्याहरू देखिने गरेका छन् यो के छ अध्ययनमा
3: होइन विगत केही वर्षको मौसमी प्रणाली हेर्ने हो भने पोर्सा तपाईँ मध्य तराईमा सुक्खा भयो होइन मध्य तराईमा सुक्खा भएको कारणले गर्दाखेरि धेरै उतापट्टि ड्राइनेस भयो उता होइन समस्या भयो यसका यो तराई क्षेत्र एउटा हाम्रो यस्तो ठाउँ हो कि तपाईँको जाडोमा नि अति नै जाडो हुने हामीले हिमालमा जाडो भन्छौँ नि त्यो भन्दा पनि तराईमा चाहिँ जाडो म्याक्सिमम जाडो हुँदो रहेछ चिसो हुने र त्यहाँ कुहिरो लाग्ने फेरि गरेर तपाईँको म्याक्सिमम गऱ्यो भने यसको यो तरको एउटा आफ्नै फिजिकल फिचर छ हाम्रो फिज एउटा चाहिँ अवस्था छ त्यसलाई चाहिँ त्यसले गर्दाखेरि हाम्रो अब मौसमलाई पनि थपघट गरिदिने हाम्रो एक्सपिरेक्सन भन्दा पनि त फरक हुने काल
2: हामी आफै त भूपरिवेष्टित देश नेपालको चाहिँ छेउछाउमा समुद्र छैन अब प्रशान्त महासागरमा चाहिँ समुद्र तात्ने कुरा गर्नुहुन्छ तपाईँ चिसो हुने कुराहरू गर्नुहुन्छ होइन जुन हामीले भूपरिवेष्टित देश भनेर चाहिँ भनिरहेका छौँ यो कसरी चाहिँ यो प्रभाव पर्ने रहेछ त
3: होइन अब सिस्टमहरू पानी पर्ने सिस्टम वा मौसम चक्रहरू कहाँबाट सुरु हुन्छ भन्दाखेरि समुद्रबाट आउने हो होइन पानी पर्ने समुद्रबाट आउनु पर्यो नि होइन पहिला के हुन्छ भन्दाखेरि समुद्रमा सूर्यको किरणले समुद्र तातो भयो भने चाहिँ भनिन्छ तपाईँको करिब 30 डिग्री सेल्सियससम्म तात्यो भने समुद्र त्यहाँ चाहिँ सानो भर्टेक हावा घुम्नु छ त्यही भर्टेक ठुलो भएर चाहिँ साइक्लोन भन्छ
2: साइक्लोन
3: त्यो साइक्लोन भएपछि अब त्यसले चाहिँ स्वप्ने भइहाल्यो त्यसले त्यसकारण चाहिँ तलबाट आउने कारणले गर्दाखेरि यो चाहिँ अब बिस्तारै तलबाट आउँथ्यो माथि छुप्रे छुप्रे जाने हो यसकारण चाहिँ हामीले समुद्र लेभलमा हामी चाहिँ अलि अति नै विशेष किसिम हेर्नुपर्छ हुन र अब समुद्रमा चाहिँ जहाजहरूले पनि यो मौसम अध्ययन गरिरहेको हुन्छ हाम्रो नेपालमा समुद्र छैन तर हाम्रो नेपालको वरिपरि जुन बङ्गलादेश छ के भन्छ हिन्द महासागर छ बेह बङ्गाल छ ती ठाउँमा चाहिँ हामीले यो चाहिँ डुङ्गामा जहाजमा राखेर टेम्परेचर हावा पनि नापेरिया हुन्छ ती कुरा हाम्रो इम्पोर्टेन्ट छ तलबाट सूर्य माथि आउने हो नि त होइन
2: त्यस्ता सूचनाहरू हाम्रो महाशाखाले पनि प्राप्त गरिरहेको हुन्छ
3: होइन हामीले चाहिँ कुनै पनि ठाउँको चाहिँ तथ्याङ्कन हामी हेर्न सक्छौँ
2: त्यसको चाहिँ आदान प्रदान हुन्छ
3: हजुर यो चाहिँ अब विश्व मौसम सङ्गठनले हामीले त्यति सुविधा दिएको चाहिँ कुनै पनि ठाउँको हामीले चाहिँ किनभने कि अब मौसम भविष्यवाणी गर्ने अध्ययन गर्नलाई त नेपालले मात्रै हेर्यो त पुगेन त्यस कारण त्यो सबै ठाउँ हेर्नुपर्ने भयो त्यो सुविधा चाहिँ हाम्रो प्राप्त छ है
2: कुराकानीमा हुनुहुन्छ वरिष्ठ मौसमविद मणिरत्न साक्य हामीले कुराकानी जोडिरहेका छौं खास गरी अहिलेको चाहिँ एलनिनो र यसका प्रभावबारे केन्द्रित रहेर खास गरी तपाईँले अघि भने जस्तै एलनिनोको प्रभाव अझ रूपमा चाहिँ पछाडि पनि देखिन सक्ला आउन सक्ला पूर्वानुमान भइरहलान् यी कुराहरू जोड्नुभयो अहिले विगतमा चाहिँ जे भयो त्यसको चाहिँ नगन्ने प्रभाव रह्यो भनेर भन्नुभयो अब तयारी र पूर्व तयारीका चाहिँ कुराहरू हुन सक्छन् यस्ता समस्याहरू देखिन्छन् आउँछन् तत्कालीन एउटा चाहिँ पाटो अब गर्नुपर्ने चाहिँ के हो सरकारले सँगसँगै दीर्घकालीन समाधानका यी यस्ता चक्रहरूका हुने सम्भावित क्षतिहरूको चाहिँ के बुदागत रूपमा चाहिँ यो गर्नुपर्छ अथवा तयारी यो हो भनेर भन्न सकिन्छ
3: होइन अब यसमा के भन्दाखेरि जलथा मौसम विज्ञान विभागले मात्र कुरा गर्ने कुरा भएन अब जलथा मौसम विज्ञान विभागले यस्तो हुन्छ है भने पनि तयारी त अर्को गृह मन्त्रालय छ त्यस्तो अझ डिजास्टर युनिट अरू छ यसको यो एक्लै गर्ने काम चाहिँ होइन यो सबैजना समन्वयात्मक सबैजना मिलेर गर्ने किनभने अब गाउँको गाउँ घरमा हेऱ्यो भने अब यस्तो पानी पर्छ है मात्र भने त भएन होइन उसले बुझ्नु पर्यो पानी पनि हो कि अनि के छ भन्ने कुराहरू गर्नु पर्यो यो सबै कुरा एकैचोटि हुँदै गयो भने चाहिँ हुन्छ यो एक्लैले गर्न नसक्ने काम भएको अलिकति सबैजना मिलेर गर्नुपर्ने जस्तो लाग्छ मलाई
2: हो कस्तो हुन सक्लान् त पूर्व तयारीका पाटाहरू अहिले भर्खर अब चाहिँ हामीले थाल्ने हो भने कहाँबाट सुरु गर्ने
3: अब यसको लागि चाहिँ भने अब गृह मन्त्रालयदेखि सबै तयारी चाहिँ हुनु पर्यो जस्तै अब हामी धेरै युजुअली के छ भने हामी बाढी आउँछ है मनसुन टाइममा बाढीको तयारी चाहिँ गरेर हुन्छौँ धेरै जस्तो आइरहेछ नि बाढीलाई अब के गर्ने यस्तो तयारी पनि निकै राम्रोसँग भइरहेको सुनिन्छ अहिले पनि तर के भन्दाखेरि अब
2: आपत आइलाग्दाखेरि त त्यहाँनिर फेरि पुग्दैन त्यहाँनिर हुँदैन
3: त्यो चाहिँ भएन अब तयारी साथसाथै केही समस्या भयो भने त्यसले चाहिँ समस्यामा निकाल्ने उपाय पनि गर्नु पर्यो तर अहिले जे प्र्याक्टिसमा धेरै राम्रो भइरहेछ है तर एउटा कुरा अब बाढीमा त होइन अब सुक्खा भयो त्यो के गर्ने त्यसलाई पनि तयार त हुनु पर्यो नि त्यो तयार भनेको त अब एउटै मात्र गरेर भएन कृषि पनि कृषकहरू पनि लाग्नु पर्यो कृषि क्षेत्रमा काम गर्नेहरू लाग्नु पर्यो मन्त्रालयहरू लाग्नु पर्यो सबै कुराहरू यो चाहिँ मिलेरै गर्नुपर्छ हरेक कुरामा
2: तपाईँहरू हुँदा चाहिँ के हुन्थ्यो के पाइन्थ्यो के देखिन्थ्यो
3: होइन अब मैले काम गर्दाखेरि पनि अब त्यस्तै थियो समस्या थियो होइन हामीले एउटा यस्तो भयो कि तपाईँहरूसँग
2: अनुभव छ नि त
3: हाम्रो विभागको काम के भन्दाखेरि हाम्रो फोरकास्टिङ गर्ने मात्रै काम भयो कि अब किन तयारी गरेर काम त अर्कै निकाले हेर्नु भयो त्यहाँ त्यस कारण पहिले कि त्यस्तै हो हामी यही हुन सक्छौँ है भनेर भन्छौँ तर अब त्यो ठ्याक्कै त्यही किसिमबाट चाहिँ अब प्रकोपलाई चाहिँ नियन्त्रण गर्ने प्रक्रियाहरू चाहिँ राम्रोसँग भइरह नहुन सक्छ समस्या पहिले त्यस्तै थियो अहिले पनि अब राम्रो त धेरै राम्रो भए त्यही पनि चाहिँ त्यति सफिसियन्टली भाग जस्तो लागिरहेको छैन है पोहोर साल तपाईँ कस्तो समस्या भयो हेर्नुहोस् त यो वर्ष त्यति अब बाढी पहिरो कमै भयो पानी परेको छ तैपनि अलिक कमै देख्यो भन्नु कम्पेरिटिभली चाहिँ पोहोर साल त्यसलाई अलिक कमै भएछ नि होइन त्यसले गर्दा के अब तर सबै मिलेर गर्नुपर्छ यो काम
2: पोहोर त मधेसमा चाहिँ समस्याको समाधान पनि निस्किन सकेन उपाय पनि निस्किन सकेन कमजोरी कहाँ रह्यो त उसो भए
3: त्यही त अब यो चाहिँ हो पोहोर सालको कमजोरीलाई हेरे यसलाई के होला भन्ने चाहिँ गर्नु पर्यो
2: किन सिक्दैनन् सम्बन्धित निकायहरूले चाहिँ विगतका समस्याबाट चाहिँ पाठ विगतमा यस्तो थियो है हामीले अब आउँदा दिनमा चाहिँ यस्तो काम गर्नुपर्छ भनेर कसैले पनि नसिक्ने किसानहरूलाई पनि त्यो उत्प्रेरणा गर्न नसक्ने पूर्व तयारीमा चाहिँ लाग्न नसक्ने यो समस्या चाहिँ कहाँ छ त जड कहाँ हो
3: अब यो होसियारीपन चाहिँ पुगेन होइन सबै चाहिँ होसियार चाहिँ हुनु पर्यो होइन किनभने कि अब भन्नु न अब हाम्रो शरीरमा एक ठाउँमा कपाल दुख्यो भने अब हात दुख्यो भने त्यो हात दुख्यो हातले मात्र दुखे त शरीरलाई दुख्ने हो नि त्यो आफ्नो नेपाललाई नै हो त्यस कारण यो कुरालाई चाहिँ अलिक ख्याल चाहिँ गर्नुपर्छ है
2: ख्याल चाहिँ गर्नुपर्छ तपाईँले भन्नुभयो पूर्वानुमान अनुसार चाहिँ मैले एउटा जोड्न चाहे एलनिनो बलियो भयो भने हाम्रो समुदायले चाहिँ त्यसको सामना कसरी गर्न सक्ला नि त उसो भए
3: त्यो अब एलनिनो बलियो भयो भने अब युजली हामीले भन्ने चाहिँ पानी कम पर्ने हो र कृषि क्षेत्रमा अलिकति समस्या देखिने हो तर अघि भने चाहिँ अब यसपालिको एलएनओ छ भन्ना भन्ने पनि हामीले धेरै पानी परेको पनि अनुभव गर्यो बढी नै पानी पऱ्यो एक ठाउँमा त अझ होइन यस कारण चाहिँ एलएनओ पऱ्यो भन्नेमा अब पानी धेरै पर्ने वा कम पर्ने त्यो भन्दा पनि जे भए पनि हामी तयार चाहिँ हुनु पर्यो
2: समुदायले के गर्ने
3: समुदायहरूले चाहिँ अब मेन त बुझ्नु पर्यो कि अब एलएनओ भयो के हुन सक्छ भन्ने कुराले बुझेर ठिक छ अब बेसी पानी पऱ्यो के गर्ने भन्ने कुरा तयार त हुनु पर्यो नि वा कम पारी भयो भने के होइन त समुदायले ती कुरा बुझेर अहिले त्यही अनुसार चाहिँ कार्ययोजना बनाउनु पर्ने जसलाई है मेरो सर
2: कार्ययोजना बनाउनु पर्यो पूर्व तयारीको
3: हजुर हजुर
2: विश्व मौसम संगठनका कुरा तपाईँले अघि जोड्नु भएको छ त्यसै गरी अमेरिकाको चाहिँ क्लाइमेट प्रेडिक्सन सेन्टरको चाहिँ पूर्वानुमान पनि तपाईँले जोडिरहनु भएको छ मैले एउटा तथ्य तथ्याङ्क जोड्न खोजे राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले हालै चाहिँ एलनिनो घरभित्रै आइसक्यो भनेर चाहिँ भन्नुभएको छ यसको पनि सांकेतिक रूपमा चाहिँ केही अर्थ होला उहाँले चाहिँ कुनै एउटा अर्थ विशेषले चाहिँ भन्नुभयो होला युरोप र अमेरिका फ्रान्स लगायतका देशहरूको चाहिँ अहिलेको जुन डढेलो उच्च तापक्रमका चाहिँ कुराहरू हेर्ने हो भने समस्याहरू चाहिँ आइरहेका छन् यस्तो समस्या हाम्रोमा भोलि आउन सक्छ अथवा आउने हिउँदमा चाहिँ पानी नै नपरेर निरन्तर सुक्खा खडेरी भएर चाहिँ हाम्रा पनि जंगलहरू जल्न सक्छन् त्यहाँबाट चाहिँ समस्याहरू आउन सक्छन् अब यो यस्तै अनुसार कति लामो अवधिसम्म चाहिँ यो प्रभाव देखिन सक्ला त्यस्तो केही पूर्वानुमान गर्न सक्छौ हामीले
3: होइन अब यो चाहिँ जलथल मौसम विज्ञान विभागले गरिरहेछन् पनि होइन यसपालि के अब जुन अहिले एलएनओको पनि पछिको दिनमा के होला भन्ने कुराहरू चाहिँ अध्ययन गरिरहेछ यसको अब आउँछ होला यसले के कति असर गर्ला के होला के हुनुपर्छ भन्ने कुराहरू अब यो त आइरहेको छ यस्तो कुरा चाहिँ अब हामीले विचार पनि गर्नुपर्छ किन अहिले नै समाप्त भएको त छैन यो सिस्टमहरू यसको असर रहिरहन्छ यस कारण यी कुराहरूलाई चाहिँ हाम्रो विभागले राम्रोसँग अध्ययन गरेर होला जस्तो मलाई लाग्छ विभागले मात्र होइन कि एज ए होल मतलब चाहिँ हाम्रो साउथ एसियाकै युनिटले पनि किन नेपालमा मात्रै देख्ने भने स्थितिमा नेपालमा मात्रै आउनु त होइन यो यसले त्यो
2: भनेको दक्षिण एसियाकै समग्र हजुर कुरा चाहिँ हेर्नु पर्यो
3: हजुर
2: र ती पूर्वानुमानलाई चाहिँ ख्याल गर्नु पर्यो
3: हजुर
2: कुराकानीमा हुनुहुन्छ वरिष्ठ मौसमविद मणिरत्न साक्य हामीले कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा आज मौसम केन्द्रित रहेर चाहिँ यो कुराकानीलाई जोडिरहेका छौं तपाईँले अघि कुराकानीको शुरूआतमा एउटा विषय जोड्नु भएको थियो पछिल्ला मौसमी घटनाक्रम र जलवायु परिवर्तन भनेर यो मौसमी घटनाक्रम र जलवायु परिवर्तनको चाहिँ सम्बन्ध कहीँनिर छ
3: यो के छ भन्दाखेरि दुईटा कुरा गर्न चाहन्छु म एउटै हामी चाहिँ अब क्लाइमेट चेन्ज भन्छौँ होइन अब अर्को एउटा भने के भयो क्लाइमेट चेन्ज भन्दाखेरि यो चाहिँ पृथ्वीमै क्लाइमेट जलवायुको परिवर्तन चाहिँ देखिने हो एउटा यो फ्याक्ट यो भनेको इयर टु इयर अब आज यसपालि देख्यो भोलि नहुने भने होइन र क्लाइमेट चेन्ज असर त वर्षपछि देखिरहेकै छ त्यसको अलावा अर्को एउटा समस्या भनेको चाहिँ ग्लोबल फेनोमेन जस्तै एलियन ल्यानियन हो यो वर्ष देख्यो अर्को वर्ष हुँदैन तर क्लाइमेट चेन्ज चाहिँ भइरहेको हुन्छ नि क्लाइमेट चेन्ज नै हो वर्षै पछि देखिने फेनोमेनको रूपमा आइरहेको छ तर ग्लोबल फेनोमेन भने यसपालि नहोला अर्को वर्ष होला वा अर्कै कुनै सिस्टम आउन सक्छ जसले गर्दा कि हामीले एक्सपेक्ट गरेको भन्दा पनि फरक खालको चाहिँ वेदर ल्याउने होइन यसपालि अब सुपर एलेरो भन्ने कुरा गरे 3 डिग्री सेल्सियस चाहिँ तपाईँ तापक्रम बढ्ने भनेको त्यो त धेरै चाहिँ रियरै कुरा हो 150 वर्ष पछिको फेनोमेन आउँदैछ भन्ने कुरा आइरहेछ है यो सुपर एलेनो अहिले जुन देखिरहेको छ यो 150 त्यो वर्ष त्यति बेला अगाडि देखेको सिस्टम चाहिँ पहिले देखिरहेछ भन्ने कुरा आइरहेछ
2: यो चाहिँ चेतावनीको संकेत हो
3: तर अहिलेसम्म चाहिँ अब टेम्परेचर बढाए पनि 3 त पुगेको छैन त्यस्तो पुग्न सक्छ है भन्ने किसिमबाट गर्यो यो पनि के छ भने मोल्डिङ आउटपुट हो नि हो यो मोडलबाट के रह्यो भन्दाखेरि अब यो 150 वर्ष अगाडिको जुन सिस्टमहरू छ त्यस्तै किसिमको मौसमी गतिविधि देखिरहेको हुन सक्छ त्यसले गर्दाखेरि चाहिँ एलियो यो अवस्थामा पुग्छ भन्ने कुरा गरे हो नि यो त होइन त्यस कारण चाहिँ त्यो दुईटै फेनामेन चाहिँ क्लाइमेट चाहिँ एउटा फेनामेन छ एभ्री हरेक वर्ष देखिरहेको हुन्छ जुन इम्प्याक्ट बढिरहेछ नेपालमा पनि बढिरहेछ होइन अब त्यसको साथ चाहिँ ग्लोबल फेना दुईटा कुरा हो त्यसले गर्दाखेरि अझ झनै हामीले चाहिँ मौसमलाई कम्प्लेक्स बनाइदियो कि यसको अध्ययनले अझै गाह्रो बनाइदियो
2: जटिल बनाएर चाहिँ भएको छ यी फेनामेनाहरू जुन तपाईँले पछिल्ला घटनाक्रमहरू चाहिँ देखिएका छन् भनेर भन्नुभयो अब हाम्रोमा मुख्य चुनौती भनेको चाहिँ एउटा पानी व्यवस्थापनको पाटो एउटा सुक्खा जमिन सुक्खा हुने पाटो, एउटा चाहिँ वातावरण वन डडेलोको पाटो, यी तीनटा क्षेत्रहरू छन्। तपाईँले चाहिँ जलवायु परिवर्तनलाई नै सँगै जोड्नु भएको छ, त्यसपछि अहिले आएका चाहिँ यी चक्रहरूलाई पनि जोड्नु भएको छ। यी तीन क्षेत्र चाहिँ विशेष प्रभावित हुने क्षेत्र भनेर भन्नुभयो, जसले चाहिँ अरू स्वास्थ्य खाद्य सुरक्षा लगायतका विषयहरूमा चाहिँ कस्तो कस्तो समस्या चाहिँ हामीलाई देखाउँदैछ त, त्यो सम्भावित दृश्यहरू
3: होइन। यो अब स्वाभाविक एउटा सिस्टम ढेकेपछि तपाईँ त्यसले इम्प्याक्ट स्वास्थ्यमा असर पर्ने भइहाल्छ। जस्तै भनौँ तपाईँको धेरै सुक्खा भयो पानी पनि सक्यो भने स्वास्थ्यमा चाहिँ असर गरिहाल्छ, वा धेरै पानी पर्यो तपाईँको चाहिँ अक्सिजन कम पानी युज चाहिँ पानी पर्ने बेलामा मोइस्चर धेरै होला अक्सिजन कम होला त्यसले गर्दा स्वास्थ्यमा असर गर्ने हो, त्यस्तै कृषिमा असर गर्ने हो। यस कारण चाहिँ यो चाहिँ तपाईँ बाई प्रडक्ट इफेक्टहरू एउटा देखिन्छ, त्यसले थाहा नपर्ने गरी विभिन्न किसिमबाट शरीरमा प्राणीलाई गाई गोरुलाई विभिन्न भनौँ न त्यो देखिने त्यो चाहिँ इम्प्याक्ट चाहिँ सँगसँगै आइरहेकै हुन्छ। त्यसकै हामीले चाहिँ यो मौसम एउटा मौसम सम्बन्धी अध्ययन गर्ने बेला मौसम मात्रै अध्ययन गरेर भएन, यसको इम्प्याक्ट होइन त्यो पनि अध्ययन गर्नुपर्ने हुन्छ।
2: किसानहरूले त फेरि आकाशी पानीकै भरमा चाहिँ खेती गर्ने हो,
3: खेती गर्ने हो,
2: त्यहाँ एउटा प्रभाव देखिने भयो
3: हजुर।
2: सुक्खा खडेरी हुँदाखेरि
3: हजुर
2: हिमपात हुनुपर्ने ठाउँमा चाहिँ बेलामा हिमपात भएन भने
3: त्यही त
2: हिउँद सुक्खायाम यसै जान्छ।
3: त्यहाँनिर अब एक डेढ वर्ष अगाडि तपाईँ काग भेनेमा चाहिँ होइन हिउँपटमा बाढी आयो, हेर्नुहोस् त
2: बाढी आयो
3: के छ भने यो राम्रो चिज त होइन कि हामी युजली साइन्टिफिक टाउमा के भन्छौँ भन्दाखेरि हिमालय क्षेत्रमा बाढी आउन थाल्यो भने त्यो त राम्रो सङ्केत होइन भन्छ, यो चाहिँ बिग्रिने अवस्थालाई भनिन्छ। यसका हिमा अब हिमालयमा चाहिँ बाढी आउन थाल्यो सङ्केत दिइसकेको छ, वी हेभ टु भेरी अलर्ट है तपाईँ हो बताउ त्यो लाउनु पर्यो के गर्ने भनेको त्यहाँ आइसकेको छ।
2: हिमालय क्षेत्रमा बाढी आउँदाखेरि तराई मधेस क्षेत्र चाहिँ सुक्खा हुने पनि घटना छ,
3: त्यही त अब यस्तो त देखेको छ भने तराईमा त सुक्खा हुने उता आउँदै नआउँछ बाढी उताबाट आउने, तपाईँ काश्मीर र तपाईँको उता नर्थ वेस्ट इन्डियामा चाहिँ हिमपात पानी पर्न थालिसकेको छ, त्यो विभिन्न चाहिँ हामीले एक्सपेक्ट गरेको भन्दा पनि फरक फरक खालको यही वास्तव योबाट एक किसिमको क्लाइमेट चेन्ज असरहरू भने
2: हो। अहिले छन् नि 753 चाहिँ स्थानीय सरकार छन्, हामी चाहिँ संघीयतामा गइसकेपछि एउटा चाहिँ जिम्मेवार सरकार किसानको चाहिँ नजिकको सरकार भनेर पनि देखिएको छ। लामो अवधिसम्म चाहिँ पानी नपर्ने, सुक्खा खडेरी हुने, यो बढ्दा यस्ता घटनाक्रमहरू बढ्ने, तपाईँले अघि जलवायु परिवर्तनलाई जोडेर ठाउँ ठाउँका चाहिँ उदाहरण दिनुभयो, त्यस्ता समस्याहरू आउने, किसान र कृषि जोगाउन ती नजिकका सरकारहरूले चाहिँ कस्तो प्राथमिकता राख्नुपर्ने हो अथवा गर्नुपर्ने के थियो, अहिलेसम्मको यो अभ्यास के देखिरहेको छ त?
3: अब पहिला त उहाँहरूले चाहिँ मौसम सम्बन्धी कुराहरू चाहिँ बुझ्न सक्नु पऱ्यो, उहाँहरूले बुझ्ने अवस्थामा जानु पर्यो। त अहिले धेरै काम पनि भइरहेछ, जस्तै अब साइन्टिफिक टर्महरू होला पार्टी क्लाउडै भइरहेछ, त्यो भने के हो त्यो त बुझ्नु पर्यो, पार्टी क्लाउड हुने कस्तो किसिमको वेदर होला वा मोस्ट क्लाउड कस्तो किसिमको वेदर होला भने ती कुराहरू चाहिँ अब तल ग्रास लेभलमा भनौँ अब गाउँघरमा सबै कृषकहरू बुझ्ने किसिमबाट चाहिँ फोरकास्टमा जानु पर्यो। हुन त अहिले धेरै प्रयास चाहिँ भइरहेछ है, तल लेभलहरूले पनि बुझ्ने किसिमबाट चाहिँ प्रयास भयो, तर त्यति बेला सफिसियन्ट नहोला, त्यो गाह्रो पनि छ के त तल लेभलसम्म पुग्ने, उहाँलाई बुझाउने, उहाँलाई एलर्ट गराएर चाहिँ अब के किसिमबाट चाहिँ काम गर्न लगाउने है, सबै कुराहरू चाहिँ अब हुन त बिस्तारै होला एकै चाहिँ गर्न, तर ती कुरा सुरु भइसक्यो तर गाह्रो गाह्रो अझै पनि गर्नु पाइने छ।
2: वरिष्ठ मौसमविद मणिरत्न साक्य कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हुनुहुन्छ। तपाईँले पालिकाहरूले चाहिँ प्रयास गर्दै हुनुहुन्छ तर किसानलाई बुझ्ने गरी मौसमी सूचना चाहिँ बेलैमा चाहिन्छ भनेर जोड्न खोज्नुभयो
3: हजुर,
2: यसले के फरक पार्छ?
3: अहिले धेरै असर पार्छ धेरै, एउटा एक्जाम्पल भन्नु अब मैले अघि पनि भने जस्तै मुस्ताङको कागभेनीमा चाहिँ जुन हिमालयको बाढी आयो त्यो बाढी आउँदा कुनै पनि हानि नोक्सान भएन है, किन भन्दाखेरि माथिल्लो लेभलमा बाढी आइसक्यो त्यहाँबाट फोन गरिहाले थियो तल ए बाढी आउँछ तिमी त्यहाँबाट हट्नु के छ हटाउनु भन्दाखेरि जोगिन सक्यो नि, त्यो डिसिमिनेसनमा त्यही हो, त्यो सानो एउटा उदाहरणले त्यसले गर्दाखेरि मान्छेको ज्यान जोगियो सम्पत्ति जोगियो, त्यस्तै हामीले अब अरू ठाउँ पनि गर्न सक्यो भने त गर्न सकिने रहेछ नि त, गर्न गर्न गर्न नसिकिने होइन तर थाहा पाउनु पर्छ ठाउँ ठाउँमा टाइममा चाहिँ मेसेज पुग्नु पर्यो, अब जनता पनि अलिकति एलर्ट चाहिँ पनि हुनु पर्यो, सरकारले पनि त्यही किसिमबाट चाहिँ इक्विप गर्नु सक्नु पर्यो, ती कुराहरू चाहिँ
2: रहेका छन् जानकारीका कुराहरू भए। कृषिका निकायहरू छन् तपाईँले भने जस्तै मौसम पूर्वानुमान गरिन्छ, नार्कसँग चाहिँ सम्बन्धित निकायहरू छन्, उहाँहरूले चाहिँ अबका दिनमा के गर्नु पर्ला त यही विषयमा केन्द्रित रहेर
3: अनि अहिले अब कृषि क्षेत्रमा पनि अब मौसम बुलेटिनहरू आइसकेको छ,
2: कृषि मौसम
3: सल्लाहको बुलेटिन त्यो पनि धेरै हेल्पफुल छ है, त्यो पहिले पहिले त्यस्तो थिएन, अहिले विगत दुई तिन वर्ष भयो त्यसले पनि धेरै मान्छेलाई चाहिँ अलर्ट गराएको छ, यस्तो हुन सक्छ है, यस्तो भयो कि होइन, त्यो एक किसिमबाट फरकास्टको पद नभए पनि विगतको घटना पनि हेर्न सकि, यस्तो यस्तो हुँदो रहेछ है, यस्तो गर्नु पर्यो है भन्ने कुरा आउँछ नि, त्यहाँ के पनि गर्न सकिने भइरहेको छ, धेरै प्रयास, यो प्रयास त हो नि हो
2: त्यो भनेको, अब आउँदा दिनमा चाहिँ एल्निनोकै प्रभाव चाहिँ देखिन थाल्यो भने अहिले चाहिँ गर्नुपर्ने तयारीहरू चाहिँ के होला नि त?
3: अब यो वर्ष एल्निनो अहिले लागिदिएकै छ होइन, अब एल्निनो लाग्ने बेला चाहिँ अब पानी कम पर्न पर्यो भने चाहिँ त्यसले अब गर्मी आउला वा चाहिँ ड्राउट ल्याउला, त्यसलाई अलिकति बचाउतिर चाहिँ उपाय गर्ने त हो नि होइन, जस्तै बाढी आउँदाखेरि के गर्नु भनेर चाहिँ ती प्रक्रियाहरू चाहिँ अब त्यो त गर्नुपर्छ, तर अब यो वर्षको जुन किसिमबाट देखियो त्यो अब अर्को वर्ष आउला भन्ने छैन, केही वर्ष ब्याएर हुनसक्छ, तर त्यति इन्जिनसम्म चाहिँ अब अझै पनि केही प्रयासहरू चाहिँ गरेर जस्तो लाग्यो भने हुँदा एक्लै गर्न सकिन्छ होइन, यो समूहमै गर्नुपर्ने कारण भएकोले चाहिँ त्यो प्रयास चाहिँ भइरहेछ है। यो
2: अन्तिममा किसानहरूलाई केही सल्लाह छ कि?
3: किसानले चाहिँ अलिकति अब मौसम विषयमा चाहिँ मैले किसानले मात्र भने पहिले पनि भनेको छ, यो विद्यार्थी स्टुडेन्टहरूलाई पनि यो मौसमको जानकारी चाहिँ दिनु पर्यो, यो पाँच छ क्लासको विद्यार्थीलाई पनि मौसम के हो भन्ने कुरा चाहिँ अलिक अध्यापन राख्नु पर्यो कि, म त त्यो भन्छु, एकैचोटि कृषि लेभल मात्रै किन जाने, कृषकलाई छँदैछ, विद्यार्थीलाई पनि मौसम भने के हो, के असर गर्ला, के हो चक्र भने के हो, के कति घटनाहरू हुन्छ, के हुन सक्छ भन्ने कुरा, स्वास्थ्यमा के असर पर्ला, ती कुराहरू पनि गर्नुपर्ने जस्तो लाग्छ, तर अहिले मेरो चाहिँ त्यो स्कुल लेभलमा यस्तो चाहिँ भएको छैन जस्तो लाग्यो त्यो, त्यसले मेरो व्यक्तिगत पहिल्यै भन्ने आएको कुरा नयाँ होइन, स्टुडेन्ट लेभलमा पनि विद्यार्थीलाई पनि यो मौसमकै जानकारी वा उहाँलाई चाहिँ अपडेट गर्ने काम चाहिँ गरौँ है भनेर, किताबमै केही कोर्स हालिदिए हुन्छ नि होइन र भइहाल्छ नि, त्यसमा चाहिँ हामी हेल्प गरौँला, किताबै बनाउनु पर्यो, किताबै बनाइदिउँला, मैले धेरै लेख पनि लेखिरहेको छु अहिले मौसम सम्बन्धी धेरै कुराहरू आइरहेछ, गर्न सक्छौँ हामीहरू।
2: उहाँ हुनुहुन्थ्यो जल तथा मौसम विज्ञान विभागका पूर्व उपमहानिर्देशक एवं वरिष्ठ मौसमविद मणिरत्न साक्य। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्को पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म मदन पौड्याल पनि विदा हुन्छु। नमस्कार।

0: बाटो बाटो काट्नु लाग्नु भएको ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
6: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
9: 0142-3888-9802-1235-8888।
10: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
11: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-072-540-89।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्रको शान किसान।
2: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बाजुरामा पहिरोले दुईवटा घर पुरिदा एकजना बेपत्ता, दुईजना घाइते। जाजरकोट र कास्कीमा बाढ़ीले घर र पुल बगायो। कर्णाली र सुदूरपश्चिमका एक दुई ठाउँमा आज आरी घोप्टे वर्षाको सम्भावना। ग्यासको अनावश्यक मौजदात नराख्न आयल निगमको आग्रह। मौजदात भए तत्काल सम्बन्धित डिपो मार्फत बिक्री वितरण गर्न अनुरोध। नाइमा एक्सपोमा 3 दिनमा 77,000 भन्दा बढ़ीको उपस्थिति, 1500 गाड़ी बुकिङ। हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति। तटीय क्षेत्रमा ठूलो आर्थिक तथा वातावरणीय क्षति पुर्याएको आरोप। र एसियाली खेलकुदका लागि नेपाली खेलाड़ीको तयारी तीव्र। नेपाल खबरमा अब पूरा खबर। पहिरोले घर पुरिदा बाजुराको त्रिवेणी नगरपालिका 9 तामसुमा एकजना बेपत्ता भएका छन् भने दुईजना घाइते भएका छन्। गैराती वर्षापछि स्थानीय 39 वर्षीय धर्म थापा र 43 वर्षीय कर्णबहादुर थापाको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक नरेश बहादुर शाहीले जानकारी दिनुभयो। घाइतेको उद्धार तथा बेपत्ताको खोजीका लागि प्रहरी टोली घटनास्थलतर्फ गएको र थप विवरण संकलन भइरहेको उहाँको भनाइ छ। प्रहरीका अनुसार लगातार वर्षा भइरहेकाले उद्धारमा कठिनाई भएको छ। यता रोल्पाको थबाङ गाउँपालिका 5 उवा कोटलबारा गाउँमा अस्ति बुधबार रातिको पहिरोमा बेपत्ता 3 जनाको खोजी भइरहेको छ। रोल्पा प्रहरीका अनुसार हिजो 5 जनाको शव रोल्पाका विभिन्न ठाउँमा र 5 जनाको शव छिमेकी जिल्ला प्युठानमा भेटिएको थियो। यता गैरातीको बाढ़ीले जाजरकोटमा 4 वटा घर र एउटा झलंगे पुल बगाएको छ। जाजरकोटको नलगाड नगरपालिका 11 चौखामा ताक्सुघाट खोलामा आएको बाढ़ीले घर र एक झोलुङ्गे पुल बगाएको हो। पहिरोले घर बगाए पनि मानवीय क्षति भने नभएको जाजरकोट प्रहरीले जनाएको छ। यस्तै मादी खोलामा आएको बाढ़ीले कास्की र पर्वत जोड्ने 2 वटा पुल बगाएको छ। सशस्त्र प्रहरीका अनुसार अन्नपूर्ण गाउँपालिका 5 र 6 को सीमानामा रहेको मोदी खोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा मानिसहरू आवजावत गर्नका लागि बनाएका 2 वटा मेटलको पुल बगाएको छ। मन्दिरको आधा भाग समेत बाढ़ीले क्षति पुर्याएको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीले मन्दिरमा फँसेका 3 जनाको उद्धार गरेको छ। आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भेगका एक दुई ठाउँमा आरी घोप्टे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै कर्णाली र सुदूरपश्चिम सहित कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी भेगकामा मुसलधारे पानी पर्ने अनुमान छ। भरे राति पनि बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ। यस्तै गैराती, स्याङ्जा, लमजुङ, कास्की र सिन्धुपाल्चोक, गोर्खा, बागलुङ, बाँके, बर्दिया, प्युठान, म्याग्दी, सुर्खेत, तनहु लगायत जिल्लाहरूमा ठूलो पानी परेको छ। नेपाल आयल निगमले होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस तथा अन्य व्यावसायिक प्रतिष्ठानलाई आवश्यकता भन्दा बढ़ी ग्यास खाना पकाउने ग्यास एलपी ग्यास सिलिण्डर मौजदात नराख्न आग्रह गरेको छ। बजारमा ग्यासको आपूर्ति पर्याप्त हुँदाहुँदै पनि उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो बढ़ेपछि निगमले यस्तो आग्रह गरेको हो। निगमका अनुसार असार 31 गतेदेखि बजारमा 14.2 किलोग्राम क्षमताका भरिएका एलपी ग्यास सिलिण्डर नियमित रूपमा बिक्री वितरण भइरहेको छ। साबिकको तुलनामा अहिले झण्डै 20% बढ़ी ग्यास आयात तथा बिक्री वितरण भइरहेको निगमको दावी छ। तर आपूर्ति बढ़े पनि बजारमा ग्यास सहज रूपमा उपलब्ध नभएको भन्दै उपभोक्ताबाट गुनासो प्राप्त भएपछि निगमले बजार अनुगमनलाई तीव्रता दिएको छ। निगमको द्रुत प्रतिक्रिया डेस्कमा प्राप्त उजुरी तथा सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा केही होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस तथा अन्य व्यावसायिक प्रतिष्ठानले आफ्नो आवश्यकता भन्दा बढ़ी ग्यास सिलिण्डर भण्डारण गरेर राखेको पाइएको निगमले जनाएको छ। व्यावसायिक प्रयोजनका लागि आवश्यकता भन्दा बढ़ी सिलिण्डर थुपारेर राख्दा बजारमा सर्वसाधारण उपभोक्ताका लागि ग्यासको उपलब्धता प्रभावित हुन सक्ने निगमको भनाइ छ। त्यसैले व्यवसाय सञ्चालनका लागि आवश्यक मात्रामा मात्रै ग्यास सिलिण्डर मौजदात राख्न निगमले सम्बन्धित सबैलाई आग्रह गरेको छ। यसअघि नै आवश्यकता भन्दा बढ़ी सिलिण्डर मौजदात राखिएको भए तत्काल सम्बन्धित डिपो मार्फत सर्वसाधारण उपभोक्तालाई बिक्री वितरण गर्न समेत निगमले अनुरोध गरेको छ। काठमाडौँको भ्रिकुटी मण्डपमा गएको मंगलबारदेखि चलिरहेको नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 अवलोकनकर्ताहरूको घुइचो लागेको छ। आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमाका अनुसार 3 दिनमै
77,000 भन्दा बढ़ीले मेला अवलोकन गरेका छन्। तीन दिनमा 1500 गाड़ी बुकिङ भएका विक्रेताहरूको भनाई छ। बुकिङ हुने गाड़ीमा विद्युतीय गाड़ीको संख्या धेरै छ। बीवाईडी, टाटा, चेरी ब्राण्डका गाड़ी सबैभन्दा बढ़ी बुकिङ भएका छन्। टाटा मोटर्सको आधिकारिक विक्रेता सिपरी ट्रेडिङले एक्सपो लक्षित गर्दै टियागो र पञ्च ईभी फेस लिफ्ट सार्वजनिक गरेको थियो। टियागो ईभी फेस लिफ्टको मूल्य 28,79,000 रूपियाँ र पञ्च ईभी फेसलिफ्टको मूल्य 32,79,000 रूपियाँ तोकिएको छ। नाइमा एक्सपोमा एमजी, ओमा, ओमोडा, टोयोटा, आइकार लगायत ब्राण्डका गाड़ी पनि बुकिङ भएका छन्। पर्सि आइतबारसम्म चल्ने एक्सपोमा 55 भन्दा बढ़ी ब्राण्डका गाड़ी राखिएका छनृ।

0: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। पत्रकार किशोर श्रेष्ठलाई चुनावमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएको छ। श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले हिजो सर्वोच्च अदालतमा रिट दर्ता गर्दै उहाँलाई बिना आधार र कारण पक्राउ गरिएकाले तत्काल चुनावमुक्त गर्न माग गर्नुभएको हो। वैयक्तिक गोपनीयता हनन सम्बन्धी कसुरमा पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत काठमाडौँले 3 दिन म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको छ। श्रेष्ठलाई अस्ति उहाँकै निवासबाट पक्राउ गरिएको थियो। श्रेष्ठको पक्राउप्रति पत्रकार तथा संचार सम्बन्ध संस्थाहरूले विरोध जनाएका छन्। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजीर मियाले प्रदेश सरकार गठनका लागि मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गर्नुभएको छ। मुख्यमन्त्री कमल बहादुर शाहले हिजो पेश गर्नुभएको राजीनामा स्वीकृत गर्दै उहाँले नेपालको संविधानको धारा 168 को उपधारा 2 बमोजिम नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दावी पेश गर्न आह्वान गर्नुभएको हो। प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी दीर्घराज भट्टले विज्ञप्ति मार्फत मुख्यमन्त्री शाहले संविधानको धारा 169 को दफा 1 को खण्ड क बमोजिम पदबाट दिनुभएको राजीनामा हिजैदेखि लागू हुने गरी स्वीकृत भएको जानकारी दिँदै नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान गरिएको बताउनुभयो। अब विदेशको खबर। इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वैसन टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्दै जिम्मेवार पक्षसँग क्षतिपूर्ति माग गरेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले तेलको दागले खाड़ी र ओमान सागरको पानी दूषित भएको र प्रारम्भिक प्रमाणले विदेशी ठूलो इन्धन वाहक जहाजबाट चुहावट भएको देखाएको बताउनु भएको छ। अमेरिकाबाट संचालित जहाज निगरानी वेबसाइट ट्याङ्कर ट्रैकर्सका अनुसार अगस्त 3 ओमानी समुद्रमा रहेको ठूलो जहाज मिनो अन पाइनियरमाथि भएको इरानी आक्रमणपछि तेल चुहावट भएको देखिएको छ। इरानले गएको वर्ष फेब्रुअरी 28 शुरू भएको मध्यपूर्व युद्धपछि हर्मुज जलमार्गमा नियन्त्रण कायम राख्दै खाड़ीका अमेरिकी सहयोग राष्ट्रबाट ऊर्जा बोकेर जाने जहाजको आवागमनमा अवरोध पुर्याउँदै आएको छ। अब खेल खबर। जापानको आइची नागोया क्षेत्रमा आउँदो सेप्टेम्बर 19 अक्टोबर 4 तारीकसम्म आयोजना हुने विश्व एसियाली खेलकुदका लागि नेपाली खेलाड़ीहरूले पनि तयारी तीव्र पारेका छन्। नेपालबाट क्यानोइङतर्फ धनकुटाका विजय माझी र सिन्धुपाल्चोकका आशिष राणा मगरले प्रतिनिधित्व गर्दैछन्। कायक स्लामल र कायक क्रस विधामा प्रतिस्पर्धा गर्ने दुवै खेलाड़ीले पछिल्लो 1 महिनादेखि पोखराको फेवातालमा प्रशिक्षण लिइरहेका छन्। नेपाल ऱ्याफ्टिङ एण्ड क्यानोइङ संघका प्रमुख प्रशिक्षक निमबहादुर मगरको प्रशिक्षणमा खेलाड़ीहरूले प्राविधिक दक्षता, शारीरिक फिटनेस र प्रतिस्पर्धात्मक क्षमता विकासमा ध्यान दिइरहेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बाजुरामा पहिरोले दुईवटा घर पुरिदा एकजना बेपत्ता, दुईजना घाइते। जाजरकोट र कास्कीमा बाढ़ीले घर र पुल बगायो। कर्णाली र सुदूरपश्चिमका एक दुई ठाउँमा आज आरीघप्टे वर्षाको सम्भावना। ग्यासको अनावश्यक मौजदात नराख्न नेपाल आयल निगमको आग्रह। मौजदात भए तत्काल सम्बन्धित डिपो मार्फत बिक्री वितरण गर्न अनुरोध। नाइमा एक्सोमा 3 दिनमा 77,000 भन्दा बढ़ीको उपस्थिति, 1500 गाड़ी बुकिङ। हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति। तेल चुहावटले तटीय क्षेत्रमा ठूलो आर्थिक तथा वातावरणीय क्षति पुर्याएको आरोप। र एसियाली खेलकुदका लागि नेपाली खेलाड़ीहरूको तयारी पनि तीव्र।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू, रु 2 करोड़ सम्मको कर्जा।

0: सुविधा।
1: घर तथा अपार्टमेंट खरीद, घर निर्माण तथा मरमत संभार करना,
0: 25 वर्ष सम्म को लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारी को लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्।
0: शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664041213, 4021224, मोबाइल 9841454448।
2: यो मोबाइलले पनि तनावै दियो भने
3: होइन, के तनाव दियो ए खुशी?
2: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532। विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमन्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
5: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर बम्बा बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसीसार नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 0665520209।
2: होइन खुशी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
6: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
6: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
6: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
2: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
7: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ। सम्पर्क कार्यालय बेसीसर 8-13-14 नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
6: महको सेवन स्वस्थ र दीर्घ जीवन।
8: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
9: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि।
2: फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
8: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
2: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
9: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार, लमजुङ।

0: दिदी अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
6: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषकर नगरपालिका साथ युनिभर्सल चोक, लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
10: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
11: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
10: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
11: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
10: सवारी चालकको बानी व्यवहार, आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209019, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
11: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
12: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
13: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेन्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
14: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
13: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषकर नगरपालिका 7 पुरानो बेङ्सोक, लमसुङ। सम्पर्क 9841626344, 9841626344।
15: हेलो, मर्सेङ्गदी FM 95 MHz।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगलाय तनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोपराइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
8: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856046662।
9: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैं भरी लाए।
1: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौ।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-60-299।
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसी सह नगरपालिका 8, होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58260।

0: टाउटी लाई दिने
1: अह म यो बिहे गर्दिन
2: हैन के भो बिहे किन नगर्ने
1: म त न्यू गणपति ज्वेलरी सुनसारी पसलकै गरगहना भए मात्र बिहे गर्छु
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने बेच्दा पूर्ण मूल्य पाइने
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ फोन नम्बर 0665210083
5: सम्पर्क मोबाइल नम्बर 9857133375
4: प्रोप्राइटर गणेश विश्वकर्मा मुनु विश्वकर्मा
1: सुन भनेको विश्वास हो विश्वासको अर्को नाम गणपति ज्वेलरी
4: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै बुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् बुलाकी फ्रेस हाउस विशिष्ट नगरपालिका 813 लम्जुङ प्रोप्राइटर गुणराज सिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 9856281186 फोन 0665220293 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ
6: मरेनियामा यो दाँतले मलाई साह्रै दुःख दियो
7: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
6: जानु त जाने बरु कहाँ जाने होला खै
7: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि
1: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर सम्पर्क नम्बर 9845600271 र 9805677272
8: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ
9: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नमस्कार, रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गदी .org मा बिहान 10 बजेको मर्स्याङ्गदी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पसलहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: ग्यासको अनावश्यक मौजदत नराख्न नेपाल आयल निगमको आग्रह। पत्रकार किशोर श्रेष्ठलाई थुना मुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट। वैशाख यता 4608 विपदका घटना, 215 जनाको मृत्यु। र एभरेस्ट भलिबल महिला भलिबल लीगमा सुदूरपश्चिमको टोली थपियो।
1: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
3: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
3: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
1: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
3: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
1: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
3: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज।
0: अब समाचार विस्तारमा। नेपाल आयल निगमले होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस तथा अन्य व्यावसायिक प्रतिष्ठानले आवश्यकता भन्दा बढ़ी खाना पकाउने एलपी ग्यास सिलिण्डर मजदत नराख्न आग्रह गरेको छ। बजारमा ग्यासको आपूर्ति पर्याप्त हुँदाहुँदै पनि उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो बढ़ेपछि निगमले यस्तो आग्रह गरेको हो। निगमका अनुसार असार 31 गतेदेखि बजारमा 14.2 किलोग्राम क्षमताका भरिएका एलपी ग्यास सिलिण्डर नियमित रूपमा बिक्री वितरण भइरहेको छ। साबिकको तुलनामा अहिले झण्डै 20% बढ़ी ग्यास आय तथा बिक्री वितरण भइरहेको निगमको दावी गरेको छ। तर आपूर्ति बढ़े पनि बजारमा ग्यास सहज रूपमा उपलब्ध नभएको भन्दै उपभोक्ताबाट गुनासो प्राप्त भएपछि निगमले बजार अनुगमनलाई तीव्र बनाएको जनाएको छ। निगमको द्रुत प्रतिक्रिया डेस्कमा प्राप्त उजुरी तथा सूचनाका आधारमा गरिएको अनुगमनको क्रममा केही होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस तथा अन्य व्यावसायिक प्रतिष्ठानले आफ्नो आवश्यकता भन्दा बढ़ी ग्यास सिलिण्डर भण्डारण गरेर राखेको पाइएको निगमले जनाएको छ। व्यावसायिक प्रयोजनका लागि आवश्यकता भन्दा बढ़ी सिलिण्डर थुपारेर राख्दा बजारमा सर्वसाधारण उपभोक्ताका लागि ग्यासको उपलब्धता प्रभावित हुन सक्ने निगमको भनाइ छ। त्यसैले व्यावसायिक सञ्चालनका लागि आवश्यक मात्रामा मात्रै ग्यास सिलिण्डर मौजदत राख्न निगमले सम्बन्धित सबैलाई आग्रह गरेको छ। यसअघि नै आवश्यकता भन्दा बढ़ी सिलिण्डर मौजदत राखिएको भए तत्काल सम्बन्धित डिपोमा

ल अदालत काठमाण्डुले तीन दिन म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको छ। प्रहरीले जनआस्था.com प्रकाशित सामग्रीलाई लिएर परेको जाहेरीका आधारमा काठमाण्डु जिल्ला अदालतमा पक्राउ पूर्जी लिएर स्रष्टालाई अस्ति ललितपुरमा रहेको उहाँकै निवासबाट पक्राउ गरेको थियो। प्रहरीले जनआस्था साप्ताहिक तथा जनआस्था.comको ललितपुर झम्सीखेलमा रहेको कार्यालयमा छापा मारेर कम्प्यूटर लगायत केही कागजात समेत नियन्त्रणमा लिएको थियो। स्रष्टाको पक्राउप्रति पत्रकार तथा संचार सम्बन्ध संघ संस्थाले विरोध जनाएका छन्। समाचारको विषयमा असहमति भए प्रेस काउन्सिलमा प्रचलित कानूनी प्रक्रिया मार्फत समाधान खोज्नुपर्नेमा पत्रकारले पक्राउ गर्नु प्रेस स्वतन्त्रमाथिको हस्तक्षेप भएको भन्दै तत्काल रिहाईको माग गरिएको छ। वैशाख यता विपदको घटनामा परेर 215 जनाको मृत्यु भएको छ। वैशाख 1 गतेदेखि 28 गतेको तथ्याङ्क अनुसार यो अवधिमा 4608 घटना भएका छन्, जसमा 215 जनाको मृत्यु भएको छ भने 25 जना बेपत्ता भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार घटनामा 1422 जना बेपत्ता भएका छन् भने 5638 परिवार प्रभावित भएका छन्। यो अवधिमा सबैभन्दा धेरै घटनामा आगलागी भएका छन्। 1090 आगलागीका घटना हुँदा 20 जनाको मृत्यु भएको छ भने 146 जना घाइते भएका छन्। सर्पद्वासका 892 घटनामा 63 जनाको मृत्यु भएको छ भने 837 जना घाइते भएका छन्। त्यस्तै 862 पहिरो गएका छन्, जसमा 24 जनाको मृत्यु भएको छ भने 11 जना बेपत्ता र 35 जना घाइते भएको छन्। यो अवधिमा 237 बाढ़ी सम्बन्धी घटना हुँदा 18 जनाको मृत्यु भएको छ भने 4 जना बेपत्ता र 13 जना घाइते भएका छन्। भारी वर्षाका कारण पनि 4 जनाको मृत्यु भएको तथ्याङ्क छ। हावाहुरीका 480 घटनामा 13 जनाको मृत्यु भएको छ भने 68 जना घाइते भएका छन्। चट्याङ सम्बन्धी 236 घटना हुँदा 25 जनाको मृत्यु भएको छ भने 132 जना घाइते भएका छन्। जनावर आक्रमणबाट घटना 257 भएकोमा 18 जनाको मृत्यु भएको छ भने 136 जना घाइते भएका छन्। एभरेस्ट महिला भलिबल लीग तेस्रो संस्करणमा नयाँ फ्रेन्चाइज टोली सुदूरपश्चिम थपिएको छ। यो सँगै लीग टोलीको संख्या 7 पुगेको छ। पहिलो संस्करणमा चितवन, गण्डकी, कर्णाली, काठमाण्डु, ललितपुर र मधे सहभागी थिए। फाइनलमा ललितपुरलाई 3-2 सेटमा पराजित गर्दै कर्णालीले उपाधि जितेको थियो। दोस्रो संस्करणमा भने चितवन र गण्डकी बाहिरिएका थिए। दोस्रो संस्करणमा नयाँ टोलीका रूपमा लुम्बिनी, लाभास र पोखरा निन्जाज थपिएका थिए। यो संस्करणको फाइनलमा पनि कर्णालीले ललितपुरलाई 3-2 सेटमा हराएको थियो। प्रतियोगिता आउँदो असोजमा आयोजना हुनेछ। लमजुङमा गएको आर्थिक वर्षमा नयाँ भन्दा प्रतिलिपि नागरिकता लिने बढ़ी देखिएका छन्। गत आर्थिक वर्ष 2082-83 जिल्ला प्रशासन कार्यालय लमजुङबाट 4536 जनाले नयाँ नागरिकता लिँदा 5017 जनाले प्रतिलिपि नागरिकता लिएका छन्। हरेक क्षेत्रमा नागरिकता अनिवार्य हुँदा यसको बढ़ी प्रयोग, नागरिकले जथाभावी नागरिकता राख्दा चाँडै च्यातिने हुँदा प्रतिलिपि लिनेको संख्या बढ़ेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत चन्द्रकान्त तिमेन सिन्हाले बताउनुभयो। वहाँका अनुसार प्रतिलिपि लिनेमा पनि पुरूषभन्दा महिलाको संख्या धेरै रहेको छ। महिलाले अविवाहित हुँदा बनाएको नागरिकता विवाह पश्चात पतिको नाम कायम गरी बनाउने, कतिपय अवस्थामा सम्बन्ध विच्छेद भएपछि पुनः नागरिकता निकाल्ने हुँदा पनि प्रतिलिपि नागरिकता बनाउने महिलाको संख्या बढ़ी देखिएको प्रशासकीय अधिकृत तिमेन सिन्हाले बताउनुभयो। यसका साथ गत आर्थिक वर्षमा 6 जनाले नेपाली नागरिकताको प्रमाणपत्र त्याग गरेका छन् भने 21 जनाले आमाको नामबाट नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको हो। सोही अवधिमा जिल्ला प्रशासन कार्यालयबाट 14 जनाले गैर आवासीय नागरिकता लिएका छन् भने 4 जनाले वैवाहिक अंगीकृत नागरिकता समेत लिएका छन्। वैवाहिक अंगीकृत नागरिकता लिने मध्ये 2 जनाले नयाँ नागरिकता लिएका हुन् भने 2 जनाले प्रतिलिपि नागरिकता लिएको प्रशासनले जनाएको छ। आमाको नामबाट नागरिकता प्राप्त गर्ने संवैधानिक अधिकार भए पनि अझै पनि केही कानूनी जटिलताका कारण सो प्रकृतिको नागरिकता
वितरण गर्न सहज नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कानूनी व्यवस्था अनुसार बाबुको पहिचान नभएको अवस्थामा आमाको नामबाट नागरिकता वितरण गर्ने रहेको तर कतिपय व्यक्ति

0: बाबुको जन्मदर्ता शैक्षिक प्रमाणपत्रमा बाबुको नाम उल्लेख भएको तर सम्पर्कमा नभएको अवस्थामा सहजै नागरिकता वितरण गर्न नसकिएको कार्यालयले जनाएको छ। लमजुङ जिल्लामा सार्वजनिक तथा सरकारी जग्गामाथिको अतिक्रमण हटाउने अभियान शुरू गर्ने विषयमा प्रशासन र स्थानीय तह सक्रिय देखिए पनि प्रभावकारी कार्यान्वयन भने अझै हुन नसकेको जनाएको छ। जिल्ला प्रशासन कार्यालय लमजुङले पालिकालाई पत्र लेख्ने र पालिकाले सूचना जारी गर्ने बाहेक अन्य काम हुन नसकेको हो। गत वैशाख महिनामा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालको अध्यक्षतामा बसेको कार्यालय प्रमुखहरूको बैठकले सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण, डिजिटल अभिलेख तयार गर्ने, अवैध कब्जा हटाउने तथा नयाँ अतिक्रमणका कड़ाईका साथ रोक्ने निर्णय भएको थियो। बैठकको निर्णय नम्बर चारमा अवैध कब्जा हटाउने अभियान तत्काल प्रारम्भ गर्ने उल्लेख भए पनि हालसम्म प्रशासनले स्थानीय तहलाई पत्रचार गर्ने बाहेक ठोस कदम चाल्न सकेको छैन। यद्यपि जिल्लाका स्थानीय तहहरूले भने पछिल्लो समय सार्वजनिक सम्पत्ति संरक्षण अभियानलाई सहयोग गर्न सूचना जारी गरेका छन्। बेसीसहर नगरपालिका, सुन्दर बजार नगरपालिका र रायनस नगरपालिकाले छुट्टै छुट्टै सूचना जारी गर्दै सार्वजनिक तथा सरकारी जग्गामा बनाइएका अवैध संरचना हटाउन निर्देशन दिएका छन्। बेसीसहर नगरपालिकाले बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण लगायत सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको घर, टहरा तथा अन्य संरचना 35 दिनभित्र हटाउन आग्रह गरेको छ। नगरपालिकाले अटेर गरे कानून अनुसार डोजर लगाएर हटाइने र त्यसको खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असूल गरिने चेतावनी दिएको छ। साथै सार्वजनिक जग्गा मिचिएको जानकारी प्रमाणसहित वडा कार्यालय वा नगरपालिकामा उपलब्ध गराउन नगरवासीलाई आह्वान गरिएको छ। सूचना दिने व्यक्तिको पहिचान गोप्य राखिने नगरपालिकाले जनाएको छ। त्यसै गरी रायनस नगरपालिकाले पनि सार्वजनिक जग्गामा बनाइएका अनाधिकृत घर टहरा हटाउन चेतावनी दिएको छ। समयमै संरचना नहटाए कानून बमोजिम हटाइने र खर्च अतिक्रमणकर्ताबाटै असूल गरिने जनाएको छ। साथै मुख्य तथा शाखा सड़कमा निर्माण सामग्री वा पसलका सामान राखेर आवागमन अवरूद्ध नगर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको छ। अटेर गरे सामग्री नियन्त्रणमा लिएर कार्यवाही गरिने चेतावनी समेत दिएको छ। पछिल्लो समय लमजुङका स्थानीय तहहरूले सार्वजनिक सम्पत्तिको संरक्षण, सड़क अतिक्रमण नियन्त्रण तथा अव्यवस्थित बस्ती व्यवस्थापनलाई प्राथमिकतामा राख्दै अभियान सञ्चालन गरिरहेको छन्। मध्य नेपाल नगरपालिकाले पनि यस्तै सूचना छिट्टै जारी गर्ने तयारी गरेको जनाएको छ। यसअघि मर्सेङ्गी गाउँपालिकाले समिति गठन गरी सार्वजनिक जग्गामा बनेका संरचना खोजी तथा हटाउने अभियान शुरू गरिसकेको छ। त्यस्तै कोला सुथार, दोर्दी र दूधपोखरी गाउँपालिकाले पनि अनौपचारिक रूपमा अतिक्रमण हटाउन निर्देशन दिँदै आएका छन्। तपाई अहिले सुन्दै हुनुहुन्छ मर्सेङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: मर्सेङ्गी गाउँपालिकाको निशुल्क विद्युत सुविधामा आबद्ध हुन निवेदन दिने सम्बन्धी अत्यन्त जरूरी सूचना। मर्सेङ्गी गाउँपालिकाको आर्थिक वर्ष 2083-84 स्वीकृत नीति तथा कार्यक्रम अन्तर्गत उज्यालो मर्सेङ्गी कार्यक्रम अनुसार मर्सेङ्गी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 बमोजिम मर्सेङ्गी गाउँपालिका भित्र स्थायी रूपमा बसोबास गर्ने घर परिवारलाई मासिक 50 युनिटसम्म निशुल्क विद्युत सुविधा उपलब्ध गराइने भएको हुँदा उक्त सुविधामा आबद्ध हुन मर्सेङ्गी गाउँपालिका भित्रका नेपाल विद्युत प्राधिकरण विद्युत महसुल संकलन विनियमावली 2078 बमोजिम गृहस्थ वर्ग वर्गीकरणमा पर्ने विद्युत उपभोक्ताहरूले भदौ 10 गते भित्र अनिवार्य रूपमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित मर्सेङ्गी गाउँपालिका निशुल्क विद्युत सम्बन्धी ऐन 2083 अनुसूची 1 बमोजिमको ढाँचामा सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै तोकिएको म्याद भन्दा पछाडि पेश भएका निवेदन उपर कुनै कार्यवाही नहुने बेहोरा समेत जानकारी गराइन्छ। पुनश्च मर्सेङ्गी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 मर्सेङ्गी गाउँपालिकाको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको छ। निवेदन फारम सम्बन्धित वडा कार्यालयमा उपलब्ध हुनेछ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
2: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
1: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
2: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
1: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
2: यस्तो विवाह स्वत बदर हुन्छ।
1: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
2: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
1: बाल विवाहका गम्भीर असरहरू,
2: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
1: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
2: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
1: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
2: बाल विवाह आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
1: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
2: के हाम्रो पहिचान यही नै हो त?
1: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
2: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
1: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं।
3: बाल विवाह नगराउ, बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गराउ।
1: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
4: मर्सिङ एफएम 95 मेगाहर्ज।
5: विश्रामपछि स्वागत छ, अब बाँकी समाचार। मर्सङ्गी गाउँपालिका अन्तर्गत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूलाई क्षमता विकास तालिम दिइएको छ। सुदृढ विद्यालय व्यवस्थापन, गुणस्तरीय शिक्षा र समृद्ध मर्सङ्गीको अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले गाउँपालिकाले बिहिबार एकदिनीय तालिम आयोजना गरेको हो। मर्सङ्गी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङको अध्यक्षतामा सम्पन्न तालिममा गाउँपालिका उपाध्यक्ष जुनामाया थापा, प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल, वडा नम्बर 7 वडा अध्यक्ष तथा सामाजिक विकास समिति संयोजक तिल बहादुर गुरूङ, शिक्षा शाखा प्रमुख वसन्त बरूवाल लगायतको उपस्थिति रहेको थियो। तालिममा बेसेश्वर नगरपालिकाका पूर्व शिक्षा अधिकृत रामचन्द्र त्रिपाठीले सहजीकरण गर्नुभएको थियो भने कार्यक्रमको संचालन शिक्षा शाखाका प्राविधिक सहायक राजेन्द्र प्रसाद भट्टले गर्नुभएको थियो। तालिमका क्रममा विद्यालय व्यवस्थापन समितिको भूमिका, अधिकार र जिम्मेवारी, शिक्षा नीतिका चुनौती, अवरोध र अवसर, विद्यालय सुधार तथा शैक्षिक गुणस्तर अभिवृद्धिका उपाय, वित्तीय व्यवस्थापन तथा पारदर्शिता, सहभागी योजना निर्माण, अनुगमन तथा मूल्यांकन लगायतका विषयमा छलफल तथा प्रशिक्षण प्रदान गरिएको थियो। तालिमले विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूलाई आफ्नो भूमिका र अधिकारबारे थप स्पष्ट बनाउँदै विद्यालयमा सुशासन, पारदर्शी र जवाफदेहिता अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै शैक्षिक गुणस्तर सुधारमा सक्रिय सहभागिता, समस्या समाधान तथा सहकार्य क्षमता विकास र योजना निर्माणदेखि अनुगमन तथा मूल्यांकनसम्मको प्रक्रियामा प्रभावकारी भूमिका निर्वाह तालिम उपयोगी र सहयोगी बन्ने विश्वास दिएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले बताउनुभयो। तालिमका क्रममा विद्यालयको समग्र सुधारका लागि शैक्षिक सुधार, भौतिक पूर्वाधार विकास, समुदायको सहभागिता, विद्यार्थी सहायता तथा प्रभावकारी अनुगमन र मूल्यांकनलाई प्राथमिकतामा राख्दै कार्ययोजना निर्माणमा समेत जोड़ दिएको थियो। गुणस्तरीय शिक्षा विकासका लागि विद्यालय व्यवस्थापन समितिको नेतृत्वदायी भूमिका महत्वपूर्ण हुने भएकोले यस्ता क्षमता विकास कार्यक्रमले विद्यालय र स्थानीय सरकार बीचको समन्वय थप मजबूत बनाउने अपेक्षा गरिएको छ। लमजुङको मध्य नेपाल नगरपालिका 7 महाखोला स्थित सार्वजनिक जंगलबाट प्रहरीले 2 थान एक नाले भरूवा बन्दुक बरामद गरेको छ। इलाका प्रहरी कार्यालय भोरलेटारबाट प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माको कमाण्डमा खटिएको प्रहरी टोलीले बुधबार जंगलमा व्यवारिसे अवस्थामा लुकाई छिपाई राखिएको दुई थान भरूवा बन्दुक बरामद गरेको हो। प्रहरीको अनुसार जंगलमा शंकास्पद वस्तु लुकाएर राखिएको सूचनाका आधारमा खटिएको टोलीले खोजतलाश गर्ने क्रममा बन्दुक फेला पारेको हो। बरामद दुवै बन्दुक एक नाले भरूवा रहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न व्यक्ति भने हालसम्म पहिचान भएका छैनन्। जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतका अनुसार बरामद बन्दुकका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। सरकारले बिहिबारदेखि देशभर सुपथ मूल्य पसल सञ्चालनमा ल्याइए पनि लमजुङ भने सुपथ मूल्य पसल सञ्चालन हुने जिल्लाको सूचीमा परेको छैन। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशभरका 44 जिल्लाका 193 स्थानमा बिहिबारदेखि सुपथ मूल्य पसल सञ्चालन गरे पनि यस्तो सूचीमा लमजुङ नपरेको हो। लमजुङका उपभोक्ता भने यसपटक उक्त सुविधाबाट वञ्चित भएका छन्। सहायक प्रमुख जिल्लाधिकारी दीपक पौडेलले लमजुङमा सुपथ मूल्य पसल आवश्यक भए पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको सूचीमा जिल्ला नपरेको बताउनु भएको हो। लमजुङमा सुपथ मूल्य पसल आवश्यक छ तर मन्त्रालयबाट आएको सूचीमा लमजुङ परेको छैन, उहाँले भन्नुभयो। सुपथ मूल्य पसलमा दैनिक उपभोग्य वस्तु खरिद गर्दा उपभोक्ताले प्रति किलो तथा प्रति लिटर रू 5 छूट पाउने व्यवस्था गरिएको छ। चाडपर्वका समयमा उपभोक्तालाई सहज र सुलभ मूल्यमा अत्यावश्यक खाद्य वस्तु उपलब्ध गराउने उद्देश्यले सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो। स्थानीय प्रशासनका अनुसार जिल्लामा सुपथ मूल्य पसल सञ्चालन भएमा चाडपर्वका बेला उपभोक्तालाई दैनिक उपभोग्य वस्तु खरिदमा राहत पुग्नेछ। विशेष गरी चामल, दाल, तेल, चिनी र नुन जस्ता अत्यावश्यक वस्तुमा छूट पाउँदा उपभोक्तालाई प्रत्यक्ष लाभ पुग्ने भएकोले लमजुङमा पनि यस्तो पसल सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ। यसैबीच खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आफ्नो 7 वार्षिक उत्सवको अवसर पारेर सिंहदरबार परिसरमा बिक्री कक्ष समेत सञ्चालनमा ल्याइएको छ। बिहिबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले बिक्री कक्षाको उद्घाटन गरेर यसको शुरूआत गर्नुभएको छ। सिंहदरबार परिसरमा सञ्चालन हुने बिक्रीबाट कक्षबाट कम्पनीका चामल, दाल, तेल, चिनी, नुन लगायत खाद्य वस्तुका साथै कागुनो, फापर, चिनो र सिमी जस्ता स्थानीय उत्पादन समेत सर्वसुलभ मूल्यमा बिक्री गरिने भएको छ। देशका विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा भए पनि लमजुङमा सूचीमा नपर्नुले जिल्लाका उपभोक्ताले सरकारी छूटको सुविधा लिन नपाउने अवस्था सिर्जना भएको छ। स्थानीय प्रशासनले आगामी दिनमा लमजुङलाई पनि सुपथ मूल्य पसल सञ्चालन हुने जिल्लाको सूचीमा समेट्नुपर्ने आवश्यकता औल्याएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङले एक वर्षको अवधिमा 3,000 भन्दा धेरै पशुलाई उपचार सेवा प्रदान गरेको छ। अघिल्लो वर्षहरूको तुलनामा कार्यालयमा पशु उपचार सेवा लिनेको संख्या बढ़दो रहेको छ। अघिल्लो आर्थिक वर्षमा 1500 हाराहारी पशु पंक्षीको उपचार भएकोमा भेटेरिनरी अस्पतालमा आर्थिक वर्ष 2082-83 पशु स्वास्थ्यतर्फ 3,286 पशुको उपचार गरिएको कार्यालयले जनाएको छ। विभिन्न समस्या भएका पशुको उपचारका लागि पशुपालक कृषकहरू कार्यालयसम्म आउने गरेका छन्। भेटेरिनरी उपचार भएका पशु पंक्षी मध्ये 2,941 मेडिकल उपचार भएको छ। 13 पशु पंक्षीको गम्भीर शल्यक्रिया र 265 पशु पंक्षीको सामान्य शल्यक्रिया गरिएको कार्यालय प्रमुख पशु चिकित्सक डाक्टर सुनिल न्यौपानेले बताउनुभयो। वहाँका अनुसार गत वर्ष मात्र भेटेरिनरी अस्पतालमा 12 पशु चौपाएको प्रसूति सम्बन्धी उपचार भएको छ भने 55 कुखुरामा विभिन्न रोग सम्बन्धी उपचार गरिएको छ। जिल्लामा पशु चौपाएमा हुने रोगहरूमध्ये नाम्ली जुकाको समस्या, माटे रोग, थुनेलो जस्ता समस्याहरू देखिएको अस्पतालले जनाएको छ। भेटेरिनरी अस्पतालले पशु पंक्षी उपचार सेवा प्रवाहसँगै 527 रेबिज विरूद्ध र 253 डीएचपीपी गरी 750 पशुहरूमा खोप सेवा उपलब्ध गराएको छ। पशुपूर्ण खोप अन्तर्गत पशु पंक्षीमा खोरेट, पीपीआर, लम्पी, स्किन, रेबिज, क्लासिकल स्वाइन फिभर, एचएस, विक्यू सम्बन्धी खोप सेवा समेत उपलब्ध गराएका छन्। कार्यालयले प्रयोगशाला सेवा अन्तर्गत 1161 परीक्षण गरेको छ, जसमध्ये 877 गोबर परीक्षण, 193 पशुपंक्षीको ऱ्यापिड परीक्षण, 54 पशुपंक्षीको पोस्टमार्टम, 23 पशुको थुनिलो परीक्षण र 14 रगत परीक्षण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले जनाएको छ। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
6: मुख्य समाचारका प्रायोजक
7: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
5: यसको अनावश्यक मजदत नराख्न नेपाल आयल निगमको आग्रह। पत्रकार किशोर श्रेष्ठलाई थुना मुक्त गर्न माग गर्दै सर्वोच्चतमा रिट। वैशाखेता 4608 विपदका घटना, 215 जनाको मृत्यु र एभरेस्ट महिला भलिबल लीगमा सुदूरपश्चिमको टोली थपियो। बिहान 10 बजेको मर्साङदी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्साङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्साङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज
1: ओहो दाई तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा
2: धन्यवाद बहिनी हेर्नुहोस् न घर बनाउने काम मात्र भएको छ अझ यसमा फलामका झ्याल ढोका च्यानल गेट स्टीलको रेलिङ कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त
1: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि
3: हाम्रा सेवाहरू हामी कहाँ सटर ग्रिल च्यानल गेट सिसा रंगीन सिसा स्टे फ्रेङ गोलो फरेङ कम्पाउण्ड जाली जीआई जाली स्टील फरेङ ट्रस फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ
4: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका ग्लास पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ
5: प्रोपाइटर नारायण ढकाल बछलामाई सटर एण्ड ग्रिल उद्योग विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ थप जानकारीको लागि सम्पर्क 9843638518 9843638518
6: आया मरे नि आमा आया नि आया
7: के भयो दिदी तपाईँलाई सन्चो छैन कि कसो
6: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो आया खै के भयो के
7: ल दिदी त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
6: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
7: ल दिदी बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न
8: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
9: थाइरोइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग मैला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
8: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
9: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ
8: सम्पर्क फोन 9849068924 9845086780
10: हेलो कान्छी घर बनाउने काम सुरु भयो
1: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
10: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
1: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरो गर्नु पर्यो
5: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662
4: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ

0: California.
1: Extreme energy drink.
2: यो मोबाइलले पनि तनावै दियो भने
3: होइन, के तनाव दियो ए खुशी?
2: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099453।
3: हाम्रो शाखा बेसीसार नगरपालिका साथ NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania Extreme Energy Drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध
2: प्रोपाइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067787

0: दिदी अल्मालाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
3: आमा म पढ्छु नि है।
4: पढेर के गर्छस्?
3: म बिहे गर्छु।
5: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा यही साउन 1 गते शुक्रबारदेखि भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्र गौथली।
6: तिमीले पढ्न आउँछ? माया गर्छु भन्नेलाई के भन्छ अंग्रेजीमा?
3: आई लभ यू।
5: समय मध्याह्न 12 बजे

0: कलाकारहरू अरूण छेत्री, सिमरन खड्का, मदन कृष्ण श्रेष्ठ, प्रकाश घिमिरे लगायतका कलाकारको प्रस्तुति हेर्न नभुल्नुहोला।
1: मेरो छोरालाई बाख्रा नलाएर तँलाई स्कुल जाने, तँलाई स्कुल नजा भने हैन, तँलाई तँनी म।
2: त्यसै गरी साउन 29 गते शुक्रबारबाट नेपाली कथानक चलचित्र लज्जावती।
3: जीवनका हजारौं चाहनाहरू मध्ये सबैभन्दा सुन्दर चाहना तपाईं हो।
4: हो र? अनि सुन्दर चाहना भन्ने मान्छेले कति माया गर्छ मलाई?
3: मेरो आँखामा हेर्नु न, आफै थाहा पाइहाल्नुहुन्छ।
5: टक्क जिब्रो पड्काउने चटनी बनाऊ त साउनी।
6: त्यसको लागि त बिहे गरेर घरमा लानु परेन क्यारे।
7: अनि जिब्रो मात्रै होइन, के पड्किन्छ के।
2: मुकुन भूषाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी, हिवाला गौतम लगायतका कलाकारहरूको बेजोड प्रस्तुति।
8: यदि तिमीलाई के भइहाल्यो भने यही त मर्छन् क्यारे।
4: बोयफ्रेन्ड र हस्बेन्डको मायामा यति धेरै फरक हुन्छ।
2: समय दिनको 3 बजे र साँझ 6 बजे।

0: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौ।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
2: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-19, 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
4: नेपाल ऋण खप्पै बिमगान्छ। क्याल्भोलुम प्रविधि से शोभा आल्मोनियम कोटे सादा थिन रंगीन जस्ता पाता हुलास ज्यूरा कलर छ्यान भन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला हुलास मुसाम अर्को तिल दमाइसे।
5: हेलो, मर्सेङ्गे FM 95 मेगाहर्ज।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाई पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: जय श्री राम, जय श्री राम।
5: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
4: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
5: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
4: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
5: हो नि भाउजू।
6: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
0: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
6: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
0: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
6: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
0: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, बेसीसर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
7: सम्पर्क मोबाइल नम्बर 98465 94

0: your
1: extreme energy drink.
2: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
3: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर
3: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा
2: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस् साथै सोही दिन मुटुको भिडियो जाँच कार्डियोग्राफी सेवा पनि उपलब्ध छ साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ
3: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट
2: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ सम्पर्क फोन नम्बर 0665909999 मोबाइल 98477692
3: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षकको लागि जापान जान चाहनुहुन्छ
4: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
3: अब जापान ट्राई होइन स्योर गरौं
4: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
4: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर विशेष सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
4: सम्पर्क नम्बर 0665909999 मोबाइल नम्बर 98560209999
5: प्रविधि से शोभा अल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर सेन बन्दा तीन गुना बड़ी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला हुलास मुसम अर्कु तिल दमाइसे
6: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट
7: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ
2: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
7: थप जानकारी को लागि सम्पर्क 0665909999 98477692 सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ सानिमा बैंकको ठीक अगाडि
8: हेलो मर्सङ डीएफएम 95 मेगाहर्ज

0: हो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै विशेषहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टेप फ्रेम, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेषर नगरपालिका साथ, मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो, लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
5: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
7: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0667204497।
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गुटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
8: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुशी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।
9: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
8: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
9: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
8: मलाई त एकदमै मन पर्यो।
9: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
10: कम्प्युटर टोलमा थापावला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनसादी खरिद बिक्रीका लागि
11: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा, फोन नम्बर 0675204535, 5245475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा।
1: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
1: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 5 6 2 44

0: बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा चौबिसै घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार छ लमजुङ। सम्पर्क फोन 0664021234, मोबाइल 9841454148।
6: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
7: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढी, पहिरो, डुबान तथा सड़क अवरुद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
6: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
7: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अपनाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
6: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
7: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
6: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौ, अरूलाई पनि सुरक्षित राखौं।
7: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz।
6: मर्स्याङ्दी गाउँपालिकाको निशुल्क विद्युत सुविधामा आबद्ध हुन निवेदन दिने सम्बन्धी अत्यन्त जरूरी सूचना। मर्स्याङ्दी गाउँपालिकाको आर्थिक वर्ष 2083-84 स्वीकृत नीति तथा कार्यक्रम अन्तर्गत उज्यालो मर्स्याङ्दी कार्यक्रम अनुसार मर्स्याङ्दी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 बमोजिम मर्स्याङ्दी गाउँपालिका भित्र स्थायी रूपमा बसोबास गर्ने घर परिवारलाई मासिक 50 युनिटसम्म निशुल्क विद्युत सुविधा उपलब्ध गराइने भएको हुँदा उक्त सुविधामा आबद्ध हुन मर्स्याङ्दी गाउँपालिका भित्रका नेपाल विद्युत प्राधिकरण विद्युत महसुल संकलन विनियमावली 2078 बमोजिम गृहस्थ वर्ग वर्गीकरणमा पर्ने विद्युत उपभोक्ताहरूले भदौ 10 गते भित्र अनिवार्य रूपमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित मर्स्याङ्दी गाउँपालिका निशुल्क विद्युत सम्बन्धी ऐन 2083 अनुसूची 1 बमोजिमको ढाँचामा सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै तोकिएको म्याद भन्दा पछाडि पेश भएका निवेदन उप कुनै कार्यवाही नहुने बेहोरा समेत जाने
1: जानकारी गराइन्छ। पुनश्च मर्सङ्गी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 मर्सङ्गी गाउँपालिकाको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको छ। निवेदन फारम सम्बन्धित वडा कार्यालयमा उपलब्ध हुनेछ।

0: होइन खुसी, के खान्छौ आजकल? त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
1: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु।
0: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
1: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
0: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
1: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि।
0: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
2: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 13 14 नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39 157।
1: महको सेवन स्वस्थ र दीर्घ जीवन।
3: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
4: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
3: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
4: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
3: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0667520019 0667520370 वा 590370 जानकारी गराउनुहोस्।
4: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
5: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ।
6: एक्सट्रिम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: California.
1: Extreme energy drink.
2: मुटु छाती एवं श्वास प्रश्वास का बिरामी का लागि खुशी को खबर
3: मुटु रोग का बिरामी अब लमजुंग बाहर जान् पर्दन मुटु को भिडियो जांच अब सेवा मोडल हस्पिटल प्राइवेट लिमिटेड में
2: पुरानो मेडिकल कलेज चितवन का वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटल में आउनु हुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसर का समस्या भएका बिरामीहरूले स्वास्थ्य जांच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटु को भिडियो जांच कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटल का सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
4: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
2: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477969229।
5: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
6: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने हैन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
5: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
7: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्स्यू, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
8: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
5: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुन। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
9: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
10: त्यति सानो कुरामा पनि के को चिन्ता, त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
11: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
10: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 98461-26344, 98461-26344।
12: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
13: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
12: यसलाई शोक नमान्नु साथी। सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
13: ए हो र?
12: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो, गुलियो, चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
13: बाप्रे, यति धेरै जोखिम?
12: धुलो, धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनु

0: हुन्छ, राम्रो बानियो।
1: सुर्ती जन्य पदार्थ र मदिराको सेवन नगरौं। गुलियो, नुनिलो तथा चिल्लो कम खाऊ। शारीरिक रूपमा सक्रिय रहन। दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं। फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं। नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: सर्वोत्तम सुपर ग्रिडमा छ 60% बढी पकड शक्ति, जसले बन्छ सर्वोत्तम निर्माण, सर्वोत्तम स्टील।
1: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्राउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
2: Or sing the FM, 95 MHz.

0: मंगलम भगवान विष्णु मंगलम गरुड ध्वज मंगलम पुनरी काश्य मंगला एतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: आमा, म पढ्छु नि है।
8: पढेर के गर्छस्?
7: म बिगर्छु।
9: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा यही साउन 1 गते शुक्रबारदेखि भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्र गौथली।
10: तिमी पढ्न आउँछ? माया गर्छु भन्नेलाई के भन्छ अंग्रेजीमा?
7: बनाना। I love you.
9: समय मध्याह्न 12 बजे

0: कलाकारहरू अरूण छेत्री, सिमरन खड्का, मदन कृष्ण श्रेष्ठा, प्रकाश घिमिरे लगायतका कलाकारको प्रस्तुति हेर्न नभुल्नुहोला।
1: मेरो छोरालाई बाख्रा नलाएर तँ स्कुल जाने, तँलाई स्कुल नजा भने हैन, तँलाई तँ नि म।
2: त्यसै गरी साउन 29 गते शुक्रबारबाट नेपाली कथानक चलचित्र लज्जावती।
3: जीवनका हजारौं चाहनाहरू मध्ये सबैभन्दा सुन्दर चाहना तपाईं हो।
4: हो र, अनि सुन्दर चाहना भन्ने मान्छेले कति माया गर्छ मलाई।
3: मेरो आँखामा हेर्नु न, आफै थाहा पाइहाल्नुहुन्छ।
5: टक्क जिब्रो पड्काउने चटनी बनाऊ त साउनी।
6: त्यसको लागि त बिहे गरेर घरमा लानु परेन क्यारे।
7: अनि जिब्रो मात्रै होइन, के पड्किन्छ के।
2: मुकुन भूषाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी, हिवाला गौतम लगायतका कलाकारहरूको बेजोड प्रस्तुति।
8: यदि तिमीलाई के भइहाल्यो भने यही त मर्छन् क्यारे।
4: बोयफ्रेन्ड र हस्बेन्डको मायामा यति धेरै फरक हुन्छ।
2: समय दिनको 3 बजे र साँझ 6 बजे।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लम्सुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Radio.
1: Extreme energy drink.
2: सके सम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ सानीमा बैंकको ठीक अगाडि।
4: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
5: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
4: हरे दाई, पनि हाम्रै बेसीसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
5: ल भइहाल्छ नि नानी।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
7: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ, भीमसेन थान चोक, फोन 066-520-120, मोबाइल 98-460-77-745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
8: हेलो, मर्चेङ्ग एफएम 95 मेगाहर्ज।

0: के भयो दिदी तपाईलाई? सन्चो छैन कि कसो?
1: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
0: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
1: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है?
0: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
2: दैनिक प्रदान गरिने स्प्रेहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
3: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
3: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
2: सम्पर्क फोन 9849068924, 9850686780।
4: के तपाईँले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
5: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
4: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
5: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
4: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
5: यस्तो विवाह स्वत बदर हुन्छ।
4: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
5: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
4: बाल विवाहका गम्भीर असरहरू,
5: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
4: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
5: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
4: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
5: बाल विवाह आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
4: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
5: के हाम्रो पहिचान यही नै हो त?
4: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
5: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
4: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं।
6: बाल विवाह नगराउ, बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गराउ।
4: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश। यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
8: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
9: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Bifonia. Extreme energy drink.
1: सुवर्ण अवसर।
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067।

कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापा वाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665251
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: अय्या मरेनियामा यो दाँतले मलाई साह्रै दुख दियो
3: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
2: जान त जाने बरु कहाँ जाने होला खै
3: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो ग्रेस्ट डेन्टल क्लिनिकमा जाने नि
4: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस्ट डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 9845000271 र 9805677272
5: जिल्ला प्रहरी कार्यालय लम्सुङको अनुरोध
6: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढी पहिरो डुबान तथा सड़क अवरुद्ध जस्ता जोखिम हुन सक्छ त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ
5: मौसमको जानकारी नियमित रूपमा लिनुहोस् अनावश्यक रूपमा खोला खोल्सा नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस् कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्
6: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस् घर वरिपरि चिरा देखिएमा जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्
5: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस् यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस् बालबालिका ज्येष्ठ नागरिक गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्
6: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस् कुनै पनि आपतकालीन अवस्था बाढ़ी पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्
5: सचेतना सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ त्यसैले सुरक्षित रहौ अरूलाई पनि सुरक्षित राखौं
6: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 मेगाहर्ज

0: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
0: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
3: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसी सह नगरपालिका 8, होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58260।

0: हेलो नमस्ते गुड आफ्टरनून स्वागत छ यहाँलाई मर्सङदी कल टाइममा कार्यक्रम प्रस्तुत म लक्ष्मी छु भने टेक्निकली सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलुले र आज शुक्रबारे बसाईमा छौं शुक्रबारको बसाईमा हामीले म्युजिकको ट्र्याक लिएर आएको छौं भने तपाईँले चाहिँ पत्ता लगाउनु पर्ने हुन्छ साथै कुन ठाउँबाट सुन्दै हुनुहुन्छ तपाईँको स्वास्थ्य अवस्था कस्तो छ त्यो पनि तपाईँले जानकारी गराउन सक्नुहुनेछ पक्कै पनि एकदमै सन्चै हुनुहुन्छ होला भन्ने चाहिँ आशा गरेको छु मैले चाहिँ र कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 0663520020 डायल गर्न सक्नुहुनेछ रेडियो मर्सङदीको फेसबुक पेजबाट पनि लाइभ भइरहेको छ त्यहाँबाट पनि तपाईँले कमेन्ट गर्न सक्नुहुनेछ कार्यक्रमको प्रतिक्रिया दिन सक्नुहुनेछ कुन ठाउँबाट सुन्दै हुनुहुन्छ क कसलाई सम्झिन चाहनुहुन्छ क कसलाई के सुझाव दिन चाहनुहुन्छ त्यो पनि तपाईँले लेखेर पठाउन सक्नुहुनेछ र लमजुङको कुरा गर्नुपर्दाखेरि अहिले विशेष शहरमा चाहिँ चर्को घाम लागिरहेको छ कतिपय साथीहरू चाहिँ घरमै हुनुहुन्छ होला कतिपय साथीहरू चाहिँ गाईवस्तु चराउनको लागि जंगलतिर जानुभएको छ होला र कतिपय साथीहरू चाहिँ खेतबारीमा पनि काम गर्दै हुनुहुन्छ होला फुर्सद हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ 0663520020 डायल गरेर हामीले आज सातवटा गीतको ट्र्याक लिएर आएको छौं तपाईँले कुनै पनि एउटा नम्बर रोजेर त्यो नम्बरमा रहेको ट्र्याक बजाउनको लागि अनुरोध गर्न सक्नुहुनेछ हामी बजाइदिनेछौं र तपाईँले चाहिँ पत्ता लगाउनु पर्ने हुन्छ कुन गीतको ट्र्याक हो भनेर प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं फरक फरक बसाएको साथमा तपाईँले आफूलाई मन परेको साईको दिनमा फोन गर्न सक्नुहुनेछ 0663520020 डायल गरेर र यो गर्मी मौसममा यहाँले प्रशस्त मात्रामा पानी पिउन नबिर्सिनु होला प्रशस्त मात्रामा पानी पिउनुहोस् तपाईँ जुनसुकै काममा व्यस्त हुनुभए तापनि र फुर्सदमा हुनुहुन्छ भने फोन पनि गर्न सक्नुहुनेछ तपाईँले र यति बेला आजको पहिलो कलर जोडिनु भएको छ हेलो नमस्ते
1: नमस्ते हजुर नमस्ते
0: नमस्ते शोभाजी सन्चै हुनुहुन्छ
1: ठिकै छु हिजो हस्पिटल गएको थिएँ दबाई लिएर आएको जुगारको
0: हो हिजो हस्पिटलबाट औषधि ल्याउनु भएको रहेछ अब नियमित रूपमा खानु होला है अनि के गर्दै हुनुहुन्छ शोभाजी
1: काम गर्दैछु
0: काम गर्दै अनि कार्यक्रम चाहिँ सुन्नु भएको छ कि छैन
1: सुनिरहेको छु
0: कार्यक्रम पनि सुन्नु भएको छ है
1: हजुर
0: अनि शोभाजी हजुर
1: नसुन्ने त मनै मान्दैन
0: मनले नै मान्दैन है भनेपछि आज कार्यक्रममा जोडिनु भएको छ आजको बसाईको बारेमा शोभाजीलाई कतिको जानकारी छ
1: भर्खरै मैले फसेलो सायद होइन
0: हजुर हो कति नम्बरको ट्र्याक रोज्न चाहनुहुन्छ तपाईँले
1: मलाई आउँछ कि आउँदैन फेरि है
0: हजुर एकदेखि सातसम्म छ तपाईँले कुनै पनि एउटा रोजेर एक नम्बरकै सुन्न चाहनुहुन्छ है हुन्छ हामी बजाउनेछौ तपाईँ तयार हुनुहुन्छ
1: Thank you.

0: हजुर शोभाजी
1: हजुर
0: यो कुन गीतको ट्र्याक हो जस्तो लाग्छ तपाईँलाई
1: फिल्मकै हो
0: फिल्मकै हो है कुन गीतको
1: मुहानी लाग्छ है भन्ने
0: हो जस्तो लाग्छ है शोभाजी हो जस्तो लाग्छ ठ्याक्कै पत्ता लगाउनु भएको छ बधाई छ है शोभाजी यो गीत बजाउने छौँ कसलाई सम्झिन चाहनुहुन्छ
1: सर्वप्रथम हजुरलाई अनि त्यहाँ फोन उठाने म्याडमलाई अनि सरहरूलाई अनि मसँगै होल टिमलाई अनि देश विदेशमा भएका दाजुभाइ दिदीबहिनीहरूलाई मेरो मण्डली परिवारलाई मेरो छोरा बुहारी नाति नातिना सबैलाई भन्दै बिदा हुन्छु
0: हजुर हुन्छ नमस्ते
1: नमस्ते
0: आजको पहिलो कलर हुनुहुन्थ्यो शोभाजी विशेषहरूबाट नै उहाँले ट्र्याक नम्बर वान रोज्नु भएको थियो भने उहाँले ट्र्याक पत्ता लगाउनु भएको छ र सम्पूर्ण साथीहरूले सुनाउन चाहन्छु भनेर भन्नुभएको छ यदि तपाईँले उहाँले पत्ता लगाउनु भएको गीतमा समर्थन जनाउन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ इफ तपाईँ चाहिँ अर्को नम्बरको ट्र्याक चाहिँ तपाईँ गेस गर्न चाहनुहुन्छ ट्राई गर्न चाहनुहुन्छ भने यो गीत बजिसकेपछि मात्रै तपाईँले फोन गर्न सक्नुहुनेछ आज हामी शुक्रबारे बसाइमा छौं

0: हजुर, यो मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं र यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
1: हेलो लक्ष्मीजी, नमस्कार, गुड आफ्टरनुन।
0: नमस्ते टेक बहादुरजी, सन्चै हुनुहुन्छ?
1: हजुर लक्ष्मीजी, अहिलेसम्म त आराम कुशलै सन्चै छु, अनि हजुरहरू पनि सबैजना आराम कुशलै सन्चै हुनुहुन्छ लक्ष्मीजी?
0: हजुर, मेरो चाहिँ त्यही नै भन्नुपर्छ, रुगा चाहिँ अझै सन्चो भएको छैन, एकदम खोकी।
1: हजुरलाई मेरो हुन्छ, लु हजुरलाई मेरो तर्फबाट चाहिँ सिक र स्वस्थ लाभको कामना दिन चाहन्छु है लक्ष्मीजी।
0: धन्यवाद छ यहाँलाई। अनि के गर्दै हुनुहुन्छ तेग बहादुरजी आज?
1: आज चाहिँ ठ्याक्क चाहिँ अब यस्तो अलिकति अब घरेसी काम गरेर अनि यता हजुरको पनि प्रोग्राम सुन्दै अहिले चाहिँ अहिले बसिबस है लक्ष्मीजी। अनि अस्ति त हाम्रो यहाँ उदयपुरमा त चर्को चर्को गर्मी मौसम परेको थियो, अनि अहिले चाहिँ नि तपाईँको चाहिँ नि अहिले चाहिँ नि शीतल मौसम छ है लक्ष्मीजी, अहिले चाहिँ अब उदयपुरमा चाहिँ
0: अहिले चाहिँ उदयपुरमा भनेपछि शीतल शीतल छ है?
1: हजुर, शीतल शीतलै मौसम छ लक्ष्मीजी। लक्ष्मीजी यो कति कति नम्बरको गइसक्यो नि गीत?
0: ट्र्याक नम्बर एक गइसकेको छ, त्यसबाहेक चाहिँ सबै बाँकी छ, दुईदेखि सातसम्म।
1: लु आज चाहिँ म कतिको भनेपछि तीन नम्बरको लु लगाइदिनु, तीन नम्बरको गर्नु पर्यो, अब मिल्छ कि मिल्दैन, मिल्दैन भने त अब के भनेर पासै भन्नु पर्यो। अहिले तीन नम्बरको एकचोटि है लक्ष्मीजी।
0: हजुर हुन्छ, हामी तीन नम्बरको ट्र्याक बजाउनेछौँ, तपाईँ रेडी हुनुहुन्छ पत्ता लगाउनको लागि?
1: हजुर लक्ष्मीजी, अब हुन्छ
0: सुन्नुहोस् त।
1: हस्

0: तेग बहादुर जी
1: हजुर लक्ष्मी जी
0: यो कुन गीतको ट्र्याक होला
1: यो चरी मर्यो सिकेको गोलीले भन्ने चाहिँ म उयो पत्ता लाएँ लक्ष्मी जी
0: यो चरी मर्यो सिसेको गोलीले भन्ने गीत भन्न चाहनुहुन्छ है
1: हजुर लक्ष्मी जी
0: कतिको स्वर हुनुहुन्छ
1: खै यो जस्तो लाग्छ लक्ष्मी जी
0: चरी मर्यो सिसेको गोलीले भन्नुभयो है
1: हजुर
0: यो नै हो
1: खै यो नै हो
0: यो अलिकति मिलेर नि त अलिकति गेस गर्नुहोस् त
1: यो भनेपछि हजुर हुन्छ म पासै गर्नु पर्यो अब अर्को पालि नै गर्नु पर्यो लक्ष्मी जी
0: हजुर एकदमै मिल्दा जस्तो भएको थियो तर अलिकति मिलेन हुन्छ अर्को साथीले चाहिँ पास गर्न चाहनुहुन्छ भने तपाईँ कसलाई सम्झिन चाहनुहुन्छ
1: हजुर सर्वप्रथम यति मिठो स्वरको धनीमा प्रोग्राम चलाउनु हुने मेरा चाहिँ आदरणीय सञ्चालिका लक्ष्मीजीलाई नै यो भन्ने गीतमा सम्झन चाहन्छु हजुर हुन्छ वेलकम सो मच अनि त्यसपछि हजुरलाई मेरो तर्फबाट शीघ्र स्वस्थ लाभको कामना पनि दिन चाहन्छु अनि त्यसपछि हजुरलाई पारिविधिकमा साथ दिनुहुने पारिविधिक मित्रज्यूलाई अनि त्यसपछि धरान विष्णु पादुकामा रहनुहुने आदरणीय दाजु रोशन फुलाङ राई अनि खोटाङ बारापोखरी गाउँपालिका वडा नम्बर 5 निवासी बहिनी भूमिका राई अनि त्यसपछि भोजपुर निवासी रेत्मा ऋतु चामलिङ राई प्रिया राई जिना जनम राई अनि धनकुटा निवासी बहिनी जेनुबाटावा राई अनि दिदी सुखकला राई अनि सञ्चालिका आरजे निर्मला कुवरज्यूलाई पनि यो बच्ने गीतमा सम्झँदै हजुरहरूको यो रेडियो मर्चाङ्गी एफएम 95 मेगाहर्ट्ज चाहिँ यसै गरी नै चाहिँ वर्षौं वर्षौं चलिरहोस् भन्दै म टेक बहादुर कुमारै अहिलेलाई छुट्टिन्छु ओके बाई बाई
0: हजुर हुन्छ नमस्ते बाई बाई हजुर भर्खरै मात्रै टेक बहादुरजी जोडिनु भएको थियो उहाँले ट्र्याक नम्बर 5 रोज्नु भएको थियो भने पत्ता चाहिँ लगाउन सक्नु भएको छैन यदि तपाईँले कल गरेर कुनै पनि नम्बरको ट्र्याक गेस गर्न चाहनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ 0665220020 डायल गरेर हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं सात दिनको सातै बार फरक फरक बसाएको साथमा तपाईँले आफूलाई मनपर्ने बसाएको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ र यति बेला कोही साथी हुनुहुन्छ हेलो नमस्ते
2: हेलो नमस्ते
0: नमस्कार कामनाजी
2: हजुर
0: सन्चै हुनुहुन्छ
2: सन्चै छु
0: अनि के गर्दै हुनुहुन्छ कामनाजी
2: म त्यही त नि सधैँ भोलि घरैमै घरकै काम
0: अनि घरमै हुनुहुन्छ है
2: हजुर
0: अनि घाम कतिको चर्को लागेको छ भारतीयतिर
2: घाम त चर्को लागिरहेछ
0: चर्को नै लागेको छ है
2: हजुर
0: अनि कामनाजी
2: हजुर
0: आज कार्यक्रम सुन्नु भएको छ कि छैन
2: सुनेको छु अघि भर्खर एउटा साथीले रोज्नु भएको थियो त्यो 3 नम्बरको
0: हजुर
2: त्यो चाहिँ ट्याग बजाउनु पर्दैन चरी उडो बादल छुनलाई भन्ने गीत हो यो बजाइदिनुहोस्
0: कामनाजी एकदम गीत धेरै सुन्नुहुन्छ कि के हो कामनाजी कामनाजी त ट्र्याक सुने नपर्ने गरी गीत याद हुने रहेछ गीत धेरै सुन्नु हुँदो रहेछ भने चाहिँ बुझ्यो है
2: झन् पहिले त कति सुन्थे अहिले त यहाँ त नेट जोडेको खालि मोबाइल हेरेको हेरे गीतै सुन्न पाउँदैन
0: अहिले चाहिँ टिकटकतिर भुलिनु भएको छ भनेपछि अहिलेको पहिलेको 4-5 मिनट गीत सुन्ने बानी चाहिँ अहिले टिकटकको 15 सेकेन्डको भिडियोले चाहिँ तानेको छ
2: हजुर
0: हुन्छ अनि प्रशस्त मात्रामा पानी पिउनु भएको छ कि छैन
2: हजुर पिउँदैछु हजुर पनि पिउनु है मजाले
0: हजुर हुन्छ आज चाहिँ ठ्याक्कै पत्ता लगाउनु भएको छ गीत चाहिँ हामी बजाउनेछौ तपाईँले साथीहरूलाई पनि सम्झेर पाउनुहुनेछ त्योभन्दा अगाडि कामनाजीले अब आज चाहिँ के खाने विचार गर्नुभएको छ त्यो बताएर जानु होला है त
2: आज त कोही के खाने आज चाहिँ करेन्ट चाउचाउ खान मन लागेको छ धेरै ओर नखाएको
0: हजुर करेन्ट चाउचाउ खाने विचारमा हुनुहुन्छ है
2: हजुर त्यही खाने हो धेरै महिना हो नि त
0: अब स्वास्थ्यको लागि त राम्रो होइन करेन्ट चाउचाउ तैपनि फेरि खामखाम जस्तो लाग्छ होला भित्रैबाट है
2: हजुर कहिले काहीँ मात्रै हो मलाई सधैँ भयो होइन कहिले काहीँ मात्रै खानु मन लाग्छ
0: सुप चाहिँ अलिकति कम हालेर खानु होला है त
2: म सुप हाल्दिनँ नि फ्राई गरेर खाने
0: हो ओहो अनि हुन्छ आज कसलाई सम्झिन चाहनुहुन्छ कामनाजीले
2: सम्झिनु पर्दा विशेष त अब फर्स्टमा त हजुर दुईजनाको लागि भन्नु पर्यो अनि विशेष एकदम मेरो घर परिवारको लागि अनि मेरो सम्पूर्ण साथीलाई चाहिँ बिर्सेको छैन, सम्झिरहेछु भन्न चाहन्छु अनि यति भन्दै बाई।
0: हजुर हुन्छ, नमस्ते, बाई बाई। भर्खरै हुनुहुन्थ्यो भारतीबाट कामनाजी, उहाँले ट्र्याक नम्बर 3 चाहिँ ठ्याक्कै पत्ता लगाउनु भएको छ र सम्पूर्ण साथीहरूलाई सुनाउन चाहन्छु भनेर उहाँ चाहिँ आजको बसाईबाट छुटिसक्नु भएको छ। यदि तपाईँले पनि उहाँले रोज्नुभएको गीतलाई समर्थन गर्न चाहनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ। इफ अर्को नम्बरको ट्राई गर्न चाहनुहुन्छ भने गीत बजिसकेपछि मात्र तपाईँले फोन गर्न सक्नुहुनेछ। कार्यक्रम रेडियो मर्सेङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ। मनको साथी जीवनकार केजीले लेख्नु भएको छ, हजुर पोखरेली नमस्कार, आरामै हुनुहुन्छ बहिनी, के छ हजुरको हाल खबर? म पनि आइपुगे पोखराबाट। मनको साथी रेडियो परिवारलाई आजको दिन शुभ रहोस्, कार्यक्रम एकदमै राम्रो लाग्छ, सम्पूर्ण साथीलाई सम्झेको छु, स्वास्थ्यको ख्याल गर्नुहोला, शुभ दिन, हजुर फेरि भेटौंला भन्नुभएको छ। नमस्कार जीवनजी, एकदमै धेरै खुशी लाग्यो। पोखराको मौसम के छ, हाल खबर के छ, त्यो चाहिँ फोन मार्फत पनि भन्न सक्नुहुनेछ, फुर्सदको बेलामा फोन गर्न सक्नुहुनेछ। टेक बहादुर पुमाजी फोन पनि गर्नुभएको थियो, उहाँले कमेन्ट संचालिका लक्ष्मीजी नमस्कार, गुड आफ्टरनून, सुन्दैछु उदयपुर चौदण्डी नगरपालिका 8 बेलटार राइज टोल चोकबाट फेसबुक लाइभमा रेडियो मर्सेङदी 95 एफएम रेडियो मर्सेङदी एफएम 95 मेगाहर्ज भन्नुभएको छ। एकदमै धेरै धन्यवाद छ। यति बेला तपाईँको सामु कामनाजीले पत्ता लगाउनु भएको ट्र्याक नम्बर 3 को गीत राख्नेछौ, स्वीकार दिनुहोला।

हजुर, यो मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ 0665-20-20 डायल गरेर। इतरम चौधरीजीले कमेन्ट गर्नुभएको छ, हजुर नमस्ते, सुन्दैछु। इटहरी दशबाट बस्ने गीत सुनाउनु पर्दा साथीहरू चन्द्र बस्नेत, राज घले मगर, दिनेश चौधरी, गगन तेराथुमे, विवश कुलुङ पृथक, एलिसा लिम्बू, सुमदिम चौधरी, गगन तेराथुमे, सुमिन लिम्बू, हरपल रोशनी, प्रतिमा स्पर्शी, अस्मिता बान्तवर राई, मनकुमारी कान्छी कुलुङ, रोशन फुलाङ लगायत सम्पूर्ण साथीहरूलाई अब बस्ने गीत सुनाउँदै विदा भए ल भनेर छुट्नु भएको छ। एकदमै धेरै धन्यवाद साई तरमजी, एकदमै धेरै समयपछि पनि जोडिनु भएको छ। मनकुमारी कान्छी कुलुङजीले लेख्नु भएको छ, मिस यू अल भनेर, मिस यू टू भन्न चाहन्छु। रामजी घिमिरेजी हुनुहुन्छ चितवनबाट, नमस्कार सम्पूर्ण मित्रमा सुन्दै चितवनबाट भन्नुभएको छ, नमस्कार रामजी घिमिरेजी। कल्पना साम्पाङजी हुनुहुन्छ भोजपुर घर हाल काठमाडौँबाट, गुड आफ्टरनून नमस्ते नाना। अब बस्ने गीत प्यारो मान्छे दिलपाली शर्मिला राईलाई, गेट वेल सुन, मिस यू एन्ड लव यू, मामु अन्जान यात्री, प्यारी साम्पाङ, बाबा विनोद साम्पाङ, मनिषा बान्तवालाई अग्रिम ह्याप्पी बर्थडे टु यू, अरू मैले चिन्ने नचिन्ने, सम्झना बिर्सिने, माया गर्ने घृणा गर्ने सबै साथीलाई सम्झना छ, माया छ, एण्ड अल साथीलाई मिस यू बाई नाना भन्नुभएको छ। हजुर कल्पनाजी, एकदमै धेरै खुसी लाग्यो, फोन पनि गर्न सक्नुहुनेछ है। र मनिषाजीलाई एकदमै धेरै शुभकामना पनि दिन चाहन्छु जन्मदिनको। शुक्रराज रसाइली निर्दोषीले लेख्नु भएको छ, हेलो हजुर नमस्कार एण्ड सांगीतिक अभिवादन, म पासर हिलेहाङ सात घर भई फिदिम 4W शुक्रराज रसायली निर्दोष हो। अब बस्ने गीत मार्फत साथीभाइलाई सम्झिन चाहन्छु र मलाई चिन्नुहुने नचिन्नुहुने ए टू जेडलाई भन्दै बाई बाई भन्नुभएको छ। यहाँलाई पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु शुक्रजी। र यति बेला चाहिँ हामी कार्यक्रमको आधा आधीमा आइसकेको छौं। तपाईँको सामु एउटा सांगीतिक कोसेलीसँगै छोटो व्यापारिक विश्राम राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: कलाकारहरू अरूण छेत्री, सिमरन खड्का, मदन कृष्ण श्रेष्ठ, प्रकाश घिमिरे लगायतका कलाकारको प्रस्तुति हेर्न नभुल्नुहोला।
1: मेरो छोरालाई बाख्रा नलाएर तँ स्कुल जाने, तँलाई स्कुल नजा भने हैन, तँलाई तँनी म।
2: त्यसै गरी साउन 29 गते शुक्रबारबाट नेपाली कथानक चलचित्र लज्जावती।
3: जीवनका हजारौं चाहनाहरू मध्ये सबैभन्दा सुन्दर चाहना तपाईँ
4: हो र अनि सुन्दर चाहना भन्ने मान्छेले कति माया गर्छ मलाई।
3: मेरो आँखामा हेर्नु न, आफै थाहा पाइहाल्नुहुन्छ।
5: टक्क जिब्रो पड्काउने चटनी बनाउँछ साउनी।
4: त्यसको लागि त बिहे गरेर घरमा लानु परेन क्यारे।
6: अनि जिब्रो मात्रै होइन, के पड्किन्छ के।
2: मुकुन भूषाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी, हिवाला गौतम लगायतका कलाकारहरूको बेजोड प्रस्तुति।
7: यदि तिमीलाई के भइहाल्यो भने यही त मर्छन् क्यारे।
4: बोयफ्रेन्ड र हस्बेन्डको मायामा यति धेरै फरक हुन्छ।
2: समय दिनको 3 बजे र साँझ 6 बजे।

0: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
1: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस् यसको मूल्य कसले चुकाइरहेको छ।
0: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन गम्भीर सामाजिक अन्याय पनि हो।
1: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
0: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
1: यस्तो विवाह स्वत बदर हुन्छ।
0: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
1: तर कानून भन्दा पनि ठुलो कुरा बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
0: बाल विवाहका गम्भीर असरहरू
1: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
0: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
1: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
0: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
1: बाल विवाह आत्महत्या बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
0: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
1: के हाम्रो पहिचान यही नै हो त?
0: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
1: आउनुहोस् हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
0: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति वडा कार्यालय वा पालिकामा खबर गरौ।
2: बाल विवाह नगरौ, नगराउ, बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गरौ।
0: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्ना त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: हजुर, यो मिठो सांगीतिक कोशेली सँगै छोटो व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुनेछ 0665 20 20 डायल गरेर। हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौ र तपाईँले आफूलाई मनपर्ने बसाईको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ 0665 20 20 डायल गरेर। सात दिनको साथै बार फरक फरक बसाईमा र आज शुक्रबारको बसाईमा तपाईँले म्युजिकको ट्र्याक पत्ता लगाउनुपर्ने हुन्छ भने यति बेलाको साथी हुनुहुन्छ। हेलो, नमस्ते।
1: नमस्कार, गुड आफ्टरनुन छतालो।
0: नमस्ते, गुड आफ्टरनुन, कृष्णजी सन्चै हुनुहुन्छ?
1: हजुर, नमस्कार, सन्चै छु। तपाईँको त्यो घाँटीको प्रब्लम ठिक भयो होइन?
0: घाँटीको प्रब्लम त्यस्तै छ भन्नुपर्छ है कृष्णजी। खोकी अरू बेला चाहिँ लाग्दैन, जब खोकी लाग्छ नि त्यो बेला चाहिँ लगातार खोकीको खोकी भइरहेको छ है।
1: चेकअप गराउनु भयो?
0: चेकअप गराइसके।
1: के भन्दो रहेछ त?
0: अब त्यसको बारेमा पछि नै कुरा गरौँ ल। आज चाहिँ पानी पिउनु भएको छ कि छैन?
1: दबाई खानु भएको छ त?
0: हजुर, औषधि लिइरहेको छु। यहाँले चाहिँ पानी पिउनु भएको छ कि छैन?
1: हजुर, के अरे, नारेपा खाँदैछु म त।
0: नारेपा पिउँदै हुनुहुन्छ है?
1: हजुर,
0: पिउनु पर्ने त पानी हो है।
1: अन्त पाबाट पानी भइगयो नि त?
0: हजुर, तैपनि पा चाहिँ पिउनु हुँदैन, पानी चाहिँ पिउनुपर्छ कि। अनि कृष्णजी, आज कार्यक्रम सुन्न पाउनु भएको छ कि छैन यहाँले?
1: हजुर, सुनिरहेछु।
0: उसो भए त बसाईको बारेमा पनि जानकारी छ होला है?
1: हजुर,
0: आज
1: पत्ता लाउनु सक्दैन के अरे, अब तपाईँसँग कुरो गर्नु मन लागेर फोन गरेको मात्रै हो, पत्ता लाउनु त सक्दैन मैले।
0: कति नम्बरको ट्र्याक रोज्न चाहनुहुन्छ?
1: कति, दुई र तिन कि क्या होइन?
0: एक र तिन।
1: ए, एक र तिन हुन त मैले पत्ता लाउन सक्दैन। त्यो बिचको अब दुई नै बजाइदिनुदेखि एउटा एक र तिनको बिचको दुई।
0: हस् हुन्छ, हामी दुई नम्बरको ट्र्याक बचाउनेछौँ। यहाँले चाहिँ मजाले सुन्नु होला, सक्नुहुन्छ भने पत्ता पनि लगाउनु होला है त।
1: हस्,

0: എന്തുള്ളൂ സ്ഥാനമല്ലോ എന്ന് നർത്തം.
1: कृष्णजी
0: हजुर
1: कुन गीतको ट्र्याक हो जस्तो लाग्छ?
0: खोइ त अब हुन त मजाकै लाग्यो यो गीतको भनेर भन्नु सकेन मैले खोइ.
1: हजुर अरूलाई पास भन्न चाहनुहुन्छ?
0: पास दिनु पर्ला अब.
1: हजुर हुन्छ. अनि ककसलाई सम्झिन चाहनुहुन्छ त यहाँले?
0: हजुर सम्झिनु पर्दा अब सबभन्दा पहिला तपाईँलाई राबीजीले साथ दिने दिलुजीलाई
1: हजुर
0: अनि रेडियो मर्स्याङदी होल टिमलाई अनि अब रेडियो सुनेर बसिरहने रेडियो प्रेमीहरू कृष्ण लामा भनेर चिन्ने नचिन्ने सबैले भन्दै अब अरूले पत्ता लगाउँछ होला. अब म बिदा हुन्छु त. हवस् त बाबाई.
1: हजुर हुन्छ. नमस्ते. बाई बाई. हजुर भर्खरै मात्रै कृष्ण लामाजी जोडिनु भएको थियो. उहाँले ट्र्याक नम्बर 2 रोज्नु भएको थियो तर पत्ता चाहिँ लगाउन सक्नु भएको छैन. अरू साथीको लागि छोड्नु भएको छ. यामसारू मगरजीले लेख्नु भएको छ, हेलो सिस्टर नमस्ते झोले, म पनि सुन्दैछु है. हजुर बिरामी भएको छ अरे, गेट वेल सुन सिस्टर भन्नुभएको छ. थ्याङ्क यू सो मच यामसारूजी, एकदमै धेरै खुसी लाग्यो. र यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा. हेलो नमस्ते.
2: हेलो हजुर नमस्ते दिदी.
1: नमस्ते मिनजी, सन्चै हुनुहुन्छ?
2: सन्चै भन्नुपर्छ है.
1: अनि के गर्दै हुनुहुन्छ मिनजी?
2: अहिले प्रोग्राम सुन्दै.
1: प्रोग्राम सुनेर बसिराख्नु भएको छ है?
2: हजुर.
1: अनि पानी पिउनु भएको छ कि छैन मिनजीले?
2: छ दिदी,
1: पानी पिउनु भएको छ है.
2: हजुर.
1: अनि आजको बसाइमा कति नम्बरको ट्र्याक रोज्न चाहनुहुन्छ मिनजी?
2: अहिले भर्खरै अङ्कलले रोज्नु भएको बताइदिनु न है. बजाउनु पर्दैन, बजाउनु पनि पर्दैन, यो गीत हो भनेर
1: भन्नुहोस् त.
2: बताइदिनु
1: यो
2: झरनाको चिसो पानी भन्ने हो
1: कि? हो जस्तो लाग्छ.
2: हो
1: ठ्याक्कै पत्ता लगाउनु भएको छ. आज के खानुभएको थियो बिहान?
2: बिहान दाल भात.
1: हो दाल भात खाइयो भने यसरी पत्ता लगाउनु पो सकिँदो रहेछ है.
2: खै उहाँ अङ्कलले खानु भएन है.
1: अङ्कलले पक्कै आज दालको साटो मासु खानुभएको थियो होला. हजुर यहाँलाई एकदमै धेरै बधाई छ. अब साथीहरू कसलाई सुनाउन चाहनुहुन्छ मिनजी?
2: सुनाउनु पर्दाखेरि विशेष गरी हजुरको लागि.
1: हजुर धन्यवाद.
2: अनि हजुरलाई साथ दिनुहुने भित्र टेक्निसियन बस्नुहुने दिदीको लागि. यो गीत खास गरेर जानुहुने अङ्कलको लागि.
1: हजुर.
2: अनि म भन्दा अगाडि आउने सम्पूर्णको लागि, म भन्दा पछाडि आउनुहुने सम्पूर्णको लागि, जति पनि मसँग एफएमलाई माया गरेर साथ दिने सुन्नुहुने श्रोताहरू सम्पूर्णको लागि भन्दै चाहिँ छुटिन्छु. बाई दिदी.
1: हजुर हुन्छ. नमस्ते. बाई बाई. भर्खरै मात्रै जोडिनु भएको थियो हामीसँग मेन राईजी हुनुहुन्थ्यो. उहाँले 2 नम्बरको ट्र्याकलाई पत्ता लगाउनु भएको छ. साथै सम्पूर्ण साथीहरूलाई सुनाउन चाहनुहुन्छ भनेर चाहिँ सम्झिएर विदा भइसक्नु भएको छ. यदि तपाईँले पनि उक्त गीतलाई समर्थन गर्न चाहनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ. कर्णप्रिय केसी संगीतजीले लेख्नु भएको छ, लौ है दर्शन नमस्ते, के छ हजुरको खबर, सन्चै हुनुहुन्छ? म चाहिँ यता भारतको हिमाचलबाट कर्णप्रिय केसी संगीत घर दाङ तुलसीपुर कार्यक्रम मजाले सुन्दैछु. यही कार्यक्रम मार्फत हजुर लगायत सम्पूर्णमा मिठो सम्झना भन्नुभएको छ. यहाँलाई पनि एकदमै धेरै सम्झना छ कर्णजी, एकदमै धेरै खुशी लाग्यो. लक्ष्मी प्रसाद मिश्रजीले लेख्नु भएको छ, जय रेडियो मर्स्याङदी, म काठमाडौँबाट सुन्दैछु. कामना बहिनीले मिलाउनुभयो बधाई र गीतको दिनमा गाउनु होला भनेर पनि अनुरोध गर्नुभएको छ. कामनाजीले सुन्दै हुनुहुन्छ भने गीत गाउने दिनमा पनि गाउन सक्नुहुन्छ भनेर चाहिँ भन्नुभएको छ. र आज जन्मदिन मनाउनु हुने महानुभावमा जन्मदिनको हार्दिक शुभकामना पनि व्यक्त गर्नुभएको छ उहाँले. र यति बेला तपाईँको सामु मिन राईजीले पत्ता लगाउनु भएको गीत राख्नेछौ, स्वीकार दिनुहोला.
3: दुई दिन लाग्छ साथी.

हजुर, यो मिठो सांगीतिक कोशेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं र धर्मजीले लेख्नु भएको छ, दर्शन नमस्ते, म ढकाल धर्मराज बिर्तामोड झापा घर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई गोविन्द पौडेलको चर्किएर मेरो भाग्य फुट्यो ऐनसरी बोलको गीत बजाइदिनुहोस् ल। यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नु पर्दा मेरो आफन्तजन, घर परिवार र साथीहरू आशिष नयन, सुमी लिम्बु, हिमा राई, वरूण जन्चाली, सम्दिनी सरस्वती पोखरेल, देलसा राई, एलिसा लिम्बु, निमा शेर्पा, मंजू थापा, स्काई नवीन, अल्क बान्तवा, पूजा लकान्त्री, पूर्वेली आकाश, बसन्त श्रेष्ठ, प्रीति थामी, कमला मुखिया, सुनु सुनिता, काली कमला वनेम, अभागी सिर्जना, राजघले मगर, प्रवीण मगर, लव स्टार सन्तोष छेत्री, विष्णु खनाल, जीवन फावेन, एलिना राई, समीसा राई, अनिसा राई, रत्नबहादुर थापा, गगन तेरथुमे, गीता भण्डारी, शुक्रराज रसाइली, गुराज सरो, चक्र बान्तवा, शमशेर लिम्बु, शान्ति विशी, सानु कमला, अमित किरात राई लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई मिठो सम्झना भन्न चाहन्छु भनेर छुट्नु भएको छ। धर्मजीलाई एकदमै धेरै सम्झना। अतीत अन्जान रायजीले लेख्नु भएको छ, हेलो दर्शन नमस्कार, नमस्ते, म पनि आए हजुरको आत्मीय कार्यक्रममा, उही त हो हजुरलाई माया गर्ने कान्छो अतीत अन्जान राई, घर उदयपुर, हाल काठमाडौँ। साथीहरूलाई सम्झनु पर्दा उषा किरण, मुस्कान बान्तवा, मन कुमारी, कान्छी कुलुङ, दीपा मगर, काली कमला लिम्बुनी, मीडिया प्रेमी निर्मला वनेम, राजघले मगर, सोनिम शेर्पा, जेनी लिम्बु, मिसिङ रेवत, रामला साम्पाङ, पूर्ण बहादुर थुलुङ, राधिका अधिकारी दिदी, पुष्प अञ्जली राई, सरला राई, दिपेश कार्की, सहयात्री उमेश अन्जान राई, पूर्णिमा थुलुङ राई, नाम छुटेको सबैलाई सम्झना छ भनेर छुट्नु भएको छ। यहाँलाई पनि एकदमै धेरै सम्झना छ। र अब चाहिँ हामी कार्यक्रमबाट छुट्नुपर्ने हुन्छ। आजको कार्यक्रममा प्रत्यक्ष रूपमा फोन गरेर पाँचजना साथी जोड्नु भएको थियो। शोभाजी हुनुहुन्थ्यो, टेक बहादुरजी हुनुहुन्थ्यो, कामनाजी, कृष्णजी र मिन राईजी जोडिनु भएको थियो। सम्पूर्णलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु। आजको कार्यक्रममा एकदमै मिठो कमेन्ट पठाउनुहुने तपाईँ सम्पूर्णलाई पनि धन्यवाद दिन चाहन्छु। साथै कार्यक्रम जुनसुकै स्थान र माध्यमबाट सुन्नुहुने साथीहरूलाई पनि धन्यवाद दिन चाहन्छु। आजको कार्यक्रममा टेक्निकली सपोर्ट गर्नुहुने साथी दिलु तामाङलाई पनि धन्यवाद दिँदै कार्यक्रम प्रस्तुत म लक्ष्मी घले पनि छुट्न चाहन्छु। रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ दी एफएम 95 मेगाहर्ज।
1: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
1: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा किलिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
2: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल।
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 0665201152,
2: मोबाइल 97460000454।
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
3: अय्या मरेनी आमा, यो दाँतले मलाई साह्रै दुख दियो।
4: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
3: जान त जाने, बरु कहाँ जाने होला खै।
4: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
5: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065772।

0: California. Extreme energy drink.
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागजपत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
3: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
4: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

नमस्कार, दिउँसो 2 बजेको मर्सङ्गी बुलेटिनमा म लक्ष्मीको स्वागत छ। नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला शुरू भएको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डाक्टर शशांक कोइरालाको अध्यक्षतामा शुरू भएको हो। भेलामा गत माघमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनको विपक्षमा रहेका देउब तथा डाक्टर शशांक कोइराला समूहका नेता कार्यकर्ताको उपस्थिति छ। भेला मिराकल पार्टी प्यालेस काठमाण्डुमा भएको हो। भेलालाई हिजै मात्र काठमाण्डु आइपुगेका निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन्। जेएनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका उनी उपचारका लागि सिंगापुर गएका थिए। उनी 5 महिनापछि हिजो नेपाल फर्किएका हुन्। सभामुख डोलप्रसाद अर्यालले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई छिट्टै पूर्ण रूपमा संचालनमा आउने बताएका छन्। यसका लागि सरकारले घनीभूत छलफल गरिरहेको उहाँको भनाइ छ। नेपाल एसोसिएशन अफ टूर एण्ड ट्रावल एजेन्ट्सको 59 वार्षिक साधारण सभालाई शुक्रबार सम्बोधन गर्दै अर्यालले ती विमानस्थलबाट हवाई सेवाले छिट्टै निरन्तरता पाउने विश्वास व्यक्त गरेका छन्। सभामुख अर्यालले भने भैरहवा र पोखरा विमानस्थलका विषयमा घनीभूत छलफल भइरहेको छ। मलाई विश्वास छ छिट्टै यी विमानस्थलले निरन्तरता पाउनेछन् र यहाँबाट हवाई सेवा सुचारू रूपमा सञ्चालन हुनेछ। जनकपुरमा मिटर ब्याजी आरोपमा पक्राउ परेका एकै घरका 3 जनालाई धनुषा जिल्ला अदालतले पूर्व पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ। जनकपुर धाम उपमहानगरपालिका सोरा कपिलेश्वरी 48 वर्षीय रेखा शाह, उनका छोरा 32 वर्षीय हरिराम शाह र जेठाजु 53 वर्षीय गोपाल शाहलाई अदालतले पूर्वपक्षका लागि कारागार पठाउने आदेश दिएको हो। ठगी र आपराधिक विश्वासघात मुद्दामा गत साउन 1 उनीहरूलाई धनुषा प्रहरीले पक्राउ गरेको थियो। बुधबार र बिहिबार भएका थुन्चेक बहसपछि धनुषा जिल्ला अदालतले तीनैजनालाई पूर्वपक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो। हप्ताको अन्तिम कारोबार दिन आज सुन चाँदीको भाव धेरैले घटेको छ। सुनको भाव 4600 र चाँदीको भाव 90 रूपियाँले ओह्रालो लागेको हो। सुनको भाव आज 3,01,600 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुन 3,06,200 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि 90 रूपियाँले घटेको छ। चाँदी 4,660 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी 4,750 रूपियाँ थियो। बाढ़ी पूर्वानुमान महाशाखाले आज साना नदी तथा खोलामा बहाव बढ़न सक्ने भन्दै 42 जिल्लामा बाढ़ीको जोखिम रहेको जनाएको छ। महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कनकाई, कमला, बागमती तथा तीनका सहायक नदीहरूमा बहाव बढ़ने पूर्वानुमान छ। महाशाखाका अनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, काठमाण्डु, भक्तपुर, ललितपुर, मकवानपुर, चितवनमा बाढ़ीको जोखिम छ। त्यसै गरी नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही, पाल्पा, तनहु, स्याङ्जा, लमचुङ, कास्की, पर्वत, म्याग्दी, रोल्पा, सल्यान, रूकुम पश्चिम, जाजरकोट, सुर्खेत, दैलेखमा बाढ़ीको जोखिम छ। अछाम, कालीकोट, बाजुरा, हुम्ला, बझाङ, तारसुला, बैतडी, डोटी, डडेलधुरा, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा पनि बाढ़ीको जोखिम रहेको महाशाखाको भनाइ छ। विशेष गरी पहाड़ी जिल्लामा छोटो समयमा ठूलो वर्षा भएमा खोला तथा सहायक नदीमा पानीको सतह 81 बढ़न सक्ने भएकोले सावधानी अपनाउन महाशाखाको आग्रह छ। पूर्वी जापानमा अति भारी वर्षापछि बाढ़ी र पहिरोका कारण कम्तीमा 4 जनाको मृत्यु भएको छ भने हजारौं यात्रु नरिता विमानस्थलमा रातभर अलपत्र परेका छन्। सड़क तथा रेल सेवा अवरूद्ध भएपछि जनजीवन प्रभावित भएको अधिकारीहरूले शुक्रबार बताएका छन्। बिहिबार साँझदेखि परेको अत्याधिक वर्षाका कारण चीबा प्रान्तका विभिन्न क्षेत्रमा बाढ़ी र पहिरोको जोखिम बढ़ेको थियो। जापान मौसम विज्ञान एजेन्सी पहिलो पटक चीबाका लागि उच्च स्तरीय भारी वर्षाको चेतावनी जारी गरेको थियो। मौसमी अधिकारीहरूले वर्षा अभूतपूर्व स्तरमा पुगिरहेको बताएका छन्। चीबाका केही स्थानमा 1 घण्टामै 115 मिलिमिटर वर्षा भएको छ, जुन अत्यन्तै असामान्य वर्षा हो। 24 घण्टाको अवधिमा 360 मिलिमिटर भन्दा बढ़ी वर्षा मापन भएको छ, जबकि यो अवधिमा 200 मिलिमिटर वर्षा हुनुलाई नै अति भारी वर्षा भएको मानिन्छ।
दिउँसो दुई बजेको मर्स्याङ्गी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङले धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्या मंगला हेतनु हरि लो अब दुलाले दुलाले सिन्दूर हाल्ने
2: ओए अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
5: साथै सुनचारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
6: आकर्षक ज्वेलरी सुनचारी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801177246
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल
8: सबैजना यस्तो मजाले हाँसेका छन् यो रविनालाई चाहिँ के भयो
9: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु
8: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि
10: हजुर लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 0662524497
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ
11: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
12: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्

0: extreme energy drink.
1: आमा ए आमा खाना खाने बेला भयो ल आउनुस् न
2: खाना पनि के खानु यो विकासे चामल केही स्वाद आउने हैन ऊ हाम्रो पाला जस्तो ढिँडो आटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा अब आमा पनि खुसी बुहारी पनि खुसी हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि
3: हजुर हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल शुद्ध तोरीको तेल मकै कोदो गहुँ करु जौ फापरको पिठो रातो तथा सेतो मकैको चामल अनदीको चामल हरेक प्रकारका दाल बेसार खुर्सानी मसला गाईको घिउ अमिलो भिर मह गर मह सुकेको न्युरो सिस्नु मुलाको अचार गुन्द्रुक करेला बाङ तिल सिलाम अलैँची जिम्बु मस्यौरा चियापत्ती च्याउ सर्स्यु बोडी बटक कोला जुम्ला मार्सी चामल आँग जाडु काउलो सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
1: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका आठ आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम प्रोपाइटर गमबहादुर अधिकारी मोबाइल 9846123284 र 9921980746
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ ब्लिन्चिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
6: प्रोपाइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर बेसेसर नगरपालिका सात पुरानो बैङ्क चोक लमसुङ सम्पर्क 9841626344 9841626344
8: बेसी सहरी खोली रेडियो मर्सिङ दुर्ले यो भाषाले कतै छामा कुहे खैमु खोजिन्ती अल्छ्यो
9: ए छब्बिस तिसै घरी बालोटी र रेडियो मर्सिङ दिङ्गेन ओल्छ्यो
10: आफै रेडियो मर्साङ्गी एफएम 95

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुण ध्वज मङ्गलम पुनरी काश्य मङ्गला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओ अस्मि हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मङ्गलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
1: आया मरे नि आमा।
7: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
1: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो।
7: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
1: जाने त भने हो बाबु, खोइ कहाँ जाने कहाँ जाने होला है।
7: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
8: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
9: थाइरोइड सुगर प्रेसर छाती पेट हाडजोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
8: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
9: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
8: सम्पर्क फोन 9849068924 9845086780।
1: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन, के तनाव दियो ए खुसी?
1: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
11: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस्ट हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845594046 र 9813099532।
6: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Extreme energy drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई, पनि हाम्रै बेसीसरको त्यो भीमसेनस्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ, भीमसेनथान चोक, फोन 0663520120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
5: हेलो, मर्सेङ्गदी एफएम 95 मेगाहर्ज

0: ए साइली, घर बनाएर त लगभग सक्न आँटिछौ त।
1: के सकिन्थ्यो दिदी, अझै झ्याल, ढोका, च्यानल गेट आदि सबै काम बाँकी छ। बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल, ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको थ्री स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न। त्यहाँ त आल्मुनियमको झ्याल, ढोका, पार्टिसन ग्लेजिङ आदि निर्माण गरी घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
2: हजुर, आल्मुनियमको आकर्षक झ्याल, ढोका, पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टिसन ग्लेजिङ लगायत यूपीबीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थ्री स्टार आल्मुनियम फेब्रिकेटर विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमजुङ। प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664-51901।
4: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
4: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ। प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98560-46662।
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
3: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
3: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला, क्रिस्टल पाइने।
3: प्रोप्राइटर सुनिल विश्वकर्मा। जय श्री राम सुनचाँदी पसल, विशेषर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
4: सम्पर्क मोबाइल नम्बर 98464-95074 र 98065-58074।

0: California.
1: Extreme energy drink.
2: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
5: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ सङ्गिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
5: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
6: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हाडहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हाडहरू चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
5: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
4: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
6: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
4: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सर साथ, लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477969229।
7: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
8: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा।
7: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
8: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
7: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021234, मोबाइल 98415414848।
0: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
9: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ MDGP तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
0: थप जानकारी को लागि सम्पर्क 0665909900, 98477969229। सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ सानिमा बैंकको ठीक अगाडि।
10: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
11: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
12: मर्सिंग देपिम
13: 95 मेगाहर्ज।
14: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा शुरू। पार्टीभित्र सुदृढ एकता आवश्यक रहेकोमा उपसभापति विश्वप्रकाश शर्माको जोड़। रोल्पाको फलवाङमा पहिरोले घर पुर्दा तीनजनाको ज्यान गयो। रूकुम पूर्वको मध्य पहाड़ी लोकमार्गमा आज राति गाड़ी चलाउन रोक। गर्मीसँगै मधेस प्रदेशका विभिन्न ठाउँमा सर्पदंशका घटना बढ्न थाले। सर्पदंश र रेबिस विरूद्धको खोप भित्रियो, अहिले देखिएको अभाव टर्ने। अमेरिका र दक्षिण कोरियाबाट संयुक्त सैन्य अभ्यासको तयारी, उत्तर कोरियाद्वारा नयाँ प्रतिरोधको चेतावनी र एसएससी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई। नेपाल खबरमा अब पूरा खबर। नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि शुरू भएको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डाक्टर शशांक कोइरालाको अध्यक्षतामा काठमाण्डुको सुकेधारामा भेला शुरू भएको हो। भेलामा गएको माघमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनको विपक्षमा रहेका पूर्व सभापति शेरबहादुर देउवा तथा डाक्टर शशांक कोइराला समूहका नेता कार्यकर्ताको उपस्थिति छ। भेलालाई निवर्तमान सभापति देउवाले सम्बोधन गर्नुहुनेछ। भेलालाई सम्बोधन गर्दै नेता डाक्टर शशांक कोइरालाले पार्टीको आन्तरिक एकता बलियो बनाउनुपर्ने बताउनु भएको छ। यसका लागि आफ्नो प्रमुख दायित्व रहेको उहाँको भनाई छ। सम्बोधनको क्रममा डाक्टर कोइरालाले पार्टीका पूर्व सभापति शेरबहादुर देउवासँगका पुराना र ऐतिहासिक प्रसंगहरू समेत स्मरण गर्नुभयो। देशभरका विभिन्न जिल्लाबाट सहभागी हुन आएका कार्यकर्तालाई स्वागत गर्दै कोइरालाले पार्टीभित्रको उत्साह र एकताले नै कांग्रेसको भविष्य सुनिश्चित गर्नेमा जोड़ दिनुभयो। भोलि र पर्सि बन्द सत्र हुनेछ। पार्टीभित्रको पछिल्लो राजनैतिक परिस्थिति, आन्तरिक विवाद, संगठनात्मक अवस्था तथा कांग्रेसको अबको राजनैतिक दिशाबारे छलफल गर्ने उद्देश्यले भेला आयोजना गरिएको संस्थापन इतर समूहले जनाएको छ। कांग्रेसभित्र पछिल्लो समय देखिएको असहमति र नेतृत्व बीचको दूरीका बीच आयोजना भएको यो भेलालाई राजनैतिक रूपमा निकै चासोका साथ हेरिएको छ। यसैबीच नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र सुदृढ एकता आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा बोल्दै उहाँले पार्टीलाई बलियो बनाउन संस्थागत एकता र निष्ठा आवश्यक रहेको बताउनुभयो। उपसभापति शर्माले पार्टीको आन्तरिक सुदृढीकरण नै देशको अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभएको छ। पार्टीभित्र देखिएका कतिपय प्रतिकूलता र भिन्न मतका बीच पनि पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा उहाँको जोड़ छ। शर्माले विशेष महाधिवेशनबाट व्यक्त भएको कार्यकर्ताको भावना र दृढ़ताको जगमा आउँदा दिनमा पार्टी अझ बलियो भएर जाने विश्वास व्यक्त गर्नुभयो। पार्टीका नेता कार्यकर्तामा रहने व्यक्तिगत सम्बन्ध र निष्ठाको सम्मान गर्दै शर्माले व्यक्तिभन्दा संस्था र सिद्धान्तप्रतिको निष्ठामाथि हुने बताउनुभयो। उपसभापति शर्माले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व अर्थात गगन थापाको नेतृत्वमा नेपाली कांग्रेसले सबल राष्ट्रिय शक्तिको भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको समेत बताउनु भएको छ। रोल्पाको फलवाङमा घर माथिबाट झरेको पहिरोले घर पुर्दा एक दम्पति सहित तीनजनाको ज्यान गएको छ। सुनसहरी गाउँपालिका दुई फलवाङका 77 वर्षीय वीरबहादुर घरती मगर, उहाँकी श्रीमती 68 वर्षीय सनी घरती मगर र उहाँको घरमा सुत्न आएकी छिमेकी 70 वर्षीय लली घरती मगरको ज्यान गएको हो। गैराती घरमाथिबाट पहिरो झरेको थियो। आज बिहान मात्रै तीनजनाको शव भेटिएको प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताउनु भएको छ। त्यस्तै सुनसहरी दुई गिठीमा स्थानीय लादे बुढा मगरको घर पनि पहिरोले क्षति गरेको छ। पहिरोमा बेपत्ता लादे बुढा मगरको खोजी भइरहेको प्रहरीले जनाएको छ। यसअघि बुधबार बेलुका रोल्पाको थवाङ पाँच कोटल बारामा पहिरोमा परि 10 जनाको ज्यान गएको थियो। यसैबीच रूकुम पूर्वको मध्य पहाड़ी लोकमार्गमा रातमा गाड़ी चलाउन प्रशासनले रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय रूकुम पूर्वका अनुसार मौसम पूर्वानुमान महाशाखाले केही दिन अझै वर्षाको सम्भावना रहेको जनाएको तथा सड़कको अवस्था पनि जोखिमपूर्ण रहेकोले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार रातमा गाड़ी चलाउन रोक लगाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी समीर गौतमले निकालेको सूचना अनुसार आज बेलुका 7 बजेदेखि भोलि शनिबार बिहान 7 बजेसम्म मध्य पहाड़ी लोकमार्ग भएर चल्ने सबै प्रकारका गाड़ीलाई रोकिनेछ। प्रशासनले दिउँसोको समयमा पनि मौसमको पूर्वानुमान, वर्षाको अवस्था तथा सड़कको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका नेता खगराज भट्ट नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख नजीर मियाले भट्टलाई सुदूरपश्चिम प्रदेश सरकारको पाँचौं मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। भट्टले आज बिहान प्रदेश प्रमुखको कार्यालय धनगढ़ीमा पुगेर मुख्यमन्त्री पदका लागि दावी पेश गर्नुभएको थियो। उहाँलाई नेकपा एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले समर्थन गर्नुभयो। दावी पेशपछि प्रदेश प्रमुख मियाले भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गर्दै नियुक्ति पत्र प्रदान गर्नुभएको छ। यसअघि हिजो कमल बहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो। 53 सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार गठनका लागि 27 जना सांसदको आवश्यकता पर्छ। नेकपाका सभामुख र एकजना निलम्बन बाहेक 20 र नेकपा एमालेका 11 सांसद छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
13: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
15: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
16: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
17: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
16: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
18: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
19: फोन 056-494-333-493-555।
14: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू। स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रिया अन्तर्गत सर्पदंश र रेबिज विरूद्धको खोप आएको छ। स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर अनुज भट्टचनले सर्पदंश र रेबिज विरूद्ध प्रयोग हुने खोप प्राप्त भएको जानकारी दिनुभयो। उहाँका अनुसार सर्पदंश विरूद्धको 8,200 भायल र रेबिज विरूद्धको 17,600 भायल खोप काठमाडौँ टेकुमा रहेको केन्द्रीय खोप भण्डारण केन्द्र राखिएको छ। प्राप्त खोप आवश्यक प्रक्रिया पूरा गरी सातवटै प्रदेशको स्वास्थ्य आपूर्ति केन्द्र मार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ। केही दिन अघिदेखि विशेष गरी रेबिज विरूद्धको खोप सहज रूपमा प्राप्त नभएको गुनासो थियो। गर्मी थप बढ़न थालेसँगै मधेस प्रदेश लगायत विभिन्न ठाउँमा सर्पदंशका घटना पनि बढ़न थालेका छन्। अत्याधिक गर्मीका कारण रौतहट बारा र पर्सा लगायत जिल्लामा सर्पदंशका घटना बढ़ेका हुन्। वीरगंजमा रहेको नारायणी अस्पतालका प्रवक्ता डाक्टर उदय नारायण सिंहका अनुसार अस्पतालमा दैनिक 10 15 जनासम्म सर्पदंशका बिरामी उपचार गर्न आउने गरेका छन्। केही दिन अघिसम्म एन्टी स्निक भेनमको पनि अभाव देखियो।

0: सर्पदंशकोपचार हुने प्रदेशको 27 वटै अस्पताल तथा उपचार केन्द्रमा आवश्यकता अनुसार एन्टी स्नेक भेनम पठाउन थालिएको छ। प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा अहिले 900 भाइल एन्टी स्नेक भेनम मौजदात रहेको छ भने थप औषधि आउने प्रक्रियामा रहेको डाक्टर यादवले बताउनुभयो। अब विदेशको खबर। अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेका बेला उत्तर कोरियाले नयाँ प्रतिरोधको चेतावनी दिएको छ। आउँदो सोमबारदेखि शुरू हुने 11 दिने उल्ची फ्रीडम सील्ड अभ्यास अमेरिका र दक्षिण कोरियाले हरेक वर्ष गर्दै आएका सैन्य अभ्यास मध्येको एक हो। उत्तर कोरियाको विदेश मन्त्रालयले अमेरिका दक्षिण कोरियाको सैन्य अभ्यास यूरोप मध्य पूर्व र विश्वका अन्य क्षेत्रमा सैन्य तथा राजनीतिक अवस्था दिन प्रतिदिन गम्भीर बन्दै गएको समयमा हुन लागेको जनाएको छ। आणविक हतियार सम्पन्न उत्तर कोरियाबाट हुन सक्ने सम्भावित आक्रमणको सामना गर्न दुवै देशका सेनालाई तयार पार्नु यो अभ्यासको मुख्य उद्देश्य रहेको समाचार संस्था एएफपीले जनाएको छ। तर उत्तर कोरियाले यस्ता अभ्यासलाई लामो समयदेखि आफू विरूद्ध हुने आक्रमणको पूर्व अभ्यास भन्दै विरोध गर्दै आएको छ। रूस युक्रेन युद्धबाट उत्तर कोरियाली सेनाले हासिल गरेको आधुनिक युद्ध अनुभवलाई समेत ध्यानमा राखेर अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेका बेला पोङयाङले त्यसको जवाफमा नयाँ स्तरको प्रतिरोध अप्नाउने चेतावनी दिएको हो। उत्तर कोरियाले हालै जापानको सागरमा ब्यालिस्टिक क्षेपास्त्र परीक्षण पनि गरेको थियो। यो परीक्षणलाई अहिले अमेरिका र दक्षिण कोरियाबाट तयारी भइरहेको संयुक्त सैन्य अभ्यासप्रतिको असन्तुष्टिका संकेतका रूपमा हेरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले विश्लेषण गरेका छन्। अब खेल खबर। मलेसियामा हुने एसीसी पुरूष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको आज विदाई गरिएको छ। नेपाल क्रिकेट संज्ञानले एक कार्यक्रम गरी कप्तान सन्दीप लामिछाने सहित 14 सदस्यीय टोलीलाई विदाई गरेको हो। नेपाली टोली प्रतियोगिता अघि भारतमा 10 दिन प्रशिक्षण र तयारी गरेर मलेसिया जानेछ। टोलीमा सन्दीपसँगै आसिफ शेख, अर्जुन कुमार, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, ईशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी छन्। आउँदो भदौ 14 गतेदेखि शुरू हुने प्रतियोगिता 10 टोली सहभागी हुँदैछन्। सहभागी टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। समूह एमा नेपाल सहित साउदी अरब, बहराइन, आयोजक मलेसिया र हङकङ तथा समूह बीमा यूएई, ओमान, कुवेत, कतार र सिंगापुर रहेका छन्। तालिका अनुसार नेपालले समूह चरणको पहिलो खेल भदौ 14 गते बहराइनसँग खेल्नेछ। समूह चरणबाट शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। फाइनल खेल भदौ 27 गते हुनेछ। चार बन्झाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कांग्रेसको संस्थापनितर समूहको राष्ट्रिय भेला आजदेखि काठमाण्डुमा शुरू। पार्टीभित्र सुदृढ एकता आवश्यक रहेकोमा उपसभापति विश्वप्रकाश शर्माको जोड़। रोल्पाको फलवाङमा पहिरोले घर पुर्दा 3 जनाको ज्यान गयो। रूकुम पूर्वको मध्यपाड़ी लोकमार्गमा आज राति गाड़ी चलाउन रोक। गर्मीसँगै मधेस प्रदेशका विभिन्न ठाउँमा सर्पदंशका घटना बढ़न थाले। सर्पदंश र रेबिज विरूद्धको खोप भित्रियो, अहिले देखिएको अभाव टर्ने। अमेरिका र दक्षिण कोरियाबाट संयुक्त सैन्य अभ्यासको तयारी। उत्तर कोरियाद्वारा नयाँ प्रतिरोधको चेतावनी। र एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको आज विदाई।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू, रु 2 करोड सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: साली नदीको शिर,
1: मणिचूडको काख,
4: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
4: भीडभाडबाट टाढा,
1: सहरबाट नजिकै।
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
5: विस्तृत जानकारीका लागि फोन नम्बर 9861-4566 र 9841-5481 वेबसाइट झुले.com.np।
6: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ।

0: हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
1: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
2: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नागपोखरी, काठमाडौँ। फोन नम्बर 44 28 242 44 28 242।
3: कम ऑन, यु विल सर्टेनली बी बेनिफिटेड।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार बन्जङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाण्डुमा आजदेखि लोकल कन्फरेन्स अफ युथ सम्मेलन शुरू भएको छ। जलवायु कार्यमा युवाहरूको सहभागिता बढ़ाउँदै नीति तथा निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो। जलवायु पारदर्शिताका लागि एकजुट भन्ने नारासहित शुरू भएको सम्मेलनले राज्यका विभिन्न संयन्त्रमा युवाको सहभागिता र निर्णय प्रक्रियामा उनीहरूको संलग्नता सुनिश्चित गर्न नीतिगत सुझाव तयार गर्नेछ। साथै स्थानीय जलवायु कार्यालय राष्ट्रिय तथा विश्वव्यापी जलवायु प्रक्रियासँग जोड्ने मार्गचित्र समेत तयार गरिने आयोजकले जनाएको छ। नेप्लिज युथ फर क्लाइमेट एक्सन की राष्ट्रिय संयोजक आकृति डोटेलले सम्मेलनबाट बालबालिका तथा युवाको साझा धारणा समेटिएको घोषणा पत्र तयार गरिने बताउनुभयो। सम्मेलनमा नेपालका सातवटै प्रदेशबाट 180 भन्दा बढ़ी युवा सहभागी छन्। 1000 भन्दा बढ़ी युवाले आवेदन दिएकोमा विभिन्न चरणबाट 180 जना छनौट गरिएको हो। फर्सी साउन 31 गतेसम्म सञ्चालन हुने सम्मेलनमा जलवायु उत्थानशील शिक्षा, जलवायु सशक्तिकरण, कृषि तथा खाद्य सुरक्षा, खानेपानी तथा जल सुरक्षा, लैंगिक समानता, अपाङ्गता, जलवायु प्रक्रियामा युवा तथा बाल बालिकाको सहभागिता, हानी तथा क्षति, जलवायुभित्त न्यायोचित संक्रमण, परिवर्तनशील हिमाल र जीविकोपार्जन लगायतका विषयमा छलफल केन्द्रित रहनेछ। ललितपुरको कोइन्जोसुम गाउँपालिका 5 भारदेवका स्थानीय बासिन्दाले सिमेन्ट उद्योगका लागि सञ्चालनमा रहेको खानी बन्द गराउन माग गरेका छन्। भारदेवको लामीडाँडामा सञ्चालित भारदेव सिमेन्ट एण्ड स्टोन स्टन्डिज इण्डस्ट्रीजको खानीबाट हुने वायु र ध्वनि प्रदूषणको कारण असर गरेको भन्दै उनीहरूले खानी बन्द गर्न माग गरेका हुन्। यसका लागि स्थानीय बासिन्दाले सुजन तामाङको अध्यक्षतामा संघर्ष समिति नै गठन गरेका छन्। समितिले खानी बन्द गर्ने मागसहित कोन्जेसियम गाउँपालिका, डिभिजन वन कार्यालय ललितपुर, जिल्ला प्रशासन कार्यालय ललितपुरमा मागपत्र समेत बुझाएको छ। संघर्ष समितिले गाउँपालिकालाई स्थानीयको माग अनुसार खानी बन्द गर्ने प्रक्रियामा सहजीकरण गर्न आग्रह गरेको छ। गाउँपालिकाका अध्यक्ष कृष्णमान नामाले खानी संचालक र स्थानीय बासिन्दा दुवै पक्षको पत्र प्राप्त भएको बताउनु भएको छ। उहाँका अनुसार विवादलाई छलफल मार्फत समाधान गर्ने प्रयास भइरहेको छ। भारदेव सिमेन्ट एण्ड स्टोन इण्डस्ट्रीज झण्डै 15 वर्ष अघि नै दर्ता भएको खानी हो। र काठमाण्डौ महानगरले अनुगमनबाट मापदण्ड अनुसार सञ्चालनमा रहेका 183 होस्टललाई शिक्षा विभाग मार्फत दर्ता गर्ने निर्णय गरेको छ। कार्यवाहक मेयर एवं अनुगमन समितिका संयोजक सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले यसअघि अनुगमन भएका होस्टल शिक्षा विभागबाट र अनुगमन हुन बाँकी होस्टल वडा मार्फत अनुगमन गरी वडामै दर्ता गर्ने निर्णय गरेको हो। काठमाण्डौ महानगरले गएको वैशाख 14 गतेदेखि 5 टोली बनाएर 300 पूर्णाङ्क सूचकमा होस्टलको मापदण्ड, गुणस्तर, सेवा र सुरक्षा जाँच गरेको थियो। कम्तीमा 120 अंक ल्याउनेलाई दर्ता गरिने, अन्यलाई सुधारको मौका दिने र आधारभूत मापदण्ड समेत पूरा गर्न नसक्नेलाई बन्द गर्ने काठमाण्डु महानगरको नीति छ। महानगरले विद्यार्थीको सुरक्षा, स्वास्थ्य र सुविधालाई प्राथमिकता दिँदै 10 अनिवार्य शर्त लागू गर्ने भएको छ, जस अनुसार 10 विद्यार्थी बराबर कम्तीमा एउटा शौचालय, एउटै संचालकले एउटै स्थानमा छात्र र छात्राका होस्टल सञ्चालन गर्न नपाउने तथा छुट्टा छुट्टै सञ्चालन गर्दा भवनबीच कम्तीमा 200 मिटर दूरी हुनुपर्नेछ। सार्वजनिक भागमा सीसीटीभी, अग्नि नियन्त्रण उपकरण र आपतकालीन निकास अनिवार्य गरिएको छ। भान्सा र शौचालय बीच पर्याप्त दूरी, 24 घण्टा पानी र बिजुलीको वैकल्पिक व्यवस्था तथा बाल श्रमिक राख्न नपाइने व्यवस्था पनि अनिवार्य गरिएको छ। बैठकमा सहभागी होस्टल व्यवसायका अनुसार काठमाण्डु उपत्यकामा 15,000 भन्दा धेरै होस्टल सञ्चालनमा छन्। दिउँसो 3 बजेको राष्ट्रिय र चार भन्जाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। कांग्रेसको संस्थापनेतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाण्डुमा शुरू। पार्टीभित्र सुदृढ एकता आवश्यक रहेकोमा उपसभापति विश्वप्रकाश शर्माको जोड़। काठमाण्डुमा आजदेखि लोकल कन्फरेन्स अफ युथ सम्मेलन, युवा सहभागिता र निर्णय प्रक्रियामा संलग्नता सुनिश्चित गर्न नीतिगत सुझाव तयार गर्ने र 183 होस्टललाई शिक्षा विभाग मार्फत दर्ता गर्ने काठमाण्डु महानगरको निर्णय। अहिलेलाई चार बन्जाङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463038518, 98463038518।
0: मर्सेङ्गदी गाउँपालिकाको निशुल्क विद्युत सुविधामा आबद्ध हुन निवेदन दिने सम्बन्धी अत्यन्त जरूरी सूचना। मर्सेङ्गदी गाउँपालिकाको आर्थिक वर्ष 2083-84 स्वीकृत नीति तथा कार्यक्रम अन्तर्गत उज्यालो मर्सेङ्गदी कार्यक्रम अनुसार मर्सेङ्गदी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 बमोजिम मर्सेङ्गदी गाउँपालिका भित्र स्थायी रूपमा बसोबास गर्ने घर परिवारलाई मासिक 50 युनिटसम्म निशुल्क विद्युत सुविधा उपलब्ध गराइने भएको हुँदा उक्त सुविधामा आबद्ध हुन मर्सेङ्गदी गाउँपालिका भित्रका नेपाल विद्युत प्राधिकरण विद्युत महसुल संकलन विनियमावली 2078 बमोजिम गृहस्थ वर्ग वर्गीकरणमा पर्ने विद्युत उपभोक्ताहरूले भदौ 10 गते भित्र अनिवार्य रूपमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित मर्सेङ्गदी गाउँपालिका निशुल्क विद्युत सम्बन्धी ऐन 2083 को अनुसूची 1 बमोजिमको ढाँचामा सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै तोकिएको म्याद भन्दा पछाडि पेश भएका निवेदन उपर कुनै कार्यवाही नहुने बेहोरा जानकारी गराइन्छ। पुनश्च मर्सेङ्गदी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 मर्सेङ्गदी गाउँपालिकाको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको छ। निवेदन फारम सम्बन्धित वडा कार्यालयमा उपलब्ध हुनेछ।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन, के तनाव दियो ए खुशी?
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, भेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।

0: you?
1: Extreme energy drink.
2: बिस्तारै जानु त। ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा टिकटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
3: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टीभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
0: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सर साथ लमजुङ।
3: आल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
0: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0663-520-532, मोबाइल 98460-90301, 98460-74065।
3: नोट फल सिलिङ कार्यस्फुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्।

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0675245475475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: Extreme energy drink.
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
2: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाईवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
5: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-46-257 र 98-400-67-787।
6: हेलो, म सङ्गीत एफएम 95 MHz।
7: Trust me. I hate him.

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर ताउलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस बेसी सहर नगरपालिका 8 सेरा लमजुङ प्रोप्राइटर गुणराज तिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 9855281186 फोन 0665202993 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ

0: Bunnia. Extreme energy drink.
1: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाइ पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेन्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
5: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्सोक लमसुङ सम्पर्क 98461 26 344 98461 26 344

0: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकथल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
3: एएस किचन हाउस, बेसी सह नगरपालिका साथ एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856744486।
4: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
5: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
4: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
5: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
6: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856446662।
7: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
8: मर्सेङ्गदी गाउँपालिकाको निशुल्क विद्युत सुविधामा आबद्ध हुन निवेदन दिने सम्बन्धी अत्यन्त जरूरी सूचना। मर्सेङ्गदी गाउँपालिकाको आर्थिक वर्ष 2083-84 स्वीकृत नीति तथा कार्यक्रम अन्तर्गत उज्यालो मर्सेङ्गदी कार्यक्रम अनुसार मर्सेङ्गदी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 बमोजिम मर्सेङ्गदी गाउँपालिका भित्र स्थायी रूपमा बसोबास गर्ने घर परिवारलाई मासिक 50 युनिटसम्म निशुल्क विद्युत सुविधा उपलब्ध गराइने भएको हुँदा उक्त सुविधामा आबद्ध हुन मर्सेङ्गदी गाउँपालिका भित्रका नेपाल विद्युत प्राधिकरण विद्युत महसुल संकलन विनियमावली 2078 बमोजिम गृहस्थ वर्ग वर्गीकरणमा पर्ने विद्युत उपभोक्ताहरूले भदौ 10 गते भित्र अनिवार्य रूपमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित मर्सेङ्गदी गाउँपालिका निशुल्क विद्युत सम्बन्धी ऐन 2083 अनुसूची 1 बमोजिमको ढाँचामा सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै तोकिएको म्याद भन्दा पछाडि पेश भएका निवेदन उपर कुनै कार्यवाही नहुने बेहोरा समेत जानकारी गराइन्छ। पुनश्च मर्सेङ्गदी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 मर्सेङ्गदी गाउँपालिकाको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको छ। निवेदन फारम सम्बन्धित वडा कार्यालयमा उपलब्ध हुनेछ।
9: क्यों भविष्य चिन्ता आकी पारे मोइन्दी
10: आकी वा आङे गई इन्सुरेन्स कियम
9: ओहो थदै मरिगा चिल मुमै
10: नि भयो समस्या खै बिस्या प्यानिक आङे प्लान तम
9: लौ छैली मु बिस्यामी नै बिनी छ्याब बन्दिल परे
10: रिलायबल लाइफ इन्सुरेन्स चिन्ता आङे समाधान
9: छ्याब मि छ्याब रोजाई।

0: you. Extreme energy drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठीक अगाडि।
3: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 4 बजेको छ।
4: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु।

0: नुकसान भइहाल्थ्यो नि।
1: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीचार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: दिने
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665213083,
6: सम्पर्क मोबाइल नम्बर 9 5 60 13 375,
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
8: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि, फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
7: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
8: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ, हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ, र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ, नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
9: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
6: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
10: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
6: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
10: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845913236 र 9845008961।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665 20 973, मोबाइल 97463 06501।
1: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Extreme energy drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665203170 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
1: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा, बनाऊ हराभरा।
3: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
1: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
3: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
1: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
3: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 9856 46 244।
4: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिष्ट नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665520209।
2: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
3: मनसुन सक्रिय भएसँगै वर्षाका कारण बाढी, पहिरो, डुबान तथा सड़क अवरुद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्ने सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
3: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
2: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
3: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
2: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
3: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्जी 95 MHz।
4: जय श्रीराम, जय श्रीराम।
5: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
4: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
5: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नुपर्छ।
4: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
5: हो नि भाउजू।
6: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
2: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
6: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
2: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
6: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
2: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्रीराम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074। के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
7: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौं।
7: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
7: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8, नारायण स्थान चोक, नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
7: सम्पर्क नम्बर 0665920209, मोबाइल नम्बर 98560602009।
8: ए बिस्तारै बिस्तारै बिस्तारै जानु त। ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
9: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
10: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टीभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
11: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सर साथ लमजुङ।
12: आल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
11: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 063-520-532, मोबाइल 98460-90301, 98460-74065।
13: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
14: नेपालमै पहिलो पटक ग्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पाता, खुला चिउराकरण, अरूभन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?

0: कान्छी गर्भनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ कहाँ जाने होला है?
4: ल दिदी, विशेषर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिसार पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: केयर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9845680।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: ओहो दाइ, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुका साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ, भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: यो मोबाइलले पनि तनावै दियो भने
3: होइन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130949।
3: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
5: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 98461 26344 98461 26344
7: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
8: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
7: थप जानकारी लागि सम्पर्क 0665909999 98477 69229 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै विश्वसहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न।

0: त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
1: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रच, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
2: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका ग्लास पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463 38518, 98463 38518।

0: California.
1: Extreme energy drink.
2: मर्सेङ्गी गाउँपालिकाको निशुल्क विद्युत सुविधामा आबद्ध हुन निवेदन दिने सम्बन्धी अत्यन्त जरूरी सूचना। मर्सेङ्गी गाउँपालिकाको आर्थिक वर्ष 2083-84 को स्वीकृत नीति तथा कार्यक्रम अन्तर्गत उज्यालो मर्सेङ्गी कार्यक्रम अनुसार मर्सेङ्गी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 बमोजिम मर्सेङ्गी गाउँपालिका भित्र स्थायी रूपमा बसोबास गर्ने घर परिवारलाई मासिक 50 युनिटसम्म निशुल्क विद्युत सुविधा उपलब्ध गराइने भएको हुँदा उक्त सुविधामा आबद्ध हुन मर्सेङ्गी गाउँपालिका भित्रका नेपाल विद्युत प्राधिकरण विद्युत महसुल संकलन विनियमावली 2078 बमोजिम गृहस्थ वर्ग वर्गीकरणमा पर्ने विद्युत उपभोक्ताहरूले भदौ 10 गते भित्र अनिवार्य रूपमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित मर्सेङ्गी गाउँपालिका निशुल्क विद्युत सम्बन्धी ऐन 2083 को अनुसूची 1 बमोजिमको ढाँचामा सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै तोकिएको म्याद भन्दा पछाडि पेश भएका निवेदन उपर कुनै कार्यवाही नहुने बेहोरा समय जानकारी गराइन्छ। पुनश्च मर्सेङ्गी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 मर्सेङ्गी गाउँपालिकाको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको छ। निवेदन फारम सम्बन्धित वडा कार्यालयमा उपलब्ध हुनेछ।
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसी सहर नगरपालिका 8 छिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
5: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
4: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261।
6: हेलो, मर्सेङ्गी एफएम 95 मेगाहर्ज

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 9813099532।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
0: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
0: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
5: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनसादी खरिद बिक्रीका लागि
6: जय बुद्ध ज्वेलरी, बेसी सहर लम्जुङ, एलजी डिलर्स सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475। विश्वास तपाईँको, सेवा हाम्रो।
7: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
0: यदि चाहनुहुन्छ भने लम्जुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
7: अब जापान ट्राई होइन स्योर गरौं।
0: लम्जुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
7: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
0: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
7: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लम्जुङ एजुकेशन सेन्टर, भेसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
0: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
8: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
9: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
8: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
9: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
8: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209, 0665370 वा 590370 जानकारी गराउनुहोस्।
9: सार्वजनिक हितका लागि लम्जुङ कालिका यातायात प्राली, लम्जुङ।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
10: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
11: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, पिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
12: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: रिबन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्सुङ। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461 23284 र 98291 80746।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त टिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
2: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
1: प्रोपाइटर बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल विशिष्ट नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 066-525-209।

0: Extreme energy drink.
1: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
2: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन संचालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
2: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
1: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
2: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
1: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौ, अरूलाई पनि सुरक्षित राखौं।
2: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङदी 95 MHz।
3: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
4: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ, सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
3: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
4: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
5: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं। स्वच्छ, सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
6: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएर आएको सर्वोत्तम सिमेन्ट।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा शुरू। देउबाकै नेतृत्वमा पार्टी अघि बढ्ने नेता शशांक कोइरालाको भनाई, सुदृढ एकता आवश्यक रहेकोमा संस्थापन पक्षका उपसभापति शर्माको जोड़।
0: सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्व स्वीकृति अनिवार्य, नयाँ मापदण्ड लागू। काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा डाक्टर बराल नियुक्त।
1: सर्पदंश र रेबिज विरूद्धको खोप भित्रियो, अहिले देखिएको अभाव टर्ने। खाद्य कम्पनीको सुपथ मूल्य पसल अब वर्षभर सञ्चालन हुने। 44 जिल्लाका 193 बिक्री केन्द्रबाट उपभोक्तालाई राहत पुग्ने अपेक्षा।
2: बजारलाई सन्तुलनमा राख्न सहयोग गर्छ, यसले यसको हाम्रो चाहिँ सहुलियत मूल्य पसलको प्रभाव चाहिँ अवश्य पनि बजारमा पर्छ।
0: अमेरिका र दक्षिण कोरियाबाट संयुक्त सैन्य अभ्यासको तयारी, उत्तर कोरियाद्वारा नयाँ प्रतिरोधको चेतावनी।
1: र एसीसी प्रिमियम कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू, ₹2 करोड सम्मको कर्जा सुविधा।
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला शुरूमा कांग्रेसको संस्थापन इतर समूहको अहिले चलिरहेको राष्ट्रिय भेला बारेको खबर। नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि शुरू भएको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डाक्टर शशांक कोइरालाको अध्यक्षतामा काठमाडौँको सुकेधारामा भेला आजदेखि शुरू भएको हो। भेलामा गएको माघमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनको विपक्षीमा रहेका पूर्व सभापति शेरबहादुर देउवा तथा डाक्टर शशांक कोइराला समूहका नेता कार्यकर्ताको उपस्थिति रहेको छ। भेलामा नेताहरूले बोल्ने क्रम अहिले पनि चलिरहेको छ। निवर्तमान सभापति देउवाले पनि आजको भेलालाई सम्बोधन गर्नुहुने कार्यक्रम छ। यसअघि भेलालाई सम्बोधन गर्दै नेता डाक्टर शशांक कोइरालाले पार्टीको आन्तरिक एकता बलियो बनाउनु पर्ने बताउनु भएको छ। यसका लागि आफ्नो प्रमुख दायित्व रहेको उहाँको भनाई छ। सम्बोधनको क्रममा डाक्टर कोइरालाले पार्टीका पूर्व सभापति शेरबहादुर देउवासँगका पुराना र ऐतिहासिक प्रसंगहरू समेत स्मरण गर्नुभयो। त्यस क्रममा उहाँले बीपी कोइरालाले देउवालाई पश्चिमको राजकुमार भन्ने गरेको उल्लेख गर्दै उहाँकै नेतृत्वमा कांग्रेस अघि बढ़ने बताउनुभयो। देशभरका विभिन्न जिल्लाबाट सहभागी हुन आएका कार्यकर्तालाई स्वागत गर्दै कोइरालाले पार्टीभित्रको उत्साह र एकताले नै कांग्रेसको भविष्य सुनिश्चित गर्नेमा जोड़ दिनुभयो। भोलि र पर्सी बन्द सत्र हुनेछ। पार्टीभित्रको पछिल्लो राजनैतिक परिस्थिति, आन्तरिक विवाद, संगठनात्मक अवस्था तथा कांग्रेसको अबको राजनैतिक दिशाबारे छलफल गर्ने उद्देश्यले भेला आयोजना गरिएको संस्थापन इतर समूहले जनाएको छ। कांग्रेसभित्र पछिल्लो समय देखिएको असहमति र नेतृत्व बीचको दूरीका बीच आयोजना भएको यो भेलालाई राजनैतिक रूपमा निकै चासोका साथ हेरिएको छ।
1: यसैबीच नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र सुदृढ एकता आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेफा ललितपुरमा केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा बोल्दै उहाँले पार्टीलाई बलियो बनाउन संस्थागत एकता र निष्ठा आवश्यक रहेको बताउनुभयो। उपसभापति शर्माले पार्टीको आन्तरिक सुदृढीकरण नै देशको अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभएको छ। पार्टीभित्र देखिएका कतिपय प्रतिकूलता र भिन्न मतका बीच पनि पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा उहाँको जोड़ छ। उपसभापति शर्माले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व अर्थात गगन थापाको नेतृत्वमा नेपाली कांग्रेसले सबल राष्ट्रिय शक्तिको भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताउनु भएको छ।
0: कांग्रेसको राष्ट्रिय भेला पछाडि अब विपदजन्य घटनाको खबर। रोल्पाको फलवाङमा घरमाथिबाट झरेको पहिरोले घर पुर्दा एक दम्पति सहित तीनजनाको ज्यान गएको छ। सुनसहरी गाउँपालिका दुई फलवाङका 77 वर्षीय वीरबहादुर घरती मगर, उहाँकी श्रीमती 68 वर्षीय सनी घरती मगर र उहाँहरूको घरमा सुत्न पुगेकी छिमेकी 70 वर्षीय लली घरती मगरको ज्यान गएको हो। गैराति घरमाथिबाट पहिरो झरेको थियो। आज बिहान मात्रै तीनजनाको शव भेटिएको प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताउनु भएको छ। त्यस्तै सुनसहरी दुई गिठेमा स्थानीय लादे बुढा मगरको घर पनि पहिरोले क्षति गरेको छ। पहिरोमा बेपत्ता लादे बुढा मगरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। यसअघि बुधबार बेलुका रोल्पाको थवाङ 5 कोटल 12 पहिरोमा परि 10 जनाको ज्यान गएको थियो।
1: रूकुम पूर्वको मध्य पहाड़ी लोकमार्गमा रातमा गाड़ी चलाउन प्रशासनले रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय रूकुम पूर्वका अनुसार मौसम पूर्वानुमान महाशाखाले केही दिन अझै वर्षाको सम्भावना रहेको जनाएको तथा सड़कको अवस्था पनि जोखिमपूर्ण रहेकोले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार रातमा गाड़ी चलाउन रोक लगाएको हो। सहायक प्रमुख जिल्ला अधिकारी समीर गौतमले निकालेको सूचना अनुसार आज बेलुका 7 बजेदेखि भोलि शनिबार बिहान 7 बजेसम्म मध्य पहाड़ी लोकमार्ग भएर चल्ने सबै प्रकारका गाड़ीलाई रोकिनेछ। प्रशासनले दिउँसोको समयमा पनि मौसमको पूर्वानुमान, वर्षाको अवस्था तथा सड़कको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।
0: मोदी खोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा फँसेका पुजारी सहित तीनजनाको गोताखोरको सहयोगमा उद्धार गरिएको छ। सशस्त्र प्रहरीको गोताखोर सहितको टोलीले अन्नपूर्ण गाउँपालिका 5 र 6 सीमानामा पर्ने मन्दिरमा रहेका पुजारी र दुईजना भक्तजनको सकुशल उद्धार गरेको हो। खोलामा आएको बाढ़ीले मन्दिरमा आवत जावत गर्ने पुल बगाएको र मन्दिरको आधा भाग समेत कटान गरेपछि उहाँहरू अलपत्र पर्नुभएको थियो। पोखराको चारांगकोट बस्ने प्रदीप ढकाल, सरलाई घरभई अन्नपूर्ण गाउँपालिका 8 बस्ने रेवन्त प्रसाद सिंह र भारत घर भएका 52 वर्षीय पुजारी निर्माणगिरीको उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ। अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा गैरातीको बाढ़ीले ठूलो भौतिक क्षति गरेको छ। विशेष गरी वडा 8 बिरेठाँटी क्षेत्र बाढ़ी र कटानबाट प्रभावित बनेको छ। कास्की प्रहरीका अनुसार मोदी खोलामा आएको बाढ़ीले बिरेठाँटीबाट पर्यटकीय क्षेत्र घान्द्रुक जाने सड़कका विभिन्न खण्ड बगाएको छ। बिरेठाँटी नजिकैको झण्डै 100 मिटर सड़क खण्ड मोदी खोलाले कटान गरेपछि यातायात पूर्ण रूपमा ठप्प छ। पैदल यात्री समेत आवत जावत गर्ने अवस्था नरहेको प्रहरीको भनाई छ। बाढ़ीले कास्की र पर्वतको सिमानामा पर्ने मोदी खोलामा एउटा पुल र मन्दिर समेत बगाएको छ। पुल तथा सड़क सञ्जाल विच्छेद हुँदा त्यस क्षेत्र आसपासको जनजीवन प्रभावित बनेको छ।
1: सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाड़ी क्षेत्रमा मनसून अलि बढ़ी सक्रिय भएसँगै पानी परिरहेको छ। आज दिउँसो बागमती र गण्डकी सहित पहाड़ी क्षेत्रका केही ठाउँमा पनि पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति तराई भागका थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। त्यस्तै बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ।
0: रौतहटको गरूडा नगरपालिका छ पोठियाहीबाट भारतको झारखण्डमा रहेको बाबा वैद्यनाथ र वासुकीनाथ दर्शन गर्न पुगेका यात्रु चढ़ेको बस दुर्घटना भएको छ। दुर्घटनामा एकजना बालक सहित तीनजनाको ज्यान गएको छ। 45 भन्दा धेरै यात्रु घाइते भएका छन्। रौतहट गरूडाका नवल चौधरी र वहाँकी श्रीमती तथा राजेश महतोका 14 वर्षीय छोरा शिवम महतोको ज्यान गएको प्रारम्भिक विवरण प्राप्त भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ। नाछाखा 15-54 नम्बरको बस दुर्घटनामा तीनजना नेपाली तीर्थालुको ज्यान गएको भारतीय संचार माध्यमहरूले समेत उल्लेख गरेका छन्। दुर्घटनाको विस्तृत विवरण आउन भने बाँकी नै छ।
1: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई थप व्यवस्थित र मितव्ययी बनाउन विशेष जोड़ दिएको छ। आज भएको प्रेस ब्रिफिङमा कार्यालयका प्रवक्ता हेमराज अर्यालले प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय तथा सरकारी निकायमा परिपत्र गरी अबदेखि कुनै पनि वैदेशिक भ्रमणका लागि कर्मचारी मनोनयन गर्नुभन्दा अगाडि अनिवार्य रूपमा पूर्व स्वीकृति लिन निर्देशन गरेको जानकारी दिनुभयो। यो व्यवस्थाले वैदेशिक भ्रमणलाई व्यवस्थित, पारदर्शी र मितव्ययी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको उहाँको भनाइ छ। यसका साथै वैदेशिक भ्रमणबाट प्राप्त सिकाइलाई सरकारी संयन्त्रभित्रै संस्थागत रूपमा सदुपयोग गर्ने अर्को नयाँ कार्यको समेत थालनी गरिएको छ। विभिन्न वैदेशिक अध्ययन, भ्रमण, तालिम, बैठक, गोष्ठी, सेमिनार, कार्यशाला तथा सम्मेलनहरूमा सहभागी भई कर्मचारीले हासिल गरेको ज्ञान, सीप, अनुभव तथा असल अभ्यासलाई आफ्नै कार्यालयका अन्य कर्मचारी माझ पुर्याउन अनिवार्य गरिएको हो। यसका लागि वैदेशिक भ्रमण सकेर कार्यालय कार्यालयमा हाजिर भएको पाँच दिनभित्र सम्बन्धित कर्मचारीले आफू कार्यरत निकायका अन्य कर्मचारीबीच सिकाइ तथा अनुभव आदान प्रदान गर्नुपर्ने व्यवस्था मिलाउन सबै निकायलाई पत्राचार गरिएको छ।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा वर्षभर सञ्चालन हुने खाद्य कम्पनीका सुपथ मूल्य पसल बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: सुन त मेरो कपड़ा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुर।

0: क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0556493333, 4935555।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 0825626601, 9858735990, 9858731684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
6: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कांग्रेसको संस्थापनेतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाण्डुमा शुरू। देउबाकै नेतृत्वमा पार्टी अघि बढ़ने नेता शशांक कोइरालाको भनाई, सुदृढ़ एकता आवश्यक रहेकोमा संस्थापन पक्षका उपसभापति शर्माको जोड़। रोल्पा कास्की लगायतका जिल्लामा बाढ़ी पहिरोबाट जनधनको क्षति। नेपाली तीर्थयात्री चढ़ेको बस भारतमा दुर्घटना, एक बालक सहित 3 जनाको ज्यान गयो। सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्व स्वीकृति अनिवार्य लगायतका खबर प्रस्तुत गर्यौं।
7: नेपाल दर्पणमा अब बाँकी खबर। स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रिया अन्तर्गत सर्पदंश र रेबिज विरूद्धको खोप आएको छ। स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर अनुज भट्टचनले सर्पदंश र रेबिज विरूद्ध प्रयोग हुने खोप प्राप्त भएको जानकारी दिनुभयो। उहाँका अनुसार सर्पदंश विरूद्धको 8,200 भायल र रेबिज विरूद्धको 17,600 भायल खोप काठमाण्डु टेकुमा रहेको केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको छ। प्राप्त खोप आवश्यक प्रक्रिया पूरा गरी 7 वटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्र मार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ। केही दिन अघिदेखि विशेष गरी रेबिज विरूद्धको खोप सहज रूपमा प्राप्त नभएको गुनासो थियो। गर्मी थप बढ़न थालेसँगै मध्य प्रदेश लगायत विभिन्न ठाउँमा सर्पदंशका घटना पनि बढ़न थालेका छन्। अत्याधिक गर्मीका कारण रौतहट, बारा र पर्सा लगायतका जिल्लामा सर्पदंशका घटना बढ़ेका छन्। वीरगंजमा रहेको नारायणी अस्पतालका प्रवक्ता डाक्टर उदय नारायण सिंहका अनुसार अस्पतालमा दैनिक 10 देखि 15 जनासम्म सर्पदंशका बिरामी उपचार गर्न आउने गरेका छन्। केही दिन अघिसम्म एन्टी स्नेक भेनमको अभाव देखिए पनि अहिले अस्पतालमा 100 भाइल औषधि मौजदात रहेको अस्पतालले जनाएको छ। डाक्टर सिंहले सर्पदंशबाट जोगिन राति सुत्दा झोल प्रयोग गर्न, घर वरपरको झाड़ी सफा राख्न, खेतमा काम गर्दा बुट तथा सुरक्षात्मक सामग्री प्रयोग गर्न तथा सर्पले टोकेपछि झारफुकमा नलागी तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्न आग्रह पनि गर्नुभएको छ। मध्य प्रदेश सरकारले सर्पदंशलाई मनसून र गर्मीयाममा बढ़ी देखिने सार्वजनिक स्वास्थ्य समस्याका रूपमा लिँदै उपचार केन्द्रमा औषधि, स्वास्थ्यकर्मी र आवश्यक उपकरणको व्यवस्थापनलाई व्यवस्थित बनाएको दावी गरेको छ। मध्य प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डाक्टर नागेन्द्र यादवका अनुसार सर्पदंशको उपचार हुने प्रदेशका 27 वटै अस्पताल तथा उपचार केन्द्रमा आवश्यकता अनुसार एन्टी स्नेक भेनम पठाउन थालिएको छ। प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा अहिले 900 भाइल एन्टी स्नेक भेनम मौजदात रहेको छ भने थप औषधि आउने प्रक्रियामा रहेको डाक्टर यादवले बताउनुभयो।
6: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अब सुपथ मूल्य पसललाई चाड़पर्वमा मात्र सीमित नराखी वर्षभर सञ्चालन गर्ने नीति अघि सारेको छ। कम्पनीको 7 औं वार्षिक उत्सवको अवसरमा हिजो सिंहदरबार परिसरभित्र नयाँ बिक्री कक्ष सञ्चालनमा ल्याउँदै देशभरि सुपथ मूल्य पसल कार्यक्रम शुरू गरियो। नयाँ बिक्री कक्ष सिंहदरबारभित्र उद्योग मन्त्रालय र गृह मन्त्रालयको बीचमा रहेको छ। कम्पनीका अनुसार देशका 44 जिल्लामा 193 बिक्री केन्द्रबाट उपभोक्तालाई सुपथ मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराइनेछ। वर्षमा दशैं तिहार र छठ जस्ता ठूला चाड़पर्वलाई लक्षित गरी सीमित अवधिको लागि सञ्चालन हुने यस्ता पसल यस वर्ष भने झण्डै 1 महिना अघिदेखि नै शुरूआत गरिएको छ। कम्पनीले अब सुपथ मूल्य पसललाई स्थायी रूपमा वर्षभर सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ। यसबाट उपभोक्ताले चाड़पर्वको समयमा मात्र होइन वर्षभर नै चामल, दाल, चिनी, नुन, तेल लगायत दैनिक आवश्यक वस्तु सहुलियत मूल्यमा खरिद गर्न सक्नेछन्।

0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत दिल्लीराज लम्साललाई हामीले सहुलियत पसलको दीर्घकालीन व्यवस्थापन कसरी हुन्छ भनेर सोधेका छौं।
1: हामीलाई नेपाल सरकारले उपलब्ध गराएको अनुदानबाट पुगेसम्म हामीले लामो अवधिसम्म यसलाई निरन्तरता गर्नेछौं र रकम अपुग हुने जस्तो अवस्था आएमा हामी वर्षको अन्ततिर नेपाल सरकारसँग अनुरोध गरेर कुनै अन्य शीर्षकबाट समायोजन वा थप रकम बजेट निकासा गरेर हामी यो वर्षभरि नै सञ्चालन गर्ने प्रयासमा छौं।
2: अहिलेसम्मको अवस्था हेर्दाखेरि हामी शहर केन्द्रित थियौं धेरैजसो ठाउँहरूमा र दुर्गममा पनि केही ठाउँहरूमा हामी पुगेका थियौं। अझै दुर्गममा चाहिँ हामी पुगिसकेका छौं कि छैनौं?
1: नेपाल खाद्य संस्थान र अहिले खाद्य व्यवस्था कम्पनीको सेवा क्षेत्र नै दुर्गम केन्द्रित हो। शहरी इलाकामा कमै उपभोक्ताले खाद्यको सेवा लिने गर्नुभएको छ र दुर्गमका अधिकांश जनताहरूले लिनुभएको छ र हामी चाहिँ दुर्गममा पनि अति दुर्गम ठाउँहरूमा हामी प्रत्येक वर्ष चाहिँ विस्तारित हुँदै गइरहेका छौं र अहिले पनि 101 पालिकासँग हामीले समझदारी यमयोग गरेर खाद्य आपूर्ति गर्दै आइरहेका छौं।
2: विशेष गरी शहरी क्षेत्रमा यो चाडपर्वको बेलामा अलिक बढी समस्याको पाटोहरू जोडिन्छ, जस्तै गुणस्तरको कुराहरू भयो अनि खाद्यान्न मौजदातको कुराहरू पनि अलिकति समस्याको पाटोको रूपमा रहँदै आएको देखिन्छ। यो समस्या हुन नदिनुको लागि चाहिँ यस वर्षदेखि अथवा केही नयाँ गरेका छौं कि खासै फरक छैन पहिलेका वर्षहरूको तुलनामा?
1: गुणस्तरमा हामी धेरै सचेत रहँदै आएका छौं र हाम्रा गोदामहरूमा हाम्रा गुणस्तर प्राविधिकहरूले समय समयमा खाद्य गुणस्तर निरीक्षण गर्ने र नेपाल सरकारको खाद्य परिवहन तथा गुणस्तर नियन्त्रण विभागबाट समेत समय समयमा निरीक्षण हुने गरेको छ। त्यस कारणले हामीले चाहिँ आफ्ना खाद्य वस्तुहरूको गुणस्तर निरन्तर कायम राख्ने गरेका छौं र आम उपभोक्तालाई गुणस्तर ह्रास भएको खाद्यान्न उपलब्ध गराउन हुँदैन भन्ने कुरामा हामी सचेत छौं र गुणस्तरयुक्त खाद्यान्न हामीले वितरण गर्दै आइरहेको एउटा निवेदन गर्दछौ।
2: वर्षभरिमा 40-50 रुपियाँ महँगी पर्छ, तर हामीले सहुलियत पसलबाट चाहिँ 5-10 मूल्यमा हामी छुट पाउने गरेका छौं। खासै राहत हुँदैन भन्ने एउटा गुनासो उहाँहरूको सुनिन्छ, यसलाई चाहिँ कसरी हेरिन्छ?
1: हाम्रो खाद्य व्यवस्था तथा व्यापार कम्पनीले वितरण गरिने खाद्यान्न नै सहुलियत यतिकै पनि सहुलियत हुन्छ साबीको मूल्यमा पनि, त्यसमा पनि हामीले 5 रुपियाँ छुट दिँदा प्रति क्विन्टलमा 500 हुन जान्छ। खाद्यमा गयौँ भने यतिमा पाइन्छ भन्ने मनसायले चाहिँ व्यापारीहरूले पनि बाध्य भएर उनीहरूले चाहिँ हाम्रो मूल्यको आधारमा दिन बाध्य हुन्छन् र यसले हाम्रो आम बजारलाई सन्तुलनमा राख्न सहयोग गर्छ। यसले यसको हाम्रो चाहिँ सहुलियत मूल्य पसलको प्रभाव चाहिँ अवश्य पनि बजारमा पर्छ र हाम्रो गोदाममा अथवा हाम्रो आउटलेटहरूमा आएर सेवा लिने वा बाहिरबाट लिने सबैले चाहिँ हामीले गरेको कार्यले चाहिँ उहाँले लाभ लिन सक्नुहुन्छ।
2: साउनबाट चाडपर्वको एउटा लहर नै शुरू हुन्छ, यसलाई विशेष ध्यानमा राखेर हामीबाट हुने कुराहरूमा अलिकति केही परिमार्जन भएका छन् कि पहिले जसरी हुन्थ्यो त्यसैलाई निरन्तरता दिइएको छ?
1: 1.5 महिना अगाडि नै हाम्रो सुबोध मूल्य पसल सञ्चालन गर्यो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपाली जनता आम उपभोक्तालाई सेवा गर्न तत्पर छ, यसले चाहिँ समयमै आफ्ना चाहिँ निर्णयहरू गरेर बेलैदेखि सहुलियत मूल्य पसल सञ्चालन गर्छ र सुबोध मूल्यमा खाद्यान्न उपलब्ध गराउँछ भन्ने विषयमा चाहिँ आम उपभोक्तालाई जानकारी रहोस् र यसलाई हामी निरन्तर गर्छौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका आउटलेटहरूबाट सेवा लिनुहोस्, हामीसँग पर्याप्त मौद्दा छ।

0: नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
1: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
0: बस्तीभित्र निश्चित ठाउँ खुला राखौं र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
1: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
0: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: खुशीको कनेक्शन।
2: कपाल झर्ने वा पातलिने समस्याले चिन्तित हुनुहुन्छ?
0: डर्मानेंट हेयर ट्रांसप्लांट स्किन केयर एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर में उपलब्ध छ अत्याधुनिक हेयर ट्रांसप्लांट सेवा। अनुभवी विशेषज्ञ, आधुनिक प्रविधि र व्यक्तिगत परामर्श सहित तपाईको आवश्यकता अनुसार गुणस्तरीय उपचार प्रदान गरिन्छ।
2: थप जानकारी तथा परामर्शका लागि आजै 9865424296 नम्बरमा व्हाट्सएप वा फोन गर्नुहोस्।
0: डर्मानेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर पाटन हॉस्पिटल रोड लगनखेल। संपर्क 01-545-46-66।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। पत्रकार किशोर श्रेष्ठलाई आउँदो सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाई गर्दै श्रेष्ठलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो। श्रेष्ठको घरबाट प्रहरीले लिएर गएको दुईवटा ल्यापटप र जनआस्था साप्ताहिकको कार्यालय बाट लगेको 6 सीपीयू पनि अदालतमा ल्याउन अदालतले आदेश दिएको छ। श्रेष्ठलाई गैर कानूनी थुनामा राखेको भन्दै उहाँकी श्रीमती सरस्वती श्रेष्ठले हिजो बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो। रिटमाथि प्रारम्भिक सुनवाईपछि अदालतमा उपस्थित गराउन आदेश भएको हो। प्रहरीले अस्ति बुधबार राति पत्रकार श्रेष्ठलाई पक्राउ गरेको थियो। यस्तै प्रहरीले पत्रकार श्रेष्ठको घर र जनआस्था साप्ताहिकको कार्यालयमा खानतलासी पनि गरेको थियो।
3: सभामुख डोल प्रसाद अर्यालले नेपालको पर्यटन क्षेत्रको विकासका लागि अब वार्षिक 20-30 लाख पर्यटकको न्यून लक्ष्यमा मात्र सीमित नभई 1 करोड़ भित्र्याउने वृहत योजनाका साथ अघि बढ़नुपर्ने बताउनु भएको छ। नेपाल पर्यटन व्यवसायको छाता संगठन नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स नाटाको 59 वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्यालले देशको पर्यटन उद्योगलाई पुनः उत्थान मात्र नभई तीव्र गतिमा अघि बढ़ाउन ठूलो सपना र स्पष्ट योजना आवश्यक रहेकोमा जोड़ दिनुभयो। कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेलले नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स अहिले चरम ऋण राजनैतिक हस्तक्षेप र व्यथितिमा फँसेको उल्लेख गर्दै उहाँले यसको पुनर्संरचना आवश्यक भएको बताउनु भएको छ।
4: काठमाडौँको भृगुटी मण्डपमा आज चौथो दिन पनि नाइमा अटो एक्सपो चलिरहेको छ। आज पनि एक्सपो अवलोकनमा दर्शकको भीड़ लागेको छ। गाड़ीको कुम्भ मेलाको रूपमा चर्चित नाइमा मोबिलिटी एक्सपो 2026 गएको मंगलबारदेखि शुरू भएको हो। पर्सि आइतबारसम्म चल्ने एक्सपोमा 55 भन्दा बढ़ी ब्राण्डका गाड़ी राखिएका छन्।
3: कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ। नेप्से परिसूचक आज 7.37 अंकले घटेर 2643.83 बिन्दुमा झरेको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार आज विभिन्न कम्पनीका 97,54,403 कित्ता सेयर 4,27,56,00,00 रूपियाँमा कारोबार भएको छ। सेयर खरिद बिक्री भएको छ। आज 13 उपसमूह मध्ये 4 उपसमूहको शेयर मूल्य बढ्दा 9 उपसमूह घटेका छन्। आज 101 कम्पनीको शेयर बढ़यो भने 164 कम्पनीको मूल्य घट्नुका साथै 12 कम्पनीको मूल्य स्थिर रह्यो। हिजो नेप्से सूचक 8.81 अंक बढ़ेको थियो। त्यस्तै 3,72,00,00,000 रूपियाँ बराबरको शेयर खरिद बिक्री भएको थियो।
4: काठमाण्डुमा आजदेखि लोकल कन्फरेन्स अफ युथ सम्मेलन शुरू भएको छ। जलवायु कार्यमा युवाको सहभागिता बढ़ाउँदै नीति तथा निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो। जलवायु पारदर्शिताका लागि एकजुट भन्ने नारासहित शुरू भएको सम्मेलनले राज्यका विभिन्न संयन्त्रमा युवाको सहभागिता र निर्णय प्रक्रियामा उनीहरूको संलग्नता सुनिश्चित गर्न नीतिगत सुझाव तयार गर्नेछ। साथै स्थानीय जलवायु कार्यलाई राष्ट्रिय तथा विश्वव्यापी जलवायु प्रक्रियासँग जोड्ने मार्गचित्र समेत तयार गरिने आयोजकले जनाएको छ। नेप्लिज युथ फर क्लाइमेट एक्सनकी राष्ट्रिय संयोजक आकृति टोटेलले सम्मेलनबाट बाल बालिका तथा युवाको साझा धारणा समेटिएको घोषणा पत्र तयार गरिने बताउनुभयो। सम्मेलन पर्सिसम्म चल्नेछ।
3: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेको बेला उत्तर कोरियाले नयाँ प्रतिरोधको चेतावनी दिएको छ। आउँदो सोमबारदेखि शुरू हुने 11 दिने उल्ची फ्रीडम सील्ड अभ्यास अमेरिका र दक्षिण कोरियाले हरेक वर्ष गर्दै आएका सैन्य अभ्यास मध्येको एक हो। उत्तर कोरियाको विदेश मन्त्रालयले अमेरिका दक्षिण कोरियाको सैन्य अभ्यास यूरोप मध्य पूर्व र विश्वका अन्य क्षेत्रमा सैन्य तथा राजनैतिक अवस्था दिन प्रतिदिन गम्भीर बन्दै गएको समयमा हुन लागेको जनाएको छ। आणविक हतियार सम्पन्न उत्तर कोरियाबाट हुन सक्ने सम्भावित आक्रमणको सामना गर्न दुवै देशका सेनालाई तयार पार्नु यो अभ्यासको मुख्य उद्देश्य रहेको समाचार संस्था एएफपीले जनाएको छ। तर उत्तर कोरियाले यस्ता अभ्यासलाई लामो समयदेखि आफू विरूद्ध हुने आक्रमणको पूर्व अभ्यास भन्दै विरोध गर्दै आएको छ। रूस युक्रेन युद्धबाट उत्तर कोरियाली सेनाले हासिल गरेको आधुनिक युद्ध अनुभवलाई समेत ध्यानमा राखेर अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेका बेला प्योङयाङले त्यसको जवाफमा नयाँ स्तरको प्रतिशोध अपनाउने चेतावनी दिएको हो।
4: नेपाल दर्पणमा अब खेल खबर। मलेसियामा हुने एसीसी पुरूष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेटर टोलीको विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले आज एक कार्यक्रम गरी कप्तान सन्दीप लामिछाने सहित 14 सदस्यीय टोलीलाई विदाई गरेको हो। नेपाली टोली प्रतियोगिता अघि भारतमा 10 दिन प्रशिक्षण र तयारी गरेर मलेसिया जानेछ। टोलीमा सन्दीप सँगै आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, बशीर अहमद, ईशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी छन्। आउँदो भदौ 14 गतेदेखि शुरू हुने प्रतियोगितामा 10 टोली सहभागी हुँदैछन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह एमा नेपाल सहित साउदी अरब, बहराइन, मलेसिया र हङकङ तथा समूह बीमा यूएई, ओमान, कुवेत, कतार र सिंगापुर रहेका छन्। तालिका अनुसार नेपालले समूह चरणको पहिलो खेल भदौ 14 गते बहराइनसँग खेल्नेछ। समूह चरणबाट पछि शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। फाइनल खेल भदौ 27 गते हुनेछ।
3: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाण्डुमा शुरू। देउवाकै नेतृत्वमा पार्टी अघि बढ्ने नेता शशांक कोइरालाको भनाई, सुदृढ एकता आवश्यक रहेकोमा संस्थापन पक्षका उपसभापति शर्माको जोड।
3: सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्व स्वीकृति अनिवार्य, नयाँ मापदण्ड लागू। काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डाक्टर बराल नियुक्त।
4: सर्पदंश र बीज विरूद्धको खोप भित्रियो, अहिले देखिएको अभाव टर्ने। खाद्य कम्पनीको शपथ मूल्य पसल अब वर्षभर सञ्चालन हुने। 44 जिल्लाका 193 बिक्री केन्द्रबाट उपभोक्तालाई राहत पुग्ने अपेक्षा।
3: अमेरिका र दक्षिण कोरियाबाट संयुक्त सैन्य अभ्यासको तयारी, उत्तर कोरियाद्वारा नयाँ प्रतिरोधको चेतावनी।
4: र एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ दि एफएम 95 मेगाहर्ज।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
6: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरंग तथा बहिरंग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
5: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमसुङ। सम्पर्क फोन 0664021234, मोबाइल 98415414848।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै देशी सहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू: कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
10: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
10: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
10: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 98464 95074 र 98065854।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
11: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
11: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
11: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेषहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
11: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 98560602900।

0: नमस्कार, म वसन्ता रेडियो मर्स्याङ्दी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्दी .org मा साँझ 6:35 बजेको मर्स्याङ्दी समाचारमा स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पसलहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: एचबीसीएस नमूना सामुदायिक अस्पतालमा सेवा विस्तारसँगै नागरिकको विश्वास बढ़दो। एक वर्षमा 21,000 बढ़ीले लिए स्वास्थ्य सेवा। सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन सुन्दर बजार नगरपालिकाको 35 दिने अल्टिमेटम। बेसी सहर नगरपालिकामा एक वर्षमा 6 करोड़ भन्दा बढ़ी राजस्व संकलन। उडान नम्बर 7 को आन्तरिक आय सबैभन्दा बढ़ी। र कोलासुथारमा जलविद्युत आयोजनाको व्यवसाय दर्ता अनिवार्य। क्षमता अनुसार अनिवार्य रूपमा व्यवसाय दर्ता तथा नवीकरण गर्नुपर्नेछ।

0: अब समाचार विस्तारमा सुन्दरबजार नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन 35 दिने सूचना जारी गरेको छ। नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण नियन्त्रण अभियानलाई औपचारिक रूपमा अघि बढ़ाउँदै सम्बन्धित व्यक्ति तथा संस्थालाई आफैले संरचना हटाउन आग्रह गरेको हो। नगरपालिकाको वड़ा नम्बर 9 सिउँडीबारमा रहेका संरचना हटाउनको लागि शुक्रबार सम्बन्धित नामा सूचना समेत टाँस गरेको छ। सूचना टाँस गर्दै सुन्दर बजार वड़ा नम्बर 9 का वड़ाध्यक्ष मनराज गुरूङ सहित सूचना प्रविधि अधिकृत सुजन मिश्र, इन्जिनियर विकास सेडाई, अमिन सुसन अधिकारी लगायतका कर्मचारीहरूले 35 दिनभित्र संरचना हटाउन अनुरोध समेत गरेका छन्। नगरपालिकाले जारी गरेको सूचनामा स्थानीय सरकार संचालन ऐन 2074 परिच्छेद 13 बमोसिम नगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक एलानी प्रति गौचरण खर्क कुलो राजकुलो भीरपाखु वन खोला नदी तथा खोल्सा लगायतका सार्वजनिक प्रकृतिका जग्गामा निर्माण भएका अस्थायी तथा थायी संरचना र सार्वजनिक जग्गाको खोजी तथा संरक्षण कार्य शुरू गरिएको जनाएको छ। नगर कार्यपालिकाको 2083 साउन 14 गते बसेको बैठकको निर्णय अनुसार पहिलो चरणमा वड़ा नम्बर 9 स्थित सिउँडीबार चोक ओरपरका सरकारी तथा सार्वजनिक पहिचान भएका जग्गामा व्यक्तिगत वा व्यावसायिक प्रयोजनका लागि निर्माण गरिएका संरचना हटाउने प्रक्रिया अघि बढ़ाइएको नगरपालिकाले जनाएको छ। नगरपालिकाका अनुसार सार्वजनिक जग्गामा निर्माण गरिएका अस्थायी तथा थायी संरचना सम्बन्धी सूचना प्रकाशित भएको मितिले 35 दिनभित्र हटाइसक्नुपर्नेछ। तोकिएको अवधिभित्र संरचना नहटाए नगरपालिकाले प्रचलित कानून बमोसिम आफै संरचना हटाउने र त्यस क्रममा लाग्ने सम्पूर्ण खर्च समेत सम्बन्धित अतिक्रमणकर्ताबाट सरकारी बाँकी सरह असूल गर्ने जनाएको छ। साथै नियम अनुसार कार्यवाही प्रक्रिया अघि बढ़ाइने चेतावनी समेत दिएको छ। नगरपालिकाले पहिलो चरणमा सिउँडीबार क्षेत्रबाट अभियान अघि बढ़ाएपछि खत्रीफाँटी पाउदी लगायत नगरपालिकाका अन्य क्षेत्रमा रहेका सार्वजनिक स्थान तथा जग्गामा निर्माण गरिएका संरचनाको समेत पहिचान गरी हटाउने प्रक्रिया अघि बढ़ाउने तयारी गरेको छ। यसले सार्वजनिक जग्गा संरक्षणसँगै नगर क्षेत्रको सड़क तथा सार्वजनिक स्थानलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको नगर प्रमुख कृष्ण प्रसाद कोइरालाले बताउनुभयो। विशेषा नगरपालिकाले आर्थिक वर्ष 2082-83 राजस्व संकलनतर्फ उल्लेख्य प्रगति गरेको जनाएको छ। नगरपालिकाको तथ्याङ्क अनुसार नगरपालिका अन्तर्गतका 11 वडाबाट 2,04,79,705 रूपियाँ राजस्व संकलन भएको छ। त्यस्तै नगरपालिकाको राजस्व शाखा मार्फत 4,41,36,022 रूपियाँ राजस्व संकलन भएको नगरपालिकाले जनाएको छ। वडा र राजस्व शाखाबाट भएको संकलन जोड्दा नगरपालिकाले आर्थिक वर्ष 82-83 6,09,13,327 रूपियाँ राजस्व संकलन गरेको देखिन्छ। वडागत रूपमा हेर्दा वडा नम्बर 7 राजस्व संकलनमा सबैभन्दा अगाडि रहेको छ। वडा नम्बर 7बाट मात्रै 68,57,515 रूपियाँ राजस्व संकलन भएको छ। यसै गरी वडा नम्बर 8बाट 37,39,324 रूपियाँ, वडा नम्बर 2बाट 19,34,231 रूपियाँ, वडा नम्बर 11बाट 15,89,406 रूपियाँ, वडा नम्बर 3बाट 15,38,340 रूपियाँ राजस्व संकलन भएको छ। यसै गरी वडा नम्बर 10बाट 12,15,781, वडा नम्बर 6बाट 10,09,080 रूपियाँ राजस्व संकलन भएको छ भने वडा नम्बर 8बाट 8,30,167 रूपियाँ, वडा नम्बर 1बाट 8,21,266 रूपियाँ, वडा नम्बर 5बाट 5,43,663 रूपियाँ र वडा नम्बर 4बाट 4,20,933 रूपियाँ राजस्व संकलन भएको नगरपालिकाले जनाएको छ। वडा नम्बर 7ले मात्रै कुल वडागत राजस्वको करिब 1/3 संकलन गरेको देखिन्छ। यसले वडा नम्बर 7को आर्थिक गतिविधि तथा आन्तरिक आय कर तथा राजस्व संकलनमा देखिएको सक्रियतालाई समेत छल्काएको छ। नगरपालिकाले स्थानीय तहको आन्तरिक आमदानीलाई थप मजबूत बनाउन करको दायरा विस्तार, राजस्व प्रशासनलाई व्यवस्थित बनाउने तथा नागरिकलाई कर तथा राजस्व बुझाउन सहज वातावरण निर्माण गर्न सके आगामी वर्षमा आन्तरिक आमदानी अझ बढ़ने अपेक्षा गरिएको छ। स्थानीय तहको विकास निर्माण र सेवा प्रवाहका लागि आन्तरिक राजस्व महत्वपूर्ण स्रोत भएकाले राजस्व संकलनमा देखिएको यो प्रगतिलाई सकारात्मक रूपमा हेरेको नगरपालिकाले जनाएको छ। कोलसुथर गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र संचालित तथा निर्माणाधीन जलविद्युत आयोजनाहरूलाई अनिवार्य रूपमा व्यवसाय दर्ता तथा नवीकरण गर्न निर्देशन दिएको छ। गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै आर्थिक ऐन 2083 अनुसूची 11 बमोजिम गाउँपालिका क्षेत्रभित्र रहेका जलविद्युत आयोजनाले व्यवसाय दर्ता तथा नवीकरण गर्नुपर्ने व्यवस्था गरिएको हो। गाउँपालिकाले आर्थिक ऐन अनुसार आयोजनाको उत्पादन क्षमताका आधारमा दर्ता तथा नवीकरण दस्तुर समेत निर्धारण गरेको छ। निर्धारित शुल्क अनुसार 1 मेगावाट उत्पादन क्षमतासम्मका आयोजनाले 10,000 रूपियाँ तिर्नुपर्नेछ। 1 देखि 5 मेगावटसम्मका आयोजनाले 25,000 रूपियाँ, 5 देखि 30 मेगावटसम्मका आयोजनाले 50,000 रूपियाँ र 30 मेगावट भन्दा माथि उत्पादन क्षमता भएका आयोजनाले 1,00,000 रूपियाँ दर्ता नवीकरण दस्तुर तिर्नुपर्नेछ। गाउँपालिकाले आयोजनाहरूलाई कम्पनी दर्ता प्रमाणपत्र, विद्युत आयोजना प्रतिवेदन, इजाजत पत्र, नियमावली तथा प्यान भ्याड दर्ता प्रमाणपत्र लगायत आवश्यक कागजात सहित राजस्व शाखामा उपस्थित भई व्यवसाय दर्ता तथा नवीकरण गराउन आग्रह गरेको छ। तोकेको समयभित्र व्यवसाय दर्ता तथा नवीकरण नगराए प्रचलित कानून तथा गाउँपालिकाको नियम अनुसार कार्यवाही प्रक्रिया अघि बढ़ाइने प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद वाग्लेले बताउनुभयो। हाल कोलसुथर गाउँपालिका क्षेत्रमा 7.5 मेगावटको भुजुङ हाइड्रो पावर कम्पनी लिमिटेड, 13.424 मेगावटको मिदिम 1 जलविद्युत आयोजना, 4.8 मेगावटको मध्य मर्स्याङ्दी हाइड्रो पावर कम्पनी लिमिटेड तथा विन्दवासिनी हाइड्रो पावर विकास कम्पनी लिमिटेडद्वारा निर्मित ध्रुदी बी 6.6 मेगावट क्षमताको जलविद्युत आयोजना लगायतका आयोजना सञ्चालन तथा निर्माणाधीन अवस्थामा रहेका छन्। गाउँपालिकाले व्यवसाय दर्ता तथा नवीकरणका लागि सम्बन्धित सबै जलविद्युत आयोजनालाई जानकारी गराउँदै आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन समेत दिएको छ। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्स्याङ्दी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: मर्स्याङ्दी गाउँपालिकाको निशुल्क विद्युत सुविधामा आबद्ध हुन निवेदन दिने सम्बन्धी अत्यन्त जरूरी सूचना। मर्स्याङ्दी गाउँपालिकाको आर्थिक वर्ष 2083-84 स्वीकृत नीति तथा कार्यक्रम अन्तर्गत उज्यालो मर्स्याङ्दी कार्यक्रम अनुसार मर्स्याङ्दी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 बमोजिम मर्स्याङ्दी गाउँपालिका भित्र स्थायी रूपमा बसोबास गर्ने घर परिवारलाई मासिक 50 युनिटसम्म निशुल्क विद्युत सुविधा उपलब्ध गराइने भएको हुँदा उक्त सुविधामा आबद्ध हुन मर्स्याङ्दी गाउँपालिका भित्रका नेपाल विद्युत प्राधिकरण विद्युत महसुल संकलन विनियमावली 2078 बमोजिम गृहस्थ वर्ग वर्गीकरणमा पर्ने विद्युत उपभोक्ताहरूले भदौ 10 गते भित्र अनिवार्य रूपमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित मर्स्याङ्दी गाउँपालिका निशुल्क विद्युत सम्बन्धी ऐन 2083 अनुसूची 1 बमोजिमको ढाँचामा सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै तोकिएको म्याद भन्दा पछाडि पेश भएका निवेदन उपर कुनै कार्यवाही नहुने बेहोरा समेत जानकारी गराइन्छ। पुनश्च मर्स्याङ्दी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 मर्स्याङ्दी गाउँपालिकाको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको छ। निवेदन फारम सम्बन्धित वडा कार्यालयमा उपलब्ध हुनेछ।
2: के तपाईँले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
3: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
2: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
3: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
2: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
3: यस्तो विवाह स्वत बदर हुन्छ।
2: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्षसम्म कैद वा 30,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
3: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
2: बाल विवाहका गम्भीर असरहरू,
3: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
2: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
3: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
2: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
3: बाल विवाह आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
2: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
3: के हाम्रो पहिचान यही नै हो त?
2: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
3: आउनुहोस् हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
2: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
4: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
5: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडेल हस्पिटल प्राइभेट लिमिटेडमा।
4: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडेल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
6: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
4: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909900। मोबाइल 98477-69229।
7: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
8: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी पहिरो डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्ने सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
7: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला खोल्सा नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
8: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
7: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका ज्येष्ठ नागरिक गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
8: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था बाढ़ी पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
7: सचेतना सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
4: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz।
0: विश्रामपछि स्वागत छ, अब बाँकी समाचार। स्थानीय बजारमा पछिल्लो समय खाना पकाउने एलपी ग्यासको सम्बन्धमा धेरै चर्चा हुने गरेको छ। ग्यास अभाव भएसँगै उपभोक्ताहरू दिनु जसो ग्यास विक्रेताकोमा लाइनमा बस्ने गरिएको देखिएको छ। यसै क्रममा लमसुङमा उपभोक्ताहरू ग्यास नपाएको र विक्रेताहरूले ग्यास पूरा मात्रामा आएको भनिरहँदा जिल्लामा के कस्तो अवस्था छ भन्ने विषयमा अनुगमन पनि भइरहेको छ। यसै विषयमा कुराकानी गर्नको लागि यतिखेर हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ जिल्ला स्तरीय बजार अनुगमन समितिका फोकल पर्सन दिननाथ अधिकारी। सर, यहाँलाई स्वागत छ। हजुर, अहिले पछिल्लो समय ग्यासको बारेमा धेरै चर्चाहरू भइरहेको छ। सामाजिक सञ्जालमा उपभोक्ताले ग्यास नपाएको कुराहरू चाहिँ धेरै लेख्ने गर्नुभएको छ। यस विषयमा हाम्रो लमजुङ जिल्लामा चाहिँ के कस्तो छ अवस्था भनिदिनुहोस् न।
9: नमस्कार हजुर, हाम्रो लमजुङ जिल्लामा ग्यासको अवस्था बाहिर भने जस्तो बजारमा देखिए जस्तो त्यस्तो अभाव छैन। हाम्रो अघिल्लो महिनाको तुलनामा अहिले चाहिँ हाम्रो साउन महिनामा लगभग पहिलाको महिनामा 4100 र अहिले चाहिँ 5300 गरी धेरै मात्रामा पनि आएको छ। तर आउँदा आउँदै पनि त्यो ग्यास कहाँ गएको छ, पब्लिकले पाएको छैन भन्ने एउटा गुनासो आएको छ, त्यसको लागि चाहिँ हामीले नियमन अनुगमन नियमनलाई एकदम बढाएका छौँ। त्यसको लागि चाहिँ हामीले के गरेका छौँ भने डिलरबाट जुन ग्यास आउँछ डिलरबाट नै उपभोक्तालाई दिँदा उपभोक्ताहरू दोहोरिने एउटैले दुई तिनवटा लाने सम्भावना चाहिँ धेरै भएको कारणले गर्दा उपभोक्ताले जुन खुद्रा पसलबाट नियमित रूपमा साबिकमा जसरी ग्यास लानुहुन्थ्यो उहाँहरूलाई डिलरबाट चाहिँ खुद्रा पसलमै पठाएर त्यो चाहिँ समस्यालाई चाहिँ हल गर्ने प्रयास गरेका छौँ म्याडम।
10: हजुर, अहिले तत्कालले पनि अनुगमनै हुनुहुन्छ जस्तो लागिरहेको छ यहाँ होइन?
9: हजुर, म अनुगमनमै छु।
10: हजुर, अहिलेको अनुगमनमा चाहिँ के पाइयो बताइदिनुहोस् न।
9: अहिलेको अनुगमनमा हामीले जसरी हाम्रो एउटा समितिले अनुगमन समितिले हामीले डिलरबाट सिधै चाहिँ पब्लिकलाई नदिइकन हाम्रो चाहिँ खुद्रा पसललाई दिने जुन भनेको थियो खुद्रा पसलले त्यहाँ चाहिँ स्टपर राखेको होइन गाउँमा पठाउने भनेर त्यो बाहनामा राखेको देखिएको छ, त्यसलाई हामीले तुरन्त रूपमा हामी ठाउँको ठाउँ उसलाई त्यो ग्यासहरू बिक्री गर्नको लागि उहाँ नाम लिस्ट अनुसारको जे टिपाउनु भएको थियो उहाँहरूलाई चाहिँ त्यो तत्काल त्यहाँ नराखिकन बिक्री गर्न हामीले निर्देशन दिएर हाम्रै उपस्थितिमा त्यो खाली पनि गराइसकेका छौँ र यो समस्या अझै अरू पसलमा पनि छ कि होइन हाम्रो प्रशासनबाट एउटा चाहिँ टोलीबाट विशेष टोली खटाएर ती खुद्रा पसलमा पनि कति उहाँहरूले पनि राख्नु भएको छ कि र पब्लिकलाई उहाँले नियमित ग्राहकहरूलाई दिनुपर्ने ग्यासहरू दिनुभएको छैन भनेर पनि हामीले एउटा टोली पनि खटाइसकेका छौँ। त्यसैले गर्दा हामीले चाहिँ बजारमा त्यो विषयलाई नै अनुमान कार्यालय निरन्तर दिएका छौँ।
10: हजुर, झन्डै एक हप्ता अगाडि उद्योग वाणिज्य संघको अध्यक्ष र प्रशासनले पनि ग्यास चाहिँ अभाव छैन लमजुङमा भनेर भनिरहँदा त्योभन्दा पछिल्लो समय उपभोक्ताले चाहिँ हामीले ग्यास पाएनौँ भनेर सामाजिक सञ्जालमा र प्रत्यक्ष पनि भनिरहनु भएको छ। यो अवस्थामा चाहिँ यो बीचमा चाहिँ जिल्ला अनुगमन समितिले प्रशासनले यसलाई कसरी निगरानी गर्यो, त्यस्तो केही अब कारवाहीको प्रक्रियामा ल्याउनु पर्ने त्यस्तो केही भयो कि भएन?
9: हामीले एकदमै भन्नुपर्दा त्यसरी स्टकमा राखेर ग्राहकलाई नदिकन उनीहरूले कालो बजारी गरेको लुकाएर राखेको जम्माखोरी गरेको भन्ने त्यसरी ठ्याक्क हामीले देखेका छैनौँ। जुन जुन डिनर ग्यास आएको छ डिनरहरूमा त्यसको प्रहरी प्रशासन चाहिँ त्यो रोबरमै धारिएको छ, रोबरमा धारेर सम्बन्धित खुद्रा पसलमा दिनुपर्ने उपभोक्तालाई दिएको छ होइन, त्यो उनीहरूले चाहिँ त्यसलाई नियमित अनुगमन गरेर त्यसलाई पारदर्शी ढङ्गले ग्यास वितरण भएको छ।
10: जानकारीको धन्यवाद। भनेपछि अब आगामी दिनमा चाहिँ उपभोक्ताले ग्यास पाइएन भनेर गुनासो चाहिँ सुन्नुपर्ने छैन भन्ने आशा गर्नु होइन त?
9: एकदम हामीले चाहिँ नियमित अनुगमन भएको छ, त्यसै विषयमा उपभोक्ताहरूको गुनासोलाई सम्बोधन गर्नको लागि एकदम छिटै सम्बोधन गर्नका लागि हामी समिति जिल्ला बजार अनुगमन समिति एकदम लागु पर्छ।
10: हस्, धन्यवाद सर यहाँलाई। उहाँ हुनुहुन्थ्यो जिल्ला स्तरीय बजार अनुगमन समितिका फोकल पर्सन दिननाथ अधिकारी, जो अहिले पनि ग्यासकै सम्बन्धमा बजार अनुगमनमा हुनुहुन्छ। उहाँ सहितको टीम चाहिँ बजार अनुगमनमै रहेको जानकारी प्राप्त भएको छ। यद्यपि जिल्ला स्तरीय अनुगमन समितिको संयोजक सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति हुने भए पनि उहाँ सहितको समितिले चाहिँ अहिले बजार अनुगमन गरिरहेको जानकारी प्राप्त भएको छ। सुन्दरबजार स्थित एसडीसीएस नमूना सामुदायिक अस्पतालले आर्थिक वर्ष 2082-83 स्वास्थ्य सेवा विस्तार, आधुनिक उपकरणको प्रयोग, विशेषज्ञ सेवा थप तथा समुदाय केन्द्रित स्वास्थ्य कार्यक्रमहरूको प्रभावकारी संचालन मार्फत उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ। नयाँ सेवाको शुरूआत, उपचार सेवाको गुणस्तरमा सुधार तथा विशेषज्ञ सेवाको पहुँच विस्तारसँगै अघिल्लो आर्थिक वर्षको तुलनामा अस्पतालमा सेवा लिन आउने बिरामीको संख्यामा वृद्धि भएको छ। अस्पतालका अनुसार आर्थिक वर्ष 2082-83 21,137 जनाले बहिरंग सेवा लिएका छन्, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा करिब 21% बढ़ी हो। सो अवधिमा 2,987 जनाले आकस्मिक सेवा, 3,495 जनाले दन्त सेवा, 1,974 जनाले फिजियोथेरापी सेवा तथा 2,775 जनाले अल्ट्रासाउण्ड सेवा लिएका छन्। यसै गरी अस्पतालमा 1,36,110 प्रयोगशाला परीक्षण, 3,706 जनाको एक्सरे, 596 जनाको आँखा परीक्षण, 711 जनालाई मनोपरामर्श सेवा, 173 जनालाई रेबिस्कोप, 126 जनाको डेंगू परीक्षण तथा 3,422 माइनर शल्यक्रिया सम्पन्न गरिएको छ। आर्थिक वर्षभर अस्पतालले उपचारात्मक, प्रबन्धनात्मक तथा समुदायलक्षी स्वास्थ्य सेवा मार्फत हजारौं नागरिकलाई प्रत्यक्ष लाभ पुर्याएको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठ बताउनुहुन्छ। उपचार सेवासँगै अस्पतालले सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै समुदाय केन्द्रित विभिन्न निशुल्क स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको छ। गत आर्थिक वर्षमा 6,936 जनाले निशुल्क उपचार सेवा प्राप्त गरेका छन्। मालिङ राइन सुन्दर बजार तथा वर्षाङदी क्षेत्रमा सञ्चालन गरिएका निशुल्क स्वास्थ्य शिविरबाट 2,335 जना लाभान्वित भएको अस्पतालका सूचना अधिकारी शोभा ठकुरीले जानकारी दिनुभयो। यसै गरी समुदायमा सञ्चालन गरिएको नसर्ने रोग स्क्रीनिङ कार्यक्रमबाट 1,198 जना, अस्पतालमा नियमित सञ्चालन हुने मासिक निशुल्क स्क्रीनिङ शिविरबाट 858 जना, विद्यालयमा सञ्चालन गरिएका स्वास्थ्य शिक्षा, स्वास्थ्य परीक्षण तथा सचेतना कार्यक्रमबाट 2,289 जना विद्यार्थी तथा मानसिक स्वास्थ्य, नसर्ने रोग र अन्य स्वास्थ्य सचेतनामूलक कार्यक्रमबाट 1,045 जना समुदायका नागरिक लाभान्वित भएका छन्। नयाँ सेवा विस्तार, विशेषज्ञ स्वास्थ्य सेवा, आधुनिक उपकरणको प्रयोग तथा उपचार सेवाको गुणस्तरमा गरिएको निरन्तर सुधारका कारण अस्पतालप्रति सेवाग्राहीको विश्वास उल्लेखनीय रूपमा बढ़ेको अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार बिरामीको आवश्यकतालाई मध्यनजर गर्दै हालै मुटुरोगको प्रारम्भिक पहिचानका लागि इको सेवा पनि सञ्चालनमा ल्याइएको छ। आगामी दिनमा शल्यक्रिया सेवाको दायरा विस्तार गर्ने, थप विशेषज्ञ सेवा शुरू गर्ने, अत्याधुनिक स्वास्थ्य उपकरण थप गर्ने तथा आर्थिक रूपमा विपन्न नागरिकलाई निशुल्क र सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने योजना रहेको उहाँले जानकारी दिनुभयो। समुदायको विश्वास, सेवाप्रतिको समर्पण र निरन्तर सुधारलाई आधार बनाउँदै एसडीसीएस नमूना सामुदायिक अस्पतालले लमजुङ तथा छिमेकी जिल्लाका नागरिकका लागि भरपर्दो, पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवाको केन्द्रका रूपमा आफ्नो पहिचान थप सुदृढ़ बनाउँदै गएको अस्पतालले दावी गरेको छ। हेलो सरकारका एक सातामा 6,000 बढ़ी गुनासा आएका छन्। प्रधानमन्त्री कार्यालयले साताभर गरेका कामको सार्वजनिक गर्न आयोजित कार्यक्रममा पोर्टल र फोन मार्फत गरी 6,608 गुनासा आएको जानकारी गराएको हो। प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार पोर्टल मार्फत 3,496 गुनासा आएका छन्। पोर्टल मार्फत सम्बन्धित निकायमा पठाइएको गुनासो र 2,255 रहेको छ। पोर्टल मार्फत समाधान भएका गुनासो 2,021 र पोर्टल मार्फत फर्सेट भएको 981 गुनासा छन्। गुनासोको लागि 3,110 कल कार्यालयले उठाएको छ। फोन मार्फत व्यवस्थापन भएको गुनासो 2,177 रहेको र 10 गुनासा रद्द गरिएको कार्यालयले जनाएको छ। प्रधानमन्त्री कार्यालयले अबदेखि प्रत्येक शुक्रबार साताभरि भएका काम सार्वजनिक गर्ने पनि जनाएको छ। मर्सेन्टी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
11: मुख्य समाचारका प्रायोजक
12: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
10: एसडीसीएस नमूना सामुदायिक अस्पतालमा सेवा विस्तारसँगै नागरिकको विश्वास बढ़दो। एक वर्षमा 21,000 बढ़ीले लिए स्वास्थ्य सेवा। सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन सुन्दर बजारको 35 दिने अल्टिमेटम। विशेषा नगरपालिकामा एक वर्षमा 6 करोड़ भन्दा बढ़ी राजस्व संकलन। वडा नम्बर 7 को आन्तरिक आय सबैभन्दा बढ़ी। र कोलासुथारमा जलविद्युत आयोजनाको व्यवसाय दर्ता अनिवार्य। क्षमता अनुसार अनिवार्य रूपमा व्यवसाय दर्ता तथा नवीकरण गर्नुपर्ने। साँझ 6:35 बजेको वर्षेङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म वसन्ता विदा हुन्छु। रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: स्वागतम श्रोता माटो दिव्य पवित्र उर्वर धरा छन् जिन्दगी कोमल बस्छन् जीवन अन्त समय समय माटो छ यो सम्बल माटो रुन्छ नहे पराष्ट्र पनि हो खाद्यान्न भण्डार यो बन्दा विश्व विनष्ट जीवन कला माटो सँगै मिल्छ त्यो
1: जदौ कार्यक्रम साहित्य सर्वरको दैलो उग्रियो यिनै शब्द सुनहरूको साथ अभिवादन कार्यक्रम साहित्य सर्वरको प्रतीक्षामा रहनुभएका हाम्रा सम्पूर्ण साहित्य प्रेमी श्रोताहरूमा प्राविधिक कक्षबाट बहिनी खुशी र प्रसारणबाट म कार्यक्रम सञ्चालक के नारायण अधिकारीको श्रोताहरू सदाजे आज पनि हामी सामुदायिक रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्जको ध्वनि तरङ्गसँगै साहित्यका विविध कोशीहरू पस्किने क्रममा आज हामीसँग विशेष अतिथि साहित्य श्रेष्ठा कवि जगदीश पोखरेल हुनुहुन्छ। विक्रम सम्बत 2010 साल माघ 5 गते लम्जुङको पाउँदी बजारमा पिता दिननाथ पोखरेल र माता नानी माया पोखरेलको पवित्र कोखबाट जन्मेर नेपाली साहित्य क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका विशिष्ट व्यक्तित्व जगदीश पोखरेल हाम्रो निमन्त्रणलाई स्वीकार गरेर आजको यो साहित्य सरोवर कार्यक्रमको अतिथिको रूपमा हामीले आमन्त्रण गरेका छौँ। जगदीश पोखरेलज्यू, यहाँलाई हाम्रो स्टुडियोमा हार्दिक स्वागत
2: गर्नुहोस्।
1: र श्रोताहरू, उहाँ यो जगदीश पोखरेलको बारेमा उहाँले धेरै कृतिहरू प्रकाशन गर्नुभएको छ। छन्दबद्ध कविको रूपमा उहाँ राष्ट्र र लम्जुङ्गे धरतीमा जन्मिएर राष्ट्र अन्तर्राष्ट्रमा समेत उहाँले आफ्ना कृतिहरू ल्याउन सफल हुनुभएको छ। र उहाँले निजामती सेवामा 18 वर्षसम्म सेवा गरेर निवृत्त जीवन साहित्य नै समर्पित गर्नुभएको छ। र हाल उहाँ कर्मदास सिर्जना मञ्च नेपालको अध्यक्षको रूपमा कार्यरत हुनुहुन्छ। र लम्जुङ बेसी शहरमा ठाडो भएका कला साहित्य प्रतिष्ठानले उहाँलाई सम्मान गरेको छ। र त्यसै सन्दर्भमा हामीले उहाँलाई आज स्टुडियोमा निमन्त्रण गरेका छौँ। र जगदीशजी, यहाँलाई हाम्रो यो साहित्य सर्वर कार्यक्रम रेडियो मर्चेन्ट हार्दिक स्वागत गर्दै उहाँसँग हामी भलाकुसारी गर्न चाहन्छौँ। र खास गरी तपाईँलाई यो साहित्य प्रति अभिरुचि कसरी सुरुवात भयो, केही सम्झना छ भने छोटकरीमा बताइदिन।
2: यो म जब नेपाली अक्षर पढ्न सक्ने भए अनि हाम्रा पौराणिक ग्रन्थहरू रामायण महाभारत देवी भागवत मलाई पढ्न लाउनुहुन्थ्यो, मैले पढेँ, मलाई पनि खुब रमाइलो लाग्यो। तर त्यो समयमा यो छन्दमा छ, यसरी यसलाई वाचन गर्नपर्छ भन्ने कुरो ज्ञान थिएन मलाई। सायद त्यसै बेलादेखि त्यो मेरो मस्तिष्कमा सुसुप्त रूपमा बसेको रहेछ र यो समय अनुकूल भएपछि त्यही नै प्रस्फुटन भएको भन्ने भन्दछु।
1: र हाम्रा श्रोताहरूसँग धेरैभन्दा धेरै कविता सिर्जनाहरू सुन्न लालायित हुनुहुन्छ र हजुरको कुनै कृतिबाट हजुरलाई मन परेको एउटा रचना सुनाइदिनुमा आग्रह।
2: हजुर, म यो मेरो हालै प्रकाशित भएको शार्दुल लालित्यबाट कुलतबाट मुक्ति भन्ने शीर्षकको कविता म वाचन गर्दछु। गाँजा भाँग चरे सका कुलतमा धेरै फसे देशमा जल्दैछन् परिवार हरदम झनै जल्दैछ भोक्ता जहाँ सारा गाउँ जले बिना अनलले जल्दैछ मान्छे पनि यस्तै हालतमा छ यो सहर धन बल्दैछ राको बनी लागो खान पदार्थ हुन्न विष हो साँच्ने भए जीवन बिग्रिन्छन् युवती युवा मुलुकका सिद्धिन्छ सारा धन आफ्नो स्वास्थ्य बचाउने मन भए छोडौ युवा हो सब तन्नेरी मन बाँध सोच सबले खाँदै नखाओ अब शिक्षण सङ्गतमा परेर बितरा साथी नराम्रा भए फस्दा त्यो लतमा युवा कति यहाँ बिग्रे कठै सिद्धिए थाहै हुन्न कुनै किशोर भएमा राम्रा नराम्रा कुरा ज्यादै उत्सुकता हुने समय हो खान्छन् नबुझ्ने बरा राम्रो सङ्गत गर्नु पर्छ जहिले यो जिन्दगी साच्न त साथी दुष्ट परे भने

0: छर्दै सौरभ पुष्प झै मनुजको खुल्ने छ यो जीवन गल्ती नै हुनको भने पनि युवा सत्याउनै पर्दछ आगामा जब खारिन्छ सुन झन् चम्की स्वयं बल्दछ मैलो बर्तन माझ छल्ल कसरी टल्किन्छ ऐना सरी आफै आँट गरी गुलाफ पन है फक्री बगैँचा भरि अन्तिम पद राखी संयम स्वच्छता नरजुनी हाँसेर बाँच्ने गरौं सोध्दै स्वच्छ भविष्य भित्र मनमा नाचेर बाँच्ने गरौं अर्काको भरमा परेर अडिने खोज्छन् सबै आश्रय आफैले जब बाँच्न सिक्छ नरले भो जिन्दगी निर्भय आफैले जब बाँच्न सिक्छ नरले भो जिन्दगी निर्भय भो जिन्दगी निर्भय
1: धन्यवाद मिठो र कोकिल कण्ठबाट हाम्रो श्रोताहरूलाई एउटा आफ्नो रचना प्रस्तुत गर्नुभएको छ र हामी रचना सँगसँगै आज भल्लाकुसारेलाई सँगसँगै लगिहाल्छौँ र लमजुङ यहाँको इटा इटामा कविता कोरेको हुन्छन् पहराका कण कणमा गीत गुन्छन् जहाँ राष्ट्रकवि माधव घिमिरेको जन्मस्थल हो लगायत दिलीजङ गुरुङ लगायत धेरै स्रष्टाहरूले यो लमजुङलाई सिन्चित गरी राष्ट्रिय रूपमा अगाडि बढ्यो र पछिल्लो क्रममा जस्तो गोविन्द बहादुर कुँवर लगायत कविहरू विद्याराज नेवानी सँगसँगै जगदीश पोखरेल माधव घिमिरे पछाडि एउटा छन्दोबद्ध कवितालाई अगालेर अगाडि बढ्ने कवि हुनुहुन्छ र लमजुङको सन्दर्भमा हजुर राजधानीमा पनि धेरै ठाउँमा सम्पर्क छ र यो लमजुङलाई साहित्यको एउटा उर्वर हुनुको रूपमा राष्ट्रिय रूपमा पनि परिचित छ र हजुरहरूले काठमाडौँ बसेर लमजुङमा चाहिँ कसरी हेर्नुभएको छ र साहित्यकारहरूले लमजुङलाई कसरी हेर्ने गरेका छन् छोटो अनुभव बताइदिनु उहाँहरू
0: लमजुङ मात्रै होइन यो गण्डकी हाम्रो प्रदेशलाई क्षेत्रलाई यो साहित्यको उर्वर भूमि भनिन्छ यो मालेमाको भूमि भनिन्छ भालेमा भानुभक्त लेखनाथ र माधव प्रसाद घिमिरेको यो चाहिँ गण्डकी प्रदेश हो र यहाँका सबै मान्छेहरूसँग त्यो प्रतिभा छ र यहाँ चाहिँ हरेक पत्थर पत्थरमा पनि चाहिँ यो सिर्जना चाहिँ फुल्छ फल्छ भनेर चाहिँ त्यसरी लमजुङलाई सकारात्मक दृष्टिले राजधानीमा बस्ने सर्जकहरूले हेर्दछन्।
1: त्यस्तै अब हामी भल्लाकुसारे सँगसँगै हजुरका 18 भन्दा बढी कृतिहरू प्रकाशन भइसकेका पनि छन् र श्रोताहरू हाम्रा हजुरको कोकिल कण्ठबाट सिर्जनाहरू सुन्न चाहनुहुन्छ हजुरलाई मन परेको अर्को कुनै रचना सुनाइदिन म आग्रह गर्छु।
0: नेपाल हो सुन्दर बच्चा छन् गुण भत्किने डर भयो हावाहुरी आउँदा भन्दै त्यो बिचरा चरी गुण नयाँ खोज्यो सदा सर्वदा बाँच्यो ठुण कठै ठुङेर रुकत्यो निर्माण गर्दा गुण खाला खै अब के गरी बनचरी को गर्छ संरक्षण बच्चा छन् सब भोक प्यास सहँदै तडपिरहे छन् घर माताकै भरमा परे सब बरा अर्को यहाँको छ र यस्तै हाल भएर हो नवयुवा जान्छन् सबै बाहिर फर्कन्छन् विकलाङ्ग खाएल पनि नेपालमा आखिर बिग्दैनन् पसिना विदेश भित्र छन् बाध्य जान्छन् सबै फर्कन्छन् कति लास मात्र घरमा आफन्त रुन्छन् सधैँ जाँदैछन् महिला कमाउन उतै के हुन्छ को बुझ्दछ पर्दा यौ न पिपा सुका कहरमा अस्तित्व नै डुब्दछ बच्चा साथ लिएर फर्कन कुनै छन् बाध्य चेलीहरू रक्षा

अत्यन्तै मार्मिक र सान्दर्भिक कविताको लागि धन्यवाद। र जस्तो साहित्य सामाजिक अनुभूतिको सरह सुबोध र कलापूर्ण अभिव्यक्ति हो भन्ने गरिन्छ, र यो साहित्यले सामाजिक विकृतिहरू र देशकाल परिस्थिति समयलाई चित्रण गर्ने गर्छ, र खास गरी हजुरले हाम्रो लेखन कलामा कसरी यो बिम्बहरूलाई कसरी प्रतिपादन गर्नुहुन्छ कुनै घटनाबाट।

0: विद्यालयहरू पनि छन्द चाहिँ सरिगरी हराइसकेको अवस्था छ र अब यो नयाँ पुस्ताहरूलाई यो छन्दमा आकर्षण गर्नको लागि खास गरी एउटा आधुनिक कविताको नाममा चाहिँ एउटा छन्द भङ्ग भएको भङ्ग भन्दा पनि आधुनिक कविताहरू लेख्ने परम्परा युवा युवतीहरूमा र गजलहरूतिर मान्छेहरू आकर्षित भएको छ र यो छन्दहरूलाई चाहिँ मान्छेहरूले प्राय कठिन र गाह्रो छ यतातिर किन लाग्ने भनेर छोडेको पनि पाइन्छ र अब यो नयाँ पुस्तालाई यो छन्दमा कविता लेख्नको लागि केही सुझावहरू अथवा प्रेरणाहरू केही शब्दहरू व्यक्त गरिदिनु म आग्रह गर्छु।
1: हजुर, यो जुन विषयमा रुचि भयो, अब हामीले छन्द, गजल, लोक छन्द जे भने पनि सबभन्दा सुरुवातमा जे आफूलाई सजिलो हुन्छ त्यसैमा सुरु गर्नलाई म सबैलाई अनुरोध गर्दछु। र छन्द सजिलो त छैन साधना गर्न, तर नसकिने पनि छैन। सबैभन्दा ठुलो कुरा चाहिँ इच्छा शक्ति हो। मलाई म छन्दमा नै सृजना गर्छु भनेर कसैले लाग्यो भने यसका केही गणसूत्रहरू छन्। ती गणसूत्रहरू हामीले सिकिसकेपछि आफ्ना अनुभूतिलाई चाहिँ हामीले छन्दमा चाहिँ बुनेर चाहिँ आफ्नो भावना पोख्न सक्छौ र साहित्यले समाजलाई जहिले पनि सकारात्मक दिशामा मात्रै लान्छ, कुदिशामा कहिले पनि साहित्यले लाँदैन।
0: धन्यवाद। र त्यसो भए हजुरले छन्दमा लेखेका कविताहरूमध्ये अर्को कुनै एउटा कविता छ भने म सुनाइदिन आग्रह गर्छु।
1: यो मगमगाउँदो पर्व शीर्षकमा यो म वाचन गर्दछु। आयो

0: सन अहो गम किंदै फर्किन्छन् ममता हुँदा हृदयले सम्झेर माटो यता धरती रुन्छ नहुँदा अनि कुनै रुन्छन् प्रवासी उता हाम्रा पर्व अनेक छन् मगमगी बाहना छरी आत्मा फल्छन् पुष्प समान तै पनि पछि छुट्दैछ कोही यहाँ भत्केमा मन एकता मुलुकको टिक्दैन सोचौ यहाँ आफ्नो राष्ट्र हुँदैन भान्न कहिले जाति यता धर्ममा टुक्रा राष्ट्र भयो भने रिपु पछि खान्छन् अवश्यै भरे माटो रुन्छ चिरा नपार धरती आत्मा बढी दुख्छ रे भाषा जात मिलेर पुष्प लहरी बन्दैछ नेपाल यो दुर्गाको ममता अपार छ सदा यो राष्ट्र भूस्वर्ग हो सीता बुद्ध धरा पवित्र छ सदा यो शान्तिको धाम हो जन्मे व्यास यही पराशर यही माटो बढ्यो धन्य भो गौरी शंकर छन् हिमाल गिरीमा सौभाग्य नेपालको चामुण्डा करुणा तयार ममता दिन्छिन् दशैं पर्व हो छाओ शान्ति सदा समृद्ध सब हुन् दुर्गा खुशी बन्दछिन् काली शक्ति अपार छन् भगवती रक्षा स्वयं गर्दछिन् राखौ आपस भाई भाई सबले सुस्वास्थ्यको कामना दुर्गे आशिक मान्छु स्वच्छ मनले ओ शान्ति नेपालमा दुर्गे आशिक मान्छु स्वच्छ मनले ओ शान्ति नेपालमा ओ शान्ति नेपालमा।
1: श्रोताहरू, हामी कार्यक्रम साहित्य सरौन बोलिरहेका छौँ र हामीसँग आज नेपाली छन्दोबद्ध साहित्य स्रष्टा कवि जगदीश्वर पोखरेल हामीसँग हुनुहुन्छ र हामी भलाकुसारी सँगसँगै उहाँका रचनाहरू पनि उहाँकै मुखाराविन्दबाट श्रवण गरिराखेका छौँ र खास गरी हामी यो लमजुङ जिल्लामा रहेर खास गरी यो नेपाली प्रज्ञा प्रतिष्ठानलाई एउटा केन्द्रबिन्दुको रूपमा केन्द्रमा छ भने हामी मुख सल भनिरहेको र यो प्रज्ञा प्रतिष्ठानले नेपाली कला साहित्य संस्कृतिमा सरकारी तवरबाट ठुलो बजेटहरू चाहिँ गरिन्छ र यो प्रज्ञा प्रतिष्ठानले यो मुख सलमा रहेका

0: यो नेपाल प्रज्ञा प्रतिष्ठानले के गर्न पर्छ, के गर्न हुँदैन, के गरेका छ भन्नेतिर जानी मेरो विषयवस्तु होइन, तर त्यो सरकारको अङ्ग हो र कला संस्कृति साहित्यलाई सरकारले यसको समृद्धि उन्नयनको लागि योगदान दिनुपर्छ भन्ने मेरो मान्यता छ।
1: धन्यवाद। र अब खास गरी हामी फेरि हाम्रो समय अब करिब करिब बिचतिर पुगिसकेका छौँ र आज धेरै भन्दा धेरै श्रोताहरू र आज हजुर चाहिँ यो लमजुङ जिल्लामा ठाडो भएका लोककला प्रतिष्ठानले हजुरलाई एउटा सम्मान र एउटा सम्मानित गरेको छ र यो विषयमा अलिकति हाम्रो श्रोताहरूलाई खुलस्त पार्छ।

0: आज भन्ने गर्छ हिजो।
1: धन्यवाद यहाँले सुन्दर प्रश्न सोध्नु भयो। यो ठाडो भाका लोककला प्रतिष्ठान लमजुङले अब केही दिन अगाडि यो लोक छन्दमा योगदान पुर्याएको, छन्द साधना गरेको भनेर यो निर्णय गरेछ मलाई सम्मान गर्ने, र यो सम्मान भर्खरै आज सम्मान भयो यहाँ बेसी सहरमा, र यो सम्मान यो मेरो लागि होइन, यो लमजुङको माटोलाई सम्मान गरेको हो भन्ने ठानेको छु मैले।
0: धन्यवाद। र यहाँ जुन आज ठाडो भएका लोककला प्रतिष्ठानले साहित्य क्षेत्रमा योगदान गरे बापत सम्मानित हुनुभएकोमा हामी साहित्य प्रेमीहरू त अत्यन्त आभारी छौँ, र यहाँले मुरी मुरी बधाई पनि हामी दिन चाहन्छौँ। र यस्ता हरेक संघ संस्थाहरूले कला साहित्य संस्कृतिमा योगदान पुर्याउने स्रष्टाहरूलाई सम्मान गर्नु एउटा हाम्रो परम्परा पनि हो, र यसलाई निरन्तरता दिनुपर्छ भन्ने हामी चाहन्छौँ। र हामी त्यो आयोजक जसले चाहिँ हजुरलाई को एउटा मूल्याङ्कन गरेर सम्मानित गरे त्यसको लागि यो रेडियो मर्स्याङ्गी सम्बेरी मर्स्याङ्गी साहित्य सर्भर कार्यक्रमको तर्फबाट र समस्त लमजुङ्गे साहित्य संस्थाको तर्फबाट हामी आभार टक्राउँछौँ। र सँगसँगै हजुरले यो सार्वजनिक व्यक्ति छन्द भन्दा बाहेक अरू पनि कुनै छन्दमा कविता छन् भने
1: र म पनि एउटा कुरो के म राख्न चाहन्छु, म जस्तो एउटा सामान्य चाहिँ व्यक्तिलाई मूल्याङ्कन गरेर जुन ठाडो भएका लोककलाले सम्मान गर्यो, म त्यो संस्था र त्यसका पदाधिकारीहरू सल्लाहकार लगायत सम्पूर्ण लमजुङ निवासीहरूमा हार्दिक आभार व्यक्त गर्दछु, र म विनीत छु माटोले मलाई सम्झ्यो र मेरो हृदय पनि पग्लियो, यसको बारेमा चाहिँ म धेरै धन्यवाद आभार व्यक्त गर्छु। म यो पद्मकुञ्जबाट यो चाहिँ अनुष्टुप छन्दमा शहीद शीर्षकको कविता वाचन गर्दछु।

पुत्र शहीद हो प्रतिष्ठा सबले गर्छन् देशको शिर उलियो माफी माग भनी राणा गर्जिए सिमझै गरी झुकेनन् शिरबो ठाडो थापे छाती सरासरी देशका निम्तिमा मर्छौ भन्दै बोले सबैजना झुकाई शिर यो गर्छु तिनमा नम्र वन्दना नर शमशेर।

वृद्ध सबै उठे हुकुमी तन्त्रको अन्त्य राणा सल्ती सबै भुटे माटोको ममता भन्दा ठुलो छैन कुनै कुरा वंश नै टुरा।

0: खोकी यो गर्भाखरी राणा मुक्त भयो देश योद्धाको बलिदानले नेपाली नेपालीको खुल्यो भाग्य राष्ट्रशक्ति सबै ढले भाग्य राणा सबै ढले योगदान दिए ठुलो राष्ट्रका पुत्र धन्य छन् नेपाली सबले सदा युगौं युग गरिरहन् नेपाली सबले श्रद्धा युगौं युग गरिरहन्
1: धन्यवाद र खास गरी हजुर अहिले जुन संस्थाको अध्यक्ष हुनुहुन्छ कर्मदा सिर्जना मञ्च नेपाल त्यसको बारेमा थोरै श्रोताहरूले भन्दै
0: हजुर म लमजुङ जन्मथलो मेरो भयो तर मेरो कर्मथलो लमजुङ हुन सकेन र मैले यो माटो ऋण तिर्नु पर्छ केही न केही त माटोलाई गर्नै पर्छ भनेर हामी केही चाहिँ साहित्यकार सहित यहाँ लक्ष्मी प्रसाद मिश्र सहित थुप्रै हामी वरपरका साहित्यमा रुचि राख्ने व्यक्तिहरू भएर सल्लाह गऱ्यौं सल्लाह गरेपछि उहाँहरूले एउटा साहित्य संस्था कलम नयाँ पिँढीलाई पनि एउटा यो प्रतिभा प्रस्फुटन हुने ठाउँ पनि बन्छ भनेर उहाँहरू सबैले साथ दिनुभयो र यो म अलिकति भए नि माटोको ऋण मैले चुक्ता गर्न सकौं भन्ने ध्येयले कर्मदा सिर्जना मञ्च जन्मिएको
1: कति सालमा जन्मिएको
0: यो 75 साल
1: त्यस्तै लमजुङमा खास गरी यो संस्थागत साहित्य विकासको लागि कवि गोविन्द बहादुर कुँवरको नेतृत्वमा दुई पोखरी पत्रिका परिवार 43 सालमा स्थापना भयो र 51 सालमा आएपछि मर्सेन्टी बहुमुखी क्याम्पसमा पढ्ने विद्यार्थीहरूको सक्रियतामा लमजुङ युवा साहित्य समाज स्थापना भयो र त्यो संस्थाले सदरमुकाममा एउटा पनि एउटा पुस्तकालय नभएको सन्दर्भमा लक्ष्मीनारायण सामुदायिक पुस्तकालयलाई स्थापना गरेर अहिले विश्वको 10 वटामा सूचीकृत भएको अवस्था रहेको छ र हरेक पर्यटकहरू आउँदाखेरि हरेक साहित्यिक व्यक्तित्व बौद्धिक व्यक्तित्व आउँदाखेरि त्यो पुस्तकालयमा एकपटक छिने गर्नुहुन्छ र एकपटक हाम्रो पूर्व प्रधानमन्त्रीहरू आउँदाखेरि समय नै छैन भन्दा पनि त्यहाँ छिरिसकेपछि उहाँहरू 1 घन्टा बसेर जानुभएको घटनाहरू छन् र त्यो अहिले लमजुङको एउटा गहनाको रूपमा रहिरहेको छ र यहाँले पनि त्यो लक्ष्मीनारायण सामुदायिक पुस्तकालयलाई आफ्नै कृतिहरू प्रदान आज म मार्फत गराउनु भएको छ त्यसको लागि पनि हामी यहाँलाई आभार व्यक्त गर्न चाहन्छौँ र त्यो पुस्तकालय एउटा लमजुङ मात्र होइन एउटा विश्वकै 10 वटामा सूचीकृत भएको पुस्तकालय छ त्यसको बारेमा यो जिल्लामा आउने प्रशासकहरू हरेकले उहाँहरू 1-2 वर्ष बस्नुहुन्छ अनि बाहिर जानुहुन्छ त्यहाँ जाँदा पनि यो पुस्तकालयको चर्चा परीक्षा चलिरहेको अवस्था हुन्छ र यस सन्दर्भमा हजुर लमजुङबाट बाहिर जाने लमजुङलाई जसरी माया गर्नुभयो नि त्यसरी नै त्यो पुस्तकालयमा पनि हजुर एकपटक समय अनुकूल मिलाएर आउनु म आग्रह गर्न चाहन्छु र हाम्रो अब थोरै मात्रै समय छ हजुरलाई मन परेका कुनै रचनाहरू छन् भने सुनाउन चाहन्छु
0: त्योभन्दा पनि यो पुस्तकालय यो कर्मदाको अलिकति कुरा म राख्दछु कर्मदाको त्यहाँ बसेर कविता मात्रै वाचन गर्ने होइन कर्मदाले विद्यालयहरूमा गएर कविता प्रतियोगिता गराउने पनि गरेको छ जस्तै हामीले 76 सालमा कोरोना आउनुभन्दा 1 महिना अगाडि चाहिँ त्यहाँको हिरक जयन्तीमा चाहिँ हामीले कविता प्रतियोगिता गरायौं र यसरी हामी क्रमशः विद्यालयहरूमा यो गर्दै जानेछौ र छन्द प्रशिक्षण पनि हामी दिनेछौ अनि अब म जस्तो एउटा सामान्य व्यक्तिलाई यहाँको लोकप्रिय मिडिया मर्स्याङ्गी एफएमले मलाई जुन यो अवसर दिएर यो मलाई विश्वव्यापी बनाइदियो यसका प्रति हजुर तेज नारायण अधिकारी र समेत सम्पूर्ण टिमलाई प्रति म हार्दिक आभार व्यक्त गर्दछु
1: र अब हामी जाँदा जाँदै अब हाम्रो अलिकति समय छ थोरै समय छ र मैले हजुरलाई सोध्न बिर्सिएको र हजुरलाई केही भन्न मन लागेको केही कुराहरू छन् भने 2 मिनटमा भन्नुमा आग्रह
0: अब आज जुन ठाडो भाकाले यो सम्मान गर्यो यसले चाहिँ मलाई चाहिँ ऊर्जा थपिदिएको छ अझै म माथि जिम्मेवारी थपिदिएको छ त्यस्तै यो मर्स्याङ्गी रेडियोले पनि मलाई यो मिडियामा ल्याएर यो व्यापक चाहिँ लमजुङ मात्रै होइन विश्वव्यापी नै बनाइदियो यसले पनि ऊर्जा मलाई थपेको छ र म चाहिँ यो रेडियोलाई चाहिँ हार्दिक आभार व्यक्त गर्दछु र श्रोताहरूलाई पनि हार्दिक आभार व्यक्त गर्दछु र एउटा म शिखरिणी छन्दको एउटा रचना वाचन गर्दछु धराको महिमा धरा प्यारी माता मृदुल मनकी दिव्य सुषमा धरा रूपे दिन्छिन् फल तिमीठा देह भरमा धरा माया गर्छिन् मनु

0: कुनाति दादाखाई विश्वा भरिमा दराको गाएरै पनि नसकिने रहेछ महिमा दराको गाएरै पनि नसकिने रहेछ महिमा रहेछ महिमा।
1: धन्यवाद श्रोताहरू, हामी हाम्रो यो आजको कार्यक्रमको निर्धारित समय सिद्धिसकेको संकेत हाम्रो प्राविधिक भाइले दिइसक्नु भएको छ र आगामी शुक्रबार साँझ ठिक यसै बेला आएर 7:06 यसको सुन्न नबोल्नु होला र यसको पुनः प्रसारण हरेक हप्ताको आइतबार बिहान 8:30 हुने गर्छ र आज हाम्रो यो निमन्त्रणलाई स्वीकार गरेर हाम्रो स्टुडियोसम्म आएर हाम्रा श्रोताहरूलाई आफ्ना सिर्जनाहरू र कोकिल कण्ठबाट सुनाइदिनु भएकोमा आजका हाम्रा विशेष अतिथि जगदीश्वर श्रेष्ठा साहित्यकार कवि जगदीश्वर पोखरेज्यूलाई मोरीमोरी धन्यवाद दिँदै आजको कार्यक्रमबाट म बिदा लिन चाहन्छु। माछी काँडेले छिको डाँडाले आउँदा जाँदा लाउँदा फेरि जदौ।

0: Hello, Mersing di FM 95 MHz.
1: Hello, Kansi, Garbanone kam suru bhayo?
2: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
1: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
2: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9855646662।
4: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
5: यो मोबाइलले पनि तनावै दियो भन्या।
6: हैन, के तनाव दियो ए खुशी?
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
3: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
7: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। बाबाधाम जाँदै गरेका तीन नेपाली तीर्थयात्रीको दुर्घटनामा मृत्यु, अस्पतालमा हुने हरेक मृत्युको चिकित्सकीय कारण खुलाउनु पर्ने, डिजिटल अभिलेख समेत अनिवार्य।
1: भोलिका दिनमा मृत्युका कारणहरूलाई रोकथाम गर्नका लागि सरकारलाई केन्द्रित भएर नीतिगत व्यवस्थापन गर्न पनि सजिलो हुन्छ।
0: समिति बैठकमा मर्यादित भएर प्रश्न गर्न गृहमन्त्री गुरूङको आग्रह। सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त, चार मन्त्रीले लिए शपथ। कारागार सुधार र मानव अधिकारमा ध्यान दिन संसदीय समितिको सरकारलाई निर्देशन।
2: गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल प्रहरी र कारागार व्यवस्थापन विभागबाट प्राप्त राय सल्लाह एवं सुझावलाई आवश्यकता अनुसार समावेश गरी प्रतिवेदनलाई थप व्यवहारिक तथा कार्यान्वयन योग्य बनाउने।
0: रिजालको भान्सा ग्यास उद्योगलाई ठगी प्रकरणमा 2,95,000 जरिवाना। सम्पत्ति जाँचबुझ आयोग सम्बन्धी मुद्दा संवैधानिक इजलासमा सारिएकोमा नेपाल बारको आपत्ति। आज राति केही स्थानमा भारी वर्षाको सम्भावना।
3: बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा चाहिँ भारी वर्षाको सम्भावना पनि देखिएको छ।
0: र एसीसी प्रिमियर कप खेल्नु अघि नेपालले भारतमा अभ्यास गर्ने, क्रिकेट राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: मोरङमा ग्यास उद्योगले कम तौलमा ग्यास बिक्री गर्नुका साथै म्याद नाघेका सिलिण्डर प्रयोग गर्न खोजेको घटना गम्भीर लापरवाही हो। उपभोक्ताको सुरक्षा र अधिकारमाथि खेलवाड़ गर्ने व्यवसायीमाथि प्रशासनले गरेको कार्यवाही स्वागत योग्य छ। यस्ता अनुगमनलाई नियमित र प्रभावकारी बनाउँदै दोषीलाई कानूनी दायरामा ल्याउन आवश्यक छ। साथै उपभोक्ताले पनि ग्यासको तौल, सिलिण्डरको अवस्था र म्यादबारे सचेत भई ठगी विरूद्ध आवाज उठाउनुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: अस्पतालमा हुने हरेक मृत्युको वास्तविक कारण खुलाउनु पर्ने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पतालमा मृत्युको अभिलेख व्यवस्थापन प्रणाली सम्बन्धी कार्यविधि 2082 जारी गर्दै देशभरका सरकारी, सामुदायिक तथा निजी अस्पतालमा हुने मृत्युको चिकित्सकीय कारण खुलाई डिजिटल प्रणालीमा अभिलेखीकरण गर्ने नयाँ व्यवस्था शुरू गरेको छ। स्वास्थ्य मन्त्रालयले यो कार्यविधिको पूर्ण विवरण आज मन्त्रालयको वेबसाइट मार्फत सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय मापदण्ड र विश्व स्वास्थ्य संगठनको रोग वर्गीकरण अनुसार लागू गरिएको यस प्रणालीले मृत्युको प्रारम्भिक, मध्यवर्ती र अन्तिम निश्चयकारी कारण खुलाउनु पर्ने अनिवार्य नियम बनाएको हो। अब अस्पतालमा भर्ना भएका, अस्पताल पुर्याउँदै गर्दा बाटोमै वा मृत अवस्थामा ल्याइएका र शव परीक्षण गरिएका सबै केसहरूको विस्तृत विवरण विद्युतीय प्रणालीमा प्रविष्ट गर्नुपर्ने भएको हो। मन्त्रालयका सहायक प्रमुख प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले यसले आफन्तीमा प्रष्टता दिने र यसअघि हुने गरेका विभिन्न घटनाहरू कमी हुने बताउनुभयो।
1: अस्पतालमा विशेष रूपमा कुनै पनि त्यस्तो खालको मृत्यु भयो भने त्यसको भित्री कारण, वास्तविक कारण के हो भनेर खोजेर त्यसलाई सार्वजनिक गर्दाखेरि भोलिका दिनमा मृत्युका कारणहरूलाई रोकथाम गर्नका लागि सरकारलाई केन्द्रित भएर नीतिगत व्यवस्थापन गर्न पनि सजिलो हुन्छ। स्वास्थ्य कर्मीहरू मात्रै दोषी देखिने, मतलब उहाँहरूलाई मात्रै कुनै कारणले यस्तो भएको भन्ने विषय मात्रै आरोप लाग्ने भन्ने कुराहरूलाई पनि असहजीकरण गर्ने कुरा पनि सहज हुन्छ, त्यसले पनि एउटा व्यवस्थापन गर्छ। तर त्योभन्दा पनि मुख्य उद्देश्य चाहिँ हरेक मृत्युको कारण खोजेर अभिलेखीकरण गर्न सकियो भने भोलिका दिनमा ती सबै मृत्युका कारणहरूमा केन्द्रित भएर नीतिगत व्यवस्था, कार्यक्रमगत व्यवस्था गर्न सकिन्छ र समग्र अरू निकायसँग समन्वय पनि गर्न सकिन्छ भन्ने हो।
5: अस्पतालले मृत्युको कारण सहितको चिकित्सकले जारी गरेको प्रमाणपत्र र यूआईएन नम्बर मृतकका आफन्तलाई उपलब्ध गराउनेछ। सोही यूआईएनका आधारमा स्थानीय पंजीकरण कार्यको कार्यालय, उडा कार्यालयमा गएर परिवारले सजिलैसँग व्यक्तिगत घटना दर्ता अन्तर्गत मृत्यु दर्ता गराउन सक्नेछन्। रौतहटबाट भारतको झारखण्ड स्थित बाबा धामतर्फ बोलबम यात्रामा गएका तीन नेपाली तीर्थयात्राको बस दुर्घटनामा मृत्यु भएको छ। झारखण्डको सतगावा क्षेत्रमा आज बिहान तीर्थयात्री सवार बस ट्रकसँग ठोकिँदा गरूडा नगरपालिका छका 60 वर्षीय नवकिशोर जय सवाल, उहाँकी श्रीमती सुन्दर बाला देवी र 12 वर्षीय शिव महतोको मृत्यु भएको हो। घटनामा बसमा सवार 15 जना घाइते भएका छन्। उनीहरूको सतगावा स्थित स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बसमा करिब 45 जना नेपाली तीर्थयात्री रहेका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी परीक्षक सीताराम रिजालका अनुसार मृतकको शव नेपाल ल्याउन तथा घाइतेको उपचारका लागि झारखण्ड स्थित प्रहरीसँग समन्वय भइरहेको छ। दुर्घटनाको विस्तृत कारण भने खुल्न बाँकी रहेको छ। प्रतिनिधि सभा अन्तर्गतको संसदीय समितिले कारागार व्यवस्थापन, मानव अधिकारको अवस्था र अनुसन्धान प्रक्रियामा सुधार गर्न सरकारलाई निर्देशन दिएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको आज बसेको बैठकले कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट पेश भएको प्रतिवेदन 2083 परिमार्जन सहित अन्तिम रूप दिने निर्णय गरेको समितिकी सभापति समीक्षा बास्कोटाले बताउनुभयो।
2: गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल प्रहरी र कारागार व्यवस्थापन विभागबाट प्राप्त राय सल्लाह एवं सुझावलाई आवश्यकता अनुसार समावेश गरी प्रतिवेदनलाई थप व्यवहारिक तथा कार्यान्वयन योग्य बनाउने, बाल सुधार गृहमा रहेका बाल बालिकाहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट पेश भएको प्रतिवेदन परिमार्जन सहित पारित गरियो। तीन नम्बरमा चाहिँ अपराध अनुसन्धान तथा अभियोजन कार्यलाई वैज्ञानिक प्रमाणमा आधारित बनाई अनुसन्धान प्रक्रियालाई टुङ्गोमा पुर्याउने विधि विज्ञान प्रयोगशालाको सेवालाई प्रदेशका विभिन्न जिल्लाहरूमा विस्तार गर्दै यसको विषयगत शाखाहरूका लागि आवश्यक पर्ने विशेषज्ञ तथा प्राविधिक जनशक्तिको समेत आवश्यक प्रबन्ध गर्न गृह मन्त्रालयलाई सुझाव दिने।
5: बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले कारागार व्यवस्थापनमा व्यापक सुधार र विगतमा भएका राजनैतिक सहमतिहरूको वस्तुनिष्ठ कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री गौतमले कारागारलाई केवल दण्ड दिने थलोको रूपमा मात्र नभई सुधार गृहको रूपमा विकास गर्नुपर्नेमा जोड़ दिनुभयो।
6: डेमोग्राफिक डिभिडेण्ड लिनको लागि त हाम्रो युवा पुस्ताहरू सही ठाउँमा उहाँहरूले सही काम गरेर देशलाई चाहिँ उत्पादनसँग अथवा उत्पादकता वृद्धि गर्नको लागि उहाँहरूले चाहिँ काम गर्नुपर्ने हो। तर यति धेरै मानिसहरू 26,000 मानिसहरू चाहिँ 18 देखि 59 वर्षका चाहिँ जेलमा हुने, कारागारमा हुने भन्ने विषय पक्कै पनि एउटा राज्यको लागि राम्रो सूचना होइन।
5: बैठकमा सहभागी गृहमन्त्री सुधन गुरूङले समिति बैठकमा मर्यादित भएर प्रश्न गर्न आग्रह गर्नुभएको छ। यसअघिका समिति बैठकहरूमा गृह सचिव र प्रहरी प्रमुख प्रति लक्षित व्यवहार र टिप्पणीप्रति ध्यानाकर्षण भएको बताउनु भएको छ।
7: यहाँ मात्र नभएर म्यानेजरज्यूहरूले अरू ठाउँमा आएर पनि हामीले सजेसन्सहरू दिँदाखेरि हामीले त्यसलाई सिरिज, हरेक सजेसन्सलाई हामीले सिरिज, राम्रो गर्नुलाई किन तपाईँको दोहोरो सोच्नु पर्यो, जुनै पार्टीको राम्रो कुरा सजेसन ल्याउनुहुन्छ भने त्यसलाई त मनमा लिएर हामीले देशको लागि भन्नुभएको छ भनेर हामीले गर्ने नै हो नि, त्यसमा त कुनै त्यस्तो दुविधा छैन।
5: सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त हुनुभएको छ। मुख्यमन्त्री नियुक्त हुनुभएका भट्ट नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रदेशसभा संसदीय दलका नेता हुनुहुन्छ। मुख्यमन्त्रीमा नियुक्त भएसँगै आज राज्यमन्त्री सहित एमालेका 4 जना मन्त्रीले पनि शपथ लिनुभएको छ। दिउँसो प्रदेश प्रमुख नजीर मियाँ समक्ष उहाँहरूले शपथ लिनुभएको हो। यसअघि मुख्यमन्त्री खगराज भट्टले शपथ लिनुभएको थियो। सन्तोष शर्मा थापा, सामाजिक विकास मन्त्री चक्रबहादुर मल्ल, आर्थिक मामिला मन्त्री दमन भण्डारी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र जानकी ऐरबमले आर्थिक मामिला राज्य मन्त्रीको शपथ लिनुभएको छ। यसअघि हिजो नेपाली कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको हो। सरकारद्वारा गठित सम्पत्ति जाँचबुझ आयोग विरूद्ध परेका रिटहरू टिप्पणी आदेशको आधारमा संवैधानिक इजालसमा सारिएको विषयप्रति नेपाल बार एसोसिएशनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बारले आज विज्ञप्ति जारी गर्दै खुला इजलास समक्ष विचाराधीन मुद्दा पेशीका दिन बहस छलफलद्वारा कुन इजलासमा पठाउने वा नपठाउने भन्ने विषय टुंगो लगाउने परम्परा र अभ्यास रहिआएको स्पष्ट पारेको छ। यस्तो परम्परा विपरीत टिप्पणी आदेशको माध्यमबाट राष्ट्रिय महत्वको मुद्दा संवैधानिक इजलासमा सार्नु आश्चर्यजनक रहेको बारका अध्यक्ष प्राध्यापक डाक्टर विजय प्रकाश मिश्रले सीआईएनलाई बताउनुभयो। मोरङको बुढीगंगा नगरपालिका पाँचमा रहेको रिजालको भान्सा ग्यास उद्योगमा उपभोक्ता हित विपरीत काम गरेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले 2,95,000 रूपियाँ जरिवाना गरेको छ। बजार अनुगमनका क्रममा उद्योग परिसरमा रहेका 19 भरिएका सिलिण्डरको तौल परीक्षण गर्दा एउटा सिलिण्डरमा तोकिएको भन्दा 240 ग्राम कम ग्यास भेटिएको थियो। यस्तै म्याद गुज्रिएका 2 सिलिण्डरमा समेत ग्यास भरेर बिक्रीका लागि तयारी अवस्थामा राखिएको पाइयो प्रशासनले जनाएको छ। कम तौल र म्याद नागेका सिलिण्डर बिक्री गर्न खोजेको पाइएपछि उद्योगलाई जरिवाना गरिएको हो। अनुगमनका क्रममा उद्योग भने बन्द अवस्थामा रहेको थियो। यस्तै विराटनगर महानगरपालिका 3 स्थित कञ्चनेश्वर ग्यास पसललाई अनुगमनमा अवरोध गरेको भन्दै 15,000 रूपियाँ जरिवाना गरिएको छ। जिल्ला प्रशासन वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र गुणस्तर तथा नापतौल कार्यालय सहितको टोलीले बजार अनुगमन गरेको हो। आज राति बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागमा 1-2 स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ। मौसमविद डेभिड ढकालले सीआईएनसँग कुरा गर्दै देशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको बताउनु भएको छ। यस्तै तराई भूभागका थोरै स्थानमा पनि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको उहाँको भनाइ छ।
3: यति बेला वर्षा सुरु गर्नु पर्दाखेरि विशेष गरी बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू पनि मध्यम प्रमुख वर्षा भएको देखिन्छ भने कोशी प्रदेशकै 2 स्थानमा हल्का किसिमको वर्षा भइरहेको छ भने आज रातिको देशका हिमाली र पहाड़ी भूभागका केही स्थानहरू भन्नाले हिमाली र पहाड़ी भूभागका 10-20 प्रास्त भूभागहरूमा चाहिँ मध्यम प्रमुख वर्षाको सम्भावना देखिएको छ भने तराई भूभागको चाहिँ कम वर्षाकै सम्भावना देखिएको छ। थोरै स्थानहरूमा भनेको तराई भूभागका 10-30% भूभागहरूमा चाहिँ मध्यम प्रमुख वर्षाको सम्भावना छ। यद्यपि रातिको लागि बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागको 1-2 स्थानमा चाहिँ भारी वर्षाको सम्भावना पनि देखिएको छ।
5: मौसमविदका अनुसार वर्षाका कारण पहाड़ी क्षेत्रमा पहिरो तथा सड़क यातायातमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु पर्ने आग्रह गरेको छ। साझा खबरमा अब खेल खबर। नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियामा हुने एसीसी प्रिमियर कप खेल्नु अघि भारतमा तयारी गर्नुभएको छ। नेपाल क्रिकेट संघ क्यानले आज टोलीलाई विदाई गरेको छ। क्यान उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायतले टोलीलाई विदाई गर्नुभएको हो। क्यान सचिव पारस खड्काले प्रिमियर लीगको तयारी भारतमा गर्ने र उतैबाट प्रिमियर कपको लागि मलेसिया जाने पक्का भएको छ। क्यानले प्रिमियर लीगको लागि लामिछानेको कप्तानीमा 14 सदस्यीय टोली घोषणा एसीसी प्रिमियर कप अगस्त 29 मलेसियामा शुरू हुनेछ, जहाँ एसियाका 10 एसोसिएटेड टोलीले प्रतिस्पर्धा गर्नेछन्। दुवै समूहको शीर्ष टोली सेमी फाइनल प्रवेश गर्नेछन्।
8: बाँकेका धार्मिक गन्तव्यमा बढ्दै पर्यटक
9: सोचे थिएन यतिको रमाइलो हुन्छ भने, दुःख साथसाथै स्वर्गै पाए जस्तो भयो, रमाइलो भयो
10: र नजिकै भएको यत्रो राम्रो पदमार्ग, त्यसपछि गएर धार्मिक पर्यटकीय गन्तव्य, प्राकृतिक सुन्दरता, हामीले यसको प्रचार प्रसार गर्न सकेका छैनौँ।
8: आस्था र प्रकृतिको संगम बन्दै बाँकेका धार्मिक गन्तव्य तर प्रचार प्रसारको अभाव भएको स्थानीयको गुनासो रिपोर्ट, धान गोड्ने समयमा किसानले गर्नुपर्ने काम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
12: हरेक बार खानाचार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
11: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल,
12: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। सर्वोच्चमा नेतृत्वको आधिकारिकता विवाद रहेका बेला कांग्रेसको संस्थापन इतरपक्षले आयोजना गरेको भेलाले थप तिक्तता बढ़ाउने संकेत गरेको छ। भेलालाई सम्बोधन गर्न करिब पाँच महिनापछि पूर्व सभापति शेरबहादुर देवा स्वदेश फर्किएसँगै आधिकारिकताको विवाद थप बढ़ने संकेत देखिएको हो। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चलिरहेका समयमा अर्को समूहले काठमाण्डुमा भव्य कार्यक्रम सम्पन्न गरेको छ। भेलामा कांग्रेसका शीर्ष नेताहरूले सम्बोधन गर्नुभएको थियो। एउटै पार्टीभित्र अलग अलग समूहले छुट्टा छुट्टी कार्यक्रम र भेला आयोजना गर्दा संगठनात्मक गतिविधि भन्दा पनि नेतृत्व र शक्ति संघर्षको संकेतका रूपमा बुझ्न सकिने विश्लेषकहरूको भनाइ छ। पार्टीभित्र कसको निर्णय मान्ने, कसको नेतृत्व स्वीकार गर्ने र आगामी राजनीतिक दिशा निर्देश कसले तय गर्ने भन्ने प्रश्नलाई थप पेचिलो बनाउने सम्भावना छ। छुट्टै भेलाले असन्तुष्ट पक्षलाई आफ्ना धारणा राख्ने र संगठनमा प्रभाव बढ़ाउने अवसर दिए पनि यसले पार्टीको एकता कमजोर पार्ने जोखिम बढ़ेको र नेतालाई बार्गेनिङ गर्ने अवसर दिने भन्नुहुन्छ राजनीतिक विश्लेषक श्याम श्रेष्ठ।
13: अब यसले एउटा तकरार देखाउँछ, तर अब देशको आवश्यकता हो कि कंग्रेस फुट्नु हुँदैन। अब फुट्ला जस्तो पनि लाग्दैन मलाई, यो चाहिँ दबावको राजनीति हो जस्तो लाग्छ। दुवैले दुवैमाथि दबाव कायम गर्ने एउटा उपाय जस्तो लाग्छ। अब कंग्रेस फुट्यो भने अब त्यो कंग्रेसलाई मात्रै नोक्सानी हुने होइन, त्यो देशलाई पनि नोक्सानी हुन्छ त्यसबाट। त्यसो भएको हुनाले अब आम जनताको, आम नागरिकको राय त के हुन्छ त भन्नु भने कंग्रेस नफुटोस्, त्यो एक ढिका भएर रहोस्। अब पुरानो नेतृत्वले ऊ छोड्नु भनेको त्यो संसारमा जहाँ पनि चलेको कुरा हो। अब पुरानो धेरै पल्ट उसमा चाहिँ केस भइसकेको, त्यस खालको नेतृत्वले छोडिदिनु नै बेस हुन्छ, नयाँ नेतृत्वले देश चलाउनु नै बेस हुन्छ। हरेक देशमा त्यही हो, नेपालमा पनि त्यही हो। त्यस कारणले अहिले यो दबावको राजनीति हो, तर कंग्रेस ढिलोमा छिटो एकै भएर छाड्छ जस्तो लाग्छ, छाड्नु पनि पर्छ जस्तो लाग्छ। बार्गेनिङ त बार्गेनिङै हो, यो दुवै दुवै थरीको अदालतले पहिलोलाई गगन थापाले नेतृत्व गरेकोलाई मान्यता दिएको छ, तर फेरि पनि पुनरावेदन खुल्ला गरेको छ। पुनरावेदनमा के होला भन्न सकिँदैन।
0: बाँकेको नेपाल गंजबाट केही घण्टाको यात्रामै पुग्न सकिने बाँकेका धार्मिक स्थलहरू अहिले आस्था र प्रकृतिको संगम मात्र बनेका छैनन्, प्रचार प्रसार पनि तीव्र रूपमा भइरहेको छ। नरेनापुरको सन्तानेश्वर महादेवदेखि बाबा बर्फानीसम्मका गन्तव्य पदयात्रा र एक दिने घुमफिरका लागि रोजाईमा पर्न थालेका छन्। पूर्वाधार विकास र प्रचार प्रसारमा जोड़ दिन सके यी क्षेत्र भविष्यमा बाँकेको महत्वपूर्ण धार्मिक पर्यटनका लागि गन्तव्य बन्न सक्ने सरकारवालाको भनाइ छ।
14: बाँकेको नेपालगंजबाट चार पाङ्ग्रे सवारी साधनमा करिब एक घण्टा र त्यसपछि करिब एक डेढ़ घण्टा पैदल यात्रामा पुग्न सकिन्छ नरेनापुर गाउँपालिकामा पर्ने सन्तानेश्वर महादेव क्षेत्रमा। नरेनापुर राप्तीसुनारी गाउँपालिकाको सीमा क्षेत्रमा रहेको अर्को बाबा बर्फानी लगायतका धार्मिक स्थल पछिल्लो समय आन्तरिक पर्यटकका लागि पुग्नै पर्ने गन्तव्य बन्दै गएको छ। धार्मिक आस्था र विश्वासले मात्रै होइन, नेपालगंजको गर्मी र शहरको कोलाहालबाट केही समय भए पनि प्रकृतिसँग रमाउन चाहनेहरू बढ़ेका कारण डाँडा काँडामा रमाउनेहरूको आकर्षणको केन्द्र बन्न थालेका छन्। नेपालगंजका सुनिता पन्थी,
15: आज आउँदा यस्तो आनन्द लाग्यो है, माथि पुगेसकेपछि मलाई त पूर्ण गिरीको याद आयो।
14: जंगल, पहाड़ी भूगोल र शान्त वातावरणले यहाँको यात्रालाई अझ रोचक बनाउने गरेको छ। यसैका कारण पनि पर्यटकहरूको संख्या बढ़दै गएको छ।
9: सोचे थिएन यतिको रमाइलो हुन्छ भन्ने दुःख साथसाथै स्वर्गै पाए जस्तो भयो, रमाइलो भयो। जाँदाखेरि दुई घन्टा लाग्यो डाँडो चढ्दाखेरि, आउँदाखेरि ओह्रालो चाहिँ एकदम छिटो समय आयो क्या हामीहरू।
16: हाम्रो त धेरै अगाडि अध्यक्ष रहेछ, थोरै प्रासपाती भएपछि त्यहाँ चाहिँ पर्यटनको चाहिँ कुराहरू अगाडि बढ्छ।
14: विशेष गरी सन्तानेश्वर महादेव र बाबा बर्फानीसम्मको यात्रा धार्मिक दर्शनसँगै पदयात्राको अनुभव लिन चाहनेहरूका लागि उपयुक्त छ। बिहान नेपालगंजबाट यात्रा शुरू गरेर साँझसम्म फर्किन सकिने भएकाले यी गन्तव्यमा पुग्नेहरूलाई लक्षित गरी थप विकास गर्न सकिने सम्भावना छ भन्नुहुन्छ नाप्टा बाँकेका पूर्व अध्यक्ष श्रीराम सिगदेल।
10: बाबा बर्फानी भनेर रूपन्देहीको मान्छे यहाँ आयो भने त सेम डे फर्कनलाई अलिक गाह्रो पर्छ, अझ टाढाको मान्छे अहिले सेम डे फर्कन गाह्रो पर्छ। ऊ नेपालगंज नै दुई दिन बस्छु, एक दिन यहाँ बस्ने, एक दिन नेपालगंज बस्ने, एक दिन बागेरा सिनिकुञ्जमा बस्ने किसिमबाट आयो भने त नेपालगंज गन्तव्य भयो नि त। र नजिकै भएको यत्रो राम्रो पदमार्ग, त्यसपछि गएर धार्मिक पर्यटकीय गन्तव्य, प्राकृतिक सुन्दरता, हामीले यसको प्रचार प्रसार गर्न सकेका छैनौँ।
14: केही वर्ष अघिसम्म नजिकै रहेका सीमित स्थानीय वासीमाझ मात्र परिचित रहेका यी धार्मिक स्थलमा अहिले अन्य क्षेत्रबाट समेत मानिस पुग्न थालेका छन्। बाँके, बर्दिया, कैलाली लगायत सीमावर्ती भारतीय क्षेत्रबाट पनि तीर्थालुहरू आउने गरेको नरेनापुर गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्त्याक शाह बताउनुहुन्छ।
17: बाबरफानीको पनि छ, अनि गोवर्धन धाम पनि छ, अनि सुन्दर पुन्दर पनि छ। त्यो चार ठाउँ एकदम राम्रो बनाएपछि मलाई लाग्छ कि सालमा 50,000 इन्डियाबाट आउँछ, सन्तानहरू आउँछ, भक्तहरू आउँछ।
14: धार्मिक पर्यटनसँगै स्थानीय अर्थतन्त्र चलायमान बनाउन पनि नरेनापुर राप्तीसुनारी गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्रको विकासका लागि सरकारवाला जागरूक भएका छन्। लुम्बिनी प्रदेशका पूर्व मन्त्री कृष्णा केसी नमुना।
18: पहिले आउँदा यो नाङ्गो डाँडो थियो, अहिले आउँदा विभिन्न मकैहरू चाहिँ विभिन्न फलफूलका बोटहरू देख्नुभयो। झन्डै 5 किलोमिटर लाएर यहाँ पानी ल्याइएको छ भर्खर, झन्डै अब 7-8 महिना हुन थाल्यो। भक्तजनहरूलाई चाहिँ नाच्ने गाउने भण्डाराको लागि चाहिँ भवनहरू बनेका छन्। इन्डियाका चाहिँ भक्तजनहरू अलिक बढी चाहिँ सन्तानेश्वर र बर्फानीमा जाने धार्मिक पर्यटकहरूको असाध्यै चाहिँ एउटा आकर्षणको केन्द्रबिन्दु बनेको छ। 7 किलोमिटर छ नरेनापुरको चाहिँ रोडबाट, चुरेको फेदीसम्म चाहिँ बाटो बनाउन बाँकी छ। यहाँ चाहिँ अलिक फराकिलो गाडी फेदीसम्म आउनलाई सिडी सहितको चाहिँ बाटो बनाउने मेरो आफ्नो लक्ष्य पनि थियो।
14: तराईलाई सामान्यतया समथर भूभागका रूपमा बुझिन्छ, तर बाँकेको यही भूगोलभित्र रहेका अग्ला डाँडा, पहाड़ी थुम्का र त्यहाँ रहेका धार्मिक स्थलमा अवलोकन तथा भ्रमण गर्ने संस्कृतिको विकास भइरहेको छ। सड़कको स्तरोन्नति, व्यवस्थित पदमार्ग, खानेपानी, शौचालय, विश्राम स्थल, सुरक्षा र सूचना केन्द्र जस्ता थप आधारभूत पूर्वाधार निर्माण गर्न सके यी क्षेत्रलाई व्यवस्थित धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न अझ धेरै सजिलो हुने देखिन्छ।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। धान गोड्ने बेला किसानले के सावधानी अपनाउने?
19: विषादी हाल्दाखेरि जहिले पनि विशेषज्ञको सल्लाह लिएर मात्र हाल्नुहुन्छ भने झारपात पनि हट्छ र यो समस्या पनि समाधान हुन्छ।
0: धान बालीमा गोडमेलदेखि रोग किरा नियन्त्रणसम्मका विषयमा विज्ञसँगको कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
0: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
20: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
0: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
20: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
0: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
20: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
21: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अहिले किसानका लागि धान गोडमेल गर्ने महत्वपूर्ण समय हो। यस समयमा खेतमा झारपात नियन्त्रणसँगै धानमा लाग्न सक्ने रोग तथा किराको नियमित निगरानी गर्नुपर्छ। धान बालीमा अपनाउनु पर्ने सावधानी र गोडमेल गर्ने सही तरिकाबारे राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुशवाहासँग हामीले कुराकानी गरेका छौं।
19: अहिले प्राय हाइब्रिडमा र त्यसै गरी सावा मनसुली सबवन एउटा जात छन्, त्यो बहुसंख्यक किसानले लगाउने गर्छन्। त्यहाँ चाहिँ उहाँहरूमा के देखिएको छ भने फल्स स्मोट, कालो पोकेको समस्या देखिएको छ
0: धानमा,
19: होइन धानको। त्यसले गर्दा कालो पोके देखियो भने धानको क्वालिटी डिटोरिएट हुन्छ, चामलको क्वालिटी घट्छ है। त्यसै कारणले उहाँहरूले सक्दो चाहे यो फल्स स्मोट हाइब्रिड धानमा लगाउनु भएको छ अथवा सावा मनसुली लगाउनु भएको छ त्यस्ता धानहरूमा कम्तीमा फल्स स्मोटको समस्या समाधान गर्न धान चाहिँ बुटिङ स्टेजमा छ अर्थात फूल फुल्नुभन्दा 15-20 दिन पहिला एकचोटि कम्तीमा कपर अक्सिक्लोराइड स्प्रे गर्न लगाउनुहोस् अथवा गर्नुहोस्। त्यसले गर्दाखेरि यो फल्स स्मोटको समस्या देखिँदैन। यदि गर्नु भएन भने धानको क्वालिटी घट्छ र त्यसपछि धान यो व्यापारीले पनि किन्दैन र आफूलाई खान पनि अनुपयुक्त जस्तो हुन जान्छन् एउटा कुरा। दोस्रो कुरा के देखिएको छ भने पोटासको कमी व्यापक रूपमा देखिएको छ किसानको खेतहरूमा, होइन। त्यसै कारणले पोटासको समुचित मात्रा यदि खेतमा पोटास हाल्नु भएको छैन र पात पहेलो छ भने बुझ्नुहोस् खेतमा पोटासको कमी छ, पोटास हाल्नुहोस्। त्यसपछि 2-2.5 किलो कट्ठा प्रति अथवा 2.5-3 किलो कट्ठा प्रति रोपनीमा दिन सकिन्छ पोटास। त्यसै गरी युरियाको कमी छ कि पोटासको कमी छ त्यो मैले पहिले नै वर्णन गरे, पात कस्तो किसिमको पहेलो भएको त्यो छुट्याएर मात्र गर्नुहोला। अर्को समस्या पहाड़मा विशेष गरी ब्लास्टको समस्या, मरुवाको समस्या देखिएको छ व्यापक रूपमा। समस्या देखियो भने त्यही हिनोसान अथवा कासुबी कासुगामाइसिन 2 ml प्रति लिटरका दरले छर्यो भने 2 चोटि कम्तीमा छर्नुहोला, त्यसपछि यो समस्या समाधान हुन्छ। तराईमा चाहिँ ब्याक्टेरियल लिफ ब्लाइटको समस्या व्यापक रूपमा देखिन्छ।
0: त्यो भनेको कस्तो हुन्छ?
19: ब्याक्टेरियल लिफ ब्लाइट भनेको पात माथिबाट नै खरानी कलर हुँदै आउने, सुक्दै जाने है, माथिबाट नै सुक्दै जान्छन्। त्यो समस्या छ भने स्ट्रेप्टोमाइसिन, टेट्रासाइक्लिजिन, साइक्लिन यो चाहिँ यो ब्याक्टेरिसाइडहरू हुन्छन्, त्यो चाहिँ 1.5 ml प्रति लिटर पानीको दरले स्प्रे गर्यो भने यो समस्या समाधान हुन्छ। तर सबभन्दा राम्रो उपाय के हो भने हामीले बिउ प्रमाणित स्रोतबाट लिनुपर्छ, सरकारले सिफारिश गरेको बिउ लिनुपर्छ र त्यस्तो बिउ लिँदाखेरि उपचार गरेको बिउ लिनुपर्छ। त्यस्तो बिउ हामीले लिन्छौं, क्वालिटी सिड भनौं, गुणस्तरीय बिउ लियो भने किसानका थुप्रै समस्याहरू समाधान हुन्छ र 20-25% स्वतः उत्पादन बढ्न जान्छ।
0: अहिले अब धान गोड्ने समय छ नि त, यो धान गोड्ने समयमा चाहिँ किसानले के गल्ती चाहिँ गर्नु हुँदैन जसले धान उत्पादनमा चाहिँ प्रत्यक्ष अब प्रभाव पार्छ?
19: किसानले चाहिँ किसान दाजुभाइले अहिले के गर्ने भने धान गोड्ने बेलामा उहाँको खेतमा चाहिँ लेबरको अभाव छ, श्रम श्रमिकको अभाव छ भने उहाँले झारनाशक विषादी जस्तै हामीले सोडियम बिस्पाइरिबेक नोम्नी गोल्ड भन्यौं त्यो उहाँले स्प्रे गर्न सक्नुहुन्छ। मात्रा मिलाएर मात्र छर्नुहोला, मात्रा धेरै बढाएर गर्नुहुन्छ धेरै झार मर्छ, धेरै मात्रा त्यस्तो सोच गर्नु हुँदैन। त्यसले धानमा, धानको पाटमा, धानको बोटमा चाहिँ नकारात्मक प्रभाव पारेर उत्पादन
0: छर्नुभन्दा त बरु हातले गोडेकै अझ प्रभावकारी हुन्छ होला।
19: सबभन्दा उत्तम उपाय हो हातले, जहाँ चाहिँ कमर्सियल खेती छ, जहाँ चाहिँ श्रम शक्तिको अभाव छ, त्यहाँ चाहिँ विषादी हाल्दाखेरि जहिले पनि विशेषज्ञको सल्लाह लिएर मात्र हाल्नुहुन्छ भने झारपात पनि हट्छ र यो समस्या पनि समाधान हुन्छ।
0: पानी केही कम गर्ने अनि धान गोड्ने गर्नुहुन्छ कि कतिपय उसमा चाहिँ, त्यो चाहिँ सही हो कि होइन?
19: ठिक छ, पानी कम गरेर धान गोड्दा पनि सजिलोको लागि गर्नुहुन्छ, होइन, त्यो सही नै हो।
0: धान गोडिसकेपछि चाहिँ कतिपयले मल हाल्नुहुन्छ रासायनिक मल है?
19: हो, धान गोडेपछि जहिले पनि हामीले 2 चोटि रासायनिक मल कम्तीमा नाइट्रोजन हाल्ने हो, युरिया हाल्ने हो, एउटा 20-25 दिनमा गोडेको 20-25 दिनमा, अर्को चाहिँ दोस्रो गोडाई हामी गर्छौ 50-60 दिनमा गर्ने गर्छौ। दोस्रो चोटि गोडाई गरेपछि पनि हामीले मल हालिदिने हो, युरिया र डीएपी पोटास त शुरूमै दिएका हुन्छौँ, त्यो दिनु पर्दैन, इनकेस समस्या देखियो भने हामी दिन सक्छौ।
0: कतिपयले चाहिँ एकदमै धेरै राम्रोसँग गाज आउँछ भनेर बोटलाई जो यस्तो समयमा यसरी हल्लाउने गर्नुहुन्छ कि, त्यो चाहिँ गर्न उपयुक्त हुन्छ कि हुँदैन?
19: त्यो बोटलाई हल्लायो भने धेरै रिसर्चहरूले अनुसन्धानले के देखाएको छ भने बोटलाई हावा जुन हामी बहने हावा जुन बहने गर्छ त्यसले पनि बोट हल्लाइरहेको हुन्छन्। गाज आओस् भने धेरै बोट हल्लाउनु पर्दैन, प्राकृतिक रूपमै बोट हल्लिरहेकै हुन्छन्। तर धेरै किसानले के गर्छन् भने यो लट्ठीको सहयोगले पनि बोट हल्लाउने गर्छन्, होइन त्यो पनि ठिकै हो। त्यसले पनि धानलाई स्वस्थ हुन, किराहरू छ भने किरा झार्न सहयोग गर्छन् र त्यसबाट धानको वृद्धि विकास राम्रो हुन्छ।
0: कति कति बेला चाहिँ पानी लगाउने?
19: पानी हेर्नु सबभन्दा पानी लगाउँदाखेरि हामीले एक त रोप्ने बेलामा पानी लगाउनु पर्यो, दोस्रो चाहिँ क्रिटिकल स्टेज भनेको फूल फुल्ने बेला हो। फूल फुल्ने बेलामा फूल फुल्नुभन्दा 15 दिन पहिलादेखि लिएर फूल फुलेको
21: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ। Extreme energy drink. Taste the difference. Feel the energy.

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुड ध्वज मङ्गलम पुनरी काश्य मङ्गला एतनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मङ्गलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्म। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: Bunnia Extreme Energy Drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त

0: सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
1: महको सेवन स्वस्थ र दीर्घ जीवन।
2: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
0: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा।
2: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
0: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
2: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021223, 4021224, मोबाइल 9841445148।

0: Media
1: Extreme Energy Drink.
2: बिस्तारै जानु त ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त छुँदा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ माइला
3: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ठोका दराज डाइनिङ सेट लोबेट टीवी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ठोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
2: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर साथ लमजुङ
3: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
2: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-74065
3: नोट फल सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्
5: हेलो मर्सङ्गदी FM 95 मेगाहर्ज

0: Ayah, mari ni ama. Ayah ni,
1: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काही त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो हो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ कहाँ जाने होला है
1: ल दिदी विशिष्ट नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थायराइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग मैला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मेसिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 9849068924 9850506780
4: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड संघको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
5: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना सार्फेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्
4: प्रोप्राइटर बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका साथ लमजुङ सम्पर्क फोन 066-520-209

0: अंगुठीलाई दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
4: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665210083,
6: सम्पर्क मोबाइल नम्बर 9857133375।
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: मर्सेङ्गी गाउँपालिकाको निशुल्क विद्युत सुविधामा आबद्ध हुन निवेदन दिने सम्बन्धी अत्यन्त जरूरी सूचना। मर्सेङ्गी गाउँपालिकाको आर्थिक वर्ष 2083-84 स्वीकृत नीति तथा कार्यक्रम अन्तर्गत उज्यालो मर्सेङ्गी कार्यक्रम अनुसार मर्सेङ्गी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 बमोजिम मर्सेङ्गी गाउँपालिका भित्र स्थायी रूपमा बसोबास गर्ने घर परिवारलाई मासिक 50 युनिटसम्म निशुल्क विद्युत सुविधा उपलब्ध गराइने भएको हुँदा उक्त सुविधामा आबद्ध हुन मर्सेङ्गी गाउँपालिका भित्रका नेपाल विद्युत प्राधिकरण विद्युत महसुल संकलन विनियमावली 2078 बमोजिम गृहस्थ वर्ग वर्गीकरणमा पर्ने विद्युत उपभोक्ताहरूले भदौ 10 गते भित्र अनिवार्य रूपमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित मर्सेङ्गी गाउँपालिका निशुल्क विद्युत सम्बन्धी ऐन 2083 अनुसूची 1 बमोजिमको ढाँचामा सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै तोकिएको म्याद भन्दा पछाडि पेश भएका निवेदन उपर कुनै कार्यवाही नहुने बेहोरा समेत जानकारी गराइन्छ। पुनश्च मर्सेङ्गी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 मर्सेङ्गी गाउँपालिकाको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको छ। निवेदन फारम सम्बन्धित वडा कार्यालयमा उपलब्ध हुनेछ।
8: यो मोबाइलले पनि तनावै दियो भने
9: हैन, के तनाव दियो ए खुशी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
9: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
10: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
11: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
12: हाम्रो शाखा बेसीसार नगरपालिका 7 एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
13: मर्सेङ्गी एफएम 95 मेगाहर्ज।
14: दबाउने वा सजाय दिने विषय बनाइन्छ।
15: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
14: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
15: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
14: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा पार्टी एकतामा जोर दिँदै आएका नेपाली कांग्रेसका दुई पक्षको एकै दिन छुट्टा छुट्टै बैठक,
1: सानेपाको कार्यालयमा मिटिङ बसिरहेका विरोधी हुन् भन्ने कोडबाट उहाँले सोच्नुहुन्छ।
2: शेरबाजी नै हाम्रो नेता हो, हाम्रो सभापति शेरबाजी हो।
0: कर्णालीमा बाल विवाहबाट जन्मिने बच्चाहरूको जन्म दर्ता नबन्दा सरकारी सुविधाबाट वञ्चित हुनु परेको गुनासो,
3: जन्म दर्ताहरू पनि नबनाउने, पोषण भत्ताहरू पनि नपाउने, बच्चा बच्चीले त सेवा सुविधा पाउनु पर्यो जे भए पनि,
0: र जापानमा भारी वर्षाका कारण कम्तीमा 8 जनाको मृत्यु। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
4: विनिता दाहालबाट समाचार सुन्नुहोस्। जाम्बियाको निर्वाचन आयोगले बिहिबार भएको आम निर्वाचनपछि मतगणना स्थगित गरेको छ। मतदान केन्द्रका कर्मचारीमाथि हिंसा भएको विवरण आएपछि यस्तो निर्णय गरिएको आयोगकी अध्यक्ष मंगाला जलुमिसले बताउँदै 24 घण्टाभित्र पुनरावलोकन गरिने निर्णयबारे जानकारी दिइन्। उनले भनिन्, सुरक्षा अवस्था र हिंसाको निरन्तर खतरालाई ध्यानमा राख्दै आयोगले तत्काल लागू हुने गरी मतगणना स्थगित गरेको छ। निर्वाचन आयोगकी अध्यक्ष मुङ्गाला जलुमिसको भनाई। विपक्षी राष्ट्रपति उम्मेद्वार ब्रायन मुन्डुबिलेले यसअघि नै आफू विजयी भएको दावी गरेका थिए। उनले नतिजा घोषणा गर्न ढिलाइ भएमा हेरफेर गर्ने अवसर सिर्जना हुन सक्ने भन्दै चिन्ता पनि व्यक्त गरेका थिए। वर्तमान राष्ट्रपति हाकाइन्डे हिचिलेमा दोस्रो कार्यकालका लागि उम्मेद्वार बनेका छन्। निर्वाचन आयोगले यसअघि मतदान समाप्त भएको 72 घण्टाभित्र राष्ट्रपतीय निर्वाचनको नतिजा घोषणा गर्ने प्रतिबद्धता जनाएको थियो। जापानको राजधानी टोकियोको पूर्वी क्षेत्रमा परेको कीर्तिमान स्तरको वर्षाका कारण आएको बाढ़ीमा कम्तीमा 8 जनाको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार पछिल्लो मृत्यु हुनेमा डुबेको कारभित्र फँसेकी एक महिला समेत रहेकी छन्। धेरै क्षेत्रहरू जलमग्न भएका छन् र घरहरूमा व्यापक क्षति पुगेको छ। जापानको सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय विमानस्थल मध्ये एक नारिता विमानस्थलको सेवा प्रभावित हुँदा करिब 7,000 यात्रु अलपत्र परेका छन्। युरोपका विभिन्न देशहरूमा डढेलोको नयाँ लहर फैलिएको छ। क्रोएसियामा लागेको डढेलोका कारण कम्तीमा 10 जना सघन उपचार कक्षमा उपचाररत छन्। अग्नि नियन्त्रकहरूले यसलाई देशको इतिहासकै सबैभन्दा भयानक डढेलो मध्ये एक भएको बताएका छन्। बेल्जियमको सीमाना नजिकै रहेको जर्मनीको एउटा गाउँमा डढेलो फैलिएका कारण करिब 2,000 मानिसलाई गाउँ छोड्न भनिएको छ। युरोपका धेरै क्षेत्रमा रहेको अत्यधिक गर्मी र सुक्खा मौसमले डढेलो फैलिन थप अनुकूल परिस्थिति सिर्जना गरेको छ। चाडका राष्ट्रपति महामत डेवीले पूर्व प्रधानमन्त्री तथा विपक्षी नेता सुक्से मास्रालाई माफी दिएका छन्। मास्रालाई गत वर्ष 20 वर्षको जेल सजाय सुनाइएको थियो। उनीमाथि प्रतिबन्धित प्रदर्शन आयोजना गरेको लगायतका थुप्रै आरोप लगाइएको थियो। सन् 2024 राष्ट्रपतीय निर्वाचनमा उम्मेद्वार बन्नुभन्दा 5 महिना अघि मास्रा प्रधानमन्त्री नियुक्त भएका थिए। र इजरायली बसोबास बसाल्न पुगेकाहरूले झण्डै एक सातादेखि घरमै थुनेका प्यालेस्टिनीहरूलाई राहत सामग्री पुर्याउन अभियान कर्मीहरूले प्रयास गरेका छन्। ती अभियान कर्मीहरूले दुई प्यालेस्टिनी परिवार घेराबन्दीमा परेको कुस्रा गाउँस्थित एउटा घरको ढोका नजिक पानी र खाजा राखेर आएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। आपसी एकताको खाँचो औल्याउँदै आएका नेपाली कांग्रेसका दुवै पक्षले आज काठमाण्डु उपत्यकामा छुट्टा छुट्टै बैठक गरेका छन्। संस्थापन पक्षको केन्द्रीय समिति बैठकले अभिभावकीय भूमिका निर्वाह गर्न पूर्व सभापति शेरबहादुर देउवालाई आग्रह गरेको छ भने इतर पक्षले देउवा नै आफूहरूका नेता रहेको बताएका छन्। गत वर्षको जेन्जी आन्दोलन पश्चात हङकङको लामो बसाईपछि स्वदेश फर्केका देउवा पनि संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा सहभागी भएका छन्। राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले पार्टी एकतामा जोड़ दिए। उनले वैधानिकताको विवादबारे सर्वोच्च अदालतबाट उनकै शब्दमा न्याय पाउने विश्वास पनि व्यक्त गरे। देउवाले आफ्नो दल र अन्य दल तथा व्यक्तिसँगको एकताको निम्ति आफूले जुनसुकै भूमिका निर्वाह गर्न तयार रहेको बताए।
5: मुलुक अहिले राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक रूपले कठिन परिस्थितिबाट गुज्रिरहेको छ। राष्ट्रिय लोकतान्त्रिक शक्तिको बीच सम्वाद गरी राष्ट्रिय सहमतिका साथ अघि बढ्नु दर्शकर्मी छु। मुलुकको यो विभिन्न परिस्थितिमा राष्ट्रियता लोकतन्त्र जनताको हितका लागि जुनसुकै भूमिका निर्वाह गर्न आफूलाई तयार राखेको छु। साझा उद्देश्य र संकल्प भएको सबै राष्ट्रिय राजनीति शक्ति र ब्रिटिसँग सहकारी ढोका खुला गर्नुपर्छ भन्ने मेरो विश्वास छ।
0: संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने नेताहरूले देउवा नै पार्टीका नेता भएको दावी गरे। राष्ट्रिय भेलामा टाङ्गिएको ब्यानरमा देउवालाई सभापति भनेर लेखिएको थियो। भेलालाई सम्बोधन गर्ने क्रममा भेलाका संयोजक शशाङ्क कुइरालाले देउवाको मुक्त कण्ठले प्रशंसा गरे।
2: उहाँको स्वागतको लागि जुन हिजो जुन उत्साह देखे मलाई त अचम्म लाग्यो। यस्तो मान्छेमा यति धेरै उत्साह र शेरबाजी नै हाम्रो नेता हो, हाम्रो सभापति शेरबाजी हो र उहाँको नेतृत्वमा नेपाली कंग्रेस हिँड्छ।
0: अर्कोतर्फ ललितपुरको सनेपा स्थित नेपाली कांग्रेसको मुख्यालय स्वागत गरिसकेको भन्दै शर्माले आफूहरूलाई विरोधीका रूपमा नलिन आग्रह गरे।
1: आज त्यो भेलामा सहभागीहरूले शेरबहादुर राईको जयगान गाली गाउँदै गर्दाखेरि उहाँले सोच्नु हुँदैन कि सानेपाको कार्यालयमा मिटिङ बसिरहेकाहरू चाहिँ उहाँका विरोधी हुन् भन्ने कोडबाट उहाँले सोच्नुहुन्न। उहाँको जीवनमा कुनै न कुनै मोडमा साथ उभिएका साथीहरू हुन्। चौधौं महाधिवेशनमा उहाँलाई सभापति बनाउँदै गर्दाखेरि मत दिन लाइन लागेका साथीहरू भन्ने सूची राखेर उहाँले घोषणा गरेर जानुपर्छ कि सबैलाई समन्वय गरेर मिलाएर लिएर जाने भन्ने कुराको लागि
0: संस्थापन इतर पक्षको राष्ट्रिय भेलाले गर्ने निर्णय र आधिकारिकताबारे सर्वोच्च अदालतले दिने अन्तिम निर्णयले कांग्रेसको आगामी बाटो निर्धारण गर्ने ठानिएको छ। अब एकाध विषय संक्षेपमा। खाना पकाउने एलपी ग्यासको अभाव झेलिरहेका सर्वसाधारण उपभोक्तालाई ध्यानमा राखी भोलि शनिबार काठमाडौँ उपत्यका विभिन्न 5 स्थानबाट ग्यास उपलब्ध गराइने नेपाल आयल निगमले जनाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँ र निगमको समन्वयमा ग्यास उद्योगीहरूले ग्यास सिलिण्डर उपलब्ध गराउने भएका हुन्। निगमले अघि साँझ जारी गरेको एउटा विज्ञप्तिमा उल्लेख गरिए अनुसार आयल निगमको टेकु परिसर, यातायात कार्यालय परिसर चाहिल, राधास्वामी किर्तिपुर परिसर, राधास्वामी वसुन्धरा परिसर र पुरानो जिल्ला प्रशासन कार्यालय बबर महलबाट खाना पकाउने ग्यास उपलब्ध गराइनेछ। तोकिएका स्थानहरूबाट नेपाल ग्यासदेखि विभिन्न उद्योग ब्रान्डका ग्यास सिलिण्डर उपलब्ध गराइने निगमले जनाएको छ। उसले अति आवश्यक भएका व्यक्तिहरूले नागरिकता अथवा राष्ट्रिय परिचय पत्र सहित बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म ती स्थानबाट ग्यास खरिद गर्न सक्ने उल्लेख गरेको छ। अर्को विषय संक्षेपमा। सरकारले जेनजी सम्झौता तथा एकीकृत प्याकेज कार्यान्वयन समन्वय एवं सहजीकरण समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव हेमराज अर्यालको संयोजकत्वमा गठित समितिले गत वर्षको भदौ 23 र 24 गते भएको जेनजी आन्दोलनका घाइते तथा शहीद परिवारका मागहरूलाई सम्बोधन गर्ने गरी समन्वयकारी काम गर्ने अधिकारीहरूले बताएका छन्। समितिले वर्तमान सरकारले अघि सारेको जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूका लागि समन्वित पुनर्स्थापना, जीवनयापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेज कार्यान्वयनको प्रगति समीक्षा गर्ने मुख्य जिम्मेवारी पाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यसक्रममा उसले विभिन्न मन्त्रालयहरूबीच आपसी समन्वय काम गराउने बताइएको छ। सचिवालयका अनुसार समिति आन्दोलनका घाइते तथा शहीद परिवारका लागि प्रत्यक्ष सम्पर्क विन्दुका रूपमा रहनेछ। बाल विवाहले निम्त्याएको जटिलता सम्बन्धी एउटा विषय। कर्णालीमा बाल विवाह नरोकिँदा कम उमेरका आमाबाट जन्मिने बच्चाहरू जन्मदर्ताबाट वञ्चित भइरहेका छन्। जन्मदर्ता नबन्दा त्यहाँ बाल बालिकाले पाउने पोषण भत्ताबाट समेत उनीहरू वञ्चित भइरहेका अभिभावकहरू बताउँछन्। जुम्लाबाट कृष्णमाया उपाध्यायले पठाएको यो रिपोर्ट सुनौ।
6: जुम्लाको चननाथ नगरपालिका 10 की संगीता नेपालीले उमेर नपुग्दै विवाह गरिन् तर उनबाट जन्मेको छोराको अहिलेसम्म जन्मदर्ता भएको छैन। आमा र बाबाको नागरिकता नबनेका कारण उनको छोराको जन्मदर्ता नभएको हुनाले उनको छोराले सामाजिक सुरक्षा लगायतका राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित हुन परेको छ।
7: उमेर पुगेन, जन्मदाता वैद्यले डाटामा हेरेपछि हुन्न भुन्न हुनुहुन्छ। मेरो बच्चाले सेवा सुविधा पाउनुहुन्छ कि? आजकल त पछि जानु परेछ। बच्चा मात्रै हल्का कमजोर छ, बच्चाको जन्मदाता वैद्यले बच्चा पैसा पाउनु भन्ने ल्याइरहेछ।
6: गाउँघरमा हुने बाल विवाहलाई रोक्नको लागि बाल क्लब मार्फत विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको भए पनि बाल विवाह भइरहेको हुनाले यसलाई अन्त्य गर्न चुनौती झेल्न परेको बताउँछिन् जुम्लाको तिला गाउँपालिका स्तरीय बाल सञ्जालकीय अध्यक्ष सुषमा हमाल।
3: चुनौती चाहिँ छ। अब व्यक्तिगत गएर भनौँ भनेपछि व्यक्तिगत रेसिपी हुन्छ, अब सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्छौँ, अब नगर बाल विवाह तिमीहरू भन्छौ, सबैले सचेतै गराउँछ, तर गर्दा गर्दै पहिलाको भन्दा चाहिँ अहिले धेरै बाल विवाह घटेको छ, तर चाहिँ हटाउन चाहिँ सकेका छैनौँ। जन्मदर्ताहरू नि नबनाउने, पोषण भत्राहरू पनि नपाउने, तिमी बच्चा बच्चीले त सेवा सुविधा पाउनु पर्यो त अब जे भए पनि।
6: बाल विवाहलाई रोक्नको लागि पालिका स्तरमा विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको भए पनि आमा बाबाले सानै उमेरमा विवाह गरेका कारण त्यसको सजाय बाल बालिकाले भोग्न परेको बताउँछिन्। जुम्लाको तिला गाउँपालिकाको महिला तथा बाल बालिका शाखामा कार्यरत महिला विकास अधिकृत गौरी थापा,
8: आमा बाबुको उमेर पुगे हुँदैन, उनीहरूको नागरिकता हुँदैन। कर्णालीकै कुरा गर्दाखेरि कर्णाली प्रदेशले अब बैंक खाता छोरीको सुरक्षा जीवन भरिको भन्ने एउटा कार्यक्रम ल्याएको छ। त्यो कार्यक्रममा आबद्ध हुनलाई के गर्नुपर्छ भने आमा बाबु दुईटैको नागरिकता हुनुपर्छ, त्यसपछि मात्र अब त्यो सुविधा लिन पाइन्छ। आमाको नागरिकता हुँदैन, बाबाको पनि हुँदैन, अब त्यो कसरी त्यो छोरी खातामा आबद्ध कसरी गराउने, त्यस्ता केसहरू पनि एकदमै सेवाबाट वञ्चित भएको अवस्था पनि छ।
6: आमा बुवाले बाल विवाह गरेको भए पनि बच्चाले पाउनुपर्ने जन्मदर्ता उसको नैसर्गिक अधिकार भएको हुनाले बच्चा जन्मेको 35 दिनभित्र अनिवार्य रूपमा घटना दर्ता गर्नुपर्ने बताउँछन् जुम्लाका प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाई।
9: बुवा आमाको उमेर नपुगेकै कारणले गर्दा घटना दर्ता गरिदिनु हुँदैन भन्ने विषय चाहिँ होइन, अहिले घटना दर्ता गराइदिनुपर्छ। अन्य त्यो दर्ता रजिस्ट्रेशनको आधारले सुविधा पाउने कि नपाउने, कस्तो कन्डिसन भएमा पाउने भन्ने सरकारले निर्णय गरे अनुसार हुन्छ। दर्ता गरी पाउने अधिकार हो, त्यसलाई हनन गर्न मिल्दैन।
6: पढ़ाईमा असफलता, सानै उमेरमा बाबा आमा गुमाएका र अर्काको देखासिखीमा लागेर बाल बालिकाहरूले प्राय जसो उमेर नपुग्दै विवाह गरेको देखिन्छ। यसलाई कम गर्दै लैजानको लागि स्थानीय सरकारले त्यस्ता बाल बालिकाको पहिचान गरेर सचेतनामूलक कार्यक्रमको साथसाथै उनीहरूको पढ़ाई लेखाईमा समेत सहयोग गर्न आवश्यक रहेको जानकारहरूले बताएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी, जुम्ला।
0: अन्त्यमा नेपाल बाहिरको एउटा विषय, कृतिमान स्तरमा परेको वर्षाका कारण जापानको पूर्वी क्षेत्रमा कम्तीमा 8 जनाको मृत्यु भएको छ भने हजारौं मानिस टोकियोको नारिता विमानस्थलमा अलपत्र परेका छन्। अधिकारीहरूले अभूतपूर्व भनी व्याख्या गरेको वर्षाका कारण चिबा क्षेत्रका 20,000 भन्दा बढ़ी घर परिवारको घरमा विद्युत आपूर्ति अवरूद्ध बनेको छ। स्थानीय अधिकारीहरूले बिहिबार उच्चतम स्तरको आपतकालीन चेतावनी जारी गरेका थिए। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ विनिता धालबाट।
4: आपतकालीन रूपमा जारी गरिएको चेतावनीको स्तर शुक्रबार बिहान भने अघिल्लो दिनको तुलनामा घटाइएको थियो, तर पहिरो र बाढ़ीको जोखिम सम्बन्धी चेतावनी भने जारी नै छ। यसै साता जापान र छिमेकी देशहरूमा आँधीको श्रृंखला आएको थियो। यही कारण मौसमविदहरूले यो वर्ष मौसम असामान्य रूपमा सक्रिय हुने अनुमान गरेका छन्। जापानको मौसम विज्ञान सम्बन्धी निकायका अनुसार पछिल्लो भारी वर्षा देशको पूर्वी भागतर्फ बगेको तातो हावाका कारण भएको हो। उक्त हावा माथिल्लो वायुमण्डलमा रहेको चिसो हावासँग मिसिएपछि वायुमण्डलीय अवस्था अत्यन्त अस्थिर बनेको थियो। चिवा क्षेत्रका गवर्नर तोशिहितो कुमागाईले शुक्रबार बिहान पत्रकारहरूसँग जापानको विगतको मौसमको मापदण्डबाट हेर्दा पनि यो अत्यन्त असामान्य अवस्था भएको बताएका छन्। टोकियोसँगै जोड़िएको चिवामा बिहिबार दिउँसोदेखि प्रति घण्टा 100 मिलिमिटर भन्दा बढ़ी वर्षा भएको अधिकारीहरूले बताएका छन्। गवर्नर कुमागाईले अधिकारीहरूले मानिसहरूको ज्यान बचाउन प्राथमिकता दिने र उद्धार प्रयासलाई निरन्तरता दिने बताए। सार्वजनिक प्रसारक एनएचके क्योदो समाचार एजेन्सीका रिपोर्ट अनुसार कम्तीमा 8 जनाको मृत्यु भएको छ। शुक्रबार बिहानसम्म धेरै रेल सेवाहरू बन्द छन् भने केही प्रमुख राजमार्गहरू पनि बन्द गरिएका छन्।
10: नौ बजेको छ।
11: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: दिदी अल्मलै पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856774486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, रमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
8: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
7: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
8: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
7: एचडीसीएस नमुना

0: रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
1: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल बिक्री तथा मर्मत केन्द्र, भेसीसर नगरपालिका साथ लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813943।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली बेसिसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Mania Extreme Energy Drink.
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
3: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
4: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
5: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
4: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषकर नगरपालिका सात पुरानो बेङ्चोक लमजुङ। सम्पर्क 9841626344 9841626344।
6: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
7: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
6: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
7: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261।
8: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज

0: सिलाई दिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665211083,
6: सम्पर्क मोबाइल नम्बर 9857133।
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: California.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाइ पसल सँगै रहेको घर थप जानकारीको लागि 9861 39 157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
6: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
5: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठीक अगाडि
7: ओहो दाई टिभी बोकेर कहाँ जान लाग्नुभयो
8: हेर न नानी अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको अनि एउटा फ्रिज नि किन्नु थियो बरु कुन पसलमा जाने होला
7: हरे दाई पनि हाम्रै बेसीसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के त्यहाँ जानुस् न त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि बरु मलाई नि मोबाइल र घडी किन्नु थियो एकैछिन पर्खानुस् है सँगै जाने नि
8: ल भइहाल्छ नि नानी
9: हजुर हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी फ्रिज मोबाइल घडी वासिङ मेसिन भ्याकुम क्लिनर माइक्रोवेभ ओभन साउन्ड सिस्टम राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ
10: नोट हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
9: प्रोप्राइटर पार्वती श्रेष्ठ श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर बेसीसर 7 भीमसेन थान चोक फोन 066-520-120 मोबाइल 98460-77745
5: लमजुङका लागि सामसङ कोनका गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर

0: Media Extreme Energy Drink.
1: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
3: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ।
4: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
5: आदरणीय श्रोता, अब भने हामी आजको नियमित प्रसारणको अन्त्यमा आइसकेका छौ। अहिलेसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ। हवस् त, आजको नियमित प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। भोलि बिहान 5:30 बजेको नियमित प्रसारणमा हाम्रो भेट हुने नै छ। शुभरात्री।

0: झोरले
1: लास्तो फ्याफुल्ला
2: जो
1: जो जो लप्पा
3: नमस्कार शुभ प्रभात सूचना हाम्रै भाषामा सामुदायिक रेडियो मर्सेन्टी 95 मेगाहर्जको आजको नियमित प्रसारणमा तपाईँलाई हार्दिक स्वागत छ। आशा छ आजको तपाईँको दिन शुभ रहनेछ।